0: वीर घाइते भएका देउवा यति बेला उपचारको क्रममा हङकङमा रहेका छन्। उनी यही साउन 26 गते साँझ स्वदेश फर्कने तयारी रहेको जनाइएको छ। देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको बताएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा नेपाल फर्किने बारेमा सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अभिनारायण काफले भन्छन्, हामी हेर्दैछौ, बुझ्ने काम हुँदैछ, राजधानी दैनिकमा छापिएको छ।
1: २५० रूपियाँको सामान खरिदमा
0: गम्भीर घाइते भएका देउवा यति बेला उपचारको क्रममा हङकङमा रहेका छन्। उनी यही साउन 26 गते साँझ स्वदेश फर्कने तयारी रहेको जनाइएको छ। देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको

0: आरम्भ गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणको भाग्य चिट्ठा लक्की ड्रको नतिजा अनुसार किराना पसलमा सामान खरिद गर्ने उपभोक्तालाई पुरस्कृत गरिएको हो। विभागले 2,56,08,094 विद्युतीय र 7,077 नगद कारोबार गरेका करदाता मध्येबाटै विजेता छनौट गरिएको जानकारी दिएको छ। विभागका अनुसार 250 रूपियाँको सामान खरिद गर्ने कुपन नम्बर 00731525 4493 का उपभोक्ता कञ्चनपुरका हेमराज जोशी 10,00,000 रूपियाँको बम्पर उपहार प्राप्त गर्न सफल हुनुभएको हो। विभागले पुरस्कार रकम नियम अनुसार 25% कर काटेर 7,50,000 रूपियाँ भुक्तानी गरिने जानकारी दिएको छ। सरकारको कर प्रणालीमा व्यापक सुधार, वित्तीय सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने नीति अनुरूप करदाता प्रोत्साहन उपहार कार्यक्रम प्रारम्भ गरिएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता करदाता मध्ये पारदर्शी रूपमा पहिलो चरणका विजेता छनौट गरेको छ। विभागले घोषणा गरेको नतिजा अनुसार अन्य 15 उपभोक्ताले प्रति व्यक्ति 1,33,334 रूपियाँ प्राप्त गरेका छन्, जसको कर काट्दा 1,00,000 रूपियाँ उपहार स्वरूप प्राप्त हुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँग श्रृंखलाबद्ध परामर्श गर्नुभएको छ। उहाँले अर्थतन्त्र चलायमान बनाउनकै लागि देशको कर प्रणालीमा ठूलो हिस्सा उगटेको निजी क्षेत्रको आत्मविश्वास र मनोबल उठाउने प्रयास स्वरूप निरन्तर संवाद गर्नुभएको हो। 250 सामान किन्दा 10,00,000 पुरस्कार शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
1: आजको नागरिक दैनिकमा सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकमा मुख्य खबर छापिएको छ। चैत 1-13 गते मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बालेन्द्र शाहले पहिलो पटक साउन 10 गते राष्ट्रका नाममा सम्बोधन गरे। मुलुकको समसामयिक विषयमा होइन, सुनसरीको दिवानगंज 3 स्थित कप्तानगंजमा भएको द्विपक्षीय विवादको आगो तराई मधेसमा पनि सल्कन थालेपछि प्रधानमन्त्रीले सम्बोधन गरेका हुन्। त्यो पनि प्रधानमन्त्री शाहले आम संचार माध्यमलाई बोलाएर वा पत्रकार सम्मेलन गरेर होइन, आफ्नै सामाजिक सञ्जाल मार्फत पहिलो सम्बोधन सार्वजनिक गरे। सरकार नियन्त्रित सार्वजनिक सेवा प्रसार नेपाल अर्थात नेपाल टेलिभिजनले प्रधानमन्त्री शाहको सम्बोधन रेकर्ड गरेको थियो। तर प्रधानमन्त्रीलाई निजी संचार क्षेत्रमाथि त विश्वास लागेन नै, राज्य नियन्त्रित संचार संस्थामाथि पनि भरोसा भएन। त्यसैले त उनले नेपाल टेलिभिजनबाट आफ्नो सम्बोधन प्रसारण गर्नु पूर्व झण्डै 2 मिनट अगाडि नै अर्थात 1 मिनट 57 सेकेण्ड अगाडि नै सामाजिक सञ्जाल फेसबुकमा राखे। स्थानीय तहको निर्वाचन अघि संचार गृहमा गएर अन्तर्वार्ता दिएका शाहले काठमाडौँ महानगरपालिकाको मेयरको जिम्मेवारीमा पुगेपछिदेखि नेपाली संचार माध्यममा कार्यरत पत्रकारलाई अन्तर्वार्ता होइन भेट्न पनि आवश्यक ठानेका छैनन्। अहिले मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका शाहले सरकार महत्तका निकायलाई पनि विश्वास नगरेको स्पष्ट हुन्छ, जबकि प्रधानमन्त्री शाहको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेको करियर नै संचार कर्मीको रूपमा निर्माण हुँदै आइरहेको अवस्थामा छ। लामिछाने मात्र होइन, शाह नेतृत्वको सरकारमा सहभागी कम्तीमा 3 मन्त्रीको पृष्ठभूमि पनि संचार कर्मीकै छ। तर उनीहरू मात्र होइन, राष्ट्रपाबाट अहिले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 2 दर्जन भन्दा बढ़ी सदस्यले पनि यही क्षेत्रबाट आफ्नो करियर शुरू गरेका हुन्। अहिले उनीहरू नै संसदमा 2/3 बहुमत नजिक छन् भने सरकारमा पनि राष्ट्रपा नै छ। तर यस क्षेत्रलाई बुझेका मात्र होइन, भोगेकाहरूबाट पनि नेपाली संचार क्षेत्र र संचार कर्मीहरूको सुधार तथा सकारात्मक विभेदको अपेक्षा गरिएको थियो, तर त्यो भएको छैन। सत्तामा पुगेपछि संचार क्षेत्र राजनैतिक दलको प्राथमिकताबाटै बाहिरिँदै गएको छ। पत्रकारिता दिशा कथा नेपाली संचार माध्यमका चुनौती शीर्षकमा रामकृष्ण रेग्मीको टिप्पणी छापिएको छ भने विपुल पोखरेलले मीडियामा बहुआयामिक संकट शीर्षकमा बताउनु भएको टिप्पणी पनि आजको नागरिक दैनिकमा छापिएको छ भने प्रेस स्वतन्त्रतामा प्रतिबद्ध छौ भनेर संचार मन्त्री डाक्टर विक्रम तिमिसिनाको अभिव्यक्ति पनि आजको नागरिक दैनिकमा छापिएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता जय नारायण आचार्यद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी र उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ नियुक्त हुनुभएको छ। सदस्य सचिवमा रूपन्देहीका रोशन शेरसन तथा परिषद सदस्यहरूमा काठमाण्डुकी प्रतिसरा मानन्दर, दाङका कृष्णराज चौधरी, तेर्थुङकी सीता सुब्बा, कास्कीका तीर्थबहादुर गुरूङ, सिराहाकी रूपा कुमारी, दाङका नवीन नेपाली, काभ्रेका दीपक सापकोटा र सुर्खेतका दुर्गा बहादुर खर्ती नियुक्त हुनुभएको छ।
2: पञ्चायती व्यवस्था विरूद्ध बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र संघर्ष, त्यसमा संलग्न राजनैतिक कर्मीहरूको भूमिगत जीवन र उनले राष्ट्रिय मेलमिलापको नीति लिएर 2033 स्वदेश फर्किने निर्णय गर्दासम्मका घटनाक्रम समेटिएको पुस्तक बीपी र विद्रोहका ती दिन शीर्षकको किताब बजारमा आएको छ। कोइरालाले स्वदेश फर्कने अघि आफ्ना तीन विश्वास पात्रलाई नेपाल पठाएका थिए। तीमध्ये एक हुन् इलामका धर्म गौतम। गौतमले लेखेको पुस्तकमा कोइरालासँगको आफ्नो राजनैतिक सहकार्य र भारत निर्वासनका क्रममा देखेका भोगेका घटनाहरूलाई स्मरणात्मक शैलीमा प्रस्तुत गरेका छन्।
1: सरकारले चालू आर्थिक वर्ष 2083-84 चार शीर्ष नेता बीपी कोइराला, मदन भण्डारी, कृष्ण प्रसाद भट्टराई र गजेन्द्र नारायण सिंह स्मृति भवनको मरमत तथा सम्भार गर्न 11 करोड़ रूपियाँ बजेट छुट्याएको छ। उक्त बजेट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत छुट्याइएको हो। ती चार भवन पर्यटकीय केन्द्र र ऐतिहासिक महत्वपूर्ण भवन भएकाले मरमत सम्भार गर्न बजेट विनियोजन गरिएको जनाइएको छ। बीपी कोइराला, मदन भण्डारी, कृष्ण प्रसाद भट्टराई र गजेन्द्र नारायण सिंह स्मृति भवनको मरमत तथा सम्भार गर्न सरकारले 11 करोड़ रूपियाँ बजेट छुट्याएको छ भने कांग्रेस नेता डाक्टर शेखर कोइरालाले विराटनगर 7 स्थित ऐतिहासिक कोइराला निवासको मरमत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको 2 करोड़ रूपियाँ फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन इकाईले स्थापनाको 10 वर्षमा वित्तीय प्रगति 70.25% हासिल गरेको जनाएको छ। यो अवधिमा सरकारबाट 56,35,92,32,000 रूपियाँ विनियोजन गरिएकोमा 39,58,80,90,000 रूपियाँ खर्च भएको छ।
1: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले नीतिगत सुधार गर्न नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने भन्दै भदौ 1 गतेदेखि श्रमिक उडाउन रोक्ने औपचारिक घोषणा गरेको छ। संघले शुक्रबारदेखि वर्तमान अवस्थालाई शून्य समय मानेर वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेको हो। साउन 22 श्रम स्वीकृति लिएका श्रमिक भदौ 1 गतेसम्म गइसकेको हुनुपर्ने संघको भनाई छ।

0: को एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशी को कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयास फेरि अगाडि बढ़ाएका छन्। सर्वोच्च अदालतले केही साता अघि जन्मजित सिद्ध नागरिकता अन्त्य गर्ने उनको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि उनले दुई नयाँ कार्यकारी आदेश जारी गरेका हुन्। बिहिबार जारी गरिएको एउटा आदेशले आफ्ना सन्तान जन्मसिद्ध नागरिकताका लागि योग्य नहुने गैर नागरिकहरूको परिभाषा विस्तार गरेको छ।
2: नेपाली खबरमा अब खेल खबर। बक्सिङले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि सात खेलाड़ी सहित नौ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदैछ। जापानको आइची नागोयामा असोज तीन गतेदेखि शुरू हुने एसियाली खेलकुदमा चार पुरूष र तीन महिला बक्सरले नेपालको चुनौती पेश गर्नेछन्।
1: अब विचार विश्लेषणको पालो। आजको गोर्खा पत्र दैनिकमा दुःखले सिकाउने शिक्षा शीर्षकमा डाक्टर नम्रता पाण्डेले लेख्नु भएको छ, सुन खारिएपछि मात्र गहना बन्छ, हीरा दबावपछि मात्र चम्किन्छ र मानिस पनि संघर्षपछि मात्र परिपक्व हुन्छ। जीवनमा कठिन समय आउँदा डराउनु पर्दैन, त्यसलाई आत्मविश्वास, धैर्यता, विवेक र आध्यात्मिक चेतनाका साथ स्वागत गर्नुपर्दछ। यही संघर्षले भविष्यको सफलता, शान्ति र आनन्दको आधार तयार गर्दछ। जीवन रहुञ्जेल उतार चढ़ाव भइरहन्छ। दुःखले मानिसको धैर्यता र विवेक परिष्कृत गर्छ। कठिन समयले सम्बन्धको वास्तविक पहिचान गराउँछ। जीवनमा आउने कुनै पनि अवस्था स्थायी हुँदैन, आत्मचिन्तनबाटै व्यक्तिगत परिवर्तनको शुरूआत हुन्छ। संघर्षले मानिसलाई परिपक्व र बलियो बनाउँछ, आजको गोर्खा पत्र दैनिकमा छापिएको छ।
2: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102

0: च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल साउन 23 गते शनिबार, अगस्त 8 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको दशमी तिथि, विश्व भू संरक्षण दिवस।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: यातायात सेवा प्रवाहमा सहजताका लागि ईडीएल र भीआरएस कार्यान्वयनमा 250 को सामान किन्दा 10 लाख पुरस्कार, उपभोक्ता मारमा परेको बारे सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण।
2: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था उस्तै, कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला नरोक्ने, प्रहरीमा जनशक्ति नबढ्दा अपराध नियन्त्रणमा चुनौती।
1: एसईई प्रदेशमा लैजाने विषय अन्यलमै, श्रमिक ठग्ने म्यान पावरलाई कार्यवाही थालेपछि व्यवसायी आन्दोलित, विद्युत प्राधिकरण नियमन आयोगको निर्देशन, घरायसी उपभोक्तालाई पनि मौसमी दर अनिवार्य।
0: गाजामा युद्ध विराम लागू भए ता प्रतिदिन एक बाल बालिकाको मृत्यु हुने गरेको युनिसेफको दावी। विश्व बजारमा खाद्य वस्तुको मूल्य 3 वर्ष यताकै उच्च, इरानी सर्वोच्च नेता खामेनीको अवस्था गम्भीर।
1: र जापानमा हुने 20 औं एसियाली खेलकुदको तयारीका लागि बक्सिङको टोली भारत जाने, अन्तर्राष्ट्रिय पदक जित्ने बक्सिङ खेलाड़ीलाई सम्मान, तेस्रो संस्करणको एनपीएलका लागि क्लबहरूले विदेशी खेलाड़ी भित्र्याउँदै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, यातायात सेवा प्रवाहमा सहजताका लागि ईडीएल र भीआरएस कार्यान्वयनमा ल्याएपछिको प्रसंग।
2: यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झट मुक्त बनाउने उद्देश्यले सरकारले देशभर इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स ईडीएल र वेहिकल रजिस्ट्रेशन सिस्टम भीआरएस कार्यान्वयनमा ल्याएको छ। नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले आवेदनदेखि स्वास्थ्य परीक्षण, राजस्व भुक्तानी र लाइसेन्स नवीकरण सम्मका अधिकांश सेवा अनलाइनबाटै लिन सक्ने व्यवस्था भएको छ। प्रारम्भिक चरणमा देखिएका अधिकांश समस्या नयाँ प्रणालीका कारण नभई विगतका त्रुटिपूर्ण अभिलेख र केही कार्यालयमा कार्यान्वयनमा भएको ढिलाइका कारण उत्पन्न भएका छन्। ती क्रमशः समाधान हुँदै गएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। वर्षौंदेखि संचालनमा रहेको म्यानुअल प्रणालीमा स्वास्थ्य परीक्षणदेखि राजस्व संकलनसम्मका प्रक्रियामा पारदर्शिताको अभाव रहेको, सीमित व्यक्ति मार्फत मात्रै सेवा प्रवाह हुने तथा शुल्क संकलनमा अनियमितता हुने गरेको गुनासो पटक पटक उठ्दै आएको थियो। हेलो सरकार अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका विभिन्न निकायमा उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रणाली सुधारको प्रक्रिया अघि बढ़ाएको हो। पूर्वाधार विकास मन्त्रालय स्तरीय निर्णयपछि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका एमबीबीएस तथा बीडीएस चिकित्सक, आयुर्वेद चिकित्सक तथा सरकारी सार्वजनिक र निजी अस्पताल तथा क्लिनिकमा कार्यरत चिकित्सकले ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ। व्यक्तिगत रूपमा सेवा लिने चिकित्सकले अधिकतम 150 रूपियाँसम्म शुल्क लिन पाउने कार्यविधि स्वीकृत भएको छ। यो सँगै राष्ट्रिय डाक्टर पोर्टल सञ्चालनमा ल्याइएको छ भने, जहाँ चिकित्सकको दर्ता विवरण, प्यान नम्बर र सेवा अभिलेख कर प्रणालीसँग आबद्ध गरिएको छ। नयाँ प्रणालीमा व्यक्तिगत ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ताका लागि राष्ट्रिय परिचय पत्र, मोबाइल नम्बर र ईमेल आईडी अनिवार्य रहेको छ भने, कम्पनीका नाममा दर्ता हुने सवारीका लागि प्यान नम्बर अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ।
1: यसैबीच नेपाल आयल निगमले उपत्यकामा शुक्रबार हिजो मात्रै 61,000 ग्यास सिलिण्डर वितरण गरेको जनाएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि विभिन्न 23 उद्योगका 61,049 सिलिण्डर वितरण गरिएको निगमले जानकारी दिएको हो। निगमका अनुसार शुक्रबार हिजो नेपाल ग्यास 5,000 सिलिण्डर, बाबा ग्यास 2,240 सिलिण्डर, चण्डेश्वरी ग्यास 1,580, एभरेस्ट ग्यास 2,401, हिमालय ग्यास 2,435 सिलिण्डर वितरण गरिएको हो। जनक ग्यास 4,456, श्रीमाया ग्यास 2,192, कोशी ग्यास 10,780, लुम्बिनी ग्यास 2,040 वितरण गरिएको छ। यसबाहेक ओम ग्यास 1,810, साईबाबा 1,835, एसटीसी 1260, श्री ग्यास 2697, श्रीराम 2845, सिद्धार्थ 1777, सीताश्री 2592, सुगम 1629 सिलिण्डर वितरण गरिएको निगमले जानकारी दिएको छ। खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाई तोकिएको भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कानूनी कार्यवाही गर्ने पनि सरकारले चेतावनी दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाई छिपाई आफू निकट व्यक्ति होटेल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा बढ़ी मूल्य लिएको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको पनि सरकारले विज्ञप्ति मार्फत जानकारी गराएको छ। हिजोको प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरूले राष्ट्रियता, सीमा विवाद, ग्यास अभाव, सार्वजनिक सेवा र विभिन्न नागरिकका समस्याहरूलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन्। एमाले सांसद कृपाराम राणाले लिपुलेक, लिम्पिया धुरा र कालापानीको नेपाली भूमि फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
4: हामी कुनै पनि हालतमा आफ्नो भूमि खैर त्यो लिपुलेक, लिम्पिया धुरा, कालापानी किन नहोस्, झन्डै 398 वर्ग किलोमिटर त्यो क्षेत्रफल भएको त्यो भूमि र सुस्ताको भूमिलाई फिर्ता ल्याउनको लागि नेपाल सरकारले के कस्ता पहल कदमी गर्नुपर्ने हो त्यो गर्नका लागि हार्दिक आग्रह गर्न चाहे र स्वाभाविक रूपमा त्यो भूमि फिर्ता लिनुपर्छ। त्यो नेपाली अस्मिता हो, त्यो नेपाली माटो हो, त्यसलाई हामी कदापि एक इन्च भूमि पनि छोड्न सक्दैनौ। म हार्दिक आग्रह गर्न चाहन्छु।
1: नेकपाका सांसद युवराज दुलालले अरणीको राजमार्ग एक महिनादेखि अवरूद्ध हुँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। रासोपा सांसद टीका संग्रौला ज्वालाले विपन्न नागरिकको निशुल्क दाह संस्कारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो भने राप्रपा सांसद खुशबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन, ग्यास अभाव समाधान गर्न र विद्युतीय चुलोमा भन्सार तथा बिजुलीमा भ्याट छोड्दिन सरकारलाई आग्रह गर्नुभयो।
5: विद्युतको चाहिँ अब महसुल बढेको कुराहरू छ। म सरकारलाई के मात्रै भन्न चाहन्छु भने ग्यासको लाइन बढेको छ, यो पहिल्यैदेखिको समस्या, पहिलो पटक आएको होइन, हामीले पहिल्यैदेखि भोग्दै आएका समस्याहरू हुन्। यो पेट्रोलको भाव बढ्नु, ग्यास नपाउनु, तर अहिले सरकारले ज्वरोसम्म जानु पर्यो। ग्यास महँगो भएको छ भने यतातिर तपाईँले यो चाहिँ हाम्रो जुन इलेक्ट्रिक चुलोमा भन्सार हटाइदिनु पर्यो, तपाईँको विद्युतमा लगाएको महसुल के अरे यो भ्याट अधिकतम हटाइदिनु पर्यो। त्यसले गर्दाखेरि सरकारले अलिकति सल्युसन सेन्ट्रिक भएर जानुपर्छ कि जस्तो
1: राष्ट्रपा सांसद रमेश प्रसाईले निर्वाचन ताका गरिएको नो लाइन केवल अनलाइन नाराको स्मरण गराउँदै अहिले सरकारी सेवामा सर्भर समस्या र लामो लाइनका कारण नागरिकले शास्ति खेपिरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। यसैबीच प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताउनु भएको छ। गैराती सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले ढिलो होला तर गलत नहुने बताउनुभयो। उहाँले नआतिन पनि सबैसँग आग्रह गर्नुभएको सुनेको र देखेको भन्दा वास्तविकता कहीँ कहिलेकाहीँ फरक हुन सक्ने पनि उहाँले उल्लेख गर्नुभएको छ। कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटि नभएको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले स्टेटसमा लेख्नुभएको छ, केही समय लाग्छ, सही समय आउनलाई ढिला होला तर गलत हुँदैन, नातिनुहोस्। उहाँले भन्नुभएको छ, सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटि होइन।
2: श्रमिक ठग्नी, म्यान पावर कम्पनी र एजेन्ट विरूद्ध सरकारले कड़ा नियम थालेपछि वैदेशिक रोजगार व्यवसाय संघ आन्दोलित भएको छ। संघले हिजो पत्रकार सम्मेलन गर्दै पहिलो माग नै श्रमिक ठगेर कार्यवाहीमा परेका म्यान पावर कम्पनीलाई गरिएको कार्यवाही फिर्ता गर्नुपर्ने राखेको छ। माग सुनाई नभई श्रम स्वीकृतिदेखिका सरकारी सेवा लिन बन्द गर्ने समेत घोषणा गरेको हो। संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले विशेष परिस्थितिमा गरिएको निर्णय समेत व्यवसायमाथि कार्यवाहीको आधार बनाएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो।
6: म्यानपावर एजेन्सीलाई मात्रै श्रमिक पठाउने गरेर प्रबन्धहरू भइरहेको छ, त्यसलाई मात्रै एक्सिस दिने गरेर ती निश्चित म्यानपावर एजेन्सीलाई मात्रै एक्सिस दिने गरेर चाहिँ प्रबन्ध रचिएको छ, रचिँदैछ भन्ने कुरा आइरहेको छ। नेपाल सरकारलाई त्यस्ता किसिमका एकाधिकारहरू हुन नदिने, बरु त्यस्ता श्रम गन्तव्यमा हामी श्रमिक पठाउन तयार छैनौँ, पठाउँदैनौँ, एकाधिकार छैन हामी। हामी बरु नयाँ गन्तव्यमुलुक खोजौँ, नयाँ श्रम गन्तव्यमुलुक खोजौँ, त्यहाँ हाम्रा चाहिँ बेरोजगार श्रमिकलाई चाहिँ व्यवस्थापन गरौँ। तर एकाधिकार श्रमिकलाई लक्षित गरेर ल्याइएका एकाधिकारहरू वैदेशिक रोजगार व्यवसायका लागि मान्य हुने छैनन्।
2: वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले कानूनको सर्वोच्चता भएका मुलुकमा सबैले कानूनको परिपालन गर्नुपर्ने बताउनु भएको छ। यसैबीच वैदेशिक रोजगारीका बारेमा परेका 10 मध्ये 7 भन्दा बढ़ी उजुरी अझै फर्स्युट हुन सकेका छैनन्। वैदेशिक रोजगार विभागमा आर्थिक वर्ष 2082-83 दर्ता भएको 5,592 उजुरी दर्ता मध्ये करिब 31% मात्रै फर्स्युट भएका छन्। करिब 68.56% उजुरी अझै टुंगिन बाँकी रहेको छ। विभागका अनुसार 1,134 उजुरी मिलापत्र मार्फत समाधान गरिएका छन् भने 574 मुद्दा अदालतमा दायर गरिएका छन्। तथ्याङ्कले वैदेशिक रोजगारीमा ठगी, सम्झौता उल्लंघन र विभिन्न विवाद अझै व्यापक रहेको संकेत गरेको छ। विभागले उजुरी फेडच्युट लक्ष्य अनुसार गर्न किन सकेको छैन सीआईएमसँग कुरा गर्दै विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो,
7: जुन मुद्दा छ त्यो मुद्दा चाहिँ विवादले आफै मात्रै फर्चुट गर्ने मुद्दा होइन। हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पूर्जीको लागि जान्छौँ। न्यायाधिकरणबाट पक्राउ पूर्जी आइसकेपछि हामी प्रहरी प्रशासनलाई पठाउँछौँ। प्रहरी प्रशासनले मानिस नेपालमा छ कि बाहिर छ कि खोजेर लिएर आउनुहुन्छ, त्यसपछि लिएर आइसकेपछि बयान हुन्छ, अनि त्यसपछि हामीले न्यायाधिकरणमा लगेर पेश गरेर यो मुद्दा व्यवस्थापन हुने यसको प्रक्रिया हुन्छ। त्यसैले पनि मुद्दाहरू चाहिँ फर्चुटको क्रम चाहिँ अलिकति अलिअलि धेरै ठुलो संख्यामा बाँकी रहेको जस्तो देखिन्छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आमाको दूध बाल बालिकाका लागि अमृत समान।
8: आमाको दूधले चाहिँ नरम दही बनाउने रहेछ जुन चाहिँ पचाउन सजिलो भयो। अरू जनावरको दुधले चाहिँ कडा दही बन्छ अरे जुन चाहिँ पचाउन गाह्रो हुन्छ, त्यसैले बच्चालाई झाडा पखाला लाग्ने, प्रोटिन बढी हुन्छ।
2: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था उस्तै। कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला नरोक्ने, प्रहरीमा जनशक्ति नबढ्दा अपराध नियन्त्रणमा चुनौती लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
12: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
12: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सरकारी अस्पतालका फार्मेसीको नाम फेरियो फेरिने अवस्था शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। दोलखाका श्याम भुजेल गत बिहिबार दिउँसो दमको औषधि किन्न राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीको लाइनमा हुनुहुन्थ्यो। जब पालो आयो उहाँले डाक्टरले लेखिदिएको अनुसार देखाउँदै औषधि माग्नुभयो, तर त्यो औषधि उक्त फार्मेसीमा थिएन। देशका सरकारी अस्पतालका फार्मेसीको बोर्डमा अस्पताल फार्मेसीको सट्टा लेखिएको छ सुलभ फार्मेसी, तर महँगा र बीमामा समावेश औषधि किन्नु जानुपर्छ भने निजी फार्मेसीमै जानुपर्ने बाध्यता अझै पनि रहेको छ। प्रहरीमा जनशक्ति बढ़ेन, 4.35% बढ़्यो अपराध शीर्षकको अर्को खबर छ। प्रहरी जनशक्ति एक दशकदेखि लगभग उस्तै छ, तर अपराधको ग्राफ भने लगातार उकालो लागिरहेको छ। आर्थिक, वित्तीय तथा डिजिटल अपराधको चाप बढ़दै जाँदा पछिल्लो एक वर्षमै नेपाल प्रहरीमा दर्ता भएका मुद्दाको संख्या 4.35% बढ़ेको छ। एक वर्षमा मुद्दाको संख्या 2544 बढ़ेको छ। आर्थिक वर्ष 2082-83 नेपाल प्रहरीमा 61,016 मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो कम थियो। जनशक्ति र स्रोत साधनको सीमितताले बढ़ो अपराध नियन्त्रण र अनुसन्धान प्रहरीका लागि चुनौतीपूर्ण बन्दै शीर्षकमा नवराज मैनालीले खबर लेख्नु भएको हो। त्यस्तै भित्रपृष्ठमा कम्बोडियाको जेलमा 76 नेपाली म्यानपावरबाट 18 नेपाली म्यानमारबाट 18 नेपाली जेलमुक्त शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने विद्युत प्राधिकरणलाई नियमन आयोगको निर्देशन, घरायसी उपभोक्तालाई पनि मौसमी दर अनिवार्य शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ।
1: कान्तिपुर दैनिकको भित्री पन्नामा नेपालका सड़कमा विद्युतीय सवारी कति सुरक्षित शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। 26-31 साउनसम्म भ्रुकुटी मण्डपमा हुने नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 को तयारी तीव्र पारिएको छ। अर्को खबर छापिएको छ, चर्चा र विवादमा आइरहने ल्यारी एलिसन शीर्षकमा यो खबर छापिएको छ भने, र भित्री पन्नामै मापदण्डको व्यवस्थाले फेवातालमा मानवीय क्षति बढ़दो शीर्षकमा दीपक वरियारले पोखराबाट लेख्नु भएको छ। मापदण्ड पालना र स्ट्याण्ड अप प्याडल एसयूपी बोर्ड सञ्चालन सम्बन्धी कार्यविधि नहुँदा फेवातालमा दुर्घटना बढ़िरहेको छ। भदौमा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी बारेको खबर छापिएको छ भने, परराष्ट्रको ओएनडीएममा सामान्य र अर्थ मन्त्रालयको असहमति शीर्षकमा खबर छ। परराष्ट्र सेवाका दरबन्दी स्थानान्तरण गरेर प्रशासन तर्फका मात्रै दरबन्दी कटौती प्रस्ताव गरिएको दुवै मन्त्रालयका अधिकारीहरूको टिप्पणी छ। कूटनीतिक क्षेत्रको आवश्यकता नबुझिएको भन्दै परराष्ट्रले असन्तुष्टि जनाएको राजेश मिश्रले लेख्नु भएको खबरमा उल्लेख छ। कन्सुलर सेवा अब अनलाइनबाट शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई अनलाइन प्रविधिमा रूपान्तरण गरेको छ। कन्सुलर प्रमाणीकरणका लागि अब अनलाइन आवेदन दिन सकिनेछ। आवेदनको अवस्था हेर्न सकिने तथा अनलाइनबाटै राजस्व तिर्न सकिने व्यवस्था मिलाइएको हो। सुनौलो तोपका गुण्डले सजियो शुक्ला फाँटा शीर्षकमा भवानी भट्टले कञ्चनपुरबाट तस्विर सहित लेख्नु भएको खबर पनि छापिएको छ। प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। देशभित्र रोजगारीको अभाव र ऋणको चापले नेपाली महिला कष्टकर यात्रा गर्दै प्रतिबन्धित कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य छन्। उनीहरूको श्रम सुरक्षा र उद्धारका विषयमा सरकारी उपस्थिति कमजोर देखिएको छ। वैदेशिक रोजगार व्यवसायीद्वारा श्रमिक विदेश नपठाउने घोषणा शीर्षकमा खबर छ भने, चाँदी आयातमा सुनभन्दा बढ़ी खर्च शीर्षकमा कृष्णा प्रसाईले लेख्नु भएको छ। जुन गतिमा मूल्य बढ़ेको थियो त्यसरी नै घटेपछि नाफाको आशामा चाँदी किनेका लगानीकर्ताहरू भने अन्यलमा परेका छन्। मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए शीर्षकमा शिवपुरीले भारत डुमरा शीर्षकबाट डुमराबाट खबर लेख्नु भएको छ। 2 बोरा युरिया र 6 बोरा डीएपी मल लिएर घर फर्किँदै गर्दा दुवै भारतमा पक्राउ परेका थिए। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकमा खबर छापिएको छ। सत्तामा पुगेपछि संचार क्षेत्र राजनैतिक दलहरूको प्राथमिकताबाट बाहिरिँदै गएको उल्लेख गरिएको छ र विभिन्न व्यक्तिहरूको विचार पनि छ। प्रेस स्वतन्त्रतामा प्रतिबद्ध छौं शीर्षकमा डाक्टर विक्रम तिमल सिन्हा जो संचार मन्त्रीको रूपमा हुनुहुन्छ उहाँको विचार पनि छापिएको छ। कांग्रेस इतर पक्षले राष्ट्रिय भेला नरोक्ने शीर्षकमा खबर छापिएको छ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउनको अन्तिम साता काठमाडौँमा बोलाएको राष्ट्रिय भेला नरोक्ने भएको हो। इतर पक्षले हिजो पत्रकार सम्मेलन गरी भेला नरोकिने जानकारी गराएको छ। गोर्खापत्र दैनिकमा प्रतिनिधि सभामा उद्योग मन्त्रीको जवाफ ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह शीर्षकमा खबर छापिएको छ। बढ़दो माग र आपूर्ति बीच सन्तुलन ल्याउन सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेको उहाँले बताउनुभयो। तीन प्रतिष्ठानमा पदाधिकारी नियुक्त शीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो। 250 सामान किन्दा 10,00,000 पुरस्कार शीर्षकमा अर्को खबर पनि छापिएको छ। 250 रूपियाँको सामान खरिद गर्दा 10,00,000 रूपियाँ पुरस्कार हो। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएपछि करदाता पनि राज्यबाट सिधै पुरस्कृत भएका हुन्। आन्तरिक राजस्व विभागले सञ्चालन आरम्भ गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणको भाग्य चिट्ठा लकी ड्रको नतिजा अनुसार किराना पसलमा सामान खरिद गर्ने उपभोक्तालाई पुरस्कृत गरिएको हो। विभागले 2,56,08,094 विद्युतीय र 7,077 नगद कारोबार गरेका करदाता मध्येबाटै विजेता छनौट गरिएको जानकारी गराएको छ। विभागका अनुसार 250 रूपियाँको सामान खरिद गर्ने कुपन नम्बर 00731525449 का उपभोक्ता कञ्चनपुरका हेमराज जोशीले 10,00,000 रूपियाँको बम्पर उपहार प्राप्त गर्नुभएको हो।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले गत अक्टोबरमा युद्ध विराम लागू भएदेखिका प्रतिदिन एकजना बाल बालिकाको मृत्यु हुने गरेको अध्ययन सार्वजनिक गरेको छ। युनिसेफले 300 दिनमा गाजापट्टीमा कम्तीमा 300 बाल बालिकाको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको हो। पश्चिम एसिया र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्डका अनुसार युद्ध विराम चलिरहेको समयमा पनि हरेक दिन औसतमा एकजना बाल बालिकाको मृत्यु हुने गरेको हो। गाजापट्टीको करिब एक तिहाई भूभागमा सीमित रहँदै क्षतिग्रस्त भवनहरू, भग्नावशेष र ठोस फोहोर जस्ता भए जम्मा भएका असुरक्षित स्थानमा परिवारहरूको बसोबासका कारण पनि त्यसो भएको हुन सक्ने अध्ययनमा उल्लेख गरिएको छ। गाजापट्टीभरि बालबालिकाले तीव्र कुपोषण रोग, असुरक्षित पिउने पानी र क्षतिग्रस्त सरसफाई प्रणालीको सामना गर्न बाध्य भएका छन्। विश्व बजारमा खाद्य वस्तुको मूल्य जुलाई महिनामा 3 यताकै उच्च स्तरमा पुगेको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफपीओले जनाएको छ। एफपीओको खाद्य मूल्य सूचाङ्क जुलाईमा औसत 131.1 अंक पुगेको छ। यो जूनको 130.3 अंक भन्दा 0.7 अंक अर्थात 0.6% बढ़ी हो। यो जनवरी 2023 यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरानी सर्वोच्च नेता मजुबा खामिनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ। इरानी संचार माध्यमका अनुसार खामेनीको अवस्था अत्यन्त गम्भीर रहेको उल्लेख गरिएको छ। अमेरिकी आक्रमणमा गम्भीर घाइते हुनुभएका उहाँलाई सार्वजनिक गरिएको थिएन। अमेरिका र इजरायलद्वारा चलाइएको संयुक्त सैन्य आक्रमणमा पिताको मृत्युपछि तत्काल उहाँ सर्वोच्च नेतामा छानिनु भएको थियो। पदभार ग्रहण गरेदेखि कुनै सार्वजनिक कार्यक्रममा उपस्थित नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाली बक्सिङ टोलीले 20 एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली सोमबार भारत जान लागेको छ। नेपाल बक्सिङ महासंघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने 2 र उत्कृष्ट प्रदर्शन गर्ने 2 गरी 4 खेलाड़ीलाई नगद सहित सम्मान गरेको छ। पदक विजेता चन्द्रबहादुर थापा र अर्पिल राणा तथा उत्कृष्ट प्रदर्शन गर्ने लालप्रसाद उप्रेती र अञ्जनी तेली सम्मानित हुनुभएको हो भने इंग्ल्याण्डका पूर्व राष्ट्रिय क्रिकेटर रवि बोपाराले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटमा पनि चितौन राइनोजबाट खेल्नुहुने भएको छ। चितौनले सामाजिक सञ्जाल मार्फत बोपाराले लगातार तेस्रो संस्करण खेल्ने जानकारी दिएको हो। किर्तिपुर र मूलपानीको विकेट स्वरूप फेरिन थालेको छ। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण र 19 वर्ष मुनिको महिला विश्वकप क्रिकेट लक्षित निर्माण कार्यलाई तीव्रता दिइएको छ।
2: नेपालमा शुरू गरिएको आमाको दूध बैंकको अवधारणा र यसको सञ्चालन अभ्यास तथा चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब आमाको दूध बैंकको अवधारणा। नेपालकै पहिलो ह्युमन मिल्क बैंक अमृत कोष सञ्चालनमा आएको आगामी भदौ 3 गते 4 वर्ष पूरा हुँदैछ। 2079 भदौ 3 गते थापाथल स्थित परोपकार प्रस्तुति तथा स्त्री रोग अस्पतालमा शुरू गरिएको यो सेवाको महत्व र प्रभावकारिताका बारेमा साथी सुशीला श्रेष्ठले संस्थापक डाक्टर कल्पना उपाध्याय सुविधिसँग कुराकानी गर्नुभएको छ।
8: अब अहिले चाहिँ नै अब रोगहरू पनि धेरै छ, कसलाई कस्तो रोग लागेको हुन्छ थाहा हुँदैन, त्यसैले जसको पायो त्यसकै दुध नखुवाउने, तर दुध चाहिएको बच्चालाई खुवाउँदाखेरि चाहिँ त्यो आमा सुरक्षित आमा चाहिँ स्वस्थ हुनुहुन्छ भने उहाँको दुध निकालेर खुवाउने भने अब दान यो एउटा पुण्य नै हो, यसबाट उहाँले दुध दिए बापत केही पाउने भन्ने छैन।
16: अस्ति भर्खरै मन्त्री हाम्रो सीताबहादुरज्यूले चाहिँ स्तनपान गराइरहनु भएको भिडियो भाइरल भइरहेको थियो। कोही बच्चा आवश्यक छ भनेदेखि एउटी आमाले त्यो ममताले पनि त्यो दिने खुवाउने चलन त पहिलादेखिको नै हो होइन, तर अस्पतालले नि यो सुरुवात गर्यो। जुन यो सुरुवात गर्नुपर्नेको खास कारण चाहिँ के थियो?
8: त्यही हो, अब यसै पनि आमाको दुधको एउटा विशेषता भन्दाखेरि चाहिँ आमाको दुध पचाउन सजिलो हुन्छ बच्चाहरूलाई। गाईको दुधमा पनि गाईलाई गाईको बच्चालाई चाहिने सबै थोक हुन्छ नि, उसको बच्चालाई त्यही दुध राम्रो हो। आमाको बच्चालाई आफ्नो मतलब मान्छेको बच्चालाई मान्छेकै दुध चाहिन्छ। आमाको दुध पचाउन एकदम सजिलो हुन्छ सबै बच्चाको लागि होइन। फर्मुला दुध भनेको त गाईको दुधहरू गाई अब अरू जनावरको दुधबाट बनेको हुन्छ, जसमा चाहिँ नि उनीहरूले सबै प्रशोधन गरेर आमाको दुधमा जति हुन्छ त्यति नै बनाउन खोजेको हुन्छन्। तर पनि त्यो दुध पचाउन गाह्रो हुन्छ। झन् गाई भैँसीको दुधमा त त्यो पेटभित्र गएर प्रोटिन त हुन्छ, त्यसमा त्यो दही बन्छ नि त पेटभित्र गइसकेपछि। आमाको दुधले चाहिँ नि नरम दही बनाउने रहेछ जुन चाहिँ नि पचाउन सजिलो भयो। अरू जनावरको दुधले चाहिँ कडा दही बन्छ अरे जुन चाहिँ पचाउन गाह्रो हुन्छ, त्यसैले बच्चालाई झाडा पखाला लाग्ने, प्रोटिन बढी हुन्छ त्यसले गर्दा एलर्जी हुन्छ नि, एकचोटि एलर्जी भएपछि कहिले पनि त्यो दुध नपच्ने त्यस्तो हुन्छ, दमको रोगहरू लाग्ने, त्यो सबै चाहिँ नि त्यही प्रोटिनले गर्दाखेरि हो। जुन चाहिँ आमाको दुधमा चाहिँ नै त्यस्तो केही हुँदैन, पचाउन पनि सजिलो हुन्छ। त्यसैले यदि अस्पतालमा भर्ना भएको बच्चा छन् जुन चाहिँ समयभन्दा अगाडि जन्मेको छन्, उनीहरू अलिकति एकदमै धेरै गाह्रो छ उनीहरूलाई बाँच्न भने आमाको दुध आफ्नै आमाको दुध त बेस्ट भइहाल्यो। आफ्नो आमाको आ छैन भने अरूको आमाको दुध भए पनि प्रशोधन गरेर दिँदाखेरि आमाको दुधबाट हुने फाइदा त उसले पाउने भयो। त्यसले गर्दा पहिला हामीले केही नलाई बच्चालाई खुवाउनु त पर्यो होइन, सुरु सुरुमा त हामी पानी चढाएर राख्छौँ। खुवाउन सुरु गरिसकेपछि आमाको दुध छैन भने आएको छैन भने त फर्मुला नै खुवाउनु पर्थ्यो, बट्टाकै दुध खुवाउनु पर्थ्यो। त्यो दुधले गर्दा चाहिँ बच्चामा त्यो आन्द्राको एक प्रकारको त्यो हामीले एनइसी एन्टेरोकोलाइटिस हुन्छ, आन्द्रामा पुवाल पर्ने घाउ हुने रोग हुन्छ, त्यस्तो धेरै हुन्थ्यो भने अब अहिले चाहिँ त्यो आमाको दुध पाउन थालेको भएर
16: प्रसूति गृहमा त्यो समस्या कम भयो। अहिले त्यो चाहिँ अहिले अस्पतालमा मात्रै छ कि अन्य ठाउँमा पनि विस्तार?
8: अब सरकारले सबैतिर गर्ने जो जुन हामीले चाहिँ वृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर भन्दाखेरि जहाँ चाहिँ नि जन्मिने बित्तिकै बच्चालाई आमाको छालासँग टाँसेर राख्ने, एक घन्टाभित्र दुध खुवाउने, आमालाई दुध खुवाउनलाई सहयोग गर्ने, आमालाई केही समस्या भएदेखि समस्याको समाधान गर्न सहयोग गर्ने, त्यो सबै चाहिँ नि अरू अस्पतालहरूमा पनि हुन्छ। तर
1: डाक्टर कल्पना उपाध्याय सुवेदी संघको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: यातायात सेवा प्रभावमा सहजताका लागि ईडीएल र भीआरएस कानूनमा 250 को सामान किन्दा 10 लाख पुरस्कार उपभोक्ता मारमा परेको बारे सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
1: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था उस्तै। कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला नरोक्ने, प्रहरीमा जनशक्ति नबढ़दा अपराध नियन्त्रणमा चुनौती।
0: एसीए प्रदेशमा लैजाने विषय अन्यलमै श्रमिक ठग्ने मेन पावरलाई कार्यवाही थालेपछि व्यवसायी आन्दोलित। घरायसी उपभोक्तालाई पनि मौसमी दर अनिवार्य गर्न विद्युत प्राधिकरणलाई नियमन आएको निर्देशन।
1: गाजामा युद्धविराम लागू भए यता प्रतिदिन 1 बाल बालिकाको मृत्यु हुने गरेको युनिसेफको दावी। विश्व बजारमा खाद्य वस्तुको मूल्य 3 वर्ष यताकै उच्च।
0: र जापानमा हुने विश्व एसियाली खेलकुदको तयारीका लागि बक्सिङ टोली भारत जाने, अन्तर्राष्ट्रिय पदक जित्ने बक्सिङ खेलाड़ीलाई सम्मान।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ अहिलेका सांसदहरूले दिने अभिव्यक्ति। विभिन्न शैली र विभिन्न विषयवस्तुमा उनीहरूका फरक फरक विचार धारणा हुने गरेका छन्। कतिपयले भाइरल हुनको लागि पनि सांसदहरूले मनलाग्दी बोलेको भनेर टीका टिप्पणी आलोचना गर्ने गर्छन्। यहाँ संसद भवनको बाहिरपट्टि जस्तो देखिन्छ, जहाँ कुनामा सांसद लेखिएको छ एउटा झोला, त्यही झोला नेरै एकजना सांसद जस्ता देखिने व्यक्ति टाउकोले टेकेका छन् र खुट्टा माथितर उठाएका छन् र त्यहाँ नजिकै पुगेका छन् पत्रकार र विभिन्न संचार माध्यममा आबद्ध व्यक्तिहरू र एकजना व्यक्तिले त्यहाँ माइक अगाडि नजिकै मुखैमा राखेको जस्तो देखिन्छ। सांसद जस्ता देखिने व्यक्ति टाउकोले टेकेर केही भनिरहेका छन्। तल यस्तो लेखिएको छ, तिमीहरूले कुरै बुझेनौ क्या, खुट्टाले टेकेर बोल्दा त भाइरलै हुन्न भने।
0: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117, 9845555562, 048445562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: दुध दही भनेपछि छोरा छोरी हिरुक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्दसर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: नियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा

0: हजुरको रेडियो 102.1 MHz।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाको श्री गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692665998।
0: अहिले बिहानको 7 बजे।

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल सावन 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका वडा नम्बर 8 रामेछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। आजको कार्यक्रममा हामी रामेछापको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठसँग हजुरको रेडियो समूहको सहकार्य र पालिकामा भइरहेको विकास निर्माण लगायत विविध विषयमा रहेर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
1: तपाईँको कार्यकालमा खाँडादेवी गाउँपालिकाले हासिल गरेका मुख्य उपलब्धिहरू के हुन् हजुरले सरल जानकारी गराइदिनु न।
2: हामी निर्वाचन मार्फत जनतामा भोट माग्न जाँदा हामीले उठाएका कुराहरू होइन। खाँडादेवी गाउँपालिका अलिकति सुक्खा ठाउँ, बढी अलि जटिल खालको भूगोल र गाउँमा एकदमै यो बसाई सराईको प्रभाव बढेर गाउँ खाली भइरहेको यो राष्ट्रिय समस्या थियो। त्यो मध्येमा मैले चाहिँ खास गरी जनताले सामान्य जनताले अपेक्षा गरे जस्तो प्रत्येक नागरिकलाई खुसी पार्ने कुरा सम्भव छ भन्ने मलाई लागेको थिएन। तर सबैभन्दा पहिला आधारभूत तहको जनताले चाहने कुरा भनेको हरेकले चाहिँ परम्परागत हिसाबले चाहिँ सन्तान प्राप्ति पछि चाहिँ शिक्षा, अनि हुर्कन थालेपछि स्वास्थ्य, त्यहाँबाट अलिक बढेपछि रोजगारी। यो शिक्षा स्वास्थ्य रोजगारी भन्ने कुरा त यो स्थानीय सरकारले सबै दिन्छ त भन्यो भने यो सबै चाहिँ सम्भव थिएन। तर कम्तीमा शिक्षाको पूर्वाधार चाहिँ अब सबैभन्दा तल्लो जग बनाउनु पर्छ भनेर मैले शिक्षा चाहिँ गुणस्तरीय शिक्षाको माग थियो, त्यो कुरा सोचेको थिएँ। मैले पहिलो वर्षको रिजल्ट चाहिँ कक्षा 8 को नतिजा 18.5% पास भएपछि म 2 दिन सुतेन। त्यसपछि शिक्षा अधिकारीले मलाई जानकारी गर्दा चाहिँ 4.75 रहेछ, 18 भनेको त तिब्बर भयो, 3 गुणा बढ्यो भने। अनि मलाई अचम्म लाग्यो, शिक्षा पढेर सरकारी स्कुलमा पढ्ने विद्यार्थीको जागो 35% ल्याएर पास पनि गर्न नसक्ने जनशक्ति तयार गर्ने राज्य हुनुहुन्छ त भन्नुहुँदैन भन्ने भएपछि मैले दोस्रो वर्षबाट शिक्षामा के गर्न सकिन्छ भनेर घोकिएर सोच्दाखेरि दिवा खाजा कार्यक्रम राखे। दिवा खाजा कार्यक्रमसँग 5 वटा कुरा जोडियो, बच्चा बच्चीले दिवा खाजा स्कुलमा खाने, दिवा खाजा बिहान खाने भनेपछि खाना पनि खानु पर्यो, दिउँसो सामान्य खाजा पनि खानु पर्यो होइन। त्यो हिसाबले बिहानदेखि दिउँसो पुरै स्कुलमा राख्ने कुरा गरेर शिक्षकले पढाउनु पर्यो, एक्स्ट्रा पैसा शैलीमा शिक्षकलाई पकाउनु पर्यो, एक्स्ट्रा 15,000 तलब खानेले यसो थप काम केमा गर्ने भनेपछि शैली पकाउने मान्छेलाई र 4 वटा विषय जुन गाउँघरमा गाह्रो मानिन्छ, सुन्न साथै अङ्ग्रेजीसँग डराउने होइन, विज्ञानसँग डराउने, अङ्ग्रेजी र विज्ञान र म्याथ यो तिनवटालाई साह्रै कडा हार्ड खान्दा रहेछन्, सँगसँगै सामाजिक पनि राम्रोसँग पास नगर्दा रहेछन्। त्यसँगले यो 4 वटा आधारभूत मेजर विषय पढाउनेलाई ट्युसन शुल्क पनि 100 रुपियाँ अब प्रत्येक विषयको शिक्षकलाई पालिकाले तिर्दिएको, हेडमास्टरलाई अनुगमन गर्न निर्देशको, यो जम्मै चिज लागू गरेपछि मेरो 4थो वर्षमा आइपुग्दा 68% 5% पुग्यो, जसले गर्दा चाहिँ 14-15 गुणा चाहिँ शिक्षाको गुणस्तर हाम्रो वृद्धि भयो होइन। यो दुईटा नै छ, 18 वटा 36 36 वटा चाहिँ तपाईँको 52-52 वटा 64-68 यो एउटा। र एफईको नतिजामा पनि मैले गर्व र दावाका साथ भन्छु, मेरो रजगाउँ सबैभन्दा लोएस्ट क्याटेगोरीमा माझी समुदाय र दलित समुदाय बढी छन्। त्यो विद्यालयले 5% कहिले एसीमा कटाउन सकेका थिएन, अब हामी धेरै मेहनत गरिरहेका थियौँ। अहिले मन्थली आएर जाँच दिँदा 67% ल्यायो, पकरवासले 40% अहिलेसम्म कटा छैन, उसले दोरन्दमा गएर टोकरपुरमा जाँच दिँदा 100% ल्यायो, तर हामीले 68 मात्रै ल्याएछौँ। यसको मतलब के हो त भन्दा आज राकाथुनको स्थिति दौको छेउछाउमा छ, मन्थली सरह छ, र टोटल हाम्रो शिक्षाको रेकर्ड चाहिँ राम्रो अब्जर्भेसनमा हामी परीक्षा लिन्छौँ। यद्यपि हाम्रो गुणस्तर चाहिँ माथि छ, अन्तस्थ हल्का परीक्षा लिने भए हाम्रो 95% चाहिँ शिक्षाको ऋणतिर देखिनेको छ। त्यो हुनाले एक नम्बरमा शिक्षामा आमूल परिवर्तन भयो भन्ने मैले ठानेको छु एउटा कुरा। दोस्रो कुरा भनेको चाहिँ मैले पहिलो वर्ष कृषिको वर्ष भने खानेर लाउने कुरा ती माटोमा फल्छ, कपडा पनि पहिला त झार कपास भएर फल्ने हो। त्यस कारणले गर्दा मैले जो गाउँमा बस्छन् हामी माटोमा जन्मियौँ, माटोमा फलेको चिज खाने र माटोमा मिल्ने भएको कारणले मैले त्यो भनेको चाहिँ नेपाल हामी कृषि प्रधान देश भन्थ्यौँ पञ्चायत कालमा, अहिले त के प्रधान भन्छौँ मलाई नै थाहा छैन है। अब अहिले त चाहिँ हामी मध्यमार्गी भन्छौँ के भन्छौँ। भनेपछि मैले चाहिँ खानेर लाउने कुरामा नेपाललाई आत्मनिर्भर बनाउनु पर्छ भनेर म प्रदेश योजना आयोगमा हुँदा पनि त्यही कुरा गर्थेँ र मैले पहिलो वर्षदेखि कृषि भनेर फोकस गरेर अगाडि बढेको। तर खाडादेवीमा 4-5 वटा बढी सुक्खा भएकोले सुक्खा ठाउँमा कृषिको सद्भावना नहुँदो रहेछ। पानी लाग्ने खेती एउटा माडी छ, अलिकति चाहिँ तपाईँको दुईटा सानो सानो चाहिँ अब यो गागलमा चाहिँ क्यासिन्टारको दुईटा फाँड छ, सुक्खाको फाँडमा पानी नै छैन, माटो राम्रो छ। त्यसले गर्दा यो अप्ठ्यारो कुरा थियो र सुक्खा ठाउँमा मैले थोपा सिँचाइको प्रयत्न गरेँ, गरिब किसानको लागि अब आधुनिक खालको बाख्रा पालनको प्रयत्न गरेँ, 20,000 अनुदान दिँदै 600 नागरिकलाई व्यक्तिगत बाख्राको खोर पनि बनाइदिएको छु होइन। त्यसले पनि तपाईँको एउटा रूपान्तरण भएको छ, एउटा महिलाले गाउँमा 5 बाख्रालाई राम्रोसँग पाल्न सक्यो र त्यसलाई सुक्खा ठाउँमा घाँस नभएपछि मैले डाले घाँसको लागि थोपा सिँचाइको कार्यक्रम फलफुल्ला मात्रै होइन, अहिले अब इपिएलको बोटमा पनि लेमन ग्रास के अरे त्यो नेपियरको बोटमा पनि बेलदेखि खैरसम्ममा थोपा सिँचाइ गरेर पनि त्यो भिरालो जति सुक्खा ठाउँलाई पनि कृषि योग्य बनाऊ भनेर मैले प्रयत्न गरे। कृषिमा म आफू चाहिँ सन्तुष्ट छुइनँ, तर अहिले पनि तपाईँ काठमाडौँको विभिन्न बजारमा वडा नम्बर 7 4 स्टल त कोटेश्वरमा मात्रै छ, के अरे जडीबुटीमा मात्रै छ। अहिले चाहिँ तपाईँको तिनवटा पिरो उत्पादन भएको तरकारीहरू मन्थली पनि जान्छ, बेला बेला बजार पाइएन भन्ने गुनासो आउँछ। र यो टिएमजी एग्रो जुन वडा नम्बर 8 छ, मैले व्यापक ठुलो हल्ला गरेको थिएँ, मान्छेले अलिअलि मेरो आलोचना पागल जस्तो पनि ठाने। मैले चाहिँ रिट कार्यक्रम यो मध्यपाडी लोकमार्ग सडक लगिएर जनतालाई सुविधा होइन, जनता गरिब हुन्छन्, खर्च बढ्छ, आमदानी बढाउनु पर्छ भनेर अब यो कृषिको कार्यक्रम है रिट भनेर ग्रामीण जुन यो अर्थतन्त्र विकास गर्ने उद्यमशीलता ग्रामीण उद्यमशीलता विकास परियोजना भनेर यो आरइडी गरेर रिट भनेर वर्ल्ड ब्याङ्कको 40 अर्ब पैसा नेपालले ल्याएर ऋण ल्याएर नेपाली जनतालाई 50% अनुदान दिने कार्यक्रम मध्यपाडीले छोएको कारणले हाम्रो परेको थियो। मैले 70 प्रपोजल पेस गरेँ, एउटा मात्रै टिएमजी एग्रोको अब फाइल एप्रुभ हुँदाखेरि उसले 50 लाख रुपियाँ अनुदान प्राप्त गर्यो र उनीहरूले 70 लाख जति लगानी गरेर अहिले चाहिँ हामी रामेछाप जिल्ला होइन 4 जिल्लाका सबै फलफुललाई जुस उत्पादन गर्न सक्ने गरी त्यति ठुलो प्लान्ट हामीले त्यहाँ चरान गरेका छौँ है। त्यसले गर्दा कृषिमा अब प्रत्येक नागरिक खुसी हुने गरी धेरै काम त गरिएन, गर्न सकेन। यसपछि मैले अब त्यो बाख्रा आधुनिक बाख्राको खोर 6 बनायो भने यो वर्ष 200 लागि बजेट सुनिश्चित गरेको छु। अनि त्यो दुईटा कुरा पछि त्यो जलवायु परिवर्तनले यति ठुलो चाहिँ तपाईँको मार परेको छ, शक्तिशाली राष्ट्रहरू लडाइँ लड्ने अब बारुदहरू कारखानाहरू ठुल्ठुलो चलाउने जसले वायुमण्डल ध्वस्त भयो, हामी पनि गाउँघरमा साइकलभन्दा बाइक जम्मैले कार्बन मोनोक्साइड यो तपाईँको धुवा उत्पादन गर्छ, वातावरण सक्रिय छ। अब सही सक्यो भनेर यो चाहिँ जैविक सन्तुलन कायम गर्नको लागि पर्यावरणको कुरासँग जोडेर मैले आकाशे पानी सङ्कलनको ठुलो चाहिँ एडभोकेसी गरेँ, हल्ला गरेँ, त्यो पनि नकारात्मक हल्ला र सकारात्मक दुब्बै गयो, आखिर यति धेरै ठुलो प्रभाव पर्यो। 1,25,00,000 के अरे 25 लाख एकै वर्ष लगानी गरेर ठुल्ठुला पोखरीहरू खन्ने कोसिस गरियो, ठुला पोखरीहरू त्यति प्रभावकारी भएन, व्यक्ति व्यक्तिले साना साना पोखरी पनि खने तर चाहिँ पानी खोइ त पोखरीमा भन्दा त्यो चाहिँ के थियो त भन्दा रिचार्ज पोखरी थियो। त्यो पोखरीमा हरेक बर्खाको पानी जमिनभित्र जान्छ, जमिनभित्र गएपछि रुख बिरुवाको चाहिँ जरामा पुग्छ, त्यसले हरियाली बढाएको छ, त्यसले फलफुल फले फलेको छ, त्यसले वातावरण जोगाएको छ, त्यसले मह उत्पादन भएको छ फलफुल फल्या छ एउटा कुरा र अनि सुकेका पनि मुहानहरू जरुवाहरू ती सबै रसने काम गरेका छ त्यो तपाईँले हेर्न सक्नुहुन्छ। भिरपानीको शिक्षाको पुल कटेर गोबन पानीको उकालो हामी चढ्दै जाँदा त्यो भिरपानीको चाहिँ पुछपुछारमा पानी पिपल बोट भन्ने छ त्यहाँ चाहिँ पानी बर्खामा चैतमा वैशाखमा पनि देखिन्छ। त्यो भनेको अर्थ चाहिँ भिरपानीको टुप्पोमा हाल डाँडामा एउटा ठुलो वृहत चाहिँ ताल जस्तो चाहिँ एउटा पोखरी खन्नेको 10 लाख रुपियाँ खर्च गरेर
1: है
2: 3 पटक त उजुरी हाले त्यो केसमा तर जम्मा 10 लाखमा करिब करिब 50 लाख खर्च गर्न गरेर खन्न मिल्ने पोखरी खन्यो त्यो पोखरीमा पानी त अहिले तपाईँ जाँदा छैन तर परेको पानी चाहिँ मैले करिब करिब 2 किलोमिटरसम्म कुलो खन्दिया छु पानी गएर चाहिँ बर्खामा गएर भरिन्छ त्यो 4-5 दिनमा त्यो पानी सुक्छ तर सबै पानी जमिनभित्र गएकोले ती सुक्खा चाहिँ जरुवाहरू रसाउन थालेका छन्। त्यसरी पनि मैले पर्यावरणको कुरा छ त्यसरी जोडेँ। अब मैले ठुला सडकहरू केही पनि गरिनँ 1 मिटर पनि मैले कालो पत्र पनि गरिनँ 800 किलोमिटर सडक छ खडादेवीमा कसरी चाहिँ तपाईँको गर्ने वडा नम्बर चाहिँ तपाईँको 4 तपाईँले मन्थलीबाट हेर्नुभयो भने यो खुर्कोट के अरे यो चाहिँ त्रिवेणीदेखि हाम्रो यो चाहिँ माडीसम्म हेऱ्यो भने त्यो जम्मै नक्सा देखिन्छ सबै भत्काइएको देखिन्छ सडकै सडक छ। डोजर लगेर भत्काइदिएपछि मान्छेले सडक भने मेरो गाउँपालिका ध्वस्त छ सडकको चाहिँ तपाईँको त्यो सडक खन्ने नाममा भत्काएर त्यसले गर्दा सबैभन्दा ठुलो विपद छ सबैभन्दा ठुलो पहिरो छ सबैभन्दा ठुलो मारमा छ। पहिला आउने जनप्रतिनिधिहरूले ध्वस्त बनाए बाटो मैले त 1 मिटर पनि बाटो खन्न भिन्न
1: दिन
2: आलोचना धेरै भयो तर म एकपटक शासन आउँदा मैले गलत काम गरेर प्रकृति बिगारेर जानुहुन्न भनेर मैले पपुलर अनपपुलरसँग मतलब गरिनँ त्यो मैले गरिनँ। मुख्य सडकहरूलाई वडा कार्यालयसम्म भएको सडकको लागि त्यो सडक कम्प्लिट गर्नुपर्छ भन्ने नीति अगाडि सारे मावि विद्यालय निमाविको भने न मावि र निमावि स्वास्थ्य कार्यालय र चाहिँ तपाईँको वडा कार्यालय भवन रहेको सम्म जग्गाहरूलाई चाहिँ कम्प्लिट ग्राभिल गर्ने सबै सडकहरूलाई चाहिँ ढुङ्गा र माटोले पिच गर्ने भनेर मैले पहिलो सभामा बोले। रोलर किन्ने रोलर किनेपछि बाटो हामीसँग प्रशस्ती भयो डोजर थिँदै थियो डोजरले चाहिँ तपाईँको कुलेसहरू खन्ने अनि मोडहरू पनि भत्काएर अलिक ठुलो बनाउने र अनि पनि रोलरले मस्त लाएर तेल दिने हो भने 5-6 वर्षलाई चाहिँ ढुङ्गा माटोले पिच गरेको जस्तै त्यो बाटो चाहिँ पिच सरै हुँदो रहेछ।
1: अब विशेष गरी स्थानीय सरकार खाँडादेवी गाउँपालिका र हजुरको रेडियो बीचको सम्बन्ध चाहिँ कस्तो छ?
2: अब यस्तो अब यो मैले मिडियाहरू स्थानीय मिडियालाई हामीले गरेका सबै कुराहरू नियमित जनताको बीचमा मिडिया मार्फत लानुपर्ने जो नेता हो जो कर्ता हो ऊ आफैले मैले यसो गरेँ भनेर भन्दा मान्छेले मन पराउँदैनन् मपाई जस्तो हुँदो रहेछ त्यो वास्तवमा अब त्यो अनुगमन पनि हुने परीक्षण पनि हुने के भइरहेछ भनेर मिडियाले नियमित लानुपर्ने त्यो मिडियाको धर्म पनि हो होइन त्यसलाई चाहिँ त्यो गर्नको लागि मिडिया जोगाउनु पर्ने मिडियालाई चाहिँ जोगाउन के प्रयत्न गर्नु भन्यो भने मैले वास्तवमा स्थानीय मिडियाहरूलाई अब जोगाउनको लागि त्यति धेरै आर्थिक हिसाबले सहयोग गर्न सकिनँ सधैँ सकारात्मक नैतिक समर्थन गरेँ सैद्धान्तिक चाहिँ तपाईँको समर्थन गरेँ होइन अब तर मेरो रामेछापमा रहेका सबै मिडियाहरूलाई मैले आर्थिक हिसाबले भारतीयमा रकमहरू कहिले पठाउन सकेका छैन यद्यपि सबै मिडियाहरूले सधैँ हाम्रो पालिकामा भएका राम्रा कुराहरूको चर्चा गरिरहेको प्रशंसा गरिरहेको मान्छे हो कहिलेकाहीँ कमी कमजोरी पनि हुन सक्छ थाहा पाएर त कहिले गल्ती गर्दैनन् तर पनि अहिलेसम्म त्यस्तो नकारात्मक समाचार मैले सुन्न परेको छैन मलाई कुनै तनाव हुने कुरा भएको छैन हुन त फेरि म पनि बच्चादेखि अब मैले थाहा पाएर आनी छोइङको गीत जस्तो मेरो भाइकालाई लेखेर नमरोस् भने जस्तो मैले अब त्यो नराम्रो काम गर्ने कोसिस पनि गरेका छैन त्यो ममा त्यो भावना जाग्दैन यद्यपि मैले सहयोग गर्न सक्दा नसके पनि तपाईँको राम जुन यो रेडियो होइन रेडियोहरू चाहिँ जति 7-8 रेडियोहरू हुनुहुन्छ सबैको सकारात्मक रूपमै अब पाउँछु है सम्बन्ध मेरो सबै मिडियाहरूसँग सबै मिडिया हाउसेससँग सबै सञ्चार प्रतिनिधिहरूसँग राम्रो रहेको महसुस गरेको छु।
1: मैले मूल्याङ्कन कसरी गर्नुहुन्छ हजुरले हजुरको रेडियोसँगको सम्बन्धलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? हामी चाहिँ 18 वर्षमा प्रवेश गरेका छौँ
2: हजुर हजुरको रेडियो अब रामेछापमा 2-4 वटा जस्तो यो अब भनौँ न रामेछापमा सबैभन्दा पुरानो रेडियोहरू मध्येमा हजुरको रेडियो तिनलाल यी साना रेडियोहरूमा रहन्छ। त्यसपछि एउटा त्रिपदी पनि पुरानैमै पर्छ क्यारे, अहिले त अरू पछि रामेश्वर पनि खुल्यो, अब आदि आदि गरेर झन्कार पनि खुल्यो, तर रामेसाप रेडियो रामेसाप राइटेक हिसाबले एउटा विचार बिजारोपण गरेको, त्यो माथि रामेसाप पहिला पनि हाम्रो एउटा सदरमुकाम पनि रामेसाप डाँडामै रहेको, अब जुन त्यही ठाउँमा चाहिँ रेडियो स्टेसन राखेर अब रेडियोको नाम हजुरको रेडियो नाम राखेर अब अहिले त हाम्रो दीपक घिमिरेजी अब यसको चाहिँ सञ्च अब अहिले अध्यक्ष पनि हुनुहुन्छ, कार्य सञ्चालक हुनुहुन्छ, पत्रकार महासङ्घको पनि अब प्रमुख हुनुहुन्छ र रेडियोले जनतालाई अब राजकीय हिसाबले सत्ता सञ्चालन गर्नेहरूले सरकारको जनतासँग कर उठाएको रकमको खर्च कसरी गरिरहेछ, नागरिक समाज के गर्दैछ, जनता के गर्दैछन्, शासकहरू अर्थात् सरकारी अड्डाहरू के गर्दैछन् भनेर जनतालाई सुसूचित हुने अधिकार मिडिया मार्फतै जाने कुरामा रेडियोले अहिलेसम्म मसँग नियमित काउन्सिलिङ गरिरहेको छ, होइन यसले सूचना र दिइरहेको छ, विश्लेषणात्मक हिसाबले भएका कामहरूको सकारात्मक एउटा रिपोर्ट जस्तो बनाएर पेश गरिरहेको, कमजोर कुराहरूलाई बेला बखतमा सार्वजनिक गरिरहेको पाउँछु, जसले गर्दा मैले चाहिँ यो मिडियाहरू रामेछापमा अलिकति संख्या चाहिँ बढी भएको कुरामा मेरो त्यसरी जानु हुँदैन भन्ने मेरो सुझाव छ र म अब त्यस जेसुकै भए पनि हजुरको रेडियोले निष्पक्ष रूपमा अहिलेसम्म रामेछापका गतिविधिलाई सार्वजनिक गरिरहेको र आजको पुस्ता पनि गाउँघरमा बस्ने पाका पुस्ताहरू खास गरी जो रेडियो सुनेर आफूलाई सूचना प्राप्त गरेको महसुस गर्थे, आजकल टेलिभिजन मोबाइल छन् त्यहाँ हेर्नुपर्छ, रेडियो त सुनै पुग्छ, रेडियो खोलेर राखेर काम गर्दै गर्दा बाटो हिँड्दै गर्दा गाडी चढ्दै गर्दा पनि समाचार सुन्न सक्ने जुन रेडियो रामेछापमा हजुरको रेडियोको नेटवर्क पनि स्पष्ट सुनिन्छ र निष्पक्ष पत्रकारिताको नम्सबाट चलेको भन्ने मलाई लाग्छ र म चाहिँ हजुरको रेडियोले रामेछापमा एउटा संसारको जगतमा राम्रो काम गरेको मा म धेरै धेरै अब बधाई भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु र जुन तपाईँले जुन यो 18 वर्ष पुरा गर्नुभयो यसलाई यो अवसरमा म रेडियोको थप उन्नति प्रगति र सफलताको कामना पनि गर्न चाहन्छु।
1: हजुर, स्थानीय सरकारको योजना कार्यक्रम र सूचनाहरू नागरिकसम्म पुर्याउन रेडियोले चाहिँ कस्तो भूमिका खेलेको जस्तो लाग्छ हजुरलाई?
2: मैले अघि नै भने धेरैवटा मिडिया अहिले त व्यक्ति स्वयं अब सञ्चारकर्मी जस्तो भयो, सूचनाको हक हिजो कानून बनाएर सुनिश्चित गर्नु पर्थ्यो, अहिले सोसियल नेटवर्कको विकासले गर्दा खास गरी यो फेसबुकले यति धेरै सूचना दिएर मान्छेले आफूलाई अब एकदम स्मार्ट ठान्ने आफूलाई जानकारी ठान्ने गरिरहेको छ, तर यो वास्तवमा अपराधीकरण हो, यो कलियुग हो, सबैभन्दा डरलाग्दो अवस्था अहिले छ, हरेक मान्छेले आफ्नो स्वार्थको हिसाबले सूचना बनाएर त्यसलाई आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा सूचना एकदम रोमाञ्चक हिसाबले आकर्षक हिसाबले प्रस्तुत गर्ने झुट कुराहरू पनि दिइरहेको छ, त्यसले गर्दा मैले भने अब हामीले पाउने टेलिभिजनमा आउने अथवा युट्युब र फेसबुकमा आउने सूचनाहरू त हामीले सुन्ने र मात्रै हामीलाई मानिसलाई चित्त बुझ्दैन, हेर्नु पर्यो, हेर्नका मान्छेको चाहिँ समय जाने भयो, अर्को कुरा भनेको त्यहाँ के चाहियो भने इन्टरनेटको एक्सेस चाहियो, डेटा पनि चाहियो, पैसा खर्च हुन्छ, जहाँसम्म यो पुरानो चलन रेडियो जहाँ रेडियो चाहिँ अब सर्ट वेभ मिडियम वेभ र अब अहिले चाहिँ तपाईँको यो एफएम फ्रिक्वेन्सी जे छ त्यसबाट चाहिँ तपाईँको इन्टरनेट बेगर पनि फ्रिक्वेन्सी चाहिँ तपाईँको सर्च गरेर बिना पैसा पनि रेडियो सुन्न सक्ने यो नियमित सुन्न सक्ने मैले भने नि एउटा बुढी आमाले घरको आँगनमा चाहिँ बाहिर रेडियो झुन्डाएर सुनेर आफू चाहिँ सूचना पाउने गाडीमा हिँड्दाखेरि सुन्न पाउने सम्मको यति सुविधा जुन रेडियो भनेको सबैभन्दा महत्त्वपूर्ण हो र त्यो महत्त्वपूर्ण चिज र रेडियोको सूचना सबैभन्दा किनकि त्यो त रेडियो त व्यक्तिले चलाउन सक्दैन, त्यो त संस्थाले चलाउँछ, पक्कै पनि चाहिँ त्यो जवाबदेही हुन्छ, आज सोसियल मिडियामा आएका अनलाइनमा आएका समाचारहरू सेट गलत हुन सक्ने नै त्यसले गर्दा एउटा भ्रम सृजना गरेर अराजकता र एउटा चाहिँ द्वेषको भावना सृजना भएको छ, त्यस कारणले रेडियोको भूमिका राम्रो मात्रै होइन, यसलाई अझै व्यवस्थित गर्नुपर्छ र यसको अत्यन्त महत्वपूर्ण प्रभाव छ भन्ने कुरा मलाई लाग्छ।
1: विकास निर्माणको विषयमा सञ्चार माध्यमबाट तपाईँको अपेक्षा के कस्ता छन्?
2: मित्र मलाई तपाईले यो प्रश्न महत्वपूर्ण सोध्नुभयो. मैले अलिक घुमाउरो ढङ्गले दिएँ. हामी राम्रो काम गर्नुपर्छ भन्ने मान्यता राख्ने मानिसहरूले पनि जनप्रतिनिधिले पनि भनौँ न आफूले गरेको काम जनतालाई के भयो भन्ने कुरा प्रचार नगर्ने हो भने त बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल बिक्दैन पहिला पनि भनेको थिएँ. वास्तवमा मान्छेले त थाहा पाउनु त पर्यो है. त्यस कारणले गर्दा संचार जगतको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ विकासमा. धेरै आयोजनाहरू भएका कामहरूमा पनि कमजोरी हुन्छ, विभिन्नले कमी कमजोरी गर्छ, स्वार्थी भावना राख्छ. त्यहाँ संचार कर्मीले हुँदै गरेको काम भइरहेको कामको सही चाहिँ सबैको सूचना सम्प्रेषण गरिदिएपछि काम हुनु पूर्व सम्झौता भयो, काम भइरहेको छ र काम सम्पन्न भयो, भुक्तानी भयो भने यो चारवटा चरण हामीले पुरा गरेर भुक्तानी त दिन्छौँ. तर त्यो प्रचारमा नगएपछि के हुँदो रहेछ भन्दा राम्रो काम छ भने पनि शङ्का गर्ने, अनि चाहिँ सरकारवाला मान्छे सबैलाई खुसी पारेर गर्यो भने चाहिँ नराम्रै काम छ भने पनि त्यो काम चाहिँ अच्छा हुने, त्यो अख्तियारले पनि थाहा नपाउने, अख्तियारले आफै थाहा पाउँदैन रहेछ, कोही न कोही तपाईँको मान्छेले उसलाई जानकारी गर्दो रहेछ भनेपछि मिलोमतो गरेर योजना टाकन टुकन गर्नेहरूको चाहिँ कहिले जिन्दगीमा उजुर पर्दैन. मेरो खाँडदेखि गाउँपालिकामा अहिलेसम्म रामेश्वर जिल्लामा दोरन्दामा 24 हुँदा हाम्रो खाँडदेखि 25 भएर छ. अख्तियारको उजुरीमा नि फर्स्ट, अनि एउटा निवेदनमा 7 वटासम्म उजुरी पर्यो भनेर मलाई कर्मचारीले सुनाउँछन् कहिले काहीँ. त्यसले गर्दा यो संचारमा अलिकति मैले आफूले महसुस गरेको कुरा, संचारको क्षेत्रलाई मिडियालाई अलि राम्रो लबिङ गरेर जति भएको काम त्यो सबै पारदर्शी गरेर स्वतन्त्र मिडिया मार्फतै त्यो पब्लिकको बिचमा पठाउने काम गर्न पाएको भए अलिकति त्यो पारदर्शी बढी हुन्थ्यो कि. अब हुन त पालिका अध्यक्ष एक्लैले के गर्न सक्छ, 22 वटा जति शाखाहरू छन्, 18-22 वटा कति शाखा छन्, 9 वटा वडा छन्, बजेट चाहिँ तपाईँको अब मेरो पालिकाभित्र अब मैले अब जोसुकैले पनि काम त वडामै गर्ने हो, तर साना साना साना योजनाहरू काम भएपछि वडाले अनुगमन गर्ने, वडामा काम हुन्छ, त्यो काम भएको काम चाहिँ पारदर्शी गरेर सबै सूचना सञ्चार कर्मीलाई पठाउनलाई मैले त सञ्चार कर्मीहरूको एउटा ग्रुप बनाएर त्यहाँबाट पठाउने कोसिस पनि गरेँ. खाँडदेखि आवाज भनेर एउटा फेसबुक पेजबाट नियमित सार्वजनिक गर्ने कोसिस पनि गरेँ. तर के अरे आधिकारिक रूपमा रामेछापको लोकल मिडिया मार्फत नियमित रूपमा भएका सबै कामहरू वान डोर है प्रेस विज्ञप्ति जस्तो गरेर नियमित गर्न पाएको भए अलिक बढी पारदर्शी हुने रहेछ. पत्रकारहरूले खोजी गरिदिएनन् भने त मान्छेले अन्धारो कोठामा बसेर बिल चाहिँ मिलाएर सबै काम सकाइहाल्छन् नि. बेला बखतमा सूचनाहरू पाउँछु, कहिले काहीँ चाहिँ पालिकाको आलोचना हुँदा अध्यक्षको आलोचना भएको जस्तो अनुभूति मान्छेले गर्छन्, कहिले काहीँ त मलाई पनि लाग्छ अस्ति होइन है. गलत कुरा पनि संचार पनि गर्दैन भने कसरी हाल्छ. अस्ति सामुदायिक वनको बारेमा एउटा रिपोर्टिङ हेरेँ, गोगनपानीमा त्यहाँ घर पसलहरू अब 20 वर्षदेखि छ, बगेल आउनु यो गणतन्त्र आउनुभन्दा पहिलादेखि छ है. त्यहाँ कुन बेलादेखि छन्, 3 पुस्ता भयो होला, त्यो के गरेर छ, हामीले त्यो वन सामुदायिक वनको भएपछि त्यसलाई खासै त्यहाँ त्यति धेरै स्थानीय सरकारले धेरै गर्नु पनि सक्दैन, गर्न त सक्छ, गर्नलाई पनि जनशक्ति पनि हुँदैन. अनि त्यो चाहिँ त्यतिकै अस्ति चर्चा सुनियो है. भनेपछि अब मिडियाले लगिङ गरिदिने हो भने, आवाज उठाइदिने हो भने सबै चिजहरू सार्वजनिकरण हुँदै आवश्यक पर्दा अख्तियारको पनि कान खुल्थ्यो, सरकारको कान खुल्थ्यो. त्यो कारणले संचार यो लोकतन्त्र भने त यो ट्रान्सपेरेन्सीको कुरा आउँछ, एकाउन्टेबिलिटी जवाबदेहिताको कुरा आउँछ, पारदर्शिताको कुरा आउँछ होइन, सहभागिता कुरा त ठुलो कुरा होइन. त्यो कारणले अब यो लोकतान्त्रिक कुरा गर्ने हो भने, प्रजातान्त्रिक कुरा गर्ने हो भने संचार बेगर त्यो हुनै सक्दैन. त्यही भएर संचारलाई राज्यको चौथो अङ्ग त्यत्तिकै भनेको होइन होइन, पक्कै पनि संचारले विकासलाई ठिक ढङ्गले लानलाई होइन, भएका लगानी राज्यले लगानी गरेको आयोजनाहरू ठिक ढङ्गले सम्पादन हुन, गुणस्तर कायम हुनको लागि पनि होइन, टिकाउ हुनको लागि पनि संचारको साह्रै महत्वपूर्ण भूमिका रहन्छ भन्ने म ठान्दछु.
1: अब आगामी दिनमा पालिका र हजुरको रेडियो बीचको सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ होला.
2: राजनजी मैले अब दीपकजीसँग मेरो नियमित संवाद हुन्छ, समस्या के भइरहेछ भन्दा रेडियो छ सातवटा छ सबैसँग समन्वय गर्न पनि अलिकति गाह्रो होइन. अब मिडियाहरू धेरै भयो र फेरि पनि मैले म त अलिक पुरानो मान्छे पनि हो अहिलेको आजको युगमा जेन्जीका युग आयो भन्छन् होइन हामीभन्दा धेरै साना कलिला राजनीति भूमिकामा नरहेका चाहिँ एकाडेमिक भन्नेहरू प्रोफेसर भन्नेहरू एकैचोटि राजनीतिमा चाहिँ चुनावमा आउँदा जनताले पत्काएर चुनाव जितेको अवस्था छ. त्यस कारणले गर्दा म बुढो त भएको छुइनँ यद्यपि रामेछापको माटोमा अब करिब करिब 40 वर्ष जति राजनीति गरिसकेँ 30-35 वर्ष त कार्यकारी तहमा छु. त्यस कारणले अब हाम्रो पुरानो शैलीमा हामी मिडियाहरू धेरै हाम्रो अलिकति धेरै भयो कि भन्ने मलाई लाग्छ. हामीले लोकतन्त्रमा त्यस्तो हुन्छ भन्थ्यौँ तर म म्यानेजमेन्टको विद्यार्थी मैले पहिलादेखि भन्थेँ यो सञ्चारकर्मीहरू अलिक धेरै भयो होइन मिडिया हाउसेस अलिक बढी भयो त्यसले गर्दा धेरै मेहनत ठुलो इफेक्ट भएर पनि प्रोडक्टिभिटी चाहिँ कम भयो उत्पादकत्व चाहिँ तपाईँको कम भयो उत्पादन कम भयो जसले गर्दा हाम्रो मेहनत खेर गयो कि म भन्थेँ. त्यो हुनाले हजुरको रेडियोसँग त मेरो अत्यन्तै हार्दिकतामा अब म अगाडि बढाएको छु तर मैले अघि नै पनि भने अलिअलि मैले आत्मसमीक्षा पनि गरेँ कि मैले पनि स्थानीय पनि मिडियालाई टिकाउनको लागि अलि राम्रो सहयोग गर्नुपर्ने अथवा वातावरण बनाउनुपर्ने सञ्चार पठाउने त्यो संस्थालाई पनि टिकाउने अलि भूमिका निर्वाह गर्नुपर्ने त्यो मैले त्यति धेरै गर्न पाएको छैन. तर मेरो संवाद सधैँ भएको छ यो मेरो अन्तिम वर्षको बजेट मैले बनाएको छु. सञ्चार क्षेत्रको लागि राम्रो पैसा छुट्याउन सकेको छैन त्यही अन्तिम बजेट भनेर त झन् हानाथाप गर्ने जवाब बढी दिने त्यसले गर्दा अध्यक्ष एक्लैले बजेट विनियोजन गर्न सक्दैन होइन कार्यपालिकामा पहिला अनुमोदन गराउनु पर्यो मान्छे पिच्छेका कुरा स्वार्थ सहितका कुराहरू आउँछन् अनि गाउँसभामा लान पर्यो जनप्रतिनिधि सदस्यहरूको कुरा सुन्न पर्यो. त्यो भन्दा पनि म त समग्रमा राष्ट्रको अर्थतन्त्र रूपमा अर्थतन्त्र सुधार गर्नको लागि राजनीति गरेको मेरा निजी कुरा छोडेर रामेछापको पाखोमा राजनीति गर्न सहर छिरेर यतै हराइसकेको मान्छे तपाईँको गाउँ फर्केको मान्छे रामेछापको पाखालाई चाहिँ सिन्चित गर्न गएको मान्छे म त कोसिस गर्छु तर यो बहुदलीय व्यवस्थाभित्र संसारको सबैभन्दा राम्रो व्यवस्था त हामी भन्छौँ तर बहुमतको नाममा सधैँ घेराबन्दी बहुमतको नाममा सधैँ अपराध है जसले गर्दा चाहिँ बहुदलवादी पार्टीहरू आज बदनाम छन् लोकतन्त्रमा विश्वास गर्ने नेताहरू आज बदनाम छन् अनि म अछुतो रहने त कुरै भएन.
1: अब हामीसँग धेरै समय पनि छैन हामी लगभग अन्त्यमा छौँ. अन्त्यमा रामेछापका नागरिक हजुरको रेडियो 102.1 MHz श्रोता तथा यो 18 स्मारिका जसले पढ्नुहुन्छ उहाँ पाठकहरूलाई तपाईँको सन्देश के छ?
2: मेरो अब रामेछाप रेडियोले अब यो 17 वर्षदेखि 18 वर्षसम्म लगातार नियमित रूपमा रामेछापबाट एउटा जुन सन्देश दिने कोसिस गरिरहेको छ यो हामीले मैले अघि नै भने आज तपाईँको हातमा हाम्रो हातमा भएको मोबाइलमा आएका कुरालाई त्यसलाई हामीले सूचना छान्नु हुँदैन त्यहाँ आएका कुराहरू 99% गलत छन्. त्यो हुनाले आधिकारिक हिसाबले रामेछापका जनताले रामेछापको माटोमा भएका घटना परिघटनाहरूलाई समेटेर आएका सूचनाहरू चाहिँ हजुरको रेडियोलाई नियमित सुनेर हजुरको रेडियो मार्फत आधिकारिक सूचना लिएर आफूलाई स्मार्ट बनाउनुहोस् आफूलाई जानकार बनाउनुहोस् भन्ने कुरा अनुरोध गर्न चाहन्छु.
3: हजुरको रेडियो 102.1 MHz
4: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाउं.
5: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ.
4: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्. यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ. त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ.
5: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौ नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं.
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो. आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ.
5: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555 0845410106 इमेल scfinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
5: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
4: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845403998 0845403998
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
2: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापत्ती गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

0: हजुरको रेडियो 102.1 मेगा।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
3: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
4: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
2: महिलाहरूको तल्लो पेट दुख्ने भुक्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692599998
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
8: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
8: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
8: नवीकरणका

0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 6 को कार्यालय, च्यास्कु, रामेछाप।
4: अहिले बिहानको 5 बजे।

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामिछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल श्रावण 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। रामिछाप जिल्लाको पुरानो सदरमुकाम रामिछाप नगरपालिका वडा नम्बर 8 रामिछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्ष देखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषा भाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। हजुरको रेडियोले विगतको वर्षहरूदेखि नै विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ। यसै सन्दर्भमा रहेर आज हामी रामिछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठूला कान्छा तामाङसँग हजुरको रेडियोसँगको समन्वय र सहकार्यको विषयमा विशेष कुराकानी गर्दैछौ। कार्यक्रमको समयावधिभर हामीसँगै रहनुहोला।
1: सुनापति गाउँपालिकामा तपाईँको कार्यकालमा हासिल गरेका मुख्य उपलब्धिहरू के हुन्?
2: अब सुनापति गाउँपालिकामा मेरो कार्यकालमा हासिल गरेको कामहरू, एउटा कुरो त हामी एउटा निर्वाचित हुने भन्दा अगाडि नै एउटा जनताको घर दैलोमा गएर एउटा वाचा गरेका थियो।
1: हजुर,
2: अब त्यो वाचाहरू चाहिँ एउटा हामी निर्वाचित भयो भने हामी स्वास्थ्यको कुरा एउटा चाहिँ हस्पिटल निर्माण गरेर यी सेवा दिन्छौँ।
1: हजुर,
2: त्यस पछाडि शिक्षाको कुराहरू, गुणस्तरीय शिक्षा खोज्नलाई काठमाडौँ जानु नपर्ने गरी एउटा चाहिँ जग बलियो बनाएर चाहिँ आफ्नै गाउँमा पढाउने वातावरण गर्छु। अर्को कुरा, अब हाम्रो पालिकाले सकेको जति आय स्रोत र एउटा कुरा चाहिँ बेरोजगारीले रोजगारी अनि कृषकको कुराहरू र त्यस पछाडि पर्यटनको कुराहरू, अब यो खानेपानी कुराहरू भयो, बाटोको कुराहरू भयो, होइन, त्यो कुराहरू हामीले गर्दै जाँदाखेरि जो हामीले घोषणा पत्रमा जुन उल्लेख गरेका छ त्योभन्दा पनि हामीले राम्रै काम गरेका छ। त्यसको लागि हामीले हस्पिटल बनाएर अहिले डेन्टलदेखि आँखादेखि सबै उपचारहरू हामीले ती गर्ने गरेका छ।
1: हजुर,
2: र अर्को कुरा, हामीले त्यहाँ 17-18-20 किलो जति पालिकासम्म तिज गर्ने कामहरू अहिले भइरहेछ।
1: हजुर,
2: र एक घर एक धारा गराकी एउटा सुनापति गाउँपालिकाको मरेङ डाँडामा 50 करोडको कामहरू भइरहेछ। र अर्को पर्यटन क्षेत्रमा एउटा 108 माने र शिवको मूर्ति लगायत धार्मिक पर्यटनको कामहरू भइरहेछ। यी कुराहरू हामीले जोस बोलेको भन्दा राम्रै काम गरे जस्तो लाग्छ।
1: हजुर, अब अध्यक्षज्यू, सुनापति गाउँपालिका र रामिछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सम्बन्ध कस्तो छ? हामी 18 वर्ष प्रवेशको अवसरमा छौँ, कसरी मूल्याङ्कन गर्नुहुन्छ हजुरले, कस्तो छ सम्बन्ध?
2: होइन, ठिक छ, यो हजुरको रेडियोसँग पहिला स्थापना भएको,
1: हजुर,
2: जुन खालको पहिला एउटा रामिछाप जिल्लाको एउटा यहाँको जुन मिडियाले एउटा रेडियोले खेल्नुपर्ने भूमिका खेल्नु भएको थियो,
1: हजुर,
2: त्यसको लागि अब हामी सुनापति गाउँपालिका र यो रेडियोसँग बेला बेला चाहिँ सहकार्य एउटा छलफल भेटघाट पनि हुन्छ।
1: हजुर,
2: र अब पनि फेरि त्यस्तो भेटघाट एउटा हामीले गर्नुपर्ने काम हाम्रो हामीले गर्नुपर्छ, रेडियो एउटा ले गर्नुपर्ने कामहरू, मिडियाले गर्नुपर्ने कामहरू मिडियाले गर्नुपर्छ, र देश विकास र जनताको लागि एउटा गाउँको लागि त्यो हामी समन्वय गरेर काम अगाडि बढ्नुपर्छ। र यो 18 वर्ष पुग्ने उपलक्ष्यमा सुनापति गाउँपालिकाको तर्फबाट धेरै धेरै योभन्दा पनि अगाडि एउटा बढोस्, यो हजुरको रेडियोले एउटा राम्रो खालको चाहिँ सूचनाहरू सम्प्रेस गरोस् भन्ने खालको म शुभकामना दिन चाहन्छु।
1: हजुर, अनि अध्यक्षज्यू, स्थानीय सरकारको योजना, कार्यक्रम र सूचनाहरू नागरिकसम्म पुर्याउन रेडियोले कस्तो भूमिका खेलेको छ?
2: होइन, रेडियोले भूमिका राम्रै गरेका छ।
1: हजुर,
2: पहिलाको तुलनामा अहिले एउटा चाहिँ फेसबुक होइन, अनलाइन होइन, हरेक कुराहरूले गर्दाखेरि चाहिँ तपाईँको अलिकति कम भएको छ होइन कम भएको छ कुनै ठाउँमा चाहिँ रेडियोको अब कुनै ठाउँमा टिप्ने कुनै ठाउँमा नटिप्ने होइन कतिपय कुराहरू चाहिँ तपाईँको चाहिँ घर घरमा रेडियो राख्ने नै छोडिसके होइन मोबाइल मोबाइल हातमा मोबाइल छ होइन तर भए पनि एउटा त्यो हिजो त्यस्तो सम्म एउटा सबै ठाउँमा रेडियो मार्फतबाट जान्थ्यो भने अहिले हरेक कुराबाट चाहिँ त्यहाँको हजुरको रेडियोको विभिन्न कोणबाट चाहिँ जोस राम्रै कामहरू गरिरहेको छ।
1: हजुर, तपाईँको पालिकाको कुनै महत्वपूर्ण अभियान वा कार्यक्रममा रेडियोले उल्लेखनीय योगदान दिएको केही अनुभवहरू छ त?
2: त्यो त मिडियासँग रेडियोहरूसँग हामी जोडेर काम गरेका छ। अहिले पनि हामीले पोहोर पनि हामीले यो रामी सुन के अरे रामेछाप भरिको रेडियोहरूको लागि छुट्टै बजेट छुट्याएर
1: हजुर
2: त्यहाँबाटै संयुक्त रूपमा चाहिँ अहिले जय सार्वजनिक सुनवाई कार्यक्रमहरू होइन हरेक कार्यक्रमहरूमा चाहिँ अब संयुक्त रूपमा चाहिँ हामीले काम गरेको भन्ने कुरो बुझिएको छ होइन त्यो भइरहेछ।
1: अनि रामेछाप जिल्लाको विकासमा चाहिँ सञ्चार माध्यमको भूमिका कस्तो छ जस्तो लाग्छ हजुरलाई?
2: सञ्चार माध्यमको अहिलेको जमानामा सञ्चार माध्यमको भूमिका त नरहने भन्ने कुरै भएन।
1: हजुर,
2: भूमिका राम्रो छ, त्यसलाई अब बेला परिस्थिति अनुसार होइन कुनै बेला कुन हिसाब किताबले कुनै बेला कुन हिसाब किताबले त्यहाँ प्रचार प्रसार हुन्छ।
1: हजुर,
2: अब रेडियो चाहिँ अहिले के छ भने अनि गाह्रो छ अहिले होइन अब यो अगाडि बढ्दै गर्दाखेरि अहिले समय परिस्थिति अनुसार होइन रेडियो चलाउनु पनि गाह्रो छ। सूचनाहरूको लागि पनि अहिले तपाईँको भने नि मैले घर के अरे चाहिँ हातमा मोबाइल छ होइन सबैको कारणले गर्दाखेरि चाहिँ गाह्रो छ। तर भए पनि रेडियोले गर्नुपर्ने सूचना संसारले गर्नुपर्ने कामहरू गरिरहेको छ।
1: हजुर, अब स्थानीय सञ्चार माध्यमले सुशासन पारदर्शिता र जनउत्तरदायित्व प्रवर्धन गर्न कस्तो भूमिका खेले जस्तो लाग्छ हजुरलाई?
2: होइन राम्रो गरेका छ, राम्रो गरेका छ। अब रेडियोले गर्नुपर्ने पत्र पत्रिकाले गर्नुपर्ने होइन
1: हजुर
2: अब यो हिजो यो एक जमाना एउटा पत्र पत्रिकाको कुरा थियो होइन त्यहाँबाट रेडियोको कुरा थियो होइन अब अहिले तपाईँको आफ्नो कोणबाट आफ्नो हिसाब किताबले जुन राम्रो गरिरहेछ।
1: यो शिक्षा स्वास्थ्य कृषि पर्यटन अनि संस्कृति विपद व्यवस्थापन तथा सामाजिक विकासमा स्थानीय सञ्चार माध्यमको योगदानलाई हजुरले कसरी हेर्नुहुन्छ?
2: होइन त्यो त राम्रै गरिरहेछ। तपाईँहरूले चाहिँ जो संसारले गर्नुपर्ने भूमिका भन्नुभयो कि तपाईँले मैले कुरो बुझेन।
1: हजुर हजुर, यो संचार माध्यमहरूले चाहिँ शिक्षा स्वास्थ्य कृषि पर्यटन लगायतको क्षेत्रहरूमा गरेको योगदानलाई चाहिँ हजुरले कसरी हेर्नुहुन्छ?
2: होइन गरिरहेको छ।
1: हजुर,
2: अब मलाई लाग्छ अब सुनापतिकै पर्यटनको कुरो गर्दाखेरि
1: हो
2: होइन राम्रै प्रचार प्रसार गरिरहेको छ होइन
1: हजुर
2: अब चाहिँ अब धार्मिक रूपले पनि यहाँ एउटा चाहिँ एउटा बुद्धिस्ट मार्ग एउटा हिन्दू मार्ग हिसाबले एउटा चाहिँ शिवको मूर्ति बनाएको छ एउटा 108 माने बनाएको छ होइन त्यसको लागि एउटा सञ्चार माध्यमबाट गर्नुपर्ने भूमिकाहरू बेला बेलामा होइन राम्रै काम गरिरहेछ। शिक्षामा पनि राम्रै गरिरहेछ, स्वास्थ्यमा पनि राम्रै गरिरहेछ होइन हरेक कुरामा जोस आफ्नो ठाउँबाट गरिरहेको जस्तो लाग्छ मलाई।
1: अनि स्थानीय समस्या उजागर गर्ने र समाधानका लागि सरकारवालाहरूलाई जिम्मेवार बनाउने कार्यमा चाहिँ सञ्चार माध्यम कतिको प्रभावकारी छ त?
2: त्यो त छ, किन नहुनु, त्यो त हुन्छ। तर त्यसको बीचमा चाहिँ एउटा कुरो के छ भने कहिले काहीँ चाहिँ तपाईँको एउटा नचाहँदा नचाहँदा पनि अहिले कहिले काहीँ अलिकति समाचारहरू अलिकति बिना प्रमाणको होइन त्यस्तो खालकोहरू चाहिँ आउँछ होइन त्यस्तो हुँदाखेरि चाहिँ अलिकति के छ भने अब हामी स्थानीय सरकारहरू जनप्रतिनिधिहरूको लागि अलिकति एउटा कस्तो लाग्छ होइन तर होइन भने कुनै कुराहरू त गर्नुपर्ने उठाउनु पर्ने कुराहरू त उठाइरहेको पनि छ उठाउनु पनि पर्छ
1: हो। अब विकास निर्माणको विषयमा संचार माध्यमबाट तपाईँको अपेक्षा के छ अध्यक्षज्यू? के गर्दै हुन्थ्यो संचार माध्यमले विकास निर्माणको कार्यहरूलाई चाहिँ अझ चाहिँ प्रवर्धन गर्नलाई चाहिँ के छ तपाईँको चाहिँ केही न केही अपेक्षाहरू छ कि?
2: होइन, संचार माध्यमले चाहिँ के गर्नु पर्यो भने यो अहिले रामेछापकै कुरो गर्दाखेरि
1: हजुर
2: होइन पर्यटनको हिसाब किताबले भोलिको एउटा चाहिँ यो रामेछापलाई चिनाउने होइन
1: हजुर
2: रामेछापलाई चिनाउने मात्रै नभएर सुनपतिलाई नै चिनाउनको लागि होइन एउटा पर्यटन प्रवर्धन कुरा हो होइन त्यहाँ चाहिँ जहाँ जहाँ पर्यटनको सम्भावना छ होइन त्यहाँको चाहिँ के भौगोलिक रूपले हावा पानी हिसाब किताबले होइन त्यस्तोहरूलाई चाहिँ एउटा चाहिँ संचार माध्यमबाट चाहिँ अलिकति प्रभावकारी हिसाब किताबले चाहिँ प्रचार प्रसार गर्नु पर्यो होइन
1: हजुर
2: अब त्यो अलिकति कहाँ कहाँ के भइरहेको छ होइन कहाँ कहाँ चाहिँ अब जनप्रतिनिधिहरूबाट कुनै ठाउँबाट जानी नजानी कामहरू पनि भइरहेको होला त्यसलाई पनि एउटा महत्त्वपूर्ण भूमिका खेल्नु पर्यो होइन र एउटा कृषि क्षेत्रको लागि स्वास्थ्य क्षेत्रको लागि एउटा बाटोघाटोको लागि एउटा विपदको लागि होइन राम्रोसँग चाहिँ तपाईँको जिम्मेवारी ढङ्गले अगाडि बढ्नु पर्यो होइन त्यो बढिरहँदाखेरि राम्रो हुन्छ जस्तो हाम्रो सुनापति गाउँपालिकाकै कुरा गर्दाखेरि
1: हजुर
2: एउटा केउरानी बस्ती भन्ने छ
1: हो
2: होइन अघि पछि के पनि कुरो उठ्दैन होइन अब पहिरो जानु थालिसकेपछि अब पहिरो गइसकेपछि अब पत्रकार मित्रहरू ठुल्ठुलो क्यामेरा लिएर आउनुहुन्छ अनि त्यस पछाडि के भन्नुहुन्छ प्रश्न के सोध्छ स्थानीय सरकारले के गर्यो भन्छ होइन स्थानीय सरकारले त सजिलो आफ्नो स्रोत साधन अनुसार गर्ने हो अनि उहाँहरूको आकांक्षा चाहिँ तपाईँको घर बनाइदिनु पर्यो जग्गै सर्नु सार्नु पर्नेछ त्यो त राज्यले गर्नुपर्छ होइन त्यसको प्रक्रियाहरू जटिल छ होइन हामी चाहिँ तपाईँको त्यसको लागि लागिरहेको हुन्छ र स्थानीय सरकारले के गरेन भन्ने कुरा हुन्छ तर त्यस्तो कुराहरूमा चाहिँ त्यो पहिरो गएको बेलामा मात्रै होइन अघि पछि पनि के कस्तो भइरहेछ भन्ने खालको संचार माध्यमबाट पनि अब यहाँ स्थानीय रूपमा मात्रै होइन कि प्रदेश र सङ्घ सरकारसम्म पनि अलि मिडियाहरूले पनि एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो भने राम्रो हुन्छ जस्तो लाग्छ।
1: अनि अध्यक्षज्यू अब आगामी दिनमा चाहिँ सुनापति गाउँपालिका र हजुरको रेडियो बीच चाहिँ यो सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन यो के अरे सकिन्छ होला के छ?
2: त्यो त सकिन्छ किन नसक्ने भन्ने कुरा छैन। मुख्य कुरा त यहाँ कतिवटा रेडियो छ होइन त्यो रेडियो सबै चाहिँ एउटा खालको टिम मिलेर होइन त्यो रेडियोले चाहिँ संचार माध्यमबाट गर्न सक्ने कामहरू के हो होइन पालिकासँग पालिकाको एउटा चुनौती कुराहरू के छ सम्भावना कुराहरू के छ होइन त्यो चाहिँ एउटा निष्पक्ष ढङ्गले जोडिराख्यो भने सम्भावना धेरै छ राम्रो हुन्छ।
1: अब चाहिँ अध्यक्षज्यू रामेछापका नागरिक जो अहिले रेडियो पनि सुनिरहनु भएको छ उहाँहरूलाई तपाईँको केही सन्देश छ केही भन्न चाहनुहुन्छ हजुरले?
2: यहाँ रामेछाप एउटा हजुरको रेडियो मार्फतबाट जुन अहिले हामी चाहिँ कुराकानी भइरहेको छ सुनपति विषयमा म जनप्रतिनिधि हैसियतले सम्पूर्ण नागरिक आदरणीय एउटा जिल्लावासीहरू सुनपतिवासीहरू जुन खालको जुन सुनपति गाउँपालिकाले जुन हामी हाम्रो कार्यकाल पनि अब 8-9 महिना बाँकी छ
1: हजुर
2: जति पनि हामीले काम गरेका छ त्यो कामहरू मैले अघि नै भनिसकेँ र अरू सम्पूर्ण नागरिकहरूलाई पनि यो रेडियो माध्यमबाट रेडियोको कार्यक्रमहरू पनि सुन्दाखेरि राम्रै हुन्छ भन्ने म सुझाव सल्लाह दिन चाहन्छु।
1: हुन्छ अध्यक्षज्यू, अब जाँदा जाँदै तपाईँको विचारमा हजुरको रेडियोले चाहिँ रामेछापको सामाजिक सांस्कृतिक र विकास यात्रामा चाहिँ कस्तो योगदान पुर्याएको छ जस्तो लाग्छ हजुरलाई र आगामी दिनमा चाहिँ यसले कस्तो चाहिँ भूमिका निर्वाह गर्नुपर्छ होला?
2: होइन, मैले भनिसकेँ भूमिका निर्वाह गर्नलाई त एउटा धेरैवटा रेडियोहरू छ होइन रेडियो संचारले पनि अब चाहिँ
1: संचार क्षेत्रको भूमिका चाहिँ कस्तो हुनुपर्छ होला भन्न खोजे मैले।
2: त्यो भूमिकालाई त तपाईँहरूले कसरी गर्नुहुन्छ होइन
1: हजुर
2: त्यो त हामीले त राम्रो गरोस् होइन, एउटा अहिलेको जमानामा त एउटा संचार क्षेत्रै हो होइन, त्यसले अलि राम्रो चाहिँ अगाडि बढोस् भन्ने कुरा हो। त्यसमा चाहिँ अब रेडियोको जुन पत्र पत्रिकाहरू होइन कसरी अगाडि बढ्छ त्यसको बढ्नको लागि चाहिँ हामी बढोस् भन्ने शुभकामना दिन चाहन्छु।
1: हजुर, सेनापति गाउँपालिकाले आगामी अब थप 5 वर्षको लागि चाहिँ केही विकासको मुख्य प्राथमिकताहरू निर्धारण गरेको अवस्था छ छैन अध्यक्षज्यू?
2: छ, त्यहाँ एउटा चाहिँ मैले रोजगारीकै कुरा गर्दाखेरि गाउँ घरमा बेरोजगार भएको आम दिदी बहिनी दाजुभाइहरूलाई थाङ्गा सिकेर थाङ्गा तालिमहरू दिइरहेछ, उत्पादन गरेको पनि हामीले पालिकाले जिम्मा लिएको छ होइन। गलैँचाको कुराहरू ल तपाईँहरू घर घरमै बुन्नुहोस् अथवा टिम मिलेर टोल मिलेर बुन्नुहोस् होइन, त्यसको लागि हामी उत्पादन गर्नुहोस् र हामी बजारसम्म पुर्याउने जिम्मा हामी लिन्छु भनेको छ। त्यो मात्रै होइन, तर त्यो चाहिँ हाम्रो के छ भने भोलिको दिनहरूमा त्यो सुनापतिको एउटा तालिम दिने एउटा रोजगारको मात्रै कुरा होइन, यो चाहिँ एउटा कुरो के छ भने दीर्घकालीन एउटा आर्थिक समृद्धिको लागि होइन। हामी चाहिँ एउटा कुरो के छ भने सुनापति गाउँपालिकाले आफै उत्पादन गरेर आफै चाहिँ बजार खोजेर चाहिँ अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने, चाहे जर्मन चाइना होइन, अब जुन इन्डिया भयो होइन, हरेक देशहरूमा चाहिँ हामीले बजार खोजेर चाहिँ डाइरेक्ट हामीले एक्सपोर्ट गर्न सक्यो भने सुनापति गाउँपालिकाको एउटा चाहिँ बेरोजगारीहरूको लागि पनि अहिले 1,000 कमाउने ठाउँमा 2,000 कमाउन सकिन्छ। हामी सुनापति गाउँपालिकाले पनि दीर्घकालीन रूपमा आर्थिक रूपमा हामीले धेरै उपलब्धि गर्न सकिन्छ। र अर्को कुरा के छ भने हामी सुनापति गाउँपालिकाले 1 मेगावाट विद्युत उत्पादनको लागि सौर्य ऊर्जा उत्पादनको लागि हामी अहिले काम सुरु गरिरहेको छ। त्यो चाहिँ पालिकाको 51% र एउटा चाहिँ कम्पनीको 49% साझेदारीमा यी कामहरू भोलि सुनापतिको लागि एउटा उदाहरणीय कामहरू चाहिँ गर्ने र एउटा पर्यटनलाई एउटा थप चाहिँ यो हामी 2083 भ्रमण वर्ष घोषणा गर्ने र त्यो चाहिँ एउटा खालको पहिला 108 माने चाहिँ चीनको तिब्बतमा बनाएर छ, त्यहाँबाट दोस्रो भुटानमा बनाएर छ, अहिले तेस्रो विश्वभरिको तेस्रो चाहिँ हाम्रो नेपालको यो रामेछापको सुनापति गाउँपालिकामा बनेको छ। त्यसको लागि प्रचार प्रसार होइन, भोलिको लागि पर्यटनको विकासको लागि चाहिँ प्रवर्धनको लागि चाहिँ हामी यो झनै यो मङ्सिर पहिला हप्तातिर हामी चाहिँ सुनापति 2083 भ्रमण वर्ष र अनि एउटा सुनापति महोत्सव गर्ने हिसाब किताबले हामी स्थानीय जनप्रतिनिधिहरू लागेका छौँ।
1: हजुर, हो हजुरले भर्खरै भन्नुभयो विशेष गरी अबको प्राथमिकताहरू, अब त्यो प्राथमिकता हासिल गर्न चाहिँ स्थानीय सञ्चार माध्यमले के गरिदिनु पर्यो, कस्तो खालको सहयोगको अपेक्षा छ ल भनिदिनु त हजुरले? अब
2: सहयोग त त्यसमा एउटा कुराहरू के हुन्छ भने सरकार जनप्रतिनिधिहरूले धेरै काम गर्नु चाहेको छ,
1: हजुर
2: गर्छु भनेर आएको हुन्छ होइन,
1: हजुर
2: तर भए पनि सबैतिर ध्यान पुग्दैन होइन। धेरै कुराहरू छ तपाईँको यहाँको चाहिँ तपाईँको स्थानीय रूपमा उत्खननको कुराहरू, तपाईँको सम्भावना त्यहाँ फलाम खानी छ होइन, कुनै ठाउँमा चाहिँ तामा खानी छ होइन, कुनै ठाउँमा ढुङ्गा खानी छ होइन, यस्ता चिजहरूलाई पनि एउटा कुरा के छ भने त्यसलाई एउटा चाहिँ संचार माध्यमले पनि एउटा चाहिँ खोजी नीति गरेर चाहिँ होइन त्यसलाई एउटा चाहिँ एउटा सबै पालिकाहरूको एउटा जनप्रतिनिधिहरूको ध्यान केन्द्रित गर्ने हिसाब किताबको त्यस्तो नयाँ नयाँ चिजहरू पनि जुन पालिका चाहिँ जनप्रतिनिधिहरूको ध्यान पुगेका छैन त्यो ठाउँमा त्यस्तो नयाँ उदाहरणीय कामहरूमा होइन भोलिको लागि एउटा चाहिँ पालिकाको लागि एउटा जिल्लाको लागि एउटा नयाँ नमुना आर्थिक रूपमा समृद्धिको लागि चाहिँ त्यो कुराहरू चाहिँ यो मिडियाहरूले अनि सञ्चार माध्यमले त्यो कुराहरू चाहिँ एउटा एकाअर्कामा चाहिँ होइन एउटा मिलेर चाहिँ गर्यो भने एकदम राम्रो हुन्छ।
1: हस् ल हुन्छ अध्यक्षज्यू, हजुर व्यस्त भएर पनि हजुरले समय दिनुभयो, हजुरलाई धेरै धन्यवाद।
2: ल तपाईँको हजुरको रेडियोलाई पनि सुनापति गाउँपालिकाको तर्फबाट धेरै धेरै धन्यवाद, शुभकामना गर्न चाहन्छु।
3: हजुरको रेडियो 102.1 MHz।
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548-117, 98548-55562, 048-45562, 049-42-1130 सम्पर्क गर्न सकिनेछ।
5: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
6: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98827820, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्नी।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त?
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
8: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
8: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
10: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
11: घर बनाउनुको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
12: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
13: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
14: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन। म्यानमारको जेलमा रहेका 18 जना नेपाली नागरिक रिहा। दोलखा स्थित कालिन्चोक भगवतीमा 10 महिनामा 1,16,00,000 भेटी संकलन। मकवानपुरको एक सामुदायिक वनमा बोराभित्र राखिएको अवस्थामा महिलाको शव फेला। इरानका सर्वोच्च नेता खामेनी अस्पताल भर्ना भएको इजरायली संचार माध्यमको दावी। र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था मिलाएर उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको छ। काठमाडौँ उपत्यका सहित देशभर ग्यासको अभाव छ। आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपूछ गरी अभाव बारेमा जानकारी लिएको जनाएको छ। दैनिक ज्याला मजदूरी गर्नेहरू, विद्यार्थीहरू र एउटा मात्रै सिलिण्डर भएका निम्नवर्ग निकै समस्यामा परेको आयोगको भनाइ छ। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिस समितिको सिफारिशको आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले पदाधिकारी नियुक्त गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निकालेको विज्ञप्ति अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा सिन्धुलीका कुमार नगरकोटी तथा उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ नियुक्त हुनुभएको छ। त्यसै गरी ललित कला प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा ललितपुरका एरिणा ताम्राकार तथा उपकुलपतिमा ललितपुरकै चन्द्र श्याम डंगोल नियुक्त हुनुभएको छ। यस्तै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा काठमाडौँका ब्रजेश खनाल र उपकुलपतिमा ताप्लेजुङका झुमा बनेम नियुक्त हुनुभएको छ। यी तीनवटै प्रतिष्ठानमा सदस्य सचिव र सदस्यहरू पनि नियुक्त गरिएको छ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत 10 लाख रूपियाँको बम्पर उपहार पाउने एकजना र 1 लाख रूपियाँको उपहार पाउने एकजनाको नाम सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार बम्पर उपहार स्वरूप 10 लाख रूपियाँ जित्ने कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी हुनुहुन्छ। उहाँलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले फोन गरेर बधाई दिनुभएको छ। विजेता जोशीले कञ्चनपुरकै शिवकृष्ण जनरल स्टोरबाट सामान किन्नुभएको थियो। जोशीले गएको साउन 7 गते 250 रूपियाँ पर्ने सामान अनलाइन ब्याङ्किङ मार्फत क्यूआर स्क्यान गरी खरिद गर्दा 10 लाख रूपियाँ जित्नु भएको हो। त्यस्तै अर्थमन्त्री वाग्लेले 1 लाख रूपियाँ विजेता मध्ये रूपन्देहीकी सपना खरेललाई पनि बधाई दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर अर्थमन्त्री वाग्लेले 15 जना 1-1 लाख रूपियाँका विजेता र 1 जना 10 लाख रूपियाँको विजेता उपभोक्ता छनौट गर्नुभएको थियो। साउन 1 गतेदेखि 15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गर्नेका लागि नगदमा कारोबार गरी विभागको प्रणालीमा बिल पेश गरेको उपभोक्ता यस कार्यक्रममा सहभागी थिए। उपहार हरेक महिनाको 16 गते र महिनाको अन्तिम दिन घोषणा हुने मन्त्रालयले जनाएको छ। म्यानमारको जेलमा रहेका 18 जना नेपाली नागरिक रिहा भएका छन्। परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया पनि शुरू भइसकेको जानकारी दिनुभएको छ। म्यानमार स्थित नेपाली राजदूतावासको पहलमा त्यहाँ विभिन्न अभियोजनमा जेलमा परेका उनीहरू रिहा भएको हो उहाँको भनाइ छ। प्रवक्ता छेत्रीले म्यानमारको अदालतले सेप्टेम्बर 2 साता रिहाई गर्ने भनेकोमा नेपाल सरकारको अनुरोधमा सोही समय अगावै उनीहरूलाई रिहा गरिएको बताउनुभएको छ। म्यानमारमा अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा कार्यरत उनीहरूलाई केही महिना अघि त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनीहरूलाई जेलमा राखिएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा गैराती पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा कोशी लुम्बिनी र कर्णाली प्रदेशका 1-2 ठाउँमा मध्यसम्मको वर्षा भएको छ। लमजुङको भुलुङ सहित आसपासको क्षेत्रहरूमा अहिले पनि पानी परिरहेको बताइएको छ। पछिल्लो 6 घण्टामा भुलुङमा सबैभन्दा धेरै 80.4 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै खुदीबजारमा पनि 33 मिलिमिटर वर्षा भएको छ। कास्कीको यान्जाकोटमा झण्डै 41 मिलिमिटर पानी परेको छ। गोर्खाको बारपाक सहित अरू थोरै ठाउँहरूमा पनि मध्यसम्म वर्षा भएको छ। आज दिउँसो मधेसबाहेकका प्रदेशमा मध्यसम्मको वर्षा सम्भावना छ। कोशी र बागमतीको पहाड़ी भागका धेरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई भागका थोरै ठाउँमा पानी मध्यमसम्मको वर्षाको रहेको छ। यस्तै कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ। महिलाको नाममा सम्पत्ति दर्ता गर्ने क्रम सिन्धुलीमा बढ्दै गएको छ। भूमि प्रशासन कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष 2082-83 महिलाको नाममा सम्पत्ति दर्ता गर्दा 2074 जनाले राजस्व छूटको सुविधा पाएका छन्। कार्यालयको तथ्याङ्क अनुसार छूट पाउने मध्ये 1345 जना शहरी र 729 जना ग्रामीण क्षेत्रका महिलाहरू रहेका छन्। यसबाट ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा महिलाको नाममा सम्पत्ति दर्ता बढ़ी भइरहेको देखिएको छ। यस्तै दलित तथा जनजाति शीर्षक अन्तर्गत ग्रामीणका 71 जना र शहरीका 66 जना लाभान्वित भएका छन्। अपाङ्गता भएको व्यक्तिको शीर्षकमा ग्रामीणका एकजनाले छुट पाएका छन् भने शहरी क्षेत्रमा यस शीर्षकमा कुनै व्यक्तिले लाभ लिएका छैनन्। त्यसै गरी कार्यालयका अनुसार अन्य शीर्षक अन्तर्गत ग्रामीणका 1128 र शहरीका 1118 जनाले राजस्व छुट सुविधा लिएको देखिएको छ। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
4: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है त्यही।
5: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छुट्टैन हुँदैन र
6: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
7: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475946 98692695998।
6: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। दोलखाको प्रसिद्ध कालिन्चोक भगवती मन्दिरमा 1 करोड़ भन्दा बढ़ी भेटी संकलन भएको छ। कालिन्चोक भगवती मन्दिरमा 10 महिनाको अवधिमा 1,16,00,000 भेटी संकलन भएको हो। गत असोजदेखि असार मसान्तसम्मको अवधिमा 100 बराबरको भेटी संकलन भएको कालिन्चोक भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष चन्द्र लामाले जानकारी दिनुभएको छ। कालिन्चोक मन्दिरमा एकै महिनामा 18,00,000 भन्दा बढ़ी भेटी संकलन भएको छ। गत कार्तिकमा 18,63,355 रूपियाँ भेटी संकलन भएको हो। कालिन्चोक मन्दिरमा भेटी बाहेक सुन चाँदीको गरगहना पनि संकलन भएको छ। समितिका अध्यक्ष लामाका अनुसार 11 थान सुनको तिलहरी र 12 तोला चाँदी संकलन भएको छ। त्यसमध्ये एउटा तिलहरी 1,00,000 भन्दा बढ़ी मूल्यको रहेको पनि बताइएको छ। कालिन्चोक मन्दिरमा भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासको साथ सुन चाँदीका गरगहना समेत चढ़ाउने गरेका छन्। मन्दिरमा 1600 किलो तामा पनि संकलन गरिएको छ। भक्तजनले चढ़ाएको त्रिशूल, गागरी, माना पाथी लगायतका सामान समितिले संकलन गरेको हो। समितिका अनुसार संकलन भएको भेटीबाट 18 लाख खर्च भएको छ। मन्दिरको त्रिशूल, घण्टी व्यवस्थापन, सीसी क्यामेरा जडान, घण्टी सौन्दर्यकरण, रेलिङ निर्माण, कर्मचारी तलब लगायतमा 18 लाख खर्च भएको हो। ओखलढुङ्गाको लिखु गाउँपालिका 9 पोखरीका समाजसेवी मिलन विष्टले लिखु 6 गामनाङटारको ग्रामोदय युग कवि सिद्धिचरण माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक कर्मचारीलाई 339 सेट ट्र्याकसुट वितरण गर्नुभएको छ। विद्यालयमा अध्ययनरत 400 विद्यार्थी तथा 39 शिक्षक कर्मचारीका लागि समाजसेवी विष्टले ट्र्याकसुट सहयोग गर्नुभएको हो। शुक्रबार आयोजित एक कार्यक्रमका बीच विष्टका आफन्त उद्धव विष्ट मार्फत विद्यालय र विद्यार्थीलाई उक्त ट्र्याकसुट हस्तान्तरण गरिएको छ। विष्टले आफ्नो स्वर्गीय बुबा गणेश बहादुर विष्टको स्मृतिमा ट्र्याकसुट सहयोग गर्नुभएको हो। आफू पनि सोही विद्यालयको पूर्व विद्यार्थी भएकोले विद्यालयसँगको सम्बन्धलाई सम्झदै विद्यार्थी र शिक्षकलाई सहयोग गर्न पाउँदा खुशी लागेको उहाँको भनाइ छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कृषि जोन सञ्चालन भएपछि ओखलढुङ्गा र सोलुखुम्बुमा खेतीयोग्य क्षेत्र विस्तारसँगै व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ़ेको छ। कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा मार्फत सञ्चालन गरिएको विभिन्न कृषि जोन कार्यक्रमले उन्नत बिउ बिजन, आधुनिक कृषि उपकरण, सिंचाई पूर्वाधार, कृषि सामग्री, प्राविधिक सेवा, तालिम तथा अनुदानमा किसानको पहुँच बढ़ाएपछि परम्परागत खेती प्रणाली क्रमशः व्यावसायिकतातर्फ रूपान्तरण हुँदै गएको छ। कार्यक्रम अन्तर्गत ओखलढुङ्गामा आलू र बाख्रा जोन सञ्चालनमा छन् भने सोलुखुम्बुमा सुन्तला, किवी, स्याउ, उखर तथा अदुवा बेसार जोन सञ्चालनमा छन्। जोन कार्यक्रमसँगै त्यहाँ खेतीको क्षेत्रफल विस्तार हुनुका साथै उत्पादन र उत्पादकत्व समेत वृद्धि भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सिन्धुपाल्चोकको जिल्ला सभापतिमा माया गुरूङ निर्वाचित हुनुभएको छ। सभापतिका लागि 5 बीच प्रतिस्पर्धा भएकोमा गुरूङ निर्वाचित हुनुभएको हो। हिजो भएको निर्वाचनमा 149 मत प्राप्त गर्दै गुरूङ सभापति बन्नुभएको छ। उहाँको निकटतम प्रतिद्वन्दी कमला खड्काले 61, सभापतिका अर्का उम्मेद्वार कुमार श्रेष्ठले 20, पासाङ लामाले 12 र दिलराम श्रेष्ठले 2 मत ल्याउनु भएको हो। राजसभा सिन्धुपाल्चोक उपसभापतिमा 123 मतसहित सरोजा श्रेष्ठ निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी निमा याङछिन लामाले 65 र मुकेश शेर्पाले 47 मत पाउनुभएको छ। सचिवमा राजीव हमाल र सहसचिवमा विदुर खड्का निर्वाचित हुनुभएको छ। सचिवमा हमालको मात्रै उम्मेद्वारी परेकोले निर्विरोध निर्वाचित हुनुभएको हो। सहसचिवमा भने खड्का 135 मतसहित निर्वाचित हुँदा दोर्जे लामाले 97 मत प्राप्त गर्नुभयो। सभापतिमा निर्वाचित गुरूङ यसअघि पनि जिल्ला सभापति हुनुहुन्थ्यो। मकवानपुरको एक सामुदायिक वनमा बोराभित्र राखिएको अवस्थामा महिलाको शव फेला परेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका 15 स्थित सामुदायिक वन क्षेत्रमा सेतो बोराभित्र बाँधिएको अवस्थामा महिलाको शव भेटिएको मकवानपुरका प्रहरी नायब निरीक्षक डीएसपी माधव काफ्रेले जानकारी दिनुभएको छ। वनमा शुक्रबार दिउँसो करिब 2 स्थानीय च्याउ टिप्न जाँदा खाल्डोमा फालिएको सेतो बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बोरा खोलेर हेर्दा हालसम्म पहिचान नखुलेकी करिब 30-32 वर्षको उमेर जस्तो देखिने महिलाको शव फेला परेको जनाएको छ। शवको पहिचान हुन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। ईरानी सर्वोच्च नेता मुस्तफा खामेनीको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगिएको इजरायली संचार माध्यमहरूले दावी गरेका छन्। च्यानल 14 इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। यस्तै जेरुसलम पोस्टले उद्धृत गरेको एक स्रोतले पनि खामेनीको स्वास्थ्य कठिन रहेको बताएको छ। सन् 2026 फेब्रुअरी 28 अमेरिका र इजरायलले चलाएको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिताको ज्यान गुमाएपछि खामेनीले सर्वोच्च नेताको पद सम्हालेका हुन्। तर पदभार ग्रहण गरेदेखि नै उनी कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन्। उनले लिखित वक्तव्य मार्फत प्रशासनिक काम सञ्चालन गर्दै आएका छन्। र अन्त्यमा खेल समाचार, नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली पछि सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिला खेल्नेछन् पुरूष 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोकामगर, 70 केजी मुनि दानबहादुर दरलामी र 90 केजी मुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन्। यस्तै महिला 51 केजी मुनि रमिसा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङले सहभागिता जनाउनुहुनेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा सम्झन जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पठाएँ। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन, म्यानमारको जेलमा रहेका 18 नेपाली नागरिक रिहा। दोलखा स्थित कालिम्चोक भगवतीमा 10 महिनामा 1,16,00,000 भेटी संकलन, मकवानपुरको एक सामुदायिक वनमा बोराभित्र राखिएको अवस्थामा महिलाको शव फेला। इरानका सर्वोच्च नेता खामेनी अस्पताल भर्ना भएको इजरायली संचार माध्यमको दावी र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको बिहान 9 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40892 र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
5: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150 मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली, रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
8: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं।
9: पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
8: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
9: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।

0: अनावश्यकमा धारा खुल्ला नराखौ। चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौ। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप,

0: 冰里吗？
1: अहिले बिहानको 10 बज्यो।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ श्रीराज महत साथमा तपाई हुनुहुन्छ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकुसी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी फरकबार फरक प्रस्तुतिको साथमा बिहान 10 बजेदेखि 11 बजेसम्म तपाईँको साथमा रहेर सहयात्रा गरिराखेका छौं आज पनि यसै क्रम जारी रहेको छ आज शनिबारको बसाई आजको बसाईमा तपाईँले आफूलाई मनपर्ने लोकगीत गाएर सुनाउनु पर्ने हुन्छ कार्यक्रममा सहभागिता जनाउनको लागि 0440 40 0026 फोन गरेर आउन सक्नुहुनेछ यो बिहानको समय छ तपाईँ काली उराली भन्ज्याङ चौतारी मेलापात खासदौरा गरिराख्नु भएको छ होला एकदमै सरसफाईतिर पनि ध्यान दिँदै हुनुहुन्छ होला तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र साथै तपाईँले फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रममा वाचन गर्ने प्रयास गर्नेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत लाउन नि यस्तो भए म किन सिंगरमा रहेको थियो सुरेश अञ्जन त्यसै गरी अस्मिता अनिता विश्वकर्मा रहेको छ लिरिक्स म्युजिकमा रहेको छ सुरेन अञ्जन रहेको छ र सुगीत हामीले चाहिँ कार्यक्रममा राखिसकेका छौं यस्तै मिठा रमाइला लोकगीत संगीतहरू आजको बसाईमा बस्नेछ र तपाईँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश साथै फेसबुक पेजबाट चाहिँ पठाउन सक्नुहुनेछ र प्रत्यक्ष रूपमा चाहिँ तपाईँले आफ्नो आवाजमा मिठो लोकगीत सुनाउनु पर्ने हुन्छ तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0840400026 फोन गरेर आउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: धेरै दिन पछि नमस्कारै सम्झना दिदी हजुर
0: एकदमै भ आरामको सुनेछु धेरै दिन पछिको नमस्कार छ हाम्रो सक्रजीलाई पनि के छ आरामै हुनुहुन्छ
1: आरामै छन् त्यही भन्नुपर्छ गाउँहरूतिर पानी सर्न लगाएको छ त्यति त्यस्तै छ भने सबै दिदी हजुर गाउँतिर आएको छ भने सबै दिदी हजुर
0: अहिले गाउँतिर हुनुहुन्छ हामीसँग बेतालीतिर हुनुहुन्छ है
1: हजुर हजुर एकदमै भन्नुपर्छ दिदी हजुर
0: अनि खाना भयो कि बाँकी छ त हाम्रो सक्रजीको
1: मेरो बाँकी नै छ भने सबै दिदी हजुर
0: बाँकी नै छ ल ठिकै छ समयमै खानु होला कार्यक्रम सुन्दै हुनुहुन्छ आजको बसाइमा
1: एकदम सुन्दैछु अब टाढै गर्ने कार्यक्रम सुन्दैछु अब गाउँमै आएर पनि अब घर यहाँ बसेर गर्दै सुन्दैछु अब लेखेपछि त्यस्तै हामीले भनेर अन्त नपर्ला भन्छु दिदीहरूलाई त्यस्तै कार्यक्रम थियो धेरै बोली गर्ने त अब समय हुँदैन अन्य साथी पनि लिनुपर्छ कार्यक्रम सबै लाग्छ दिदीहरू
0: ल ठिक छ आजको समयमा गीत गाउनु पर्ने हुन्छ चक्रजी हामी कार्यक्रम तर्फ लाग्छौँ सुरु गर्नुहोस् उहाँ हुनुहुन्थ्यो चक्रजी हुनुहुन्थ्यो उहाँको गीत हामी सुन्दैथ्यौँ कि फोनमा चाहिँ के समस्या हो कि जस्तो लाग्यो उहाँको फोन कटिसकेको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु एकदमै मिठो गीत गाउँदै हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद पारो तपाईँको रहेको छ 0840400026 फोन गरेर आउन सक्नुहुनेछ यति बेला अर्को साथी पनि आइसक्नु भएको छ स्वागत गर्छु नमस्कार
2: नमस्कार दिदी हजुर गुड मर्निङ
0: नमस्ते नमस्कार गुड मर्निङ हजुर दिदी के छ आराम हुनुहुन्छ
2: हजुर म एकदम आरामै छु भन्नुपर्छ है अनि दिदी हजुरलाई नि आरामै हुनुहुन्छ
0: भन्ने म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ है अनि रामेछापतिरको मौसम भन्नुपर्दा बन्द बन्द घाम लागेको छ होइन कुनै ठाउँमा चाहिँ अलि धुम्म भएको छ यस्तै छ शीतल शीतलै छ भन्नुपर्छ है
2: हजुर सेम सेम यता पनि त्यस्तै नै छ भन्नुपर्छ है हजुर
0: जाने खाना लिनुभयो कि बाँकी छ त
2: खाना बाँकी नै छ अब धान गोडेर अनि आउनुहुन्छ भाउजूहरू नानीहरू अनि सँगै बसेर खानुपर्छ नि त खाना पाकिराखेको छ अब एकछिनपछि आउनुहुन्छ अनि सँगै बसेर खानेछु भन्नुपर्छ है त
0: धान गोड्ने बेला पनि भइसक्यो है
2: हजुर हजुर धमाधम धान गोड्ने कामहरू भइरहेको छ अनि त्यही भएर आज चर्च पनि जानु पाइनँ म आज घरमै बसेको छु अनि कार्यक्रम त्योदेखि नै सुन्नु पाएको छु एकदम खुसी लागेको छ भन्नुहोस् है त
0: ठिकै छ अब घरमा बसेर पनि कार्यक्रम सुन्दै हुनुहुन्छ खुसी लाग्यो सुन्दै गर्नुहोस् अब नसुन्ने त कुरै छैन हाम्रो देवजीले घरमा हुनुहुन्छ भने पक्कै पनि सधैँभरि सुनेर साथ दिनुहुन्छ र अरू के छ केही खबरहरू सुनाउनु पर्नेछ
2: हजुर छैन दिदी भएछ भने त म सुनाइ नै हाल्छु होइन अब अहिले चाहिँ खासै त्यस्तो
0: ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ है त
2: आत्मा
0: हुन्छ सुरु गर्नुहोस्

0: हातले बित्यो हिजो पनि रोएर रात बित्यो काट्यो बुढा धुँदै खोजाले रुमाल फाट्यो धुँदा धुँदै निस्टोरी मायालाई सम्झि रुँदा रुँदै खोजाले रुमाल फाट्यो धुँदा धुँदै निस्टोरी मायालाई सम्झि रुँदा रुँदै खोजाले रुमाल फाट्यो धुँदा धुँदै
1: एकदमै मजा नै गीत गाउनुभयो दिदी, खुसी लाग्यो। कार्यक्रम सुन्दै गर्नुहोस्, आजको विषयबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। आउनुहुन्थ्यो देवजी, आजको जसले राटमाटादेखि हुनुहुन्थ्यो, उहाँको आवाजमा पनि एकदमै हामीले मिठो गीत सुनिसकेका छौँ। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोस्। आजको बसाईमा तपाईँको आवाजमा हामी मिठो गीत सुन्दैछौँ र कार्यक्रममा पनि एकदमै मिठा गीत संगीतहरू राख्नेछौ। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला हुनुहुन्छ निशा थोकरजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ। नमस्ते, नमस्कार हजुरलाई पनि। रिमा थामीजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गीता गोदाल भन्नुभयो, के छ गीताजीको खबर?
2: ठिकै छ भन्नुपर्छ, अहिले खेतालो जाँदैछु भन्नुपर्छ है।
1: ल, खेतालो जाँदै हुनुहुन्छ, अनि मौसम कस्तो छ त्यता?
2: मौसम शीतल शीतल छ, घाम लागेको छैन भन्नुहोस् है।
1: आजको समय चाहिँ एकदम ठिक छ है, त्यति गर्मी छैन, घाम लागेको छैन, शीतल शीतल छ, काम गर्नलाई पनि सहज हुन्छ है। हो नि, अब घाममा काम गर्न सकिँदैन, गर्मी भयो भने त त्यस्तो हुन्छ नि। ठिकै छ, कामतिर हुनुहुन्छ, हिँड्दै हुनुहुन्छ जस्तो लाग्यो
2: हो।
1: ल, त्यसो भए कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन त?
2: मैले भर्खर खोलेको थिएँ, मैले आज रेडियो चाहिँ कार्यक्रम सुन्नको लागि, मेरो बाबालाई मनपर्छ कार्यक्रम यस्तो समाचार भनेपछि, अनि बारीमै लाग्नु भएको भन्नुभयो।
1: ठिक छ, कार्यक्रममा भर्खरै सुन्नुभयो, के गर्नुपर्छ भन्ने विषयवस्तु थाहा छ। ल, त्यसो भए अरू केही नयाँ नौलो खबर छ भने सुनौ, नभए हामी कार्यक्रमतर्फ लागौ। तपाईँको मिठो आवाजमा हामी गीत सुन्छौँ है त।
2: नयाँ खबर त केही छैन, कार्यक्रम
1: ठिक छ, सुरु गर्नुहोस्।

0: بندگی من تن چلے میرا پارا اس پیسہ تمہیں بچوں دیکھے تھے تمہیں جو بندی پیچھا تیر بندی تیر بندی میر مایا رائی او پاہر تھرکی پر بندی ایسی بندی
1: ایتی نے بنن چا ठीक छ, हिँड्दै पनि कार्यक्रमको नियम पालना गर्नुभएको छ। कार्यक्रम सुन्दै गर्नुहोस् अन्तिमसम्म। आजको बसेबाट हामी छुटौँ है। हवस्तो नमस्कार। उहाँ हुनुहुन्थ्यो गीता गजालजी हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ 048-40-40-26 फोन गरेर आउन सक्नुहुनेछ। सोना कन्दुङ्गाजी हुनुहुन्छ, सेवारो नमस्कार। आज सम्झना शेष हजुर, म सोना कन्दुङ्गमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु। यो बेला बिटो माया सम्झना छ। टीकाराम सुनवार, लेखक बान्तवा राई, सुस्तानी बुजे लामा, दिनेश दिवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुग समीर, सरस्वती खत्री, हिराबहादुर लकाई, लीलाराज गम्बाङ, अन्जान थुलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, तनिषा लामा, बिना मगर, सिर्जला सापकोटा, सुनिता बेगा, सृजना युङ, हाङदिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज मत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गे, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष यामिन छेत्री, क्रिस ढुङ्गानाई, मत कर्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरमान, देवेन किशोर अञ्जान, समीर स्वर्गीय किरात, आरजे जीवन चामलिङ राई, बेलिया स्वामी, मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता युङ, मिकुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार भन्दै थिए, साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। साथी हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी यति बेला अर्को साथी पनि हुनुहुन्छ, कल्पना साम्पाङजी हुनुहुन्छ। गुड मर्निङ, नमस्ते नाना, मेरो प्यारो मान्छे दिलपाली शर्मिलालाई गेट विल सोन भन्नुभएको छ। मिस यू एण्ड लभ यू पनि भन्नुभएको छ। मामु अञ्जन यात्री प्यारी साम्पाङ, बाबा विनु साम्पाङ लाई पनि गेट विल सुन्नु भन्नुभएको छ। त्यसै गरी सरी भन्नुभएको छ। र त्यसै गरी मनिषा बान्तवालाई अग्रिम ह्याप्पी बर्थडे टु यू भन्नुभएको छ। रञ्जित राई, सोना खन्दुवा, स्नेह चामलिङ, त्यसै गरी उपासना राई हुनुहुन्छ, लक्ष्मी राई, शर्मिला राई, सन्ध्या राई, सानो सम्झना, माया राई, अल्का बान्तवा, त्यसै गरी रमला साम्पाङ भन्नुभएको छ। र त्यसै गरी भूमिका राई, राई ऋतु, तीर्थ राई, कायल अभिरमान सुनवार, योगेनी लिम्बू, दीपक हुनुहुन्छ, साथी हुनुहुन्छ, अर्को साथी हुनुहुन्छ दिलसा राई, एमपीपी बस लिम्बू, प्रेम भण्डारी, गगन तिरुथमे, अन्जान तुलुङ, त्यसै गरी हुनुहुन्छ धेरै साथीलाई सम्झना गर्नुभएको छ। र साथै हुनुहुन्छ इल्साना एलिना हुनुहुन्छ, सयात्री सानो, दादा शंकर कार्की, जीवन कार्की, पत्साए, सुखराम बान्तवा, त्यसै गरी योगेन्द्र बस्नेत, सुखराम बान्तवा हुनुहुन्छ, र एम चामलिङ, राजन बान्तवा, दादा राई अनुमोल बान्तवा, र सम्पूर्ण साथीलाई चाहिँ सुभदिन राणा भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र साथै रितालाई पनि, दाईलाई भए पनि ह्याप्पी बर्थडे, ढिलाइ भए पनि भन्नुभएको रहेछ, सरी ढिलाइ भए पनि ह्याप्पी बर्थडे टु यू भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी धर्मराजी हुनुहुन्छ, नमस्ते, शुभ दिन, म ढकाल धर्मराज बिर्तामोड छापाबाट हाल चाहिँ अहिले दुबईबाट कार्यक्रम चाहिँ सुन्दैछु। यस कार्यक्रम मार्फत शुभ सन्देश राख्नुपर्दा आज साउन 23 गते जन्मदिन मनाउने मेरो मुटुको टुक्रा प्यारी ठुली छोरी साधना ढकाल, त्यसै गरी पथरी सनी छोरी साले हुनुहुन्छ, पुनु देवी कार्की र विराटनगरको सेफएमको पुरानो आयोजक सम्झना गौतमलाई पनि जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरा आफन्त घर परिवार लगायत सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। नवराज मर्स्याङ्गी मगरजीले पनि मिस यू अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र हुनुहुन्छ अर्को साथी धनु गजमेरजी हुनुहुन्छ। दिदी नमस्ते, हजुर नमस्कार, आराम हुनुहुन्छ, खाना लिनुभयो भन्नुभएको छ। मेरो खाना बाँकी छ, केही समयपछि हुन्छ र सुन्दैछु, है एसएमएस गरेको छु, झर्को नमानी भाषण गरिदिनुहोला भन्नुभएको छ। अब बस्ने गीत प्राविधिक मित्रको लागि घर परिवारमा बाबा दाई भाइ बहिनी हरूमा रविन दाईहरूमा डबिन तामाङ नर्गी सिंह त्यसै गरी मिनराज मगर शंका लामा हिरा बहादुर लगाई दिदी कविता त्यसै गरी हुनुहुन्छ साथीहरूमा शिला अधिकारी उनिसा तामाङ जेनिसा श्रेष्ठ अनु मगर कुमार श्रेष्ठ कृष्ण सोनवार वीरेन्द्र विष्ट ईश्वर बस्नेत राजगले मगर विनिता छेत्री अमिना सञ्जय बस्नेत सम्पाली शेर्पा निशा श्रेष्ठ हिमाली छेत्री छेत्री कल्पु निशा लामा शुक्रराज रसाईली रामकुमार लिम्बु रमेश गजमेर त्यसै गरी रमेश खतानी कविता खतानी हुनुहुन्छ अविनाश मगर मौसमा समी बेलिया समी राम बराल भुवन बराल अभिषेक कुमार धनुके सुनिता सुनवार रमिला तामाङ राजु बुजेल राज कालीकोटे पोखरेल सबिना रूपासना योगी सोना कन्दुवा सुमित सुनवार त्यसै गरी पासाङमु शेर्पा हुनुहुन्छ त्यसै गरी घतराज ग्रीष्म मगर्ने नानु हुनुहुन्छ लगायत सम्पूर्ण साथीलाई भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै यति बेला हामी अर्को साथी हुनुहुन्छ भन्दै त्यही छुटिसक्नु भएको छ। कार्यक्रममा मिठो गीततर्फ लाग्छौं, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाउ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: होइन ए बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
5: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
9: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
6: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
8: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
6: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
8: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
6: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
8: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
11: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864417188।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
12: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
12: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
13: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
14: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, ताई विदेश जाने रे, खै नेपालमा केही भएन?
15: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
13: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने हेर्स पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
15: ए हो र भन्यो अनि फाइदा होला र है
13: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
15: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दिए त
13: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 98540-40239
15: कति रे 98540 अनि
13: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
15: 048-540-239
16: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
15: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
16: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
13: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
15: विराज किसानको साथी।

0: कार्यक्रममा एकदमै मिठो गीत राखेको थियो, फूलै फूलमा भमरा भन्ने आवाज परेको थियो, गंगाराम परियार शान्तिश्री परियारको रहेको थियो र लय शब्दमा रहेको छ दयराम परियार र गंगाराम रहेको छ। र त्यसै गरी यो मिठो गीत हामीले कार्यक्रममा यसरी नै राखिरहेका छौं र कार्यक्रममा तपाईँले पनि आफूलाई मनपर्ने गीत आजको बसाईमा सुनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0840404026 फोन गरेर आउनु पर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते।
0: नमस्कार तारुजी, आउनुभयो?
1: हजुर हजुर, म धनुजी मेरो आएको
0: अरू त पढ्नु भएन नि, धनुजी नै पढ्नु भयो है?
1: हजुर, वहीँ हो, म एकदमै रेडी धनुजी नै हो।
0: ठिक छ, अनि खाना लिनु भयो त?
1: खाना पाएँ त दिदी, हजुर भयो।
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ, अब अहिले एकछिन पछि खानुपर्छ। अनि के छ त्यतातिरको मौसम आजको?
1: मौसम एकदमै राम्रै छ भन्नुपर्छ,
0: शीतल छ है? कार्यक्रम सुन्दै यता पनि शीतल शीतलै छ, मन्द मन्द घाम लागेको छ होइन, कतिपय ठाउँमा बादल लागेको छ, एकदम ठिकै छ, त्यस्तो गर्मी छैन भन्नुपर्छ है। कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
1: हजुर सुनिरहेछु।
0: धनुजी धेरै बेर होल्डमा बस्नु पर्यो जस्तो लाग्यो।
1: होइन,
0: म त त्यस्तै लाग्यो, धेरै बेर एड पनि बजेको थियो, गीत पनि राख्यो, त्यो भएर अघि नै आउनु भएको थियो कि भर्खरै आउनु भएको थियो भनेर धेरै बेरसम्म चाहिँ हाम्रो धनुजी बस्नु भयो कि जस्तो लागिरहेको थियो, छैन भन्नुभयो, खुसी लाग्यो। हल्का हल्का बस्नुभयो, पक्कै पनि हाम्रो प्यारी मान्छे बस्नुहुन्छ, अन्य साथी भएको भए त अघि नै जानुहुन्थ्यो, हाम्रो धनुजी जानु भएको छैन, त्यही भएर होलमा धेरै बेर बस्नुभयो जस्तो लाग्यो मलाई। ठिकै छ, कार्यक्रमको महत्व बुझ्ने, कार्यक्रममा साँच्चै नै म फोन गर्छु, मेरो प्रतिभा देखाउँछु सुनाउँछु भन्ने खालको साथीहरू हुनुहुन्छ भने यसरी नै धैर्यताको साथ बस्नुहुन्छ, त्यो खुसी लाग्छ हजुरको यो धैर्यता, एकदमै म खुसी पनि छु। अरू अब धेरै बेर होटलमा पनि बसिसक्नु भएको छ, हामी कार्यक्रमतर्फै लागौ त।
1: हुन्छ, लागौ न त।
0: ल, यो मिठो आवाजमा हामीलाई गीत सुनाउनुहोस् है त।
1: हुन्छ, म एउटा गीत गाउँछु नि त।
0: सुरु गर्नुहोस्।

0: घर परिवारलाई पनि सम्झनाको साथ छुट्टिन चाहन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो नमस्ते।
0: हेलो नमस्ते मनोजी, आउनुभयो?
1: हजुर एकदमै।
0: ल, के गर्दै हुनुहुन्छ यो समय?
1: यो समयमा चाहिँ हजुरको प्रस्तुति सुन्दै बसिरहेको छु भन्नुभएको छ है त?
0: ला, प्रोग्राम मात्रै सुनेर बस्नु भएको छ, अन्य काममा व्यस्त हुनुहुन्न?
1: हजुर, कामतिर बिजी पनि छु, अब यसो फोन लगाउने समय चाहिँ थोरै लिएको भन्नुपर्छ।
0: ठिक छ, काममा व्यस्त हुनुहुन्छ, समयमा पनि अब यो व्यस्त समयमा पनि आउनु भएको छ, कार्यक्रम मात्रै सुनेर बस्नु भएको छ कि अन्य काममा पनि व्यस्त हुनुहुन्छ भनेर मैले क्वेसन गरेको थिएँ। ठिकै छ, अब समय मिलाएर यसो कार्यक्रममा पनि आउनुभयो, खुसी लागेको छ। यो आवाजमा हामीले धेरै समय भयो गीत पनि सुन्न नपाएको है, त्यही भएर आज चाहिँ म एकदमै खुसी पनि छु हाम्रो मनोजीले गीत सुनाउनुहुन्छ भनेर। के छ अनि, खाना लिनु भयो कि बाँकी छ?
1: हजुर, मेरो खाना बाँकी छ, मैले कार्यक्रम नसुने कस्तो कस्तो हुन्छ जस्तो लाग्छ कहिले, त्यही भएर सुन्छु दैनिक रूपमा।
0: सुन्नु त दैनिक रूपमा सुन्नुहुन्छ, एसएमएस पनि हामीले पाइराखेका छौँ होइन, र त्यही भएर चाहिँ आज चाहिँ यो मिठो आवाजमा गीत पनि सुन्नु मन छ, त्यही म धेरै खुसी पनि छु है त।
1: हुन्छ, म एउटा गाउने प्रयास गर्छु है त।
0: पक्कै पनि सुरु गर्नुहोस्।

हवस् त नमस्कार, उहाँ मनोजसुन दासजी हुनुहुन्थ्यो, आजको सुने रातमाटाबाट हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ र तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्नुपर्ने हुन्छ र कार्यक्रममा एकदमै मिठो गीत पनि राख्नुपर्ने हुन्छ। यति बेला हामीलाई धेरै कमेन्टहरू पनि प्राप्त भइराखेको छ। हुनुहुन्छ पोखरेल सबिनाजी हुनुहुन्छ, धनुगंज मेरजीलाई चाहिँ मिस्यू प्यारी मायालु भन्नुभएको छ। र त्यसै गरी मगर कोशिशजी हुनुहुन्छ, नमस्कार नमस्ते मिजोर, म चाहे पास्तर फालेलुङ पाँचबाट चाहिँ फेसबुक लाइभ मार्फत सुन्दैछु है, मिस्यू अल फ्रेन्ड भन्नुभएको छ। त्यसै गरी पौडेल एमपी हुनुहुन्छ, हेलो गुड मर्निङ दिदी भन्नुभएको छ, गुड मर्निङ नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी हुनुहुन्छ भुवन रावतजी हुनुहुन्छ, नमस्ते नमस्कार, म पनि सुन्दैछु कार्यक्रम एकदमै राम्रो छ। दाङघोराई 19 सैकाको बान्छे हाल चाहिँ भारतको बाट चाहिँ भुवन रावत हो, यति बेला कार्यक्रम सुनिरहेको रहनु भएको चाहिँ सम्पूर्ण रेडियो प्रेमी मनहरूमा चाहिँ मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। अस्मी सुताङजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। त्यसै गरी सलिमा नासिरिङजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। र मनोज सुन्दासजी हुनुहुन्छ, उहाँसँग हाम्रो मिठो कुराकानीको साथमा मिठो गीत पनि सुनाउनु भएको छ र मेसेज पनि गर्नुभएको छ। उहाँ पनि चागदले रातबाट बजारबाट चाहिँ कार्यक्रम सुन्दैछु, मिठो माया सम्झना छ सबैलाई भन्दै हुनुहुन्छ। विनोद चेमजुङजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। त्यसै गरी सिम्पल सरिनाजी हुनुहुन्छ, हेलो दिदी नमस्ते है, म पनि मोरङबाट कार्यक्रम सुन्दैछु, मिस यु अल फ्रेन्डमा भन्दै हुनुहुन्छ। र त्यसै गरी प्रेम शेर्पाजी हुन्छ, प्रेमजीले पनि लेख्नु भएको छ, गुड मर्निङ तासी देलेक भन्नुभएको छ, म चाहिँ म पनि सुन्दैछु हजुर, रामेछाप जिल्ला सुन्दर बस्ती उमाकुण्ड दुई पाम्ती भण्डाराबाट चाहिँ देउराली हाल चाहिँ काठमाडौँको हिमालय एक रेस्टुरेन्टबाट चाहिँ सुन्दैछु है भन्ने हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी शान्ति विशीजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। र सिमोजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। र रोजिना तामाङ हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो नमस्कार दिदी, म पनि सुन्दैछु है प्रोग्राम खोटाङबाट भन्दै हुनुहुन्छ, सम्पूर्णमा मिठो माया सम्झना सहै भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र सोना कन्दङवाजी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, मेसेज लेख्नु भएको थियो, उहाँले एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ, लेख्नु भएको छ, जुनले मात्रै देख्छ भन्ने गीत चाहिँ रोजाइमा पार्नु भएको छ। हामी राख्ने प्रयास गर्नेछौ है सोनाजी, कार्यक्रम सुन्दै हुनुहुन्छ भने भन्दै लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइसकेको छ। अब चाहिँ छुटिनुपर्ने हुन्छ। कार्यक्रममा आजको बसाईमा सहभागिता जनाउनु भएको थियो शुक्रबहादुर सिंह, देवमाझी, किता गदाल, धनु कजुबेर, मनोज सुन्दासजी हुनुहुन्थे। हामीले पाँचजना साथीहरूको आवाजमा एकदमै मिठो गीत सुन्यौं, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधिबाट बजेका मिठा रमाइला लोकगीत संगीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समीक्षणबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो सोनाजीले रोजाइमा पार्नु भएको गीत रहेको छ, जुनले मात्रै देख्छ भन्ने एकदमै मिठो गीत वसन्त थापा र विष्णु माझीको आवाजमा रहेको यो मिठो गीत छोड्दै आजको बसाई लोकशैलीबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गे पनि बिदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। विभिन्न सात राजनैतिक दलहरूबीच आज अग्रगामी मोर्चा घोषणा हुने भएको छ। मधेस, धरोहर, दलित तथा उत्पीड़ित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दलहरू एकीकृत भई अग्रगामी मोर्चा घोषणा गर्न लागि हो। थापा गाउँ स्थित काठमाडौँ ब्याङ्कटमा दिउँसो 1 बजे मोर्चाको आधिकारिक घोषणा हुनेछ। मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, जसपा नेपाल, डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी जस्ता मुख्य क्षेत्रीय तथा जातीय आधार भएका दलहरू सामेल छन्। त्यसै गरी जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु शाह नेतृत्वको आम जनता पार्टी र बहुजन एकता पार्टी समेत यस सहकार्यमा जोड़िएका छन्। राजनीतिक रूपमा फरक फरक पृष्ठभूमि र भूगोलमा प्रभाव जमाएका यी दलहरूको एकीकृत मोर्चाले देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन पैदा गर्ने अपेक्षा गरिएको छ। सहभागी दलहरूले मोर्चालाई रणनीतिक रूपमा बलियो र दीर्घकालीन बनाउन दक्षिण अफ्रिकाको ऐतिहासिक राजनीतिक संगठन अफ्रिकन नेशनल कंग्रेसको मोडल अपनाउने सहमति गरेका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि, सिंचाई, खानेपानी र घरायसी प्रयोजनको विद्युतमा 13% भाटा लगाउने निर्णय गरेको भन्दै त्यसको आलोचना गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले सरकारको यो कदमलाई जनविरोधी भन्नुभएको छ। किसिमका अनुसार यसअघि सिंचाईको महसुल प्रति युनिट 7 रूपियाँबाट घटाएर करिब 2 रूपियाँ र सामुदायिक खानेपानी लिफ्टिङको महसुल 9 रूपियाँबाट 4.20 रूपियाँ कायम गरिएको थियो। कृषि सिंचाईका लागि विद्युत निशुल्क गर्दा पनि हुन्छ। यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै 13% भाट लगाउनु दुर्भाग्यपूर्ण छ, उहाँले भन्नुभएको छ। नेपाली भान्सामा ग्यासको अभाव भइरहेका बेला सरकारले इण्डक्सन चूल्हो प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै घरायसी ग्राहकलाई समेत करको भार थोप परेको किसिमको तर्क छ। उहाँले सरकारले ग्यास सिलिण्डरको सट्टा इण्डक्सन चूल्हो बाँड्ने योजना ल्याउनुपर्ने सुझाव दिनुभएको छ। देशमा उत्पादित विद्युत खेर फ्याल्ने अनि ग्यासमा लाइन लगाउने कस्तो विडम्बना हो, उहाँले भन्नुभएको छ। सामान्य जनता र कृषकलाई कर लगाउनुको सट्टा ठूला उद्योगीहरूबाट डेडिकेटेड र ट्रंक लाइन बापतको अरबौं रूपियाँ बक्यौता उठाउन सरकारले तदारूकता देखाउनुपर्ने किसिमले उल्लेख गर्नुभएको छ। काठमाडौँ उपत्यकामा हिजो एकै दिन 61,000 ग्यास सिलिण्डर वितरण भएको नेपाल आयल निगमले जनाएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि विभिन्न 23 उद्योगका 61,049 सिलिण्डर वितरण गरिएको निगमको विवरण छ। नेपाल ग्यास 5,000, बाबा 2,240, चण्डेश्वरी 1,580, एभरेस्ट 2,401, हिमाल 2,435, जनक 4,456, श्रीमाया 2,192, कोशी ग्यास 10,780, लुम्बिनी ग्यास 2,040 वितरण गरिएको छ। यसबाहेक ओम, साईबाबा, एससीटीसी, श्री श्रीराम, सिद्धार्थ, सीताश्री, सुगम लगायतका सिलिण्डर पनि वितरण भएको निगमले सूचना मार्फत जनाएको छ। तर ग्यासका लागि लाइन बस्नुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो छ। राष्ट्रिय मानवाधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शी, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टिकराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको हो। काठमाडौँ उपत्यका सहित देशभर ग्यासको अभाव छ। आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपुछ गरी अभावबारे जानकारी दिएको जनाएको छ। दैनिक ज्याला मजदूरी गर्नेहरू, विद्यार्थी र एउटा मात्र सिलिण्डर भएका निम्न वर्ग निकै समस्यामा परेको आयोगको भनाइ छ।
नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्र र काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले शनिबार र आइतबार विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ। रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने विभिन्न फिडर तथा स्थानहरूमा भूमिगत केबल जडान, चार्जिङ पोल ठड्याउने, स्ट्रक्चर फिटिङ तथा फिडर मर्मतको काम गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुन लागेको हो। प्राधिकरणका अनुसार साउन 23 गते शनिबार भीमसेन स्थान फिडर अन्तर्गत काटिएको 12 वटा कार्यालय, सरस्वती स्कूल हिमत जयसी देवलदेखि काष्ठमाण्डव 21 वटा कार्यालय, 12 वर्षीनार पलाञ्चोक भगवती तथा आसपासका क्षेत्रहरूमा बिहान 8 बजेदेखि दिउँसो 2 बजेसम्म बत्ती जानेछ। सोही दिन दिल्ली बजार फिडर अन्तर्गतका कालिका स्थान, दिल्ली बजार, न्यू प्लाजा, चार खाल, पुतली सडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा बिहान 12 बजेदेखि दिउँसो 5 बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ। यसैगरी साउन 24 गते आइतबार लाजिमपाट फिडर अन्तर्गतका लाइनचोर, खुर्सानी टार, पुरानो प्रचण्ड निवास, रेडिसन होटल, लाजिमपाट मेन रोड तथा आसपासका क्षेत्रहरूमा बिहान 9 बजेदेखि दिउँसो 1 बजेसम्म विद्युत अवरुद्ध हुनेछ। तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा समयभन्दा पहिले विद्युत सेवा सुचारू हुने प्राधिकरणले बताएको छ। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि घर आइपुग्नु भएको छ। भारतको सीतामढ़ी जिल्ला स्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश्वर कुमार जाको एकल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि उहाँहरू हिजो नेपाल आइपुग्नु भएको हो। बलरा नगरपालिका 5 का 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह गएको असार 17 मा पक्राउ पर्नु भएको थियो। 2 बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्किने क्रममा दुवैजनालाई भारतीय सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो। मल तस्करीको आरोपमा सिंह दाजुभाइलाई सीतामढ़ीको डुमरा स्थित कारागार चलान गरिएको थियो। पक्राउ खबर सार्वजनिक भएपछि परराष्ट्र मन्त्री शिशिर खनालले चासो राखेर नयाँ दिल्लीमा रहेको नेपाली दूतावास मार्फत भारत सरकारसँग कूटनीतिक समन्वय शुरू गर्नुभएको थियो। उहाँहरूलाई लिन परिवार भारत पुगेको थियो। 10-10 हजार भारतीय रूपियाँ दरौटीमा छुटेका सिंह दाजुभाइले तारिकका लागि अदालत धाउनुपर्ने हुन्छ। र आज मधेस बाहेकका प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमतीको पहाड़ी भागका धेरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा पनि मुसलधारे पानी पर्ने अनुमान छ। आज राति भने मध्यसहित हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दाले आवश्यक सावधानी अप्नाउन महाशाखाले अनुरोध गरेको छ। गए राति काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी परेको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 9854-0145, 9841-96-0669, 9864-1478।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर दुईको कार्यालय मन्थली रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु, खै खै नम्बर दिए त
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
6: कति रे 98540 अनि
4: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
6: 048-540-239
7: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
6: विराज किसानको साथी।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं, छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं,
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ,
1: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्, आफ्नै मनले औषधि सेवन नगर्नुहोस्,
0: हप्तामा 10 घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
8: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
0: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828 98827820 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप,

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
3: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-45-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाउ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475946 98692695998।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 कार्यालय हिमगंगा रामेछाप।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896610।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 8 वडा कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
4: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
3: ए हो र?
4: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा
1: प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिला

0: 요 랭랭 라미삽.
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
2: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर है।

0: कान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
1: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेसाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेसाप मिर्सप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय, गोठगाउँ रामेछाप।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: नियन्त्रण लागू र हरमितले एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्ने नेपाल खबरमा अब पूरा खबर प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लामो समयदेखि घाटामा रहेको र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बजे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टीमवर्कमा इमान्दार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ। नेपाल औषधि लिमिटेड, हेटौँडा कपड़ा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ। प्रधानमन्त्री शाहले यी रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख पनि गर्नुभएको छ। वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो 4 महिनामा 2,38,00,000 रूपियाँको औषधि बिक्री गरेको छ। यसैगरी हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिएको छ। नेपाल वायुसेवा निगमले गएको आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 आमदानी गरेको छ। यसै गरी सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएपछि 11,16,00,000 बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको उल्लेख छ। प्रधानमन्त्री शाहले यसअघि गए राती पनि छोटो स्ट्याटस मार्फत ढिलो होला तर गलत हुँदैन नातिनोस् भन्नुभएको थियो। नेपाली उत्पादन तथा सेवालाई खाड़ी देश ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसाय महासंघ र ओमानको गैरावश्य नेपाली सोशल क्लब बीच समझदारी भएको छ। मस्कटमा नेपाली दूतावासका कार्यवाहक राजदूत विशेष कुमार शाहको उपस्थितिमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। महासंघका अनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसाय व्यापारी तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन्। अन्नको भण्डार मानिने मध्य प्रदेशमा 95.51% रोपाई भएको छ। साथै रोपाईको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार हिजो शुक्रबारसम्म प्रदेशभर 3,65,291.151 हेक्टर क्षेत्रफलमा रोपाई भएको हो। मध्यका 8 जिल्ला मध्ये सिराहा र बारामा 100% रोपाई सम्पन्न भएको छ। सिराहामा 54,000 तथा बारामा 46,000 हेक्टर क्षेत्रफल धान खेती हुने गरेको छ। प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माका अनुसार बारामा लक्ष्यभन्दा धेरै रोपाई भएको हो। यस वर्ष बारामा 45,100 हेक्टर क्षेत्रफलमा रोपाई गर्ने लक्ष्य लिएकोमा 46,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम, ब्रोड पीकमा ज्यान गुमाएका आरोहीको सम्झनामा काठमाडौँमा म्याराथन लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-5625601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी सामाजिक सञ्जाल मार्फत 5 बुँदे प्रगति विवरण सार्वजनिक ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू आज काठमाण्ड उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार काठमाण्डौ भक्तपुर र ललितपुर सहित ताप्लेजुङ संखुवासभा सोलुखुम्बु ओखलढुङ्गा दोलखा रामेछाप सिन्धुपाल्चोक काभ्रे गोर्खा लमजुङ बागलुङ तनहु म्याग्दी कास्की सल्यान रूकुम पूर्व रूकुम पश्चिम जाजरकोट र बझाङका आसपासका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यी ठाउँको नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमतीको पहाड़ी भागका धेरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ। पाकिस्तानको ब्रोड पीकमा गएको हिम पहिरोका कारण गुमाएका आरोहीलाई श्रद्धाञ्जली दिन तथा उनीहरूको सम्झनामा ट्रिब्यूट रन 5K आयोजना गरिएको छ। काठमाण्डौ कपनको बालुवा खानीबाट शुरू भएको म्याराथन बौद्ध स्तूपा पुगेर सम्पन्न भएको छ। बौद्धमा सबै सहभागीले ब्रोड पीकमा ज्यान गुमाएका निर्मल पूर्जा नेतृत्वको नेपाली टोलीको फोटोमा श्रद्धाञ्जली दिएका छन्। साथै उनीहरूको सम्झनामा दीप प्रज्वलन समेत गरिएको छ। यसअघि हिजो ठमेलमा पनि दीप प्रज्वलन गरिएको थियो। अब विदेशको खबर मोरक्कोबाट सेउटामा आप्रवासी छिरेको विषयलाई लिएर विवाद चर्किएसँगै स्पेनले इटली विरूद्ध सीमा नियन्त्रण लागू गरेको छ। युरोपेली संघ ईयूका यी दुई देशबीचको विवाद चर्किएसँगै स्पेनले इटलीबाट हुने सम्पूर्ण हवाई तथा समुद्री यात्रामा सीमा नियन्त्रण लागू गरेको हो। इटलीले यसअघि नै स्पेनबाट आउने यात्रुमाथि अतिरिक्त सीमा नियन्त्रण लागू गरिसकेको थियो। स्पेनको नयाँ व्यवस्था मध्यरातदेखि लागू भएको हो। यो सेप्टेम्बर 7 कायम रहने स्पेन सरकारले जनाएको छ। परिस्थिति परिवर्तन आएमा यो अवधि संशोधन गर्न सकिने पनि उसले जनाएको बीबीसीले उल्लेख गरेको छ। इटलीले कम्तीमा अगस्त 15 यस्तो जाँच कायम राख्ने जनाएको छ। इटली र स्पेन बीच कुनै पनि स्थलग सीमा जोड़िएको छैन। अब खेल खबर अमेरिकी अलराउण्डर हरमित सिंहले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणमा जनकपुर बोल्सबाट खेल्ने भएका छन्। जनकपुर बोल्सले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको जनाएको छ। जनकपुरले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाड़ी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ। उनले पहिलो दुई सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। यसैगरी पोखरा एभेन्जर्स ले तेस्रो संस्करणको एनपीएलका लागि श्रीलंका अनुभवी अलराउण्डर पोथुतुवा अरक्षिगे धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरेको छ। लक्षणले दोस्रो संस्करण पोखराबाट खेलेका थिए। उनी पोखरामा भित्रिने दोस्रो विदेशी खेलाड़ी हुन्। यसअघि पोखराले बंगलादेशी अलराउण्डर सकिब अल हसनलाई टोलीमा अनुबन्ध गरिसकेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी सामाजिक सञ्जाल मार्फत 5 बुँदे प्रगति विवरण सार्वजनिक ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार गरिने अन्नको भण्डार मानिने मधेस प्रदेशमा 95% धान रोपाई सकियो 8 जिल्ला मधेस सिराहा र 12 मा 100%। सेउटामा आप्रवासी छिरेको विषयलाई लिएर स्पेन र इटली बीच विवाद स्पेनद्वारा इटली विरूद्ध सीमा नियन्त्रण लागू र हरमितले एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्ने दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं नमस्कार
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117 9845555562 048445562 049-4211-30 सम्पर्क गर्न सकिनेछ
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
5: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
5: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
5: हिंसा सहनु हुँदैन रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 9765203484 वा 9844410040 इमेल dhramechap@gmail.com
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
3: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश
6: तन्ने पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो यहाँ त झन अलपत्र ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो तर हामीले नै गरे नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि त्यो बेला सुनेर पनि उडाइयो अब अहिले यो दुःख
6: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ कमाइ पनि गतिलो छ काम पनि हाम्रो जस्तो गाह्रो छैन मोर कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0485410143, 9863023422।
9: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
10: ओ प्रकाश।

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे। भने प्रविधि समिसनबाट मलाई साथ दिनुभएको छ श्री राज महत, साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँबाट विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अभियसली वेबसाइट www.hajurko.org.nको साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले कार्यक्रम निमित्त सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा आज पनि सोहीक्रम जारी रहेको छ। आजको बसाइमा तपाईँले आफूलाई मनपर्ने चलचित्रको गीत रोसाईमा पार्न सक्नुहुनेछ। तपाईँको रोसाईको गीत हामी कार्यक्रममा राख्नेछौं र तपाईँले 048 40 40 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। फटाफट फोन गर्नुहोला, यो मध्याह समय छ, आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीसँग जोडिने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुन्दै गर्नुहोला कार्यक्रम के कस्तो लाग्दैछ, सल्लाह सुझाव पनि दिँदै गर्नुहोला र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीजनलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नेछौ भन्दै त्यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौं। एउटा मिठो गीत बज्दैछ कार्यक्रममा, त्यसपछि हामी फेरि आउनेछौ र तपाईँ भनेको रेडियो सुन्दै गर्नुहोला। आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत हुम्लाको लिमी कति राम्रे तिमी राम नाम सत्य चलचित्रको गीत रहेको थियो। अभिराज भट्ट खुसी कार्कीको अभिनय रहेको थियो। यस्तो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। अब भने चाहिँ पालो तपाईँको रहेको छ 0848 40 40 0024 फोन गरेर तपाईँको चलाउन सक्नुहुनेछ। आफूलाई मनपर्ने चलचित्र गीत रोजाइमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी। हजुर
0: नमस्कार। देवजी आउनुभयो?
1: हजुर हजुर।
0: के छ अहिले? ठिक छ नि बिहान र अहिलेमा केही खबर नयाँ नौलो केही छ त?
1: छैन दिदी, घाम चर्को लागिरहेको छ भन्नुपर्छ
0: है। यता त चर्को घाम लागेको छैन अहिले पनि
1: हो र, यहाँ त घाम लागिरहेको छ भन्नुपर्छ है त।
0: र एकैछिन कस्तो चर्को घाम लागे जस्तो हुन्छ, फेरि धुम्म हुन्छ, शीतल शीतलै छ यताको मौसम, त्यस्तो चर्को घाम गर्मी छैन भन्नुपर्छ है। कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
1: हजुर कार्यक्रम सुन्दैछु, खाना खाएर है, भर्खर खाना खाएको अनि कार्यक्रम सुनिरहेको छु। जोस गर्मी छ, फ्यान चलाएर बसिरहेको छु कोठामा, साथमा रेडियो पनि सुन्दैछु भन्नुपर्छ है त।
0: ल, एकदमै गर्मी रहेछ होइन, फ्यानै चलाउनु पर्ने रहेछ, यता चाहिँ छैन भन्नुपर्छ। खाना पनि मेरो पनि अघि भर्खरै भयो भन्नुपर्छ, लगभग हाम्रो सँगसँगै भयो जस्तो लाग्यो।
1: हजुर पक्कै पनि।
0: ल, कार्यक्रममा आउनुभएको छ, त्यस्तो खासै सुनाउनु पर्ने कुराहरू केही छ कि?
1: छैन दिदी, भएछ भने त म सुनाइहाल्छु नि।
0: ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ। आज कुन गीत सुन्न मन छ?
1: मै मरी लैली न परदेशी आउँछ रे भन्ने गीत बजाइदिनु ल दिदी। हजुर
0: ल हुन्छ, मै मरी लैली न परदेशी आउँछ रे गीत हामी कार्यक्रममा राख्छौँ। साथीसँगलाई सम्झनु छ है त?
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि, प्राविधिक गीतमा रहनुहुने दाईको लागि, हजुरको रेडी होली युनिटको लागि, यहाँ सुन्दै हुनुहुन्छ भाउजूको लागि, अनि विशेष गरी दाईको लागि, अनि छोरीहरू ममता अस्मिताको लागि भन्छु, अनि त्यसै गरी छोरी निदिया चाहिँ पासाङगोलमा तामाङको लागि पनि भन्न चाहन्छु, अनि साथी ध्रुव पाण्डे, अनि त्यसै गरी निर्मला पौडेल, रमिला बहिनी रमिला तामाङ अलि अर्को रहेछ बहिनीलाई चाहिँ एकदम शीघ्र स्वास्थ्य लाभको कामना पनि भन्न चाहन्छु, छिटै यसको घाउ पनि निको भएको होस् त्यही भन्न चाहन्छु, अनि मलाई शीघ्र स्वास्थ्य लाभको धेरै धेरै कामना गर्छु भन्छु, र अनि जतिले पनि यतिखेर कार्यक्रम सुन्दै हुनुहुन्छ सबै सबैको लागि, र देवमाझी हुनुहुन्छ तिमी माथि सबैको लागि भन्दै छुट्टिन्छु ल।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देव माझी, एकदमै मिठो गीत रोजाइमा पार्नुभएको थियो, तकदिरे चलचित्रको गीत रहेको छ, मै मरीलाई लिन परदेशी आउँछ रे भनिरहेको थियो, र सिङ्गरमा रहेको छ साधना सरगम रहेको छ, म्युजिकमा महेश खड्का रहेको छ, प्रोड्युसरमा झर्ना थापा रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। सो गीत देवजीको रोजाइको गीत यति बेला कार्यक्रममा बस्छ, त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुर, कार्यक्रममा एकदमै मिठो गीत रेडियोको रोचाईको गीत रहेको थियो। गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार। हजुर, शुभ नाम?
1: यता सिन्धुली खल्या खर्च विजय थापबाट दिपा।
0: दिपाजीलाई मैले कस्तो चिन्नै नसकेको, आवाज किन यस्तो भएको होला है? हाम्रो धेरै भइसक्यो कुराकानी, तर दिपाजीको मैले फर्स्टमा आउनु बित्तिकै दिपाजी भनेर नाम चाहिँ उच्चारण गर्न सकिरहेको छैन के।
1: कुनै दिन त्यो पनि हुन्छ दिदी, दिनकै कुरा भएको छैन, कहिले काहीँ मात्र हो, त्यही गरेर
0: हुँदा कार्यक्रम आउनु भएको छ। के गर्दै हुनुहुन्छ यो समय?
1: बसिरहेको भनेको यस्तो घरमा
0: बसिराख्नु भएको छ। त्यसो भए मजाले कार्यक्रम सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोस्। अनि अरू सुनाउनुहोस् न, त्यतातिरको खबर के छ?
1: यतातिरको खबर सबै ठिकै छ भन्नुपर्छ, मस्त घाम लागेको छ। अनि दिदी लगायत रामसातिरको खबर सुनाउनुहोस्।
0: मेरो पनि खबर एकदम ठिक छ, यता पनि बन्द बन्द घाम लागेको छ, एकदम शीतल छ मौसम भन्नुपर्छ है त। ठिक छ, कार्यक्रममा आउनुभयो, के छ त नयाँ नौलो खबरहरू? यो कुरा चाहिँ सुनाउनु पाए हुन्थ्यो भन्ने खालको केही छ? ल त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौ। आज तपाईँको रुचाएको गीत राख्नु पर्ने हुन्छ, कुन गीत सुन्न मन छ?
1: रुमाल कोटेमा भन्ने गीत राखिदिनुहोस् न दिदी।
0: रुमाल कोटेमा, ल ठिक छ। कुन मुभी सङ्ग हो
1: थाहा
0: छ? ल हामी राख्ने प्रयास गर्नेछौँ। रुमाल कोटेमा भन्नुभयो है, मैले अलि नसुनेको हो कि जस्तो पनि लागेको छ। हामी हेर्छौँ होइन, राख्ने प्रयास गर्छौँ है त। सिक्का नोटेमा भन्ने चाहिँ हो। ठिक छ, यो चलचित्रको गीत हो रहेछ भने हामी कार्यक्रममा राख्छौँ, होइन भने चाहिँ होइन। मुभीसँगै हो है, मैले पहिलो पटक चाहिँ सुने भन्दा पनि सिक्का नोटेमा भन्ने चाहिँ आधुनिक हो कि कस्तो कस्तो लागिरहेको छ मलाई। ठिक छ दिपाजी, अर्को कुनै रोजेर पार्नुहुन्छ? रैया चाँदीको भन्ने चाहिँ हामी कार्यक्रममा राख्छौँ। हजुरले आफ्ना आफन्त जन साथीसँगले सम्झनुहोस् है त।
1: हजुरको रेडियो होल युनिटको लागि, मेरो बहिनी भावना श्रेष्ठको लागि, साथीहरू त धेरै हुनुहुन्छ सम्पूर्णको लागि भन्ने
0: हौ। सर नमस्कार, हुनुहुन्थ्यो दिपा श्रेष्ठजी हुनुहुन्थ्यो, रैया चाँदीको भन्ने चाहिँ गीत रोजाइमा पार्नु भएको छ। पूर्णबहादुरको सारङ्गी मुभीसँग रहेको छ, एकदमै मिठो रहेको छ। र तपाईँ यति बेला भने हाम्रो दिपाजीको रोजाईको गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी फेरि अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौँ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
2: मन्जुर छ, मन्जुर छ।
3: पहिला सर त सुन,
2: सुन्दिम र त सुन्दिम।
3: यदि बाटुले हारे पुर्णेको स्वास्नी बन्न तयार थिए, तर पुर्णे हार्यो भने,
2: हार्यो भने,
3: यदि पुर्णे हार्यो भने बाटुलीको घरमा हलि बस्नु पर्छ।
2: क्यार्ने हो के त विचार, कस्तो लाओ सर त रसिलो। ल सुरु गरम,
4: ल अलिक खिपेर दे त,
2: ल रङ्गा दिउँ।

0: गायकमा एकदमै मिठो गीत रैया साथीको पूर्ण बहादुरको सारङ्गी चलचित्र गीत रहेको थियो हाम्रो दिपाजीको रोजाईको गीत गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ 4040 4024 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार, निर्मला जी बोल्नुभयो? ल, धेरै समय पछि आउनुभयो, केमा व्यस्त हुनुहुन्थ्यो आजकल? मोबाइल बिग्रेर हामीसँग चाहिँ सम्पर्क विहीन हुनु भएको हो। ल, ठिकै छ, म चाहिँ खुसी लाग्यो। अनि के छ नयाँ नौला खबर? धेरै समय पछि कुराकानी भएको छ, सुनाउनुहोस्। खासै केही छैन है अरू? ल, अब यता पनि त्यस्तै सम्बन्धमा घाम लागेको छ, कतै कतै बादल पनि लागेको छ भन्नुपर्छ। खुसी लाग्यो हजुरसँग कुराकानी गर्न पायौँ, कार्यक्रम पनि सुन्दैछु भन्दै हुनुहुन्छ। केही नयाँ नौलो खबर अब खासै त्यस्तो छैन भन्नुभयो है? ल, त्यसो भए हामी ढिला नगरिकन हजुरको रोजाएको गीत सुन्नेछौ। आज कुन गीत सुन्न मन छ? आज बाह्र हाते पटुकीको कुरा गर मायालु। ल, हामी राख्छौ, साथी सङ्गीलाई सम्झनुहोस्।
1: अनि बहिनी रमला तामाङलाई सम्झना सुधारलाई भन्न चाहन्छु। अन्त धेरै धेरै नमस्कार छ, मलाई नेपाल भनेर चिन्नुहुने सम्पूर्णलाई फिलहाललाई पनि सम्झिरहँदै सुधारिनालाई भन्दै बिदा गर्छ। नमस्ते।
0: हवस् नमस्कार। उहाँ हुनुहुन्थ्यो निर्मला पौडेल, सिन्धुरीदेखि हुनुहुन्थ्यो। उहाँसँग नि मिठा कुराकानी साथमा छुटिसक्नु भएको छ र साथमा पनि एकदमै मिठो रमाइलो चलचित्र गीत रहेको छ। आज बाह्र हाते पटुकीको पूरा घर मायालु भने मुगलान चलचित्रको गीत रहेको छ। यसमा अभिनय झर्न थापा, दिलीप राय भाजे रहेको छ भने सिंगरमा रहेको छ साधना सरगम रहेको छ, लय शब्दमा रहेको छ सुरेश अधिकारी। सुगीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि हामी अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
2: अब म तिम्रो रोधी घरको केटी बन्न चाहन्छु, जहाँ माया साटिन्छ, साथी साटिँदैन, र जहाँ
3: त्यस्तो हुन त लुगै मिलेन। सबभन्दा पहिले त चौबन्दी चोली लगाउनु पर्छ।
2: चौबन्दी चोली
3: अनि छिटको गुन्यु लगाउनु पर्छ।
2: छिटको गुन्यु
3: अनि कमरमा, अनि यस्तो पेटी होइन, कमरमा बाह्र हातको कपडा बेर्नु पर्छ, जसलाई पटुकी भनिन्छ।
2: पटुकी?
3: हो, पटुकी। चौबन्दी चोली र गुन्यु चोली लगाएर कमरमा बाह्र हातको पटुकी बाँधेर

करेला पातमा पसिना चुहुँदै वन पाखालाई आफ्नो ठाडो भाका सुनाउँदै रोधी घरमा मन्द मन्द मुस्कुराउँदै आफ्ना प्रेमका कुरा दोहोरीमा सुनाउने केटी नै नेपाली केटी हो।

0: कार्यक्रममा एकदमै मिठो गीत निर्मला पौडेलजीको रचाएको थियो, सङ्गीत हामीले कार्यक्रममा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौं र अब भने चाहिँ हामी विदा लिने समय पनि भइसकेको छ। कोही साथी हुनुहुन्छ भने उहाँसँग कुराकानी गर्छु भन्दै थिएँ, बाहिरिनु भइसकेको छ। साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुहोला र तपाईँको रचाएको गीत बस्ने आजको बसाइमा। यति बेला भने म कार्यक्रमतर्फ लाग्छु। सोना कन्दमवाजी हुनुहुन्छ, सेवा र नमस्कार राज्य सम्झनासीसँग। म सोना कन्दमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, हेर्दैछु, यो बेला मिठो माया सम्झना छ भन्दै हुनुहुन्छु। र टिकाराम सुनवार, लेखक पान्तव राई, सुस्तानी भुजेल आमा, दिनेश देवान, सुनिता भण्डारी, बिम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु गजमेर, सरस्वती खत्री, हिरा बहादुर लगाई, अलिला राज कम्बाङ, अब्जान तोरुङ, पवित्रा तामाङ, अनिता आर्य, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिसा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज म, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खर्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष सिंह मिन छेत्री, कृष्ण ढुङ्गा, नाइमत खर्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र थाल, कायल अभिमान, देवेन किशोर अन्जान, समीर स्वर्गीय किरात, आर्जी जीवन सामी गाई, बिलिया स्वामी, मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता युङमे कुलुङ, सबै सबैलाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: हेलो दिदी, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर, कति के को बोल्दै हुनुहुन्छ?
1: म बिगु श्रीलङ्काबाट अलिना।
0: के भन्नुभयो?
1: एलिना खत्री।
0: एलिना खत्रीजी बोल्नुभयो। एलिना चाहिँ अन्तिममा फोन लाग्यो है, आज साथीको रोजाइको गीत राखेर रा, अनि कार्यक्रम पनि समर्पण गरौँ भन्ने सोच राखिरहेको थिएँ। धेरै कुराकानी गर्न नपाउला जस्तो छ हाम्रो एलिनाजीसँग। हामी अन्य विषयमा धेरै कुराकानी गर्छौँ। आज कुन गीत सुन्नु मन छ भन्नुहोस् त?
1: आज मलाई न हेर भन्छ आँखाले भनेको म पटक्कै भन्ने गीत राखिदिनु न है।
0: के भन्नुभयो? न हेर भन्छ आँखाले पटक्कै मान्दैन भन्नुभयो।
1: नहेर भन्छ आँखाले भनेको मान्दैन पटक्कै भन्ने गीत।
0: नहेर भन्छु आँखाले भन्नुभयो होइन?
1: हजुर।
0: कुन चलचित्र गीत हो थाहा छ?
1: झर्ना थापा, विराज भट्टराईको
0: मुभी चाहिँ थाहा छैन कुन हो चलचित्र भनेर है। ल ठिक छ, हामी राख्ने प्रयास गर्दैछौँ। मुभी सङ हो रहेछ भने, यदि होइन भने चाहिँ हामी राख्न सक्दैनौ, अनि बसाइमा राख्नेछौ। र साथी सिङ्गीलाई छोटो मिठोमा मात्र सम्झनुहोस् है।
1: यति स्विट भइसँग कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदीहरूका लागि र मेरो घर फ्यामिली सम्पूर्णका लागि भने म दिदी नमस्कार।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो एलिना खत्रीजी हुनुहुन्थ्यो। उहाँले चाहिँ गीत रोजाइमा पार्नुभयो, तर उहाँको रोजाइको गीत हामीले राख्न सक्दैनौ जस्तो लागिरहेको छ। ठिकै छ, अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्दैनौ। एकदमै मिठो गीत हाम्रो सोनाजीले चाहिँ एसएमएस मार्फत रोजाइमा पार्नुभएको छ, रातो टिका निधारमा भन्ने गीत रोजाइमा पार्नुभएको छ। सो गीत हामी कार्यक्रममा राख्छौ र हामी पनि बिदा लिनेछौ। केही मेसेजहरू बाँकी छ, सो मेसेजहरू चाहिँ वाचन गर्नेछौ। यति बेला हुनुहुन्छ अर्को साथी, हामीलाई मेसेज पठाउनु भएको छ। शान्ति बिसीजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। मिलन घायल भोटोजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दुहाको तर्फबाट सुन्दैछु भन्दै हुनुहुन्छ। र सोनाजीले गीत रोजाइमा पार्नुभएको छ, रातो टिका निधारमा टलक टल्की हो भन्ने गीत राखिदिनुहोस् है भन्दै हुनुहुन्छ। ठिक छ, हजुरको रोजाइको गीत बस्नेछ। रूपा स्नायुगीजी हुनुहुन्छ, म पनि कार्यक्रम

सुन्दैछु है रुम निवासबाट भन्दिनुहुन्छ हिराबहादुर लकाईजीले पनि म पनि बुटोलदेखि कार्यक्रम सुन्दैछु भन्दिनुहुन्छ कमला लिम्बुजीले पनि उहाँले पनि ताप्लेजुङबाट कार्यक्रम सुन्दैछु है भन्दिनुहुन्छ कर्ण प्रेकेशीजीले पनि भारतको हिमचालबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दिनुहुन्छ सम्पूर्ण साथीलाई मिठो माया सम्झना छ भन्दिनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी अर्को साथी हुनुहुन्छ भुवन रावतजीले पनि सुन्दैछु भन्दिनुहुन्छ सपना तामाङजीले पनि सुन्दैछु भन्दिनुहुन्छ त्यसै गरी बाबुराम मगरजीले पनि सुन्दैछु भन्दिनुहुन्छ क्षेत्री आयुषले पनि कार्यक्रम सुन्दैछु भन्दिनुहुन्छ उहाँको कमेन्ट चाहिँ मैले पूरा वाचन गर्न सकिनँ अर्को बसाइमा पक्कै पनि हामी कार्यक्रममा वाचन गर्नेछौँ भन्दै यति बेला हामी कार्यक्रममा एकदमै मिठो गीत सोनाजीले रचाइमा पार्नुभएको थियो सो गीत हामी अल्लारे चलचित्रको गीत रहेको छ त्यो गीत हामी कार्यक्रममा राख्दै आजको बसाइ सिने सोगातबाट पनि हामी बिदा लिन्छौँ भइसकेको छ र यति दिनसम्म प्रविधि समिश्रणबाट साथ सहयोग दिनुभयो श्री राज महता पनि मलाई यतिखेर धन्यवाद व्यक्त गर्दै यो मिठो गीत कार्यक्रममा बस्छ त्यसपछि भन्दै कार्यक्रममा सिने सौगातबाट म सम्झना खड्गी पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बज्यो
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलाखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 04-42-5311 सम्पर्क गर्न सकिनेछ
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार हावाहुरी चलेको बेला के गर्ने
4: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भिडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
4: हावा हुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
4: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछा बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछा मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेसाप मिट सप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03। रामेसाप मिट सप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप। Thank you.

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
7: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिक रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइ त धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 98630423422।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ. पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ.
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो. मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ. तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्. त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो.
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ. चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं. वर्षाको पानी संकलन गर्ने बानी बसालौं. पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं. वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ.
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ. आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ.
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं.
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ.
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि.
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ. रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप.

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98 54 0141575, 98 41 96 0669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्केकिने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
10: सम्पर्क नम्बर 0475904664, 98692065998।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट
9: नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप।
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150 मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

नमस्कार त्यो सबै बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अवश्य वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सत्ता र शक्तिलाई राजनीतिको अन्तिम लक्ष्य बनाउन नहुने बताउनु भएको छ। स्वर्गीय श्याम बहादुर कार्कीको 19औं स्मृति दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सत्ता र शक्ति केवल नागरिकको सेवा गर्ने साधन मात्र भएको स्पष्ट पार्नुभएको छ। राजनीतिमा सिद्धान्त सबैभन्दा बाटी हुनुपर्नेमा जोड़ दिँदै उहाँले सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने शक्तिको कुनै अर्थ नहुने बताउनु भएको छ। कांग्रेसको आत्मसत्तामा नभई त्याग र समाज सेवामा रहेको उहाँको भनाई थियो। सत्ता र शक्ति प्राइमरी होइन, प्राइनर पनि होइन, यो केवल साधन र माध्यम मात्रै हो। नागरिकको भलो गर्नका लागि मात्र पदको आवश्यकता गर्नुपर्ने उहाँले स्मरण गर्नुभएको छ। कार्यक्रममा सभापति थापाले कांग्रेसका संस्थापक बीपी कोइराला र सन्त नेता कृष्ण प्रसाद भट्टराईको स्मरण गर्नुभएको छ। आफूले बीपीलाई प्रत्यक्ष नदेखे पनि आफ्नो जीवनमा सबैभन्दा बढ़ी प्रभाव पार्ने व्यक्ति बीपी नै भएको उहाँले बताउनु भएको छ। बीपी प्रतिको आफ्नो आस्था भगवान प्रतिको विश्वास जस्तै रहेको उहाँको भनाई छ। पदभन्दा प्रतिष्ठा र विश्वास ठूलो हुने कुरा बुझाउन उहाँले सन्त नेता कृष्ण प्रसाद भट्टराईसँगको एउटा स्मरण सुनाउनु भएको छ। आफू 17 वर्षको हुँदा एउटा कार्यक्रममा उत्कर्षण गर्दा भट्टराईलाई भूतपूर्व सन्त नेता भनेर सम्बोधन गर्दा भट्टराईले सचाएको उहाँले बताउनु भएको छ। पद प्राप्त गर्नु वा चुनाव जित्नु मात्रै सफलताको मानव नभएको भन्दै उहाँले श्यामबहादुर कार्की जस्ता व्यक्तिले पदमा रहेर पनि कमाएको प्रतिष्ठा नै वास्तविक सफलता भएको स्पष्ट पार्नुभएको छ। कालीकोटको पतला गाउँपालिका वडा नम्बर 9 स्थित पतला अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार अभद्र व्यवहार गर्नको साथै अस्पतालभित्र अनधिकृत रूपमा प्रवेश गरी तोडफोड गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो शुक्रबार भएको उक्त घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेश खत्रीले जानकारी दिनुभएको छ। यसैबीच नेपाल चिकित्सक संघले घटनामा संलग्न दोषीलाई कार्यवाहीको माग पनि गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राजपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताको राजनैतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी आफूले लिने बताउनु भएको छ। रापरपा काठमाडौँ महानगरपालिका नगर कमिटिको अधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन आग्रह गरेको छ। पार्टी र देशको सेवामा समर्पित हुन चाहने हरेक व्यक्तिको भविष्य सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै लिङदेनले अन्तर्वार्तासँग वा विगतका कुनै पनि मतभेदका कारण कोही पनि त्रसित हुनु पर्दैन म सबैको भनेर उहाँले जिम्मेवारी लिन पर्ने संकटको समस्या पनि दहर्नेका लागि पार्टीको स्थान नहुने स्पष्ट पार्नुभएको छ। अध्यक्षको हैसियतले विश्वास दिलाउँदै लिङदेनले राजनीतिमा लागेर देशको सेवा गर्न चाहने अवसर पाउँदिन कि भने डराउनु पर्दैन भने पनि साथीहरूका लागि पार्टीमा पूर्ण ठाउँ छ। पद मात्र ओगट्ने र लड़ाईको बेला भाग्नेहरूलाई आफैले धकेलेर विदा गरिदिने चेतावनी समेत दिनुभएको छ। संगठन सुदृढीकरणका लागि हाल प्रक्रिया सक्रिय सदस्यता अभियान चलिरहेको जानकारी दिँदै लिङदेनले उक्त कार्यमा तत्काल केन्द्रित हुन निर्देशन दिनुभएको छ। योजनाबद्ध ढंगले नाता गोता र छरछिमेक हुँदै संगठन विस्तारमा लाग्न आग्रह गर्दै उहाँले निकट भविष्यमा राप्रपा जनरहर आउने दावी गर्नुभएको छ। इमान्दार भएर
हुड्डा जिताउने र पार्टीको जिम्मेवार वहन गर्ने संकल्पका साथ अघि बढ़ने उहाँको कार्यकर्तालाई हौसला दिनुभएको छ। सिराहामा 91 किलो गाँजा सहित एकजना मानिस पक्राउ परेका छन्। घटना संलग्न अन्य चारजना फरार भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति गस्तीको क्रममा जिल्लाको सखुवा नानका कर्कटी चार सिमरा बालन खोलाबाट उक्त गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालकका अनुसार इलाका प्रहरी कार्यालय सिरहा र महेश बारीको संयुक्त गस्ती टोलीले पाँचजना मानिसलाई कपड़ाको नाम्लो बनाई टाउकोमा बोरा बोकी डिरहेको अवस्थामा प्रहरीले देख्न साथ बोरा फालेर भाग्ने क्रममा भगवान फोर चार समुआ टोल बस्ने 43 वर्षीय मोहन सहाय पक्राउ गरेको जनाएको छ। अभियुक्तहरूले फालेको बोरा खानतलासी गर्दा लागु औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तहरूलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिराहामा ल्याएको छ भने घटनामा संलग्न भए पनि फरार भएका अभियुक्तहरू भगवान फोर चार भजुवा टोलमा 43 वर्षीय लोकेन्द्र कलेन्द्र यादव र ब्रह्मदेव यादव सहित पहिचान खुल्न बाँकी अन्य दुईजनाको खोजी कार्य तीव्र बनाएको प्रहरी जनाएको छ। प्रतिनिधि सभाको अर्थ समितिले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई 100 रूपियाँ दरमा सेयर किन्न निर्देशन दिएको छ। बिहिबार बसेको समितिको बैठकले जारी पूँजीको 10% सेयर स्थानीयका लागि अंकित मूल्यमै सुनिश्चित गर्न कडा निर्देशन दिएको हो। समिति सचिव लक्ष्मण आर्यलका अनुसार स्थानीयले कानूनले दिएको अधिकार अनुसार सेयर प्राप्त गर्न नसकेको भन्दै सरकार अर्थ मन्त्रालय ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय तथा नेपाल तितोपत्र बोर्ड शोभनलाई उक्त व्यवस्था तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको जनाएको छ। समितिका अनुसार दितोपत्र दर्ता तथा निष्कासन नियमावली 2073 नियम 9 उपनियम 4 संगठित संस्थाले आफ्नो जारी पूँजीको 10% समस्या आयोजना प्रभावित क्षेत्रका बासिन्दा लागि छुट्याउन सक्ने व्यवस्था मिलाएको छ। लिखु 2 र लिखु एमा जलविद्युत आयोजनाले स्थानीयलाई अंकित मूल्यमा बढ़ी अर्थात प्रिमियम मूल्यमा सेयर जारी गर्न लागेपछि प्रभावित क्षेत्रमा असन्तुष्टि बढ़दै गई स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए। त्यसैको सेरोफेरोमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले पनि विज्ञप्ति जारी गर्दै अंकित मूल्यमै साधारण सेयर निष्कासन गर्नुपर्ने माग राखेको थियो। अधिकांश जलविद्युत कम्पनीले हालसम्म पनि प्रति किता 100 रूपियाँमै अंकित मूल्यमा आईपीयू जारी गर्दै आएका छन्। यसै अभ्यासलाई निरन्तरता दिनुपर्ने अर्थमन्त्रीले जनाएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। वार्तामा सकारात्मक प्रगति भएको जनाउँदै वार्तापछि रणनीतिक जलमार्ग स्ट्रेच अफ हर्मोज पुनः खुल्ने एक अमेरिकी अधिकारीले बताउनुभएको छ। अमेरिकी अधिकारीले उद्धृत गर्दै रोइटर्सले इरान र ओमान जलमार्गको सिमानामा रहेका दुई राष्ट्रहरूबीचको सम्झौताले व्यावसायिक तेल ढुवानी पुनः शुरू गर्न अनुमति दिँदै अमेरिकाले चाँडै सम्झौता हुने अपेक्षा जनाएको छ। अधिकारीहरूले व्यावसायिक ढुवानी पुनः स्थापना गर्ने सम्झौता घोषणा भए पनि संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहको नाकाबन्दी हटाउने बताएको रोइटर्सले उल्लेख गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग संयुक्त राष्ट्र राज्य अमेरिका र इरान बीचको वार्ता सम्भावित सम्झौताको नजिक पुग्दा इन्धनको मूल्य घट्न सक्ने आशा व्यक्त गरेका थिए। फक्स न्यूजका अनुसार वार्ताको प्रगतिले तेल ढुवानीमाका लागि विश्वको सबैभन्दा महत्वपूर्ण समुद्री व्यापार मार्ग हर्मुजलाई स्थिर बनाउन मद्दत गर्ने र वार्ता सफल भए पेट्रोलको मूल्य कम हुने आशा बढ़ेको छ। हवस् त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपराह 4 बजेको रामेछाप खबरमा हुने नै छ। 3 दिनसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि विदा हुन्छु। हवस् त नमस्कार।

0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम गाउँ खाने कथामा उपस्थित भइसकेको छु। अब कार्यक्रम प्रस्तुता सम्झना खड्गे पनि प्रविधि समिसनबाट मलाई साथ दिनुभएको छ श्री राज महत, साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbi साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम सुन्दै आइराख्नु भएको छ र आज चाहिँ हामी गाउँ खाने कथाको बसाईमा छौं। शनिबारको बसाई तपाईँ आज चाहिँ गाउँखाने कथाको प्रश्न सोध्ने दिन रहेको छ। गाउँखाने कथाको कार्यक्रम आइसक्यो होला भन्दै तपाईँ कार्यक्रम सुन्ने तरकारी गरिराख्नु भएको छ होला भन्ने पनि आशा लिएका छौं। यो दिउँसोको समय छ, तपाईँ काम गर्दै हुनुहुन्छ होला, सरसफाईतिर पनि ध्यान दिँदै हुनुहुन्छ होला, बेलापात घाँस दाउरा गरिराख्नु भएको छ होला, कतिपय गोठाला गर्दै हुनुहुन्छ होला, कतिपय अब चाहिँ कार्यक्रम आउने बेला भयो, कार्यक्रम सुन्नुपर्छ भने तरकारमा पनि बसिराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गर्नुहोला र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। 0840 40 00 26 को बाध्य भएर सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रम अवधिभर चाहिँ एकदमै मिठा नमाइला मञ्चने आधुनिक गीत संगीतहरू राख्नेछौ र तपाईँले सुनेर साथ दिनुहोला। जो साथीलाई कार्यक्रममा गाउँ खाने कथाप्रति इच्छा छ र रुचि छ भने उहाँ साथीहरूले कार्यक्रममा सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। एउटा मिठो गीत राख्छौ, प्रमोद खरेलको आवाजमा रहेको छ, आफ्नो भन्ने भन्नु कसलाई यहाँ भन्ने रहेको छ र लय शब्दमा रहेको छ, लयमा लिरिक्समा रहेको छ, सुषमा अधिकारी र म्युजिकमा रहेको छ, सन्तोष केसी रहेको छ। सकेत हामी कार्यक्रममा राख्छौ, त्यसपछि साथीहरूसँग कुराकानी गर्न आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: प्रमोद खरेलको आवाजमा रहेको थियो आफ्नो भन्नु कसलाई यहाँ पराई तिमी भयो भने, एकदमै मिठो मनसुने गीत रहेको थियो, अलि पुरानो पनि रहेको थियो। सकेत हामीले कार्यक्रममा राखेर गाउँ खाने कथाको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको 0840 40 40 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ आजको बसाईमा। आउनुहोला, यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते निर्मलाजी, आउनुभयो, खाजा लिनुभयो त निर्मलाजी? हामीहरू त बाँकी नै छ त, अब केही समय पछि हुन्छ भन्नुपर्छ है। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ, जसरी राख्नु भएको छ आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ है? ल ठिक छ, केही अब हाम्रो अघि पनि कुराकानी भएको थियो होइन, अहिले पनि हाम्रो कुराकानी हुँदैछ। हामी के अघि र अहिलेमा केही फरक छ? ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ है त। ल एकदमै सजिलो छ, जन्मदा जत्रो मर्दा पनि त्यत्रै, के हो? जन्मदा जत्रो मर्दा पनि त्यत्रै के हो? त्यो हामीसँगै हुन्छ है। कपाल भन्नुहुन्छ? हाम्रो शरीरमै हुन्छ है, त्यो कहिले पनि बढ्दैन। अनि कपाल त बढ्छ त, जन्मदा जत्रो हुन्छ मर्दा पनि त्यत्रै, कहिले नबढ्ने हो क्या त्यो? हाम्रो शरीरमा एउटा अङ्ग त्यस्तो छ, त्यो एकदमै महत्वपूर्ण पनि छ। तर सबै हाम्रो बडीको पार्टहरू छ होइन, त्यसको अब वृद्धि त हुँदै जान्छ नि, र त्यो एउटा मात्रै चिज त्यस्तो छ, त्यो जन्मदा जत्रो हुन्छ र मर्दा पनि त्यत्रै हुन्छ। एउटा ठ्याक्कै भन्नुहोस् ल, हामी समय धेरै खेर नफालौ, एउटा मात्रै भन्नुहोस्, मिल्छ मिल्दैन त्यसको उत्तर पनि म तपाईँलाई भनिदिइहाल्छु है त। जिब्रो भन्नुहुन्छ? ल ठिक छ, तपाईँले भन्नुभएको उत्तर मिलेको छैन है, यसको उत्तर रहेको छ आँखाको नानी है। ल ठिक छ, मैले त्यो महत्वपूर्ण छन् हामी होइन, अब एकदम जताततै हेर्नलाई पनि त्यही हो, हाम्रो एउटा त्यस्तो चिज हो, त्यो चाहिँ हाम्रो जन्मदा जत्रो हुन्छ आँखाको नानी, मर्दा पनि त्यत्रो हुन्छ, कहिले बढ्दैन, यो कुरा हामीले पढेका पनि छौँ नि होइन। ल ठिक छ, कहिले काहीँ बिर्सिन्छौ, र साथी सङ्गीलाई चाहिँ सम्झन पाउनु भएन है त। हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीदेखि, उहाँले पनि प्रयास गरेर छुटिसक्नु भएको छ। पालो तपाईँको फटाफट फोन गर्नुहोला, आजको बसाईमा एकदमै रमाइला गाउँ खाने कथाहरू चाहिँ लिएर आएका छौँ प्रश्नहरू, र तपाईँसँग यसरी मिठा कुराकानीको साथमा सहयात्रा गर्दै गाउँ खाने कथाको प्रश्नहरू पनि सोध्नेछौँ, तपाईँले उत्तर दिने प्रयास गर्नुहोला। 0840 40 40 26 फोन गर्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। जो साथीले चाहिँ कार्यक्रममा सहभागिता हुनु मन छ, म कुराकानी गर्छु कार्यक्रममा सहभागिता हुन्छु भन्ने साथीले चाहिँ फोन ट्राई गर्नुहोला, अनि साथीहरूले चाहिँ अब त्यतिकै जिस्केर फोन चाहिँ नगर्नुहोला, सुनेर साथ दिनुहोस्। तपाईँलाई कार्यक्रममा सहभागिता जनाउनु मन छैन भने चाहिँ भन्न चाहिँ आग्रह गरेँ मैले। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, आवाज एकदमै सानो सुने मैले। बुद्धवीर तामाङजी बोल्नुभयो, हजुरसँग मेरो कुराकानी पहिलोचोटि हो।
1: सायद
0: यो नाम चाहिँ सुनिरहेको थिएँ, बुद्ध फेरि तामाङ भन्ने नाम चाहिँ मैले सुनिरहेको हुन्छु होइन। कमेन्टमा साथीहरूले सम्झना गर्नुहुन्छ, एसएमएस पनि छोड्नुहुन्छ जस्तो लागेको छ। र आज चाहिँ हामीले हजुरको आवाज सुन्न पायौँ होइन, फोन मार्फत एकदमै खुसी पनि छु भन्नुपर्छ। तर आवाज चाहिँ अलिकता सानो हो कि जस्तो लागिरहेको छ, हुन सक्छ। ठिकै छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, लाइभ मार्फत सुन्दै हुनुहुन्छ है। ठिक छ, अरू केही छ कार्यक्रममा सुनिरहँदा सल्लाह सुझाव दिनुपर्ने केही छ? ठिक छ, हुनुपर्छ। अनि बसाईमा के गर्नुहुन्छ? काठमाडौँतिरै हुनुहुन्छ भन्ने जस्तो लाग्यो थियो हो। ठिकै छ, त्यसो भए हामी कार्यक्रमतर्फै लाग्दा हुन्छ। ल, अब हजुरलाई यस्तो प्रश्न परेको छ, त्यसको चाहिँ हामीले तीन चारवटा उत्तर दिनुपर्ने हुन्छ है त। ल, औलको खेती लेखको कुलो पाँचजना बाउसे रोपाई गर्छन् ठुलो, के हो? औलको खेती लेखको कुलो पाँचजना बाउसे रोपाई गर्छन् ठुलो, के हो? यसको चाहिँ होइन हाम्रो पढाइ सम्बन्धी पनि छ।
1: हजुर,
0: कलमले अक्षर लेखेको भन्नुभयो है। ल ठिक छ, अब मिल्न मिल्न खोजेको छ ठ्याक्कै भन्नुपर्दा चाहिँ, अब यसै यसको उत्तर यो पनि मिल्न जान्छ। यसमा चाहिँ त्यो सामग्रीहरू पर्छन् होइन, के कुराहरू चाहिँ हुन्छ हुनसक्छ हाम्रो सम्बन्धित, हामीले पनि सम्बन्धित छ र त्यसमा चाहिने सामग्रीहरू पनि चाहिन्छ। औलको खेती लेखको कुलो पाँचजना बाउसे रोपाई गर्छन् ठुलो, यही भन्नुहुन्छ। ठिक छ, हजुरले मिलाउनु भएको छ, यसको उत्तर रहेको छ कागज मसी र पाँच औलाले लेखेको। ठिकै छ, यही भन्न खोज्नु भएको मैले बुझिसकेँ। हजुरले आफ्नो साथी सङ्गीलाई पनि सम्झना गर्नुहोस् है त। उहाँ हुनुहुन्थ्यो बुद्ध वीर तामाङजी हुनुहुन्थ्यो, उहाँसँग चाहिँ हामी छुटिसकेका छौँ र उत्तर पनि मिलाउनु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र पालो त भएको रहेको छ, यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते देवजी, आउनुभयो?
2: हजुर हजुर,
0: के छ? ल, खाजा त बाँकी नै होला हाम्रो देवजीसँग, आज पनि हामी कुराकानी गर्दैछौँ बिहानदेखि अहिलेसम्म है।
2: हजुर हजुर, अब खाजा बाँकी नै छ, सँगै खानु पर्ला नि दिदी हजुर, सँगै भन्नु।
0: ल, त्यो त हामीलाई थाहा छ। अनि देवजीलाई एउटै मान्छे कागज म कति बोल्ने मान्छेसँग भन्ने त लागेको छैन नि।
2: होइन नि, त्यस्तो लाग्ने भए त म आउने नै थिइनँ, फोनै गर्ने थिइनँ नि भन्नुहोस् है त।
0: अनि त बिहानदेखि भयो उपस्थित भएको छु, तर मलाई त हजुरहरूसँग यसरी कुराकानी गर्न मन, कुराकानी गर्दा चाहिँ एकदमै राम्रो पनि लाग्छ है। त्यही भएर चाहिँ अब उहाँ मात्रै आउनुहुन्छ भने जस्तो त छैन नि।
2: हजुर हजुर,
0: ल ठिक छ। अनि अब अन्य कुराकानीहरू त सबै ठिकै छँदैछ, केही नयाँ नौलो परिवर्तन केही भएको छ? ल, त्यस्तो छैन है। त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ है। ल ठिक छ, एकदम सजिलो जाँ है। ल, ओहो थली उधो नली यो कथा नजान्ने मेरो हली के हो? उभो थली उदो नली यो कथा नजान्ने मेरो हली। ए हामीले सब्जीको रूपमा पनि खान्छौ है त? खानेकुरैमा रहेको छ। हामीले तरकारी पनि खान्छौ यसको।
2: हजुर, यसको हामीले तरकारी पनि खान्छौँ है।
0: उभो थाली, उभो थाली के थाल जस्तै हुन्छ, उदो चाहिँ नली हुन्छ। पिरालो भन्नुहुन्छ?
2: हजुर हजुर,
0: संयुक्त नै होला जस्तो लाग्छ। भन्नुहोस् है, परिवर्तन पनि गर्न पाउनुहुन्छ। यसैले भन्नुहुन्छ है? ल, पिरालोलाई हामीले अर्को भाषामा नि के पनि भन्छौँ है?
2: हजुर हजुर,
0: कर्कलो पनि भन्छौँ है?
2: हजुर, पिरालो पनि कर्कलो पनि हुन्छ, त्यसैबाट हुन्छ भन्ने
0: मलाई त्यही रहेको छ, मिलेको छ। हजुरलाई विशेष धन्यवाद साथीसँग सम्झनुहोस् है त।
2: हुन्छ, विशेष गरी यति मिठो भएमा मिठो शैलीमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि भन्न चाहन्छु, अनि प्राविधिकमा रहनु निजाइको पनि भन्न चाहन्छु, अनि दिदी ललिता कता हुनुहुन्छ, जहाँ हुनुहुन्छ उहाँले पनि सुन्दै हुनुहुन्छ होला, हेर्दै हुनुहुन्छ होला, उहाँको लागि पनि मिठो सम्झना छ है दिदी, सम्झिरहेको छु भन्न चाहन्छु। साथी दुर्गप्पा लागि, बहिनी रविन्द्र तामाङको लागि अलि अस्वस्थ छ बहिनीलाई शीघ्र स्वास्थ्य लाभको कामना, अनि औषधिले छिटै काम गर्न सके होस् भन्न चाहन्छु। बहिनीलाई चाहिँ अलि हिजो मात्र बहिनीलाई कुकुरले चाहिँ टोकेको छ, उसलाई धेरै घाउ चोट लागिरहेको छ, घाउ भएको छ, त्यो घाउ छिटै भएको होस् भन्न चाहन्छु। बहिनीलाई शीघ्र स्वास्थ्य लाभको कामना, छिटै घाउ निको भएको होस्, छिटै छिटै काम गर्न सके होस् भन्न चाहन्छु। अनि अघि भर्खरै कल गर्ने साथी निर्मला पौडेलको लागि भन्नुहुन्छ, मेरो छोरीहरू अस्मिता ममता अस्मिताको लागि, अनि त्यसै गरी छोरी फासुङ्गलमा तामाङको लागि भन्न चाहन्छु, लगायत मलाई देवमाझी सबै सबैको लागि भन्दै छुटेर सबै।
0: हवस् त, नमस्कार, हुनुहुन्थ्यो देवजी, उहाँसँग नै मिठो कुराकानी साथमा उत्तर पनि मिलाएर छुटिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा धेरै कुराकानी भए जस्तो पनि लाग्यो, एउटा मिठो गीततर्फ हामी लाग्छौ, त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम का एकदमै मिठो गीत राख्यो हेमन्त शर्माको आवाजमा पाय त यस्तो होस् हामीले सो गीत राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, फटाफट तपाईँले कार्यक्रम सहभागिता जनाउनुहोस्। आजको बसी हामीले एकदमै रमाइला गाउँखाने कथाको प्रश्नहरू लिएर आएका छौं र तपाईँले पनि सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ फेरि पनि तपाईँले फोन ट्राई गर्नुहोला, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुहोला। 0840 40 0026 तपाईँको लागि एकदमै हाम्रो नम्बर स्टुडियोको नम्बर खुल्ला रहेको छ। कार्यक्रममा अवधि भए पनि एकदम मिठा र मायाला गीत संगीतहरू राखिरहेका छौँ। यो समय तपाईँ व्यस्त हुनुहुन्छ र व्यस्तताको बावजुद पनि हामीसँग जोडिने प्रयास गरिराख्नु भएको छ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रममा सहभागिता जनाउन नसके तापनि तपाईँले अन्य माध्यमहरू अपनाएर कार्यक्रमलाई सुनेर साथ दिनुहोला, एसएमएस मार्फत पनि सुन्दैछु भनेर सन्देशहरू छोड्नुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, नमस्कार हजुर, आवाज कहाँदेखि होला? सालुबाट मोहन मगर भन्नुभयो। मोहनजीसँग पनि मेरो पहिलोचोटि हो कुराकानी। के गर्नुहुन्छ मोहनजीले? पढ्दै हुनुहुन्छ? कतिमा पढ्नुहुन्छ? कतिमा भन्नुभयो?
1: दसमा
0: पढ्दै हुनुहुन्छ, ठिकै छ। अनि कार्यक्रममा कतिको सुन्ने गर्नु भएको छ? सुन्दै गर्नु भएको छ। ल, आज चाहिँ बिदाको समय छ, स्कुल त खोलेको छैन, कहिलेदेखि स्कुल खुल्छ? खुलिसकेको हो त्यो त? ल ठिकै छ, खुलिसकेको छ। आज शनिबारको बसाइ घरमै बसेर कार्यक्रम सुन्नु भएको छ, पहिलोचोटि सुन्नु भयो कि योभन्दा पहिले पनि सुन्ने गर्नुहुन्थ्यो? सुन्ने गर्नुहुन्थ्यो, कार्यक्रममा सहभागिता चाहिँ सुनाउनु भएको थिएन है? ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौ त। ल आज के गर्नुपर्छ भन्ने कुरा त थाहा छ है? ल त्यसो भए एकदमै सजिलो प्रश्न रहेको छ, जसले उत्तर दिनु पर्ने हुन्छ, मिलाउनु भयो भने साथीसँग पनि सम्झन पाउनुहुनेछ है त। घुमाउने घरको एउटै खाबो के हो? मोहनजी, घुमाउने घरको एउटै खाबो के हो? प्राय जसो हामीले युज गर्छौ है, अहिले चाहिँ हामीले प्राय जसो चाहिन्छ। मोहनजी के भयो? प्रेस गर्नुहोस् त, धेरै समय नलगाऊ है, आफूलाई जे आउँछ त्यही भन्नुहोस्। धागो भन्नुहुन्छ? मिल्यो जस्तो लाग्यो तपाईँलाई? ठिक छ, मिलेको सके छैन, यसलाई नै सही उत्तर मान्नुहुन्छ तपाईँले? यो मिलेको सहीलाई घुमाउने घरको एउटै खाबो भनिसकेपछि यो चाहिँ छाता रहेको छ है त। ल आज बसोबाट हामी छुटौ। हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो मोहन मगरजी, हुनुहुन्थ्यो सालोदेखि, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी एकजना साथीसँग प्राय कुराकानी गर्ने प्रयास गर्छौ, यदि सम्भव भएसम्म, र तपाईँले पठाउनुभएका सन्देशहरू पनि भाषण गर्नुपर्ने हुन्छ। फटाफट फोन गर्नुहोला, ढिला नगरिकन। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
2: नमस्कार दिदी।
0: नमस्कार हजुर, नमस्कार, रमिलाजी बोल्नुभयो?
2: हजुर,
0: कता कता हाम्रो प्यारी मान्छेलाई सन्चो छैन भन्ने खबर पाएको
2: थियो
0: र नढाक्नुहोस् है। तर मलाई थाहा छ, धेरै सन्चो भन्दा पनि अलि कम चाहिँ हुनुभएको छ, सन्चो त सन्चो थिएन हजुरलाई। त्यही त, अनि किन ढाट्नु भएको त? कति गाह्रो भएको छ, तर पनि मलाई केही भएको छैन भनेर ढाडिदिने हो मलाई? तपाईँले भनेपछि मलाई माया गर्नुहुँदो रहेछ
1: आफ्नै कसरी सुनाम जस्तो हो क्या?
0: त्यस्तो त अब भइहाल्छ नि, मलाई यस्तो छ उस्तो छ भनेर त भन्न मिलिहाल्छ नि। अब हामी आफैले टाढाको मान्छेहरूसँग चाहिँ अब कसरी चाहिँ आफूले नभनिकन के त सँगै हुनु पर्यो कि अन्य साथीबाट सुन्नु पर्यो होइन भने त कसरी थाहा पाउनु उहाँ के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ भन्ने कुरा त कतिपय कुराहरू आफैले पनि भन्नुपर्ने हुन्छ नि होइन?
1: हजुर हजुर दिदी हो।
0: अनि खाजा लिनुभयो कि बाँकी छ त?
1: मेरो बाँकी छ, तपाईँको?
0: मेरो पनि बाँकी नै छ, अब केही समयपछि हुन्छ। ल हजुरलाई अब सन्चो छैन, शीघ्र स्वास्थ्य लाभको कामना छ, छिटो भन्दा छिटो निको हुनु होला भन्न चाहे है त।
1: धन्यवाद दिदीलाई।
0: ल आफ्नो स्वास्थ्य ख्याल गर्नु होला। हामी कार्यक्रमको अन्तिममा पनि छौ र प्रश्नतर्फ लागौ।
1: ए हुन्छ
0: ठिक छ, तपाईँको माझमा हामी प्रश्न राख्छौ, ध्यान दिएर सुन्नुहोस् है त। अगाडि हिँड्यो पछाडि बाटो थुन्यो के हो? दुईटा एन्सर दिनुपर्छ। हजुर
1: लुगेसिलाको हो कि
0: हो ए भन्नुहुन्छ? यसमा ठ्याक्कै त्यसको सामग्रीको चाहिँ नाम भन्नु पर्यो क्या? सियो र धागो भन्नुहुन्छ?
1: हजुर
0: ठ्याक्कै यही भन्नुहुन्छ।
1: ओके अब नमिले त तपाईँ भन्नु न, तपाईँ मिस हुनुहुन्छ नि हाम्रो लागि
0: है। ल ठिक छ, अब हजुर पनि मिस त हो नि कुनै समय कुरामा हो, हाम्रो पनि अब आफ्नो ठाउँमा आफ्नो। ल ठिक छ, हामी दुवैजना समान हौ, कोही कसै होइन, साथी साथी जस्तै हो, दिदी बहिनी हो है।
1: तपाईँ साथी जस्तै गर्नुहुन्छ यही खुसी लाग्छ।
0: ल म साथी जस्तै मान्छु नि त, साथीमा त सबै कुरा सेयर हुन्छ होइन र? ल मिलेको छ साथीसँगलाई सम्झनुहोस् है त।
1: पहिला प्रथम दिदी तपाईँको लागि अनि प्राविधिकमा दाई हुनुहुन्छ र दाईको लागि एफएम युनिट साथीहरूलाई सम्झिरहेको छ भन्ने नमस्कार।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो रमिला तामाङ। ल ठिक छ, हामी दुवैजना समान हौ, कोही कसै होइन, साथी साथी जस्तै हो, दिदी बहिनी हौ है।
1: तपाईँ साथी जस्तै गर्नुहुन्छ यही खुसी लाग्छ।
0: ल म साथी जस्तै मान्छु नि त।

समयपछि कुराकानी गर्न पाएँ, तर छोटो मिठोमा कुराकानी भयो। समयको अभावले गर्दाखेरि यस्तै हुन्छ होइन, कतिपय साथीहरूसँग धेरै कुराकानी गर्न मन हुन्छ तर पनि हामी त्यो सम्भव हुँदैन, समयले नेटो काटिसकेको छ। अब चाहिँ तपाईँले पठाउनुभएका केही मेसेजहरू बाँकी छ, जो साथीहरूले प्रत्यक्ष रूपमा फोन गर्नुभयो र फोन नगर्ने साथीले एसएमएस गर्नुभएको छ होइन, फोन गर्न नमिल्ने साथीहरूले। ठिकै छ, यति बेला हुनुहुन्छ सुमित यादव सुनवार किराजी हुनुहुन्छ, गुड आफ्टरनुन है, म पनि कार्यक्रम सुन्दैछु, खाजा खानुभयो दिदी भन्दै हुनुहुन्छ, मेरो बाँकी छ, हजुरको बाँकी बाँकी छ। म चाहिँ रामी साव देउराले हाल चाहिँ काठमाडौँबाट हो, कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि, मेरो घर परिवारको लागि पनि भन्न चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बुधवीर तामाङजी हुनुहुन्छ, दर्शन नमस्ते है, नमस्कार चाहिँ, म बुधवीर तामाङ हो, काभ्रे ब्लान्चो घर भई हाल चाहिँ काठमाडौँबाट सुन्दैछु प्रोग्राम, साथीहरूलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी कल्पना साम्फाङजीले पनि भोजपुर घर भई हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु, नमस्ते नमस्कार छ। मेरो प्यारो मान्छे देवपाली शर्मिलालाई चाहिँ गेटवेल सुन भन्नुभएको छ, र त्यसै गरी बाबु अन्जानी यात्री प्यारी साम्पाङ र साथीहरू हुनुहुन्छ, विनोद बाबा विनोद साम्पाङ, रञ्जित राई, मनिषा भान्तवा, त्यसै गरी राम रमला साम्पाङ, प्रेम भण्डारी, काल अभिमान सुनवार, सोना कन्दङमा, माया राई, एमपी विवश, लिम्बू विवश, कुलुङ, अल्का भान्तवा, भूमिका राई, लवली किरात, गगन तेह्रथुमे, ठकालधर बराज, मामा तिलक साम्पाङ, उदित राई, त्यसै गरी प्रतिभा प्रतीक्षा, दादा रामकुमार थापा, गणेश श्रेष्ठ, ऐतराम चौधरी, युक्त प्रसाद श्रेष्ठ, माधव टुङ्गेल, छत्रा याम्फो, हजुरमान राई, त्यसै गरी जमुना राई, राई अनिता, करुणा छामलिङ, नानु सरगम, निश्चल निर्मला, नानु निर्मला सा, त्यसै गरी नानु करुणा हुनुहुन्छ, उषा किरण, मुस्कान बान्तवा, सुदेव बान्तवा, साथीहरू शंकर कार्की, देवीन किशोर अन्जान, जीवन कार्की, पत्साय, शुक्राम बान्तवा, रत्न बहादुर थापा, छक्रा बान्तवा, योगेन्द्र बस्नेत, राई अनुबल बान्तवा, राजन बान्तवा, एम चामलिङ, राम कुमार राई लगायत सम्पूर्ण साथीलाई भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी श्री दर्जीले पनि नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु इण्डियाबाट भन्दै हुनुहुन्छ। अञ्जिता मल्लठकुरीजीले पनि नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु, मिठो माया सम्झना आछ, प्यारी मामु बाबा, त्यसै गरी भाइ दा हुनुहुन्छ, डियर सुदेव, प्रदीप खत्री, प्यारी सविता, त्यसै गरी हुनुहुन्छ अर्जुन याका, रोली दाई, सम्पूर्णलाई भन्दै हुनुहुन्छ। क्षेत्रीय आयुषजीले पनि लेख्नु भएको छ, हेलो नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु रामेछा फुलास्तीबाट भन्दै हुनुहुन्छ। रमिता श्रेष्ठजीले पनि हेलो नमस्कार भन्नुभएको छ, नमस्ते नमस्कार। टेकबहादुर पुमाजी हुनुहुन्छ, नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु है, उदयपुरबाट सम्पूर्णलाई सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ सुमन गुरूङजीले पनि नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु युएईबाट, सुजना एम्बो, त्यसै गरी माया राई, मिडिया प्रेमी स्मल अलिसा, सन्ध्या गुरूङ, पूजा युङहाङ, प्रदीप शेर्पा स्थानीय, त्यसै गरी पायल प्रेमी कुलुङ शेर्पा, डोबा शेर्पा, तिलु एम्फु राई, विमल गुरूङ, बुनु विनिता गुरूङ, दाई विक्रम गुरूङ, सानो एम्फु दिलु सानो एम्फु लगायत सम्पूर्ण साथीलाई भन्दै हुनुहुन्छ, मलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ हिराबहादुर लकाईजीले पनि व्यस्त भए पनि हजुरको रेडियो सुनेर बसेको छौं भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी पेम शेर्पाजी हुनुहुन्छ, उहाँलाई पनि नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु सुन्दर बस्ती उमा कुण्ड दुई बाम्ती भण्डारबाट, देउराले हाल चाहिँ काठमाडौँबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै। अब चाहिँ छुट्टिनु पर्ने हुन्छ, तीन दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथी भए, कार्यक्रममा सहभागी जनाउनुहुने सम्पूर्ण साथीले विशेष धन्यवाद व्यक्त गर्दछु। कार्यक्रममा अवधि बढेपछिका विटा रमाइला आधुनिक गीत संगीतका सर्जक सरसलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट तीन दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मैले यतिकै धन्यवाद व्यक्त गर्दै अन्तिममा एकदमै मिठो गीत राख्दै आजको कार्यक्रम खाउ खाने कथाको बसाईबाट म सम्झना खड्गी पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: नरेन्द्र शाहलाई राष्ट्रपति सांसद मनिष झाको जवाफ महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई। हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी। रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी। पूर्वी चीनमा समुद्री आँधी डल्फिनको जोखिमपछि विद्यालय र पर्यटकीय गतिविधि बन्द। 162 किलोमिटर प्रति घण्टासम्म गति भएको हावासहित भीषण वर्षाको सम्भावना। र स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्राउन रियल मड्रिड असफल। नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधन, संहिता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै 8 राजनीतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चाले अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै राजकीय सत्ताको केन्द्रीकरण अन्त्य गर्ने मोर्चाको मूल लक्ष्य छ। मधेसी, आदिवासी, जनजाति, थारू, दलित, महिला र मुस्लिम लगायत सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्ने अवधारणा पत्रमा उल्लेख छ। वर्तमान संविधानका त्रुटिहरू सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष निकाल्दै मोर्चाले समान जनसंख्याका आधारमा प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यसै गरी प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने, कृषि आधुनिकीकरण र जलविद्युत मार्फत आर्थिक वृद्धि हासिल गर्ने तथा भूमिहीन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्ने रणनीति लिएको छ। मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गएराति कहिलेकाहीँ एक्लै हिँड्नुपर्छ भनेर सामाजिक सञ्जालमा स्ट्याटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहेका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले पनि सामाजिक सञ्जालबाटै जवाफ दिनुभएको हो। झाले आफ्नो पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहलाई महान जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिनुभएको छ। सांसद झाले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई इंगित गर्दै सरकारले सुधार गर्नैपर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो संसदमा राष्ट्रपतिका सांसदहरू मनिष झा, रमेश प्रसाई, पारसमणि गेलाल, अमरीश सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको तीव्र आलोचना र खबरदारी गरेपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको थियो। आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै हिँड्नुपर्ने अवस्था आउने गुनासो गर्नुभएको छ। वर्षौंदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ। नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत प्रणाली र कपड़ा बुन्ने तारहरूको मर्म सम्भार गरी परीक्षण उत्पादन शुरू गरेको हो। लामो समयपछि मेसिन सञ्चालनमा आएसँगै उद्योग परिसरमा फेरि कपड़ा बुन्ने तानको आवाज सुनिन थालेको छ। चिनिया सरकारको सहयोगमा 2032 सालमा स्थापना भई 2035 व्यावसायिक उत्पादन शुरू गरेको यो उद्योग 2057 सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा थियो। सरकारले गएको असार 18 गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेना मार्फत मर्मत तथा सरसफाईको काम अघि बढ़ाएको थियो। परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बजे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टिमवर्कका इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ। नेपाल औषधि लिमिटेड, हेटौँडा कपड़ा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उहाँले उल्लेख गर्नुभएको छ। मेची राजमार्ग अन्तर्गत इलाम राज दुवाली सड़क खण्ड एक महिनादेखि अवरूद्ध हुँदा पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित बनेको छ। गएको असार 23 गते इलाम नगरपालिका 9 रहेको राज दुवाली क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँसिएपछि झापासँगको सीधा सड़क सम्पर्क विच्छेद भएको थियो। लगातारको वर्षाको कारण सड़क मर्मतमा कठिनाई भइरहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क अवरूद्ध भएपछि यात्रुहरू माईखोला क्षेत्रमा झण्डै 1.5 किलोमिटर पैदल आवाज जावत गर्न बाध्य छन्। बिरामी अशक्त र ज्येष्ठ नागरिकलाई भने सुरक्षा कर्मीको संयुक्त टोलीले स्ट्रेचरमा बोकेर वारपार गराइरहेको छ। यसैबीच लामो समय सड़क बन्द हुँदा इलाम सहित पाँच थर र ताप्लेजुङमा उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको छ भने खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। वैकल्पिक सड़कहरूमा पनि खोलामा पुल नहुँदा आवाज जावतमा थप शास्ति भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। बागलुङको ढोरपाटन शिकार आरक्षमा पछिल्लो समय पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। गएको आर्थिक वर्ष 2082-83 37,520 पर्यटकले ढोरपाटनको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै 13,000 बढ़ी हो। भ्रमण गर्ने मध्ये धेरै जसो अर्थात 37,270 जना आन्तरिक पर्यटक रहेका छन्। पर्यटकको आगमन बढ़ेसँगै राजस्व संकलन पनि वृद्धि भएको छ। गएको आर्थिक वर्षमा पर्यटक शुल्कबाट मात्रै 47,68,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुविधीले जानकारी दिनुभयो। पर्यटकीय पूर्वाधारको विकास प्रचार प्रसार व्यवस्थित होटल तथा होमस्टेको सुविधाका साथै बुकीपाटन र जलजला जस्ता आकर्षक स्थलका कारण ढोरपाटनमा आन्तरिक पर्यटकको आकर्षण बढ़ेको हो। समुद्री आँधी टाइफुन डल्फिन चीनको पूर्वी तटमा अघि बढ़ेपछि त्यहाँको प्रशासनले विद्यालय तथा पर्यटकीय स्थलहरू बन्द गरेको छ। समाचार संस्था एपीका अनुसार आँधीको अधिकतम निरन्तर हावाको गति झण्डै 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान छ। आँधीसँगै अत्यधिक वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने चीनको मौसम विभागले जनाएको छ। टाइफुन भोलि राति भेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान छ। चीनको प्रमुख आर्थिक शहर सांघाई पनि आँधीको प्रभाव सम्भावित मार्गमा रहेको छ। टाइफुनको जोखिमलाई ध्यानमा राख्दै भोजियाङ प्रान्त प्रशासनले तेस्रो तहको आपतकालीन प्रतिक्रिया घोषणा गरेको छ। चीनको चार तहको आपतकालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो। भोजियाङ प्रान्तका सबैजसो पर्यटक स्थल शनिबार र आइतबार बन्द गरिएको छ। फेरि तथा क्रूज लगायतका पानीमा सञ्चालन हुने सबै गतिविधि पनि रोकिएको छ। निङमो शहरमा विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गर्न आदेश दिइएको छ। अब खेल खबर. स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्राउन रियल मड्रिड असफल भएको छ. रियल र बार्सा बीच लामो समयदेखि रोड्रीलाई भित्राउन प्रतिस्पर्धा देखिएको थियो, तर रोड्री स्वयंले बार्सिलोना जाने इच्छा देखाएपछि समीकरण फेरिएको हो. अहिले रियलले उनको विकल्प खोज्न थालेको छ. स्पेनिस संचार माध्यमका अनुसार रियलले बर्नार्डो सिल्भालाई रोड्रीको महत्वपूर्ण जिम्मेवारी दिने योजना बनाएको छ. रियलका प्रशिक्षक जोस मेरिनोले सिल्भालाई मिडफिल्डरको पछिल्लो भागमा खेलाउने योजना बनाएका हुन्. त्यस्तै रियल मड्रिडले अन्य युवा फिल्डर मिडफिल्डर माथि पनि नजर राखिरहेको छ. समाचार संस्था क्रिस्टल प्यालेसका समाचार अनुसार क्रिस्टल प्यालेसका एडम हवार्डन, एजे अल्कमार र किस स्टिम तथा लिकल युब बुवादे रियलको नजरमा रहेका खेलाड़ी हुन्, तर अहिले उनीहरूलाई भित्राउने रियलको योजनामा छैन. अहिलेका लागि भने रोड्रीको स्थानमा मिड फिल्ड सम्हाल्ने मुख्य जिम्मेवारी सिल्भालाई दिने रियलको तयारी छ. रोड्रीले यसअघि स्पेनलाई विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए. उत्कृष्ट प्रदर्शनको कारण उनले गोल्डन बल समेत जितेका थिए. चार बन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. आठ राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा. संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्याय मुख्य एजेण्डा. प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रपा सांसद मनिष झाको जवाफ. महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई. हेटौँडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल. दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी. रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी. पूर्वी चीनमा समुद्री आँधी डल्फिनको जोखिमपछि विद्यालय र पर्यटकीय गतिविधि बन्द. 162 किलोमिटर प्रति घण्टासम्म गति भएको हावासहित भीषण वर्षाको सम्भावना. र स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्राउन रियल मड्रिड असफल.
6: हजुरको रेडियो 102.1 मेगा.
7: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना.
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ. कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ.
7: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98545-170, 98545-55562, 048-45-5062, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ.
8: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार.
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ.
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि.
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ. गुलन्जर गाउँपालिका, वडा नम्बर 7 को कार्यालय, खुरकोट, सिन्धुली.
8: हावाहुरी चलेको बेला के गर्ने?
9: घरको झ्याल र ढोका बन्द गर्ने,
8: आगोका स्रोतहरू बन्द गर्ने,
9: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
8: भिडभाडमा भए नआत्तिने, भागदौड़ नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
9: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
8: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
9: हावा हुरी चलेको बेला के नगर्ने
8: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
9: बिजुलीको तार लत्रिएको छ भने नछुने
8: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
9: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
10: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
11: ल हजुरबाले के चिन्ता गर्नुभएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
8: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954 0145575 9841690669 9864 1488
11: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि
12: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
13: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
12: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
13: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
8: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश
14: साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
15: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
14: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
16: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
17: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
18: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
1: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
5: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 कार्यालय बासेश्वर सिन्धुली डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
4: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
5: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
5: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप
7: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
6: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
6: त्यसो भए ध्यान दिएर सुन्ने
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भयो त,
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
9: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
11: साइजो

0: हजुरको रेडियो 102.1 मेगा।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845 40 398, 0845 40 398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौ। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।

0: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा

0: लगाऊ झूलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के कुटेन्छन्? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
5: अहिले दिउँसोको 4 बजे
6: हजुरको रेडियो 102

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको ल्याप र तामाको एफएम 95 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। रामेछापको खानादेवी गाउँपालिका वडा नम्बर 5 को गोगन पानीमा शनिबार नागरिक सुनवाई कार्यक्रमको आयोजना गरिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछाप र सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापको संयुक्त आयोजनामा भएको उक्त सुनवाई कार्यक्रममा समुदायमा हुने सामान्य भनाभन र झैं झगडादेखि कानूनी अनभिज्ञताका कारण झेल्नु परेका विभिन्न समस्याहरूको विषयमा समुदायका बासिन्दा र जनप्रतिनिधि समेतको सहभागितामा अन्तर्क्रिया भएको छ। कार्यक्रममा जिल्लामा घटेका विभिन्न घटनाहरू र कार्यवाहीको अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय प्रस्तुतिकरण गरेको छ। समाजमा मदिराको बिक्री वितरण र सेवन, कानूनले निषेध गरेको जुवातास, गाँजा र लागू पदार्थ सेवन जस्ता गतिविधिहरू हुन नदिन, त्यस्ता स्थानहरू पहिचान गर्न र समयमा नै त्यस्तो क्रियाकलापहरूको नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको औंलाइएको थियो। कार्यक्रममा स्थानीय बासिन्दाहरूले नदीमा करेन्ट लगाएर माछा मार्ने काम भइरहेको, ट्राफिक व्यवस्थामा चुनौती रहेकोले ग्रामीण क्षेत्रमा यातायातका साधनले मन लागि मानिस बोक्ने गरेका, घरेलु हिंसा र बाल विवाह अझै नघटेको लगायतका गुनासोहरू गरेका छन्। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायक उपरीक्षक सन्तुलाल प्रसाद जयसवार, खानदेवी गाउँपालिकाकी उपप्रमुख रमागी सिंह, सामुदायिक सेवा केन्द्र रामेछापका अध्यक्ष वीरेन्द्र श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेश सुदास, इलाका प्रहरी कार्यालय चोपराङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकहरू, पार्टी प्रतिनिधिहरू, पत्रकारहरू र जनप्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो। महिलाको नाममा सम्पत्ति दर्ता गर्ने क्रम सिन्धुलीमा बढ्दै गएको छ। भूमि प्रशासन कार्यालय सिन्धुलीको अनुसार आर्थिक वर्ष 2082-83 महिलाको नाममा सम्पत्ति दर्ता गर्दा 2074 जनाले राजस्व छूटको सुविधा पाएका छन्। कार्यालयको तथ्याङ्क अनुसार छूट पाउने मध्ये 1345 जना शहरी र 729 जना ग्रामीण क्षेत्रका महिलाहरू रहेका छन्। यसबाट ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा महिलाको नाममा सम्पत्ति दर्ता बढ़ी भइरहेको देखिएको छ। यस्तै दलित तथा जनजाति शीर्षक अन्तर्गत ग्रामीणका 71 जना र शहरीका 66 जना लाभान्वित भएका छन्। अपाङ्गता भएका व्यक्तिको शीर्षकमा ग्रामीणका 1 जनाले छुट पाएका छन् भने शहरी क्षेत्रमा यस शीर्षकमा कुनै व्यक्तिले लाभ लिएका छैनन्। सहित परिवार शीर्षकमा भने यस वर्ष कसैले पनि लाभ लिएको छैनन्। त्यसै गरी कार्यालयको अनुसार अन्य शीर्षक अन्तर्गत ग्रामीणका 1128 र शहरीका 1118 जनाले राजस्वमा छुट सुविधा लिएको देखिएको छ। भूमि प्रशासन कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष 2082-83 कुल 6386 लिखित पारित भएका छन्। तीमध्ये 4458 शहरी र 1928 ग्रामीण क्षेत्रको रहेको कार्यालयले जानकारी दिएको छ। सिन्धुलीको फिकल गाउँपालिका 2 नवलपुरमा भएको सवारी दुर्घटनापछि सुनकोशी नदीमा बेपत्ता 3 यात्रु र दुर्घटनाग्रस्त कारको खोजी साउन 25 गते दिउँसो 1 बजीसम्म निरन्तर सञ्चालन गरिने भएको छ। दुर्घटना भएको 6 दिन बितिसक्दा पनि बेपत्ता यात्रु र कारको अवस्था पत्ता लाग्न नसकेपछि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह र पीड़ित परिवारबीचको छलफलबाट खोजीको समय सीमा निर्धारण गरिएको हो। फिकल गाउँपालिकामा शुक्रबार प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सम्बन्धित स्थानीय तह का जनप्रतिनिधि र बेपत्ता व्यक्तिका परिवारका सदस्यको सहभागितामा बसेको बैठकले साउन 25 गते दिउँसो 1 बजेसम्म उपलब्ध सम्पूर्ण स्रोत, जनशक्ति र आधुनिक प्रविधि परिचालन गरी खोजी जारी राख्ने निर्णय गरेको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका स्थित बीपी राजमार्गमा यात्रुवाहक हाइस दुर्घटना हुँदा 4 जना घाइते भएका छन्। मोरङबाट काठमाडौँतर्फ जाँदै गरेको हाइसको ब्रेक फेल भएपछि अनियन्त्रित भई सडक किनारको नालामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। शनिबार दिउँसो करिब 1:45 सिन्धुलीको गोलन्जोर गाउँपालिका 5/26 स्थित बीपी राजमार्ग सडक खण्डमा भएको प्रहरीले जनाएको छ। मोरङको बेलबारी नगरपालिका 3 निवासी 25 वर्षीय उमेश श्रेष्ठले चलाएको B5X5984 नम्बरको आयस मोरङबाट यात्रु लिएर काठमाडौँतर्फ गइरहेको अवस्थामा ब्रेक फेल भएको थियो। ब्रेकले काम नगरेपछि चालकको नियन्त्रण बाहिर गएको सवारी सड़कको नालामा परिदुर्घटनाग्रस्त भएको। दुर्घटनामा
दुर्घटनाका बेला उक्त आयसमा चालक सहित 14 जना सवार थिए। तीमध्ये 4 जना यात्रु घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको छ भने अन्य 2 जनाको अवस्था सामान्य रहेको जनाएको छ। घाइते सबैलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको छ। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। चार वर्षसम्म घाटामा रहेको अपर तामाकोशी जलविद्युत केन्द्र नाफातर्फ अघि बढ़ेको छ। विद्युत उत्पादन शुरू भएको 4 वर्षसम्म लगातार घाटामा रहेको अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको चालू वर्ष पनि वित्तीय अवस्थामा सुधार देखिएको हो। विद्युत क्रिया सञ्चालनमा सुधार, हाइड्रोलोजी पेनाल्टीमा आएको कमी तथा दीर्घकालीन ऋणको ब्याजदर घटाउन सफल भएपछि अपर तामाकोशीको वित्तीय अवस्थामा सुधार आएको छ। कम्पनी करिब 1 अर्ब हाराहारीमा नाफा कमाउने अवस्थामा पुगेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्ण गोपाल रञ्जितले जानकारी दिनुभएको छ। दोलखाको प्रसिद्ध कालिन्चोक भगवती मन्दिरमा 1 करोड़ बढ़ी भेटी संकलन भएको छ। कालिन्चोक भगवती मन्दिरमा 10 महिनाको अवधिमा 1 करोड़ 16 लाख भेटी संकलन भएको, गत असोजदेखि असार मसान्तसम्मको अवधिमा सो बराबरको भेटी संकलन भएको कालिन्चोक भगवती मन्दिर कुटी व्यवस्थापन समितिका अध्यक्ष चन्द्र लामाले जानकारी दिनुभएको छ। कालिन्चोक मन्दिरमा एकै महिनामा 18 लाख भन्दा बढ़ी भेटी संकलन भएको छ। गत कार्तिकमा 18,66,355 रूपियाँ भेटी संकलन भएको हो। कालिन्चोक मन्दिरमा भेटी बाहेक सुन चाँदीका गरगहना पनि संकलन भएको छ। समितिका अध्यक्ष लामाका अनुसार 11 थान सुनका तिलहरी र 12 तोला चाँदी संकलन भएको, त्यसमध्ये एउटा तिलहरी 1 लाख भन्दा बढ़ी मूल्यको रहेको उहाँले जानकारी दिनुभएको छ। कालिन्चोक मन्दिरमा भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ सुन चाँदीका गरगहना समेत चढ़ाउने गरेका छन्। स्कूटर दुर्घटनामा गम्भीर घाइते भएका दोलखाको नामदीका एक पुरूषको मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका दोलखाको वैतेश्वर गाउँपालिका स्थित नामदी बस्ने अपाङ्गता भएका 40 वर्षीय रमेश घिमिरेको उपचारका क्रममा मृत्यु भएको हिजो मध्याह तामाकोशीबाट भिरपुरतर्फ जाँदै गरेको बाप्रा 02030335 नम्बरको 4 पाङ्ग्रे स्कूटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए। उनको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। ओखलढुङ्गाको लिखु गाउँपालिका 9 पोखलीका समाजसेवी मिलन विष्टले लिखु छ। गामलाङटारको ग्रामोदय युकवि सिद्धिचरण माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक कर्मचारीलाई 439 सेट ट्र्याकसुट वितरण गर्नुभएको छ। विद्यालयमा अध्ययनरत 400 विद्यार्थी तथा 39 जना शिक्षक कर्मचारीका लागि समाजसेवी विष्टले ट्र्याकसुट सहयोग गर्नुभएको शुक्रबार आयोजित कार्यक्रमका बीच विष्टका आफन्त उद्धव विष्ट मार्फत विद्यालय र विद्यार्थीलाई उक्त ट्र्याकसुट हस्तान्तरण गरिएको हो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कृषि जनसञ्चालन भएपछि ओखलढुङ्गा र सोलुखुम्बुमा खेतीयोग्य क्षेत्र विस्तारसँग व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ़ेको छ। कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा मार्फत सञ्चालन गरिएका विभिन्न कृषि जन कार्यक्रमले उन्नत बिउ बिजन, आधुनिक कृषि उपकरण, सिंचाई पूर्वाधार, कृषि सामग्री, प्राविधिक सेवा, तालिम तथा अनुदानमा किसानको पहुँच बढ़ाएपछि परम्परागत खेती प्रणाली क्रमशः व्यावसायिकतातर्फ रूपान्तरण हुँदै गएको हो। र राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकको जिल्ला सभापतिमा माया गुरूङ निर्वाचित हुनुभएको छ। सभापतिका लागि 5 जना बीच प्रतिस्पर्धा भएकोमा गुरूङ निर्वाचित हुनुभएको, निर्वाचनमा 149 मत प्राप्त गर्दै गुरूङ सभापति बन्नुभएको। उहाँको निकटतम प्रतिद्वन्दी कमला खड्काले 61, सभापतिका अर्का उम्मेद्वार कुमार श्रेष्ठले 20, पासाङ तामाङले 12, दिलराम श्रेष्ठले 2 मत ल्याउनु भएको छ। राष्ट्रपा सिन्धुपाल्चोकको उपसभापतिमा 123 मत सहित सरोजा श्रेष्ठ निर्वाचित हुनुभएको छ। अवस्थ अपरान्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्त्वले यस समाचारबाट बिदा हुन्छु। नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेसा बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका, वडा नम्बर 3 को कार्यालय, कठोजोर, रामेछाप।
7: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
8: ओ, प्रकाश कपूर।

0: सुमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनार पानी रामेछाप।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगा
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
6: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97652033 वा 98444410/40, इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा।
1: सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,

0: अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
3: कसरी फलिरहेछ तपाईँको देशमा सँगसँगै नगरपालिकाले के गर्ने चिज फुले के गर्ने
4: गाडी भाडा पटाएको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हदाम बस्यो त्यति बस्ने
3: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो क्या यो बिचौलियाले अलिकति धेरै छ
5: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
6: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
7: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
2: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
3: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने 2 रुपियाँ चामलतिर ल्याएर वजन गर्ने मेरो काम त्यस्तो हो किसानमा सुधार ल्याउनु पर्छ यो देशमा किसान ओभरमा लाग्यो देशमा लाग्दैन
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु
2: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम कृषि सवाल
10: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सारपडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्तेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ

0: हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौँ। भिजन न्युज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौँ। आज हामीसँग चाहिँ करिब करिब 4 दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौँ। उहाँको अनुभवलाई साथैसँग नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौँ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब 3 पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली, त्यो पनि हाम्रो निर्यातजन्य बालीको अग्रपंक्तिमा रहेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौं। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ, केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फसाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्ष भन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौं। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौं। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्रै एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो। यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्, यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ। यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौँ। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको यात्रा
1: कफीको यात्रा सम्बन्ध पहिला त अब दर्शक दुर्गामा रहनुभएका अथवा जोसुकै पनि हुनुहुन्छ, उहाँलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटा मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफू कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो। गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानुभयो। पछि त्यहाँ 35-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको। त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 सालबाट केही बोटहरू सुरु गरेर अगाडि बढाएको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निधो गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रूखहरू र त्यसपछि कफी गरेर थ्री टायर सिस्टमको प्रणालीबाट मैले अगाडि बढाउन सुरु गरेँ र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै गएँ। र यसरी काम गर्दै जाँदाखेरि उत्पादनहरू बिस्तारै आउँदै आउँदै जान लागेर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो क्षमता अनुसारको कामहरू गर्दै गयौँ। र त्यस पछाडि 42 सालबाट भिजिटर्सहरू पनि आउन थाल्नुभयो। त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो। अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालको उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानि पर्याएँ भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरिन् र 47 सालमा आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनुभएको छ र यसलाई उत्पादन गर्ने प्रशोधन गर्ने कुराहरूको पनि अगाडि बढाउँदै लैजानु पर्नेछ भनेपछि अब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो। त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय सङ्घ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मायो।
0: त्योभन्दा अलिकति अगाडि कुरालाई म जान्न चाहन्छु, जस्तो 35 सालदेखि यहाँले सुरुवात गर्नुभएको थियो, त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो त्यो अवस्था चाहिँ, कफीको विस्तारको अवस्था, उत्पादनको अवस्था कस्तो थियो?
1: अब विस्तारै बढिरहेको थियो, अब क्रमशः एउटा एकै पटक धेरै रोपेको होइन कि 39 मा अब 200-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषामा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 साल गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको लगभग 60-70 रोपनी बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो विकल्पको रूपमा,
0: नोक्सान
1: भयो हजुर। त्यसपछि विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने ठहर गरेर मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हाँडी कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने, लैजाने, किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै सखाउने यस्तो कामहरू गर्दै गइसकेपछि यो संगठन पनि चाहिन्छ।
0: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो, त्यसमा हाँडी कराईमा त्यो सिकाइ पनि भयो, उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा है,
1: राम्रै फल्थ्यो, ठिकै थियो, ठिकै अवस्था थियो। र त्यस पछाडि खास भने 316 किलो कफी नबिकेको अवस्थामा, त्यति बेला 316 किलो कफी थियो, त्यो नबिकेको अवस्थामा अब यसलाई चाहिँ अब एक्लै गरेर हुन्न भन्ने मान्यताका साथमा पनि त्यो संगठन स्थापना गरेको वास्तवमा हामी सबै लाग्यो भने हुन्छ भन्ने हिसाबले। र त्यस्तै गरेर 48 मा गएर जिल्ला स्तरीय बनाइयो। र अनि अर्को कुरा के पनि थियो त्यति बेला अब यो अवस्था अलिक फरक थियो, राजनीतिक अवस्था इत्यादिले गर्दाखेरि मुलुकका साथीहरूलाई पनि एउटा हताशको मनस्थिति थियो, कफी उहाँहरूले प्रशस्त उत्पादन गर्नुभएको तर बिक्री भएको अवस्था थिएन, सुविधाहरू त त्यहाँ पाउनु भएको थियो तर सामान बिक्री नै नभएपछि त त्यसको के गर्ने त, एउटा अन्यल अवस्था आउँदाखेरि केही साथीहरूले अब गबारको किरालीमा समास दियो, त्यो प्रवृत्ति त्यहाँ पर्याप्त नपुगेको कारणले बजार पनि भएन अनि पोलिसी पनि भएन, त्यसपछि चाहिँ उहाँले बोट काट्नु लागेको अवस्थामा कफी नकाट्यो।
0: कति सालतिर अलिक बढी हल्ला पनि थियो कि त्यो बोटले काट्यो
1: भने, त्यो काटेको खास उहाँहरूले चाहिँ 46 सालतिर काट्नु भएको हो र 47 सालमा त्यसले नकाटौँ उपाय खोजौँ भनेर एउटा नाराको साथमा संगठन निर्माण गरेको मैले, र त्यो संगठनमा 25 जना थियौँ हामी मदन पोखराको साथीहरू। त्यस पछाडि 48 मा गएर जिल्ला स्तरीय बनाइयो, पाल्पा जिल्ला स्तरीय। र अनि यसरी गर्दै जाँदाखेरि मान्छेहरूको भिडभाड सुरु भयो, दिनमा 4-5 वटा ग्रुपहरूमा आउनुहुन्थ्यो, सुन्नुहुन्थ्यो। त्यही क्रममा 49 सालमै अब हाम्रो वन मन्त्री बिरमा ढकालजी, रामशरण श्री नायकको उपाध्यक्षज्यू, त्यसपछि कृषि मन्त्री रामशरण पौडेलजी अहिलेका वर्तमान राष्ट्रपति, उहाँ समेत हाम्रो फार्ममा पुग्नुभयो र उहाँले चाहिँ सुन्नुभयो कि मेरोजी राम्रो गर्नुभएको रहेछ, के छ समस्या भन्दाखेरि मैले नीतिगत व्यवस्थाको कुरा, प्रविधिको कुरा, बजारको कुरा, मूल्य निर्धारणको कुरा, संस्थागत व्यवस्थाको कुरा राज्यको तर्फबाट भने यसरी यो चाहिँ जरुरी छ हजुर, हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर भनिसकेपछि लेखेसम्म लेखेर दिएर त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 को ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तथा विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
0: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यावसायिक रूपमा अगाडि बढेको देखियो है।
1: त्यसो गरिसके पछाडि प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो, स्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ त्यो आफ्नो एरिया वाइजमा अत्र अभियान चलाउन थालियो, संगठनहरू निर्माण गर्न थालियो, विभिन्न गाउँ समूहहरूमा पनि गएर र क्रमशः गर्दै गर्दै गएर अगाडि बढाउँदै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो।

0: त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
1: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासंघले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो.
0: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानो सानो सरसहयोग गर्न सुरु गर्नुभयो. जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अलि थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ क्यानेडामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ. कसरी खाने कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै हिजो गइरह्यौँ. त्यसले गर्दाखेरि अलिक बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो. आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने कसरी खाने यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो नयाँ कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै भयौँ र यसरी हाम्रो सँगसँग
1: क्रमिक रूपमा अगाडि आउनुभयो. हामीसँग विषय धेरै नै छन् यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू युवा जागरणका कुराहरू पनि छन्. यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भयो त्यो समय पछाडि चाहिँ
0: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो त्यसपछि कति पैसा किसानले पाउने कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गयो.
1: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहे यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ. राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर एक गते मनाउँदै गर्दाखेरि प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासंघको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो. अलिकति यो प्रसङ्गहरू छाड्नुहोस् न.
0: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ तर के भन्दा 2047 साल कार्तिक 30 गतेको दिन हाम्रो संगठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ. त्यस बेलामा सरकारसँग मिलेर गर्नुमा अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 गते नपर्दो रहेछ 29 को पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 गते लाई नै हामीले कफी डे
1: मनाउन सुरु
0: गर्यौँ. त्यसरी चाहिँ सोच सुरुवाती हामीले जन्माएको त्यति बेला तर अनि पछि हामीले 53-54 तेह्रबाट कफी डेको रूपमा सुरु गर्यौँ र त्यो त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू अब लाई उजागर गर्न पाइयो. त्यसपछि प्लान्टेसनका कुराहरू अब त्यसपछि चाहिँ बजारको कुरा थुप्रै कुराहरूसित त्यसपछि बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ. त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
1: सरकारले पछि आधिकारिक घोषणा पनि गर्यो. यसमा त यहाँहरू पोजिटिभ नै हुन्छ.
0: हजुर हजुर.
1: अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो भने ठ्याक्कै भन्दा चाहिँ
0: अन्तर्राष्ट्रियमा त्यो 52 सालतिर साल ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साल ट्रेडिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी जब त्यति बेलासम्म नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको.
1: नेपाल कफी कम्पनीले त 40 सालदेखि नै काम गरिसकेको
0: थियो गरेको थियो तर उसलाई एकदम गाह्रो थियो. अब कफी खाने चलनै थिएन त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन. वास्तवमा
1: सुरुवात चाहिँ गरेको थियो.
0: सुरुवात भएको हो.
1: उपलब्धि
0: भएको थिएन. गुल्मीमा पनि साथीहरूले गबारोतिर पनि नहुने बजारमा राम्रो नहुने हुँदाखेरि उहाँहरूलाई त्यहाँ अप्ठ्यारो स्थिति परेकै हो. र पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रविधि पनि अर्ग्यानिक भनेपछि अब अन्तर्राष्ट्रिय निकायमा एउटा संसारका उत्कृष्ट कफीहरू मध्ये मेक्सिको 7 नम्बरमा पर्दोरहेछ. त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो त्यो ट्रेनिङको 1 हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कपिङ गर्दाखेरि आयो. विदेशीहरू धेरै खुसी हुनुभयो. त्यस पछाडि उहाँहरूले पनि बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र संस्थागत रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फबाट. तर त्यो 2-4 वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन.
1: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भाग बनेको थियो. त्यो समय पनि सम्झिन सक्नुहुन्छ.
0: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 वटा जिल्लाका साथीहरू लगभग 32 हजार मा कफी टेक्निसियनहरू त्यसपछि उद्योगीहरू सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो. पछि गएर उद्योगी व्यवसायी क्याफे अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी चाहिँ हामीले महासङ्घ बनाइसकेका थियौँ, एकसठी महासङ्घ बनायौँ र पैँसठीमा मैले चाहिँ अब अवसर थियो, अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ हस्तान्तरण गर्दैछु।
1: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ। त्योभन्दा पछाडि चाहिँ जस्तो थमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा, अनि अहिले त बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ, अन्य ठाउँमा पनि क्याफेका आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ, अलि यो समयले पनि सार्दैन ठ्याक्कै।
0: अब यो परिस्थितिको कुरा हुँदैछ, कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्रै हुँदैन छ। जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइ परेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो। बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल दिन्छु भनेर सुरु गरिन् र 2052 सालमा 46 सालबाट प्रशोधन गर्दै बजार बिक्री गर्नु यो 50 देखि त काठमाडौँमै कफी प्रवेश गरेको, तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रोडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रणालीको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो। अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि उनले उद्योगतिरको जस्तै गए, त्यहाँ छोराहरूले साथ दिँदै, भानुभक्त छोराले साथ दिँदै गए, अब छोरोजीले साथ दिँदै गए छोराहरूले, अब छोरी शर्मिलाले पनि आफ्नो सबैको जानेको सिपहरू सेल गरेको काम गर्दै गए र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने चाहिँ लाग्यो। विभिन्न मेला महोत्सवहरूमा जाने हाम्रो उद्योगले उत्कृष्टता हासिल गर्ने यस्ता खालका अवसरहरू उहाँलाई जुड्यो। 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवलको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिबसेको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट, त्यस्तो खालको ऊ पनि थियो र तथापि अब त्यो
1: माहौल
0: बन्यो, राम्रोसँग बन्यो। जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो, 55 सालमा थमेलमा एउटा चाहिँ एक्जिबिसन गर्ने सफल भयो हाम्रो संगठनतर्फबाट। यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले पनि उद्योग खोल्न सुरु गर्नुभएको बिस्तारै गएर अब एभरेस्ट कफी मिल भयो, त्यसपछि गएर अब हिमालय जाबाट 55 सालबाट सुरु गरिहाल्नु भयो, त्यसपछि र हाम्रो थमेलमा पसल चाहिँ अब 2065 सालमा अब पकाएर खुवाउनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो, अब छोराले त्यस्तो किसिमको सोच बनाए, हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै। त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने सिकाउने सबै कामहरू त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग व्यवसायता यी सबै कुरामा जिम्मा लगाएको हुनाले म त किसिमको भनौँ न आफूले एउटा गौरव खानेको छु। अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका
1: जस्तो केही छन् भन्नुभएको छ, कति खुलाउनु होला नखुलाउनु होला अरू प्रसङ्ग पनि ल्याउँदा मैले यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजिरहेको छु कि जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ, यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है।
0: हजुर, र मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा उत्कृष्ट हासिल गर्दै जाँदा हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि यो राम्रो रहेछ भन्ने कुराहरू मेरो छोराहरूले चाहिँ बुझे, त्यो राम्रो चिन्ह रहेछ, बुवा मम्मीले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे, एउटा पाटो त्यो रह्यो। अर्को कुरो हामीले अब बेच्न समस्यै भएन नि, त्यसरी सुरु सुरुमा कठिनाइ पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ल बजारमा लागेर काम किन्छौँ भन्ने थाले, त्यसपछि गएर अब हाम्रो भाटभटेनको मिनबहादुर गुरुङजीले स्वयं ल मैले चाहियो कफी भनेर उहाँ दिनुभयो, अब अहिलेसम्म चाहिँ राखेको छ उहाँले मजाले जाने 22-25 वटा आफ्नो उहाँका शाखाहरूमा हाम्रो कफी जान्छ, नेपाल राम्रै बिक्री भएको छ भने सबै यो लोकप्रियता त बढेको छ, एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि। तर सङ्गठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलिक नभइराखेको अवस्था,
1: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने हो त्यो गरेनन् नि महसुस गर्नुभएको छ,
0: त्यसरी चाहिँ भन्नु त भएन, तथापि के कुराको तालमेल
1: मिलेन।
0: मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर क्षणिक सहयोगको रूपमा अलिकति लोभ देखाएर कार्यक्रमहरू सञ्चालन गरियो, त्यसले गर्दा पनि हाम्रो संगठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ।
1: घाटा भयो
0: अब किन अब कफी बनाएर खुवाउने भन्यो, त्यसले तालिम भन्यो, अनेक खालका भयो, अनि किसानहरू भाग लिन आउँछन्, अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने, अनि उनीहरूले चाहिँ 4000 रुपियाँको भात पार पठाउने, त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो। त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्।
1: भनेपछि महासंघले चाहिँ त्यो सुधार्नु पर्यो। अब चाहिँ
0: महासंघले सुधार्ने भन्दा पनि त्यो डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता।
1: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ?
0: राष्ट्रिय चिया कफी विकास बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भनेर त भन्नु मिलेन, तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति डाइरेक्टर नियुक्ति राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन। त्यसमा के हुनुभयो, विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ। एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइराखेको अवस्था छैन। हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू, एक्सटेन्सनका कुराहरू, प्रविधि केही सिकाउने कुराहरू भएको छ, तर जसरी सोचेर कफी बोर्ड बन्यो, अहिले कफी बोर्डलाई सहयोग पनि पर्याप्त दिएको छैन, नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन, कार्यक्रम पनि पर्याप्त छैन, प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न। त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि। चिया र कफी दुइटै मिसिएको छ, चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ।
1: यहाँलाई हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त छँदै छन्, धेरै पुरस्कारहरू प्राप्त गर्नुभएको छ। यसै मध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन्। यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो, त्यो समयलाई पनि थोरै साथमा चाहन्छु मैले।
0: अब हामीलाई त अब जस्तो डिएफसिक्युसी भनौँ, खाद्य अनुसन्धान शाला, अब त्यसबाट पनि हामीले चाहिँ सम्मान, राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा। त्यसबाहेक अब 2056 हाम्रो उद्योग राम्रो सरिएर पेरिस जाने मौका पाउँदै, श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगएका मान्छे हो, किनभने नेपालको त धेरै छैन, विदेश गएर त्यो अप्ठ्यारो हुन्छ, रमाउनु घुम्न मात्रै होइन, आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्छे नगएको कुरा हो। यस्ता समानता हामीले पर्याप्त पाइरहेका छौँ। तथापि यो समयको कुरा अब सोचेको त होइन, 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासंघ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो। नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर हुन त सचिव, कृषि सचिवलाई, त्यसपछि प्रधानमन्त्रीलाई, मन्त्रीहरूलाई न ती हाम्रो कार्यपत्र पेस नगरेको त होइन, धेरै पेस गरियो। तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो, उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो, रमाइलो किसिमको वातावरण बन्यो। अब त्यस पछाडिका दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन, म एउटा अब एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्ति देवी घिमिरेलाई फरक फरक खालका पुरस्कारहरू, राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट दिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो, हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो, मसँग अन्तर्वार्ता कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिन पायो, हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ। त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनुभयो।
1: करिब करिब 45 वर्ष भन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ, गुमाउने कुरा त खासै छैन नै, किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ। अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ, अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनुहुन्छ, त्यो खालको जोस अहिले पनि छ। अब केही गर्नु बाँकी छ जस्तो लाग्छ?
0: अब यस्तो छ, मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन, किन भन्दा चिन्ने साथीहरू चिन्नु भयो, मैले जानेको कुरा कहिले पनि लुकाइन, आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर सबैलाई हेर्न किसिमको खुला दिएँ, जबकि उद्योग चाहिँलाई लुकाउनु पर्छ भन्ने मान्यता हो यथार्थमा भन्ने हो भने, तर त्यस्ता कुराहरू हामीले चाहिँ के गरेनौँ। मलाई चाहिँ उद्योगभन्दा पनि संगठन संस्था नै प्यारो लागिराख्यो, अब खाइ नखाइ हरेक गरेर दुःख गर्दै गइयो, तर के भन्दा अब संगठनले पनि अलि उचाइ फेडरेसन भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन, र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न, एक किसिमले भन्यो भने यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ. यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ यो. वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोक्तृ हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो. यस्तो चिज र जबकि नेपालमा अब संसारका लगभग 70-72 देशमा मात्रै उत्पादन हुन्छ, फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ. अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा. यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दा कुरो मेरो भनाइ भन्दाखेरि कमसे कम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना. अब 50 वर्षको होला, अरू देशहरूमा त 100 वर्षको योजना बनाउँछन् तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो खालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो. यसमा चाहिँ को जोडिन सक्छ भन्दाखेरि महासङ्घको जोडिन सक्छु, कृषि विकास ब्याङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूका आफ्नो आफ्नो क्षेत्रका कामहरू छन् नि, यी सबै जोडिएर एउटा राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न खालका हाम्रा प्रदेशहरूमा 4-5 प्रदेशहरूमा त छन् नि, उनीहरूलाई त्यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्म चाहिँ प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयास छन्. अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कफी विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो. यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आम्दानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ. कमसे कम अब त्यसरी त्यो बनिएको छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने, मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ. त्यो गर्ने त अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउन पनि विदेश, जुन पनि विदेश, बुढाबाका बा आमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडतिर बसेको अवस्था छ. भनेपछि विकास भएन, विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुने वाला छैन, लाग्नुपर्छ. हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने. यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किन भन्दाखेरि यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यही उपभोग हुन्छ, हरेक खालको अवसर छ. तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता.
1: हुन्छ, हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ. कृतज्ञ ज्ञापन गर्दा विदा गर्छ. नमस्कार.
0: नमस्कार.
1: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ. हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तरसंवाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर खचाउन सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिनको लागि निरन्तर रूपमा लाग्नुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो. हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियौँ. आजको श्रृङ्खलाको समय सकिसकेको छ. यहाँहरूमा कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ, जसको लागि 98510-97-91 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ. र यति बेला यो कार्यक्रम समृद्ध कृति दिएर टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ. र हामी नेपाल एफएम नेटवर्क सहित 38 रेडियो मार्फत पनि हामी प्रसारित हुने गरेका छौँ. यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल, त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर यहाँको माझबाट बिदा पनि अनुमति माग्छु. सुरेशमा रहौँ, कृषि कर्म गरौँ. नमस्कार.

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
6: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
6: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
1: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
7: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएन

0: ठुमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार।

नमस्कार हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट।

0: साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल, आठ राजनैतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा। रामेसाप खानादेवीको गोगन पानीमा प्रहरीको नागरिक सुनवाई कार्यक्रम सम्पन्न, सिन्धुलीमा हाइस दुर्घटना हुँदा चारजना घाइते, दुईजनाको अवस्था गम्भीर। पूर्वी चीनमा समुद्री आँधी डल्फिनको जोखिमले पर्यटकीय गतिविधि बन्द, र अमेरिकी अलराउण्डर हरमित सिंहले एनपीएलको तेस्रो संस्करणमा जनकपुर बुल्सबाट खेल्ने।
1: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तका तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्तांग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904660 9896962998।
11: हजुरको रेडियो 102.1 MHz।
0: अब पुरा समाचार। साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योग मर्मत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि आज प्रारम्भिक उत्पादनको परीक्षण सफल भएको नेपाल सरकारका सहसचिव एवं प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभएको छ। उहाँका अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको झण्डै 40 प्राविधिक तथा सैनिक टोलीले उद्योग परिसर सरसफाई र मेसिनको प्रारम्भिक मर्मत गरी परीक्षण सञ्चालन गरेका छन्। परियारले आफ्नो फेसबुकमा कपड़ा बुन्ने तान चलेको भिडियो सामग्री राख्दै बिहानैदेखि उद्योग परिसरमा फेरि तानको खटखट आवाज सुनिन थालेको उल्लेख गर्नुभएको छ। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित सो उद्योग राजनैतिक हस्तक्षेप र फितलो व्यवस्थापनको कारण 2056 सालदेखि बन्द भएको थियो। गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्राप्त 30 लाख रूपियाँ बजेटमा मरमत कार्य अघि बढ़ाएको हो। सेनाको अध्ययन प्रतिवेदन अनुसार उद्योग सञ्चालनका लागि प्रारम्भिक रूपमा 1,93 करोड़ रूपियाँ लागत लाग्ने अनुमान गरिएको छ। आफ्नै 166 रोपनी जग्गा र पूर्वाधार रहेको सो उद्योगबाट उत्पादन शुरू भएमा नेपाली सेना तथा सरकारी कर्मचारीका लागि आवश्यक कपड़ाको माग सहजै परिपूर्ति हुने विश्वास लिएको छ। प्रतिनिधि सभाको अर्थ समितिले जलविद्युत आयोजनाबाट अप्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई 100 रूपियाँको दरमा सेयर दिन निर्देशन दिएको छ। हिजो बसेको समितिको बिहिबार बसेको समितिको बैठकले जारी पुँजीको 10% सेयर स्थानीयका लागि अंकित मूल्यमै सुनिश्चित गर्न कड़ा निर्देशन दिएको हो। समितिका सचिव लक्ष्मण अर्यालका अनुसार स्थानीयले कानूनले दिएको अधिकार अनुसार सेयर प्राप्त गर्न नसकेको भन्दै सरकार, अर्थ मन्त्रालय, ऊर्जा जलस्व तथा सिंचाई मन्त्रालय तथा नेपाल धितोपत्र बोर्डलाई उक्त व्यवस्था तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको जनाएको छ। समितिका अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली 2073 नियम 9 उपनियम 4 संगठित संस्थाले आफ्नो जारी पुँजीको 10% सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याउन सक्ने व्यवस्था छ। लिखु एक लिखु दुई र लिखु ए जलविद्युत आयोजनाले स्थानीय अंकित मूल्यभन्दा बढ़ी अर्थात प्रिमियम मूल्यमा सेयर जारी गर्न लागेपछि प्रभावित क्षेत्रमा असन्तुष्टि बढ़दै गई स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए। यसैको सेरफेरमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालले पनि विज्ञप्ति जारी गर्दै अंकित मूल्यमै साधारण सेयर निष्कासन गर्नुपर्ने माग राखेको थियो। अधिकांश जलविद्युत कम्पनीले हालसम्म पनि प्रतिकिता 100 रूपियाँकै अंकित मूल्यमा आईपीओ जारी गर्दै आएका छन्। यसै अभ्यासलाई निरन्तरता दिनुपर्ने अर्थ समितिले जनाएको छ। संविधान संशोधन, संघीयता, सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै 8 राजनैतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका छन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै राजकीय सत्ताको केन्द्रीकरण अन्त्य गर्ने मोर्चाको मुख्य लक्ष्य छ। मधेसी आदिवासी जनजाति, थारू, दलित, महिला र मुस्लिम लगायत सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्ने अवधारणा पत्रमा उल्लेख गरिएको छ। वर्तमान संविधानका त्रुटिहरू सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष निकाल्दै मोर्चाले समान जनसंख्याको आधारमा प्रतिनिधित्व तथा महिला र दलितको लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यसैगरी प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने, कृषि आधुनिकीकरण र जलविद्युत मार्फत आर्थिक समृद्धि हासिल गर्ने तथा भूमिहीन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्ने रणनीति लिएको छ। मोर्चाको नेतृत्व सहमतिको आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले बताएका छन्। उपत्यका सहित देशका मुख्य शहरमा आज पनि ग्यास पसल अगाडि सर्वसाधारणको लामो लाइन कायम छ। झण्डै 2 हप्ता अघि शुरू भएको ग्यास अभाव अझै उस्तै रहँदा उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर घरबाट टाढा पुगेर लाइन बस्न बाध्य भएका छन्। ग्यास संकट सुल्झाउन सरकारले द्रुत प्रतिकारी टोली गठन र निगमन तीव्र बनाएको दावी गरे पनि समस्या समाधान हुन सकेको छैन। निगमले विगत 4 महिनादेखि बिक्री गर्दै आएको आधा सिलिण्डरको सट्टा पूर्ण तौलको सिलिण्डर बेच्ने निर्णय गरेपछि बजारमा संकट आएको हो। खाली सिलिण्डर एकैपटक बजारमा निस्कदा र सर्वसाधारणले अत्तालिएर थप ग्यास संचित गर्दा आपूर्ति व्यवस्था अस्तव्यस्त भनेको आयल निगमको भनाइ छ। आयल निगमले भारतबाट आयात हुने कोटा बढ़ाएर 55,000 टन पुर्याएको जनाएको छ। तर ग्यास उद्योग संघका अनुसार कोटा बढ़े पनि बोक्ने बुलेटको अभाव भएकोले बजार पूर्ण रूपमा सहज हुन अझै 15-20 दिन लाग्नेछ। यसैबीच ग्यास अभावको गुनासो सम्बोधनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले आज काठमाडौँमा रहेको ग्यास उद्योग र डिपोको अनुगमन गर्नुभएको छ। सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाइरहेका बेला मन्त्री आफै अनुगमनमा निस्कनु भएको हो। मन्त्री यादवले बालाजुमा रहेको नेपाल ग्यास उद्योग पुगेर त्यसको ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिनुभयो। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेकुमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। अनुगमनको क्रममा उद्योग मन्त्रीले विद्यार्थी, मजदूर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिनुभएको छ। रामेसापको खानादेवी गाउँपालिका वडा नम्बर पाँचको गोगन पानीमा आज नागरिक सुनवाई कार्यक्रमको आयोजना गरिएको छ। जिल्ला प्रहरी कार्यालय रामेसाप र सामुदायिक प्रहरी सेवा केन्द्र रामेसापको संयुक्त आयोजनामा भएको उक्त सुनवाई कार्यक्रममा समुदायमा हुने सामान्य भनाभन र झैं झगडादेखि कानूनी अनभिज्ञताका कारण झेल्नु परेका विभिन्न समस्याको विषयमा समुदायको वासिन्दा र जनप्रतिनिधि समेतको सहभागितामा अन्तर्क्रिया भएको छ। कार्यक्रममा रामेसापमा घटेका विभिन्न घटनाहरू र कार्यवाहीको अवस्थाको बारेमा जिल्ला प्रहरी कार्यालयले प्रस्तुतिकरण गरेको थियो। समाजमा मदिराको बिक्री वितरण र सेवन, कानूनले निषेध गरेको जुवा तास गाँजा र लागू पदार्थ सेवन जस्ता गतिविधिहरू हुन नदिन, त्यस्ता स्थानहरू पहिचान गर्न र समयमा नै त्यस्तो क्रियाकलापहरूको नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको औंल्याइएको छ। कार्यक्रममा स्थानीय बासिन्दाहरूले नदीमा करेन्ट लगाएर माछा मार्ने काम भइरहेको, ट्राफिक व्यवस्थापनमा चुनौती रहेकोले ग्रामीण क्षेत्रका यातायातका साधनहरूले मनलाग्दी मानिस बोक्ने गरेको, घरेलु हिंसा र बाल विवाह अझै नघटेको लगायतका गुनासाहरू गरेका छन्। रामेसापको खानादेवी गाउँपालिका स्थित ऐतिहासिक तथा धार्मिक शक्तिपीठ खानादेवी मन्दिर परिसरमा संयुक्त रूपमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। इलाका प्रहरी कार्यालय चोपराङ र खानादेवी विकास कोष परिवारको संयुक्त आयोजनामा सम्पन्न सरसफाई कार्यक्रममा मन्दिर परिसर, प्रवेश मार्ग, फुलबारी तथा आसपासको क्षेत्र सफा गरिएको छ। खानादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङका अनुसार धार्मिक सम्पदाको संरक्षण, स्वच्छ वातावरण निर्माण तथा मन्दिरमा आउने श्रद्धालुहरूलाई सहज र आकर्षक वातावरण उपलब्ध गराउने उद्देश्यले सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा नेपाल प्रहरीका कर्मचारी, विकास कोषका पदाधिकारी, स्थानीय वासी तथा विभिन्न क्षेत्रका सरकारवालाहरूको सहभागिता रहेको थियो। साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं।
4: रामेसाप नगरपालिकाको अनुरोध,
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेसाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेसाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेसाप बजार रामेसाप।
12: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
13: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
13: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्, फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
13: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
13: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
11: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, सिन्धुलीको गोलन्जोर गाउँपालिकामा हाइस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। मोरङबाट काठमाडौँ जाँदै गरेको बा 5 ख 5 9 8 4 नम्बरको हाई सिन्धुलीको गुलन्जुर गाउँपालिका 5-26 स्थित बीपी लोकमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा परेर धनुषाको गणेशमान नगरपालिका 7 की 22 वर्षीय रूबिसा, मुरङको सुन्दर हरैचा नगरपालिका 11 बस्ने 19 वर्षीय समित भुजेल, मुरङको सुन्दर हरैचा नगरपालिका 12 का 20 वर्षीय उज्जवल चौधरी र सुनसरी इटरी उपमहानगरपालिकाका 42 वर्षीय दुर्गानन्द शर्मा घाइते भएका छन्। घाइतेमध्ये रूबी र समितको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। हाइसमा चालक सहित 14 जना सवार रहेका थिए। हाइसका चालक मुरङ बेलबारी नगरपालिका 3 का 25 वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिन्धुलीको फिकल गाउँपालिका 2 नवलपुरमा भएको सवारी दुर्घटनापछि सुनकोशी नदीमा बेपत्ता 3 यात्रु र दुर्घटनाग्रस्त कारको खोजी साउन 25 गते दिउँसो 1 बजेसम्म निरन्तर सञ्चालन गरिने भएको छ। दुर्घटना भएको 6 दिन बितिसक्दा पनि बेपत्ता यात्रु र कारको अवस्था पत्ता लाग्न नसकेपछि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह र पीड़ित परिवार बीचको छलफलबाट खोजीको समय सीमा निर्धारण गरिएको छ। फिकल गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र बेपत्ता व्यक्तिका परिवारको सदस्यहरूको सहभागितामा बसेको बैठकले साउन 25 गते दिउँसो 1 बजेसम्म उपलब्ध सम्पूर्ण स्रोत, जनशक्ति र आधुनिक प्रविधि परिचालन गरेर खोजी जारी राख्ने निर्णय गरेको छ। स्कूटर दुर्घटनामा गम्भीर घाइते भएका दोलखाको नामदुका एक पुरूषको मृत्यु भएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका दोलखाको बैतेश्वर गाउँपालिका स्थित नामदो बस्ने अपाङ्गता भएका 40 वर्षीय रमेश घिमिरेको उपचारको क्रममा मृत्यु भएको छ। हिजो मध्याह तामाकुसीबाट भीरकोटतर्फ जाँदै गरेको बाप्र 02-03-0335 नम्बरको 4 पाङ्ग्रे स्कूटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा घिमिरे गम्भीर घाइते भएका थिए। उनको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको दोलखा प्रहरीले जानकारी दिएको छ। 4 वर्षसम्म घाटामा रहेको अप्पर तामाकोशी जलविद्युत केन्द्र नाफातर्फ अघि बढ़ेको छ। विद्युत उत्पादन शुरू भएको 4 वर्षसम्म लगातार घाटामा रहेको अप्पर तामाकोशी हाइड्रो पावर लिमिटेडको चालू वर्ष भने वित्तीय अवस्थामा सुधार देखिएको छ। विद्युत गृह सञ्चालनमा सुधार, हाइड्रोलोजी पेनाल्टीमा आएको कमी तथा दीर्घकालीन ऋणको ब्याजदर घटाउन सफल भएपछि अप्पर तामाकोशीको वित्तीय अवस्थामा सुधार आएको छ। कम्पनी करिब 1 अर्ब हारिमा नाफा कमाउने अवस्थामा पुगेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्ण गोपाल रञ्जितले जानकारी दिनुभएको छ। पछिल्लो समय अप्पर तामाकोशीको विद्युत बिक्रीबाट हुने आमदानी पनि बढ़ेको छ भने हाइड्रोलोजी पेनाल्टी र ब्याजदर घट्दा पनि थप राहत भएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। समुद्री आँधी टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढ़ेपछि त्यहाँको प्रशासनले विद्यालय तथा पर्यटक स्थलहरू बन्द गरेको छ। समाचार संस्था एफपीका अनुसार आँधीको अधिकतम निरन्तर हावाको गति झण्डै 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान छ। आँधीसँगै अत्याधिक वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने चीनको मौसम विभागले जनाएको छ। टाइफुन भोलि राति झेझियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। रन्तेमा खेल समाचार। अमेरिकी अलराउण्डर हरमित सिंहले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणमा जनकपुर बोल्सबाट खेल्ने भएका छन्। जनकपुर बोल्सले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको जनाएको छ। जनकपुरले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाड़ी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ। उनले पहिला 2 सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। यस्तै पोखरा एभेन्जर्सले तेस्रो संस्करणको एनपीएलका लागि श्रीलंका अनुभवी अलराउण्डर पोथुतुवा अरचिगे धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरेको छ। लक्षणले दोस्रो संस्करण पोखराबाटै खेलेका थिए। उनी पोखरामा भित्रने दोस्रो विदेशी खेलाड़ी हुन्। यसअघि पोखराले बंगलादेशी अलराउण्डर सकिब अल हसजलाई टोलीमा अनुबन्ध गरिसकेको छ। यिनै समाचार सँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। 2.5 दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल। 8 राजनैतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा। रामेसाब खानादेवीको गोगन पानीमा प्रहरीको नागरिक सुनवाई कार्यक्रम सम्पन्न। सिन्धुलीमा हाइस दुर्घटना हुँदा 4 जना घाइते, 2 जनाको अवस्था गम्भीर। पूर्वी चीनमा समुद्री आँधी डल्फिनको जोखिमले पर्यटकीय गतिविधि बन्द र अमेरिकी अलराउण्डर हरमित सिंहले एनपीएलको तेस्रो संस्करणमा जनकपुर बुल्सबाट खेल्ने। हजुरको रेडियो 102.1 MHz, तमाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउं।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम बाँकी किस्तामा।
1: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0485401043, 98630023422।

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामिसाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल सावन 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। रामिसाप जिल्लाको पुरानो सदरमुकाम रामिसाप नगरपालिका वडा नम्बर 8 रामिसाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्ष देखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषा भाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। हजुरको रेडियोले विगतको वर्षहरूदेखि नै विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ। यसै सन्दर्भमा रहेर आज हामी हजुरको रेडियो र मन्थली नगरपालिका बीचको समन्वय र सहकार्यको विषयमा रहेर मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठसँग विशेष कुराकानी गर्दैछौ। कार्यक्रमको समयावधिभर हामीसँग रहनुहोला।
1: हजुरको कार्यकालमा पालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरू चाहिँ के छन् हालसम्म?
2: विशेष गरी मन्थली नगरपालिकाले हामी यो अहिले निर्वाचित भएपछि शिक्षा स्वास्थ्य कृषि पर्यटन र स्वरोजगारलाई नै मुख्य आधार मानेर हामी अगाडि बढेका छौँ। ती आधारले हामीले विशेष गरी शिक्षा र स्वास्थ्यमा हामीले केही कुराहरू सकारात्मक ढंगले अगाडि बढेको हामी जनप्रतिनिधिहरूले महसुस गरेका छौँ। विशेष गरी शिक्षामा हामी निर्वाचित भएर आइसकेपछि र अहिलेको डाटाको तुलना गर्ने हो भने हामी 3-4% प्लस हुँदै हुँदै हुँदै अगाडि बढेका छौँ। समग्रमा स्थानीय तहमा गर्ने कामको सुशासनको पाटोमा पनि हामीले अब आफैले राम्रो गरे भन्नु त उपयुक्त होइन, तर पनि यो विधिले मूल्याङ्कनले देखेको कुराहरू हामी सुशासनको पाटोमा पनि सकारात्मक ढंगले अगाडि गएका छौँ भन्ने छ। अर्को हामीले आइकन झन्डै 8-8 जति वडाकारले पनि निर्माण भएर अगाडि बढेका छौँ। भौतिक पूर्वाधारका कुराहरू भन्ने हो भने होइन, हामीले 2 निर्माण गर्न सकेका छैनौँ। त्यसै गरी आर्थिक विकासको तर्फमा हामीलाई नगरपालिका महासंघले अब यो 5 विधामा आर्थिक विकासमा चाहिँ मन्थली नगरपालिका राम्रो भनेर एक खालको सम्मान पनि गरेको छ। र त्यसै गरी जुन अहिले मान्छेले यो उद्यमतर्फमा पनि केही कुराहरू चाहिँ उद्योग सञ्चालन गर्ने कुरामै लाग्नुभयो, उहाँहरू तालिम प्राप्त गर्नुभयो लाग्नुभयो, त व्यवसाय हिसाबले पनि हाम्रो जस्तै मन्थली 1 वडाकै कुरा गर्ने हो भने झनै 60-65-70 कृषकहरूले गाई भैँसी पालन गरेर अगाडि बढ्नु भएको छ होइन। हामीले उहाँहरूलाई प्रति लिटर केही दुधमा इन्सेन्टिभ दिएका छौँ थोरै भए पनि, तर पनि हामी दुधमा मासुमा यो विशेष गरी अण्डामा आत्मनिर्भर भयौँ भन्ने हामीले महसुस गरेका छौँ। किन भन्दा डाटाले त्यही देखाउँछ। जनसङ्ख्या घटेर हो कि बढेर हो म बुझ्दिनँ, जनसङ्ख्या त केही घट्यो हाम्रो, तर पनि हामी आत्मनिर्भर त्यसमा छौँ र सुशासनको पाटोमा नि जोडेका छौँ। समुदायले अपेक्षा गरेको कुराहरू अपेक्षा अनुसार नभए पनि थोर बहुत उहाँलाई सम्बोधन गर्न हामी स्थानीय तह चाहिँ सफल भएका छौँ भन्ने महसुस लाग्छ मलाई।
1: हजुर, अब मन्थली नगरपालिका र हजुरको रेडियो बीचको सम्बन्ध चाहिँ कस्तो छ?
2: अब रामेछापमा सञ्चालित यो 4-5 रेडियो जस्तै सबैसँग नै समन्वय सहकार्य गरेर स्थानीय तह मन्थली नगरपालिका अगाडि बढेको भन्ने हामीलाई महसुस भएको छ। किनभने विकासका कुराहरू, समस्याका कुराहरू अनि सूचना दिने कुराहरूमा त्यसरी नै समन्वय सहकार्य सकारात्मक ढंगले नै यो सञ्चार माध्यमहरू पनि अगाडि जानु भएको छ। हामीले पनि नीतिगत रूपमै काम गरेर अगाडि जानुपर्छ भनेर त्यही नीतिमा चलेकै भन्ने हामी स्थानीय तहलाई त्यो महसुस भएको छ। रेडियो जुन रामेछापमा सञ्चालन भयो मलाई लाग्छ पहिलो रेडियो सञ्चालन भएको जस्तो लागेको छ। मलाई पनि धेरै अन्तर छैन, तर समुदायमा पुर्याउनु पर्ने कुराहरूमा उहाँहरूको सक्रियता नै भूमिका छ, राम्रै गर्नुभएको छ भन्ने कुरामा हामी विश्वस्त छौँ। त्यो कुराहरूमा चाहिँ
1: सम्बन्धलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
2: सम्बन्ध त हामी त एक अर्कामा एउटा रस चल्नु पर्यो भने चारवटा पाङ्रा चाहिन्छ भने जस्तै सबैको त्यही कुरामा जोडेर अगाडि गएको हो भन्ने नि हामीलाई पनि महसुस छ त्यो बारेमा। त्यसरी नै समन्वय सहकार्य गर्दै अहिलेसम्म अगाडि गरेको हो स्थानीय तहमा भन्ने नै छ, हामीलाई राम्रै छ भन्ने कुरामा महसुस गरेका छौँ हामीले।
1: हजुर, स्थानीय सरकारको योजना कार्यक्रम र सूचनाहरू नागरिकसम्म पुर्याउन रेडियोले कस्तो भूमिका खेलेको छ मेरो साहब?
2: त्यही त मैले अघि नै जोडे त जुन नङ मासुको सम्बन्ध जसरी औलामा गाँसेको हुन्छ त्यसरी नै स्थानीय तहको कार्यक्रम र स्थानीय तह र रेडियोहरूसँग समन्वय भएको त्यसरी नै छ। हामी एक आपसमा समाजदारीमै अगाडि बढेको छौँ भन्ने कुरामै विश्वस्त छौँ हामी चाहिँ।
1: हजुर, तपाईँको पालिकाको कुनै महत्वपूर्ण अभियान वा कार्यक्रममा रेडियोले उल्लेखनीय योगदान दिएको कुनै अनुभव छ हजुरसँग त्यस्तो?
2: विशेष गरी मन्थली नगरपालिकाको भगवती नगर घोषणा गर्ने बेलामा र स्थानीय तहले समुदायमा पुर्याउने सूचनाको हकमा चाहिँ रेडियोहरूले महत्वपूर्ण भूमिका खेलेको भन्ने हो। किन भन्दाखेरि अब प्रत्यक्ष देख्ने र हेर्ने नजिक हुन्छन् होइन, टाढाको के कसो कसरी चाहिँ अनुमान गरेछ भन्ने उहाँहरूसँग थाहा हुँदैन, तर पनि त्यसको प्रभाव भनेको सञ्चार माध्यमको प्रभाव भनेको अहिले राज्यमा जसरी विधि अगाडि बढेको छ त्यसैमा जोडेर जाने भएकोले त्यसले महत्वपूर्ण भूमिका खेल्यो भन्नेमा हामी आभारी पनि छौँ। त्यो कुरालाई तपाईँहरूलाई धन्यवाद पनि दिन चाहन्छौँ।
1: हजुर, अब रामेछाप जिल्लाको विकासमा चाहिँ सञ्चार माध्यमको भूमिका कस्तो छ, हजुरले कस्तो खालको चाहिँ महसुस गर्नुहुन्छ?
2: कुरा अघि पनि दोहोरियो, यो वास्तवमा अघि नै भने नि जसरी स्थानीय तहले आफ्नो योजनाहरू बनाउँछन् कार्यक्रमहरू बनाउँछन् सबै आफै बोकेर समुदायमा त पुग्न सकिँदैन होइन त। अब पुग्ने भनेको आफ्नो संरचना भएको ठाउँमा, बाँकी पुर्याउनु भनेको त्यो सञ्चार माध्यमबाटै पुगेको छ के। अब जुन रेडियोमा प्रसारण हुने कुराहरू, छापामा प्रसारण हुने कुराहरू, यसैमा जोडेर गएका त हुन सबै कुराहरू होइन, सबैको घर घरमा पुग्ने भनेको घर परिवार एउटाले छापाएपछि सबैले छापाउने गरी सञ्चार माध्यमले यो खालको भूमिका जस्तै समुदायलाई जानकारी गराउने कुराहरूमा चाहिँ मुख्य भूमिका खेलेको हामीले चाहिँ महसुस गरेका छौँ।
1: हजुर, अब स्थानीय सञ्चार माध्यमले सुशासन, पारदर्शिता र जनउत्तरदायित्व प्रवर्धन गर्न कस्तो भूमिका खेले जस्तो लाग्छ हजुरलाई?
2: अब समग्रमा जे देखिया छ त्यसलाई सही सहीमा अगाडि जानुपर्ने कुरामा भूमिका खेल्नु भएको भन्ने लाग्छ मलाई होइन। तर जो सञ्चार माध्यममा हुनुहुन्छ, सञ्चार माध्यममा हुने जोसुकै पनि विधिबाट भएको र नभएकोमा फरक केही देखिन्छ हेर्नुहोस् होइन। विधिवत रूपमा सञ्चारकर्मी हुनेले त्यही अनुसारको नीतिमा बसेर प्रसारण गर्नुभएको छ, समन्वय गर्नुभएको छ होइन। विधिवत नभई आफै चाहिँ म सञ्चार माध्यम हो, सञ्चारकर्मी हो भनेर जुन अहिले नयाँ केही साथीहरूले अभियान सुरु गर्नुभएको छ त्यसमा र पहिलाकोमा धेरै फरक देखिन्छ हेर्नुहोस्। गरेर त्यो कसैले परीक्षामा पास गरेर गर्छन्, कसैले व्यवहारमा पास गरेर काम गर्छ नि, सबभन्दा ठुलो कुरो प्र्याक्टिकलमा ल्याउनु नै महत्व रहेछन् भन्ने हामीलाई चाहिँ त्यो खालको महसुस भएको छ।
1: मेरो साहब, यो शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति, विपद व्यवस्थापन तथा सामाजिक विकासमा स्थानीय सञ्चार माध्यमको योगदानलाई कसरी हेर्नुहुन्छ?
2: त्यसलाई झनै झनै 90% चाहिँ उहाँहरूकै मार्फतै अगाडि जानुपर्छ भन्ने कुरामा जोडेर जानुपर्छ। मैले अघि पनि भने होइन, प्रचार र समुदायलाई जानकारी गराउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका, सरकारले नीतिगत रूपमा निर्णय गरेर अगाडि जाने सरकारको भूमिका, त्यसमा त अब सञ्चार माध्यमको महत्वपूर्ण भूमिकै छ भन्ने हो।
1: स्थानीय समस्या उजागर गर्ने र समाधानका लागि सरकारवाला जिम्मेवार बनाउने कार्यमा सञ्चार माध्यम कतिको प्रभावकारी छन्?
2: उहाँहरूको भूमिका सकारात्मक छ, अगाडि बढ्नु भएको छ। सही तथ्य के हो भन्ने कुरामा चाहिँ छलफल गरेर पहिला उच्चारण मात्र होइन समाधान के हो भन्ने तर्फ पनि जानुपर्छ भन्ने हो। त्यसरी जानु पनि भएको छ, केही केही कहीँ अप्ठ्यारो भए है कहीँ कहीँ त्यस्तो नभएको पनि हुन सक्छ, त्यसलाई अब धेरै सकारात्मक जे धेरै छ त्यसलाई आधार मानेर जानुपर्छ भन्ने हो।
1: विकास निर्माणको विषयमा सञ्चार माध्यमबाट तपाईँको अपेक्षा के कस्ता छन् सर?
2: सञ्चार माध्यम मार्फत कुरामा जसरी जजले जे काम गर्छन् सही सत्यलाई नै अगाडि बढाउनुपर्छ र सही सत्यलाई अगाडि बढाउँदाखेरि आएको चुनौतीका कुराहरू, त्यसका प्रतिफलका कुराहरू जोडेर अगाडि जानलाई निरन्तर दिगोपनाको लागि नै कुरा गरेर अगाडि जानुपर्छ। त्यसमा सञ्चार माध्यमहरूको सकारात्मकै भूमिका हो भन्ने मलाई लाग्छ।
1: अब आगामी दिनमा पालिका र हजुरको रेडियो 102.1 MHz सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ?
2: हामीले निरन्तर सहकार्यमै गएका छौँ। यो 2-4 रेडियो जति 4-5 हुनुहुन्छ होइन, 4-5 रेडियोमा निरन्तरै गएका छौँ। त्यो निरन्तरता अब हामीले यसपालि पनि गर्ने भनेरै अगाडि बढेका छौँ।
1: जनचेतना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा महिला सशक्तिकरण लगायतका क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्भावना कतिको देख्नुहुन्छ?
2: अब हामीले सूचना प्रकाशन गर्छौँ, त्यसमा सहभागी भएर तपाईँहरू आउनुभयो भने त्यसमा समन्वय गरेर जाने कुरामा हामी तयारै छौँ, त्यो सम्भावना पनि छ। दोहोरो भूमिका दोहोरो तरिकाले फाइदा हुन्छ भन्ने हो त्यो चाहिँ किनभने संचार माध्यमले पनि सकारात्मक ढंगले अगाडि जान सकिन्छ यो स्थानीय तहले पनि कार्य गरेकोमा सबैलाई जानकारी दिन सकिन्छ त्यसो गर्दाखेरि
1: मेयर साहब अब आगामी पाँच वर्षका लागि तपाईँको पालिकाको विकासको मुख्य प्राथमिकता के हो
2: हाम्रो प्राथमिकता के हो भन्ने यही हो भन्ने फाइनल भएको छैन आवधि योजना हामी बनाउँदैछौँ होइन आवधि योजना मैले चाहिँ यो भने भनेर जानु मिलेन आवधि योजनामा आएको कुरा समुदायबाट जे अपेक्षा आउँछ त्यसलाई आधार मानेर जानुपर्छ हामीले विशेष गरी शिक्षा स्वास्थ्यलाई नै जसरी अगाडि ल्याएछौँ त्यसैलाई समेटेर हामी जान्छौँ थप कुरा पूर्वाधारका कुराहरू जोडेर प्रविधिमा जोडेर जानुपर्छ प्रविधि जोडियो भने सबैको मूल्याङ्कन त्यहीबाट हुन्छ भन्ने हो
1: हजुरले भर्खरै भन्नुभएको प्राथमिकता हासिल गर्न स्थानीय संचार माध्यमले कस्तो भूमिका खेल्न सक्छन् र खेल्दै हुन्थ्यो भन्ने
2: सत्य र तथ्य कुरा बाहिर ल्याउने हो त्यसमा समुदायमा जुन स्थानीय सरकारले गरेको निर्णयलाई समुदायमा लगेर यसको के छ प्रतिफल प्राप्त हुने कुरा हुन्छ कि हुँदैन तपाईँहरूको धारणा के छ भन्ने कुरामा चाहिँ जोडेर अगाडि संचार माध्यम जानुभयो भने थप स्थानीय तह होइन सरकार पक्षलाई ऊर्जा पनि हुन्छ भन्ने कुरा हो
1: हजुर अब मेयर साहब रामेछापका नागरिक हजुरको रेडियो 102.1 MHz श्रोता तथा 18 स्मारिकाका पाठकहरूलाई तपाईँको सन्देश के छ
2: विशेष गरी मन्थली नगरपालिकाको जनप्रतिनिधिको तर्फबाट के सन्देश छ सम्पूर्ण यो रेडियो सुनेर बस्नुहुने महानुभावहरूलाई यो स्मारिका प्रकाशनमा समेटियोस् भन्ने अपेक्षा हो भने जुन स्थानीय सरकारले बनाएका नीति नियमका कुराहरू संघ प्रदेशले गरेका विकासका कुराहरू सही सत्य र तथ्य कुरामा आधार मानेर अगाडि जानुपर्ने भयो र संघको विकासको कुरामा कसरी जोड्ने कति सम्मको स्केल हो प्रदेशको के हो र स्थानीयको के हो भन्ने कुरा चाहिँ समुदायले बुझ्ने गरी सरकारले त्यो खालको भूमिका खेल्नु पर्यो त्यो भूमिका खेल्नलाई यो संचार माध्यमहरूले अलिकति पैरवी गर्नुपर्ने चाहिँ कुरा छ त्यसको लागि जे काम स्थानीय सरकारले गरेको छ कमी कमजोरी हो भने खबरदारी गर्ने राम्रो छ भने त्यसको प्रशंसा गर्ने सरकारले नीति बनाउने समुदायले कार्यान्वयन गर्ने कमी कमजोरीलाई खबरदारी गर्ने हो भन्ने कुरा चाहिँ सन्देश प्राप्त होस् भन्ने जानकारी गराउन चाहन्छु
1: हस्मिर साहब अब अन्त्यमा तपाईँको विचारमा हजुरको रेडियोले रामेछापको सामाजिक सांस्कृतिक र विकास यात्रामा कस्तो योगदान पुर्याएको छ र आगामी दिनमा अझ यसको भूमिका चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ हजुरलाई
2: विशेष गरी संचार माध्यमहरूले विकासको कुरामा जुन अघि पनि भने सबै ठाउँमा सबै मान्छेहरू पुग्न सकेका हुँदैनन् सूचना प्राप्त गर्दैनन् संचार माध्यमले सरकारले के गर्दैछ सरकारले नयाँ कुराहरू के ल्यायो पुरानोलाई कसरी कार्यान्वयन गरेर गयो सरकारको कामहरू कति प्रतिफल छन् कति सफलता प्राप्त गरे कति असफल छन् त्यसमा कसरी जोडेर जान सकिन्छ राम्रा कामलाई चाहिँ कसरी जनताले प्राथमिकता दिएको छ नराम्रोलाई कसरी तिरस्कार गरेको छ भन्ने कुरा चाहिँ सही तथ्य नै समुदायमा आउने पनि गर्छन् कहीँ कहीँ के हुन सक्छन् भने यो नेपाल त वास्तवमा प्रचारको भरमै त काम हुने सबै कुराहरू हुन् सही सत्य तथ्य चाहिँ सबै कुराहरू आयो भन्ने कुरा पछि फेरि पुनः जानकारी गरिसकेपछि त्यसको प्रतिफल आएपछि प्रसारण गर्न सकियो भने राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भनेर आउँछ त्यो कुरा चाहिँ तपाईँहरूले थालनी गर्नुपर्छ भन्ने हो एउटाले गलत गर्यो भनेर जुन सूचना हामीले प्रकाशन गर्यौं नि भोलि फेरि त्यसको रिपोर्ट आइसकेपछि यो सही सत्य नै हो रहेछ या होइन रहेछ भने कमी कमजोरी कसको हो यस्तो रहेछ यसमा चाहिँ सकारात्मक पक्ष यो नकारात्मक यो भनेर प्रसारण गर्न सकियो भने के हुन्छन् भने नि सबैको अपनत्व बराबरी हुन्छ र जो कमजोर नगर्ने मान्छेको जीवनमा उसलाई पनि एक खालको गौरवको महसुस हुन्छ मैले गल्ती नगरे पनि भने खाएँ तर पनि पछि सफलता प्राप्त भयो यो होइन रहेछ भने अरूले नि थाहा पायो भन्ने हिसाबले चाहिँ जानु पर्यो होइन सबै सुरुमा भने एउटै छैन तर पनि कसै कसैले अहिले धेरै संचारमा जोडिएर जाने आधिकारिक पनि हुनुहुन्छ आधिकारिक नभएको पनि संचार हुनुहुन्छ उहाँहरूको प्रभावले मान्छेले कसै कसैले चाहिँ बिना अकालमा पनि मृत्यु हुनुपर्ने अवस्था होइन परिवारको बदनाम भयो समुदायको बदनाम भयो भन्ने हिसाबले नि गरेका छन् सधैँ कमी कमजोरी गर्नेलाई त के छ र उसको त निरन्तरताकै कुरा हो त्यसमा त अन्यथा छैन त्यस्तो कुरामा चाहिँ सजग गराउनु पर्छ हुनुपर्छ हामी पनि भन्ने हो सर
3: हजुरको रेडियो 102.1 MHz
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलाखा किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845848117 9845555562 0945411030 सम्पर्क गर्न सकिनेछ।
5: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
5: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावाहुरी चलेको बेला के नगर्ने?
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

0: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण

0: छौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
1: अहिले साँझको 7 बजे।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिका वडा नम्बर 6 भएको सार्वजनिक सुनवाई कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
2: चारवटा ठाउँमा जाँदाखेरि हजार गाउँ मुखिला अनि चेतक चार सुब्रे सबै ठाउँमा चाहिँ ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य होस् भनेर सार्वजनिक सेवा प्रभाव नवीकरणको लागि हामी छाउँछाउमा गएर सेवा प्रभाव गरिरहने गरेका छौँ। त्यस्तै त्रैमासिक प्रथम त्रैमासिक दोस्रो त्रैमासिकमा त्रैमासिकै दिदी बैङ्कमा गएर वडाको सिफारिसहरू प्रदान गरेर स्वास्थ्य प्रदान गरिरहेका छौँ। त्यस्तै गरेर हाम्रो विभिन्न हस्पिटलमा विभिन्न ठाउँको हस्पिटलमा खला परेर बस्नु भएको र सिफारिस चाहिएर फुलको माध्यमबाट नै हामीले सिफारिसहरू प्रदान गरेर सेवा प्रदान गरिरहेका छौँ। त्यस्तै प्रदेश सरकारबाट हाम्रो 35 जम्मा योजना उपलब्ध भएको छ, प्रदान भएको छ सरकारबाट, जसमा 7 योजना सम्पन्न भइसक्यो, 30 कार्य सम्पन्नकै क्रममा रहिरहेको छ। त्यस्तै राज्य बाँडफाँड स्थानीय नगर सम्बन्धी 11 योजना छ, आन्तरिक स्रोत मङ्गलबाट 6 योजना, नेपाल सरकार सामान्यकरण अनुदानबाट 21 मध्ये जम्मा 9 सम्झौता भयो, 2 सम्पन्न भयो, 3 चाहिँ कोटेसनमा काम हुँदैछ र उपगतीय कोष विशेष कोषहरू 2 योजनामा 1 योजना सम्झौता भयो र प्रगति विशेष कोष चाहिँ 1 योजना छ परेको। त्यस्तै गरेर हाम्रो वडाबाट चाहिँ प्रदान गरिएको सिफारिसहरू चाहिँ नाटक प्रमाणित सिफारिस 33 वितरण भएको छ, घरबाट सिफारिस 27, नागरिक सिफारिस 59, साथीलाई सिफारिस 21, अन्य स्रोत सिफारिस 16, सबै सिफारिस 65 गरी जम्मा 81 सिफारिस प्रदान भएको छ। त्यस्तै गरी व्यक्तिगत घटनावर्तन प्रतिवेदनमा चाहिँ जन्मदर्ता 47 प्रदान भएको छ, मृत्यु दर्ता 46, विवाह दर्ता 28, सम्बन्ध विशेष दर्ता 3, बताइ सबै दर्ता 6 गरी जम्मा 79 घटना दर्ता काम भएको छ भने सामान्य दर्ता महामान्य दर्ता 21 भएको छ। राजस्व सङ्कलन हाम्रो सहदेखिको सहीसम्मको 1,71,301.14 रुपियाँ जम्मा सङ्कलन भएको छ।
3: आज यस गोलन्जर गाउँपालिका वडा नम्बर 6 को 82-83 को सार्वजनिक सुनवाई कार्यक्रममा म यस गोलन्जर गाउँपालिका वडा नम्बर 6 नेपाली काङ्ग्रेसको वडा प्रतिनिधिको हिसाबले समग्रमा मलाई लाग्छ वडा नम्बर 6 को सार्वजनिक सुनवाई कार्यक्रम म एकदम यो वडासँग नजिकै पनि स्थानीय भएको हिसाबले जहाँसम्म लाग्छ अहिलेसम्म जनताको जनगुनासो खासै त्यस्तो धेरै पनि छैन, तर मान्छेको मनमा के हुन्छ भने कहिले पनि काम सन्तुष्टि कहिले पनि हुँदैन। जति पनि विकास निर्माणका काम हुन्छ उडाले दिने सेवा प्रवाहको विषयमा मान्छे कहिले पनि पुगो भयो भन्ने मनसाय कसैको पनि हुँदैन। तर जहाँसम्म हाम्रो 6 वडाको भूगोलको हिसाबले यहाँको वासस्थानको हिसाबले वडाबाट दिने जुन सेवा सुविधा जस्तै भन्दा विकास निर्माणको काम भन्दा पनि मान्छेलाई विकास निर्माणको काम हुन्छ तर त्यो विकास निर्माण काम छेडी हुन्छ त्यो पुरा भइसकेको हुन्छ तर हाम्रो भूगोल कस्तो छ भने अलिक ठुलो एरिया छ अलिकति पहाडी क्षेत्र छ अलिक ठुलो भूगोल हुनाले ओडाले दिने जुन यो सिफारिसदेखि लिएर जुन यो भत्ता जन्मदर्ता विवाहदर्तालाई जुन जुनसुकै सिफारिसहरू छ त्यो चाहिँ भन्न त भइरहेको छ टाइम टाइममा समय समयमा स्थानीयको जुन सम्बन्धित वडा वडामा जस्तो सबै ठाउँमा नआउने एउटा नौवटा साबिकका पुराना वडाहरू छन् त्यसमा बिचबिच स्थानमा गएर दिइरहनु भएको छ त्यस्तो खालका सेवा सुविधा समय समयमा जनताले चाहेअनुसार अझ प्रभावकारी बनोस् जस्तै स्थानीय वडा वडाले पालिका स्तरले अझ राम्रो खालको भूमिका चाहिँ जनतालाई धेरै ठुलो अपेक्षा पनि हुँदैन क्या सामान्यभन्दा सामान्य कुरा चाहिँ बढी चाख्नु हुन्छ त्यसले हामीले धेरै ठुलो काम गरे हुन्छ त्यो मान्छेले त्यो कामको चाहिँ मूल्याङ्कन गरे हुन्छ तर त्यो ठुलो काम भन्दा पनि सानो काममा चाहिँ मान्छेलाई अलिकति दिमागमा बसिरहेको हुन्छ त्यो कारणले गर्दाखेरि वडाले दिने सेवा सुविधा पालिकाले दिने सेवा सुविधा दुष्ट दुष्ट जनताले अलिकति बुझ्ने तरिकाले छिटो छरिदो तरिकाले दिनुहोला त्यसै गरी हाम्रो 82-83 यो जुन सार्वजनिक सुनाइ कार्यक्रम छ कार्यक्रम मलाई लाग्छ मान्छे अब अलिक कमै जस्तो छौँ जसको मतलब कतिवटा नाम सभामा खासै असन्तुष्टि रहेनन् मान्छे थोरै छ सन्तुष्टि छैन त्यसको लागि मलाई अलिकति समय दिनुभयो बनाउनु लागि कार्यक्रम सञ्चालकहरूले धेरै धेरै धन्यवाद छ हस्त
4: विगत यो चाहिँ हाम्रो गाउँपालिका भइकन पहिलो कार्यकाल र दोस्रो कार्यकाल हो यो पहिलाको कार्यकालको योजनाहरू अधुरा भएका छन् त्यसका चाहिँ राम्रा पनि भएका छैनन् अधुरो कच्ची भएका छन् यो अहिलेको कार्यकालले किन त्यसलाई गरेका छैन यो भवन हेर्नुहोस् पहिलो कार्यकालमा बनेको यो जस्तै छ अहिले दोस्रो कार्यक्रम पनि सकिन लाग्यो जेरोडाको सिँचाइको ट्याङ्की बनिसकेका छ पाइप छेसकेका थियो इरा फडिसकेका थियो मिटर बक्स बढिसकेका थियो त्यो योजनालाई किन अहिलेको यो हाम्रो चाहिँ सरकारले चाहिँ त्यसलाई वास्ता गरिएन त्यसको आश्रय के हो एक दिन म चाहिँ गणेशनाथ पूजा गर्नलाई चाहिँ भनेर गएको थिएँ त्यहाँको पुजारी चाहिँ यहाँको सबै मार्बलको योजना थियो ढुङ्गा उछ्याइदिए रोडसम्म बिचको योजना थियो त्यो के हो भन्छ अब त्यसले चाहिँ म जस्ता मान्छेलाई चाहिँ हजार मान्छेलाई त्यसले भन्नु होला त्यो बदनामी कसले गरे त्यहाँ किन त्यो के हो त्यो पुजारीको गुनासो हाम्रो फ्लोरले के सुनेर हाम्रो चाहिँ सापु यसबाट वडा चाहिँ केही क्षेत्रको हुनुहुन्छ त्यहाँको अधुरो भएको के हो ती कुराहरू चाहिँ हामीले बुझ्नु पर्यो जनताहरूले बुझ्नु पर्यो त्यो अधुरो किन भयो देउताको खानेपानी खानेपानीले सिँचाइको चाहिँ ट्याङ्की किन अधुरो बस्यो त्यसलाई चाहिँ अब यो हामीले चाहिँ अहिलेका राजनीति प्रतिनिधिहरूले त्यसलाई अवस्था गर्नु नपर्ने हो कि केही गर्नु नपर्ने ती योजनाहरू चाहिँ पहिलेका चाहिँ राज्यको पैसा होइन कि अहिलेको राज्यको पैसा अर्कै हो त्यो पहिलेको कार्यकालका योजनाको पैसा अर्कै भएर हो कि यो भवन किन अधुरो भयो यो पक्षकार अझै घाटामा बसिरहेका छन् यसको यो पैसा किन निकास भएन हामीको अघितिर वडाको अघितिर यत्रो भवन बसिरहेको छ यो अधुरो बसिरहेको छ अहिले पनि हामीले चाहिँ राम्रो सदुपयोग गर्न पाएको छैनौँ यो राज्यको पैसाको दुरुपयोग हो कि होइन हाम्रो यो सुशासन यो स्थानीय तहको सामाजिक उत्तरदायित्वभित्र पर्छ पर्दैन यी कुराहरू भन्न चाहिँ हाम्रा स्थानीय तहदेखि लिएर सम्पूर्ण हाम्रो चाहिँ गाउँपालिकाकै उत्तरदायित्व भित्र पर्छ पर्दैन यी कुरा योजनाहरू अधुरो भएकालाई पुरा गर्नुपर्ने दायित्व नयाँ नयाँ योजनामा चाहिँ उत्तरलाई अग्रसर हुने तर पुराना योजनाको आधीभन्दा बढ्दा चाहिँ लगानी भइसकेको ठाउँमा चाहिँ किन त्यसलाई चाहिँ चासो दिएन भन्ने हाम्रो जनताको गुनासो पोख्दै दुई शब्द यहाँ सहकार नमस्कार
5: नमस्कार मैले चाहिँ के भन्न चाहेँ भनेदेखि अहिले यो हालसालै आइरहेको बजेटमा जस्तो अहिलेको यो मूल्य वृद्धिले गर्दाखेरि मान्छेले काम गर्ने अवस्था छैन त्यो मूल्य वृद्धिले गर्दाखेरि जस्तो अहिले यो मिसिन लाउने कुराहरूमा पनि अब 15% श्रमदान राख्दै हुन्छ यो 15% श्रमदान चाहिँ अब समितिमा बस्ने मान्छेले मिसिन लाउने काम छ अब 15% श्रमदान चाहिँ समितिमा बस्ने मान्छेले के गरे घर अब त्यो कि स्वत त्यो 15% श्रमदान गर्ने चाहिँ समितिले नै कि गोदीबाट हाल भन्नु पर्यो होइन भने यस्ता कुराहरूलाई चाहिँ अलिकति समायोजन गरेर कार्यपालिकाको मिटिङबाट चाहिँ यसलाई समायोजन गरेर अलिकति मिलाइदिए हुन्थ्यो र जस्तो माथिल्लो बेल्टमा काम गर्ने हिसाबमा अहिले समिति राख्नलाई मान्छे खोज्नुपर्ने अवस्था भएको छ कताबाट मान्छे राखिदिने अब जस्तो अब यहाँको रेट चाहिँ यहाँको र माथिल्लो बेल्टको रेट एउटै छ वहाँ माथि बल्ल पुर्याउनलाई 7,000 लाग्छ, यहाँनिर 2,000 हुन्छ। त्यो त्यसको पनि अलिकति मूल्याङ्कन गरेर महानगरपेटमा लाग्ने स्रोत साधनको पनि अलिकति पनि गरेको चाहिँ अलिकति मिलाइदिएदेखि मान्छेहरू काम गर्नलाई समिति पनि पाइन्थ्यो कि होइन भनेदेखि त समिति पनि राख्नलाई चाहिँ हामीले त बाहिरैबाट ल्याउनु पर्ने अवस्था भएको छ। यही जानकारी गराउँदै मेरो विषयमा यही राख्दछु। हस्त धन्यवाद।
6: नमस्ते सबैमा। हाम्रो समस्या चाहिँ यो औद्योगिक क्षेत्र बन्छ बन्छ भनेर भनिरहेको छ होइन, त्यो हिसाबले फुटबल ग्राउन्ड पनि हाम्रो मानिसकेका छ। अनि त्यो औद्योगिक क्षेत्र कहिले बन्छ, त्यसको के हो कुरो, अनि त्यही अनुसार हाम्रो फुटबल ग्राउन्डलाई पनि बजेटहरू यसो अलिअलि हालिदिनु पर्यो भन्ने दुई शब्द
7: भन्यो। छोपट अगाडि पनि छोपट भारतको लाग्दैन थियो, आज भएछ, अझ राम्रो। यसै गरी फेरि होस्, अनि मान्छे आउने वातावरण पनि बनोस्। यसो भएपछि मान्छे आउने वातावरण पनि बन्छ, न त एकदम बिरलै रसद चौमासी भनेको छ, उता एक वर्ष कति वर्षको भएको छैन, थाहा पनि छैन। कहिलेकाहीँ गाउँपालिकामा यस्तै भएको थियो, म गाउँपालिका पनि क्लियर थिएँ, क्योंकि बुझाएको ज्ञानै मान्छे देखिनँ। यो सार्वजनिक सुनाइलाई सामान्य हल्का रूपले लिइरहेको छ, यो सार्वजनिक सुनाइ हल्का रूपले नलिपिनु होला, यो जटिल कुरो हो। यो कमसेकम यहाँ आएर चाहिँ भन्नु त पाइयो, आफूलाई चित्त नबुझेका कुराहरू के छन्, भन्नुपर्ने कुराहरू के हुन्, ती कुराहरू चाहिँ सबै यहाँ सुनाउँदाखेरि जुन पदार्थ पदमा बस्नुभएका पदाधिकारीहरूले राम्रोसँग बुझाउनुहुन्छ, आर्थिकले नभएर हो कि के कारणले नभएर हो त्यो सबै बुझ्नुहुन्छ। त्यस कारणले अरू अरूचोटि अरूचोटि फेरि फेरि गर्दाखेरि चाहिँ अलिक संसार पनि अलिक नपुगे कम पुर्याएको हो कि त्यो उसमा मात्रै फेसबुकमा हालिदिएर मात्रै हो कि अथवा के भएर हो, मान्छेहरू एकदम कम कमी उपस्थित हुनुभएको छ। यसको लागि त्यहाँदेखि अध्यक्षजीले कल गरिदिनुहुन्न, अनुरोध गर्छु, विस्तृत गरिदिनु, त्यसपछि सबैलाई थाहा हुन्छ के रहेछ कस्तो रहेछ, बाख्री दस अभिभावकहरूले पनि भुल्ने थिए भन्ने कुरो मेरो दुई छन्द यही मुख्य प्रति मेरो
8: साथीहरू।
9: नमस्कार, पराजित ज्यू सचिव भन्ने नमस्कार छ। मेरो गुनासो चाहिँ के छ भने आजभन्दा अगाडि यहाँ पालिकाबाट दबाई पठाइन्थ्यो पिटिएर खोप लाग्यो होइन, भ्याक्सिन गाउँ गाउँ टोलटोलमा गएर अहिले जति चोरी आउनु दबाई छैन भनिएको छ, पालिकाले चाहिँ वार्डमा पठाउने काम राखिदिनु पर्यो, जसरी पनि जनतालाई केही कृषकहरूलाई सुविधा होस्। मेरो भनाइहरू त्यो दुई शब्द एक हुन्छ ल।
10: यो सार्वजनिक सुनवाई हो, सार्वजनिक सुनवाईको विषय अघि हाम्रो प्रस्तुतले नै राखिसक्नुभयो। हरेक जिम्मेवार निकायहरूले आफूले गरेको काम कारवाहीको सार्वजनिक सुनवाई गर्नुपर्छ। यो लोकतन्त्रको एउटा सौन्दर्य पनि हो, लोकतन्त्रभित्रको पारदर्शिता अझ सुशासन, हामी सुशासन सुशासन धेरै शब्द सुन्छौँ, सुशासनभित्रको एउटा महत्त्वपूर्ण पाठ पनि हो। र हाम्रो सार्वजनिक सुनवाईहरू चाहिँ अघि हाम्रो भाइले भने जस्तै हामी सार्वजनिक सुनवाई भन्छौँ, आलोचना बाहिर सडकमा पेटीमा अथवा चौतारोमा चाहिँ गर्छौँ, तर फर्मल बसेर छलफल गर्ने बानी हामीले अभ्यास गरिसकेका छैनौँ। त मेरो हकमा पनि हो, कुनै अरू तपाईँहरूको हकमा पनि हो, किनकि संस्थागत आलोचना गर्ने बानीको विकास जब परिपक्व हुँदै जान्छ, लोकतन्त्र पनि परिपक्व हुँदै जान्छ। अब यहाँ म दुईवटा प्रश्न आउँछ, मैले अस्ति गोल्डन भनेको थिएँ, सार्वजनिक सुनवाई किन जानु पर्यो, समर्थकहरूले के भन्ने भए है ठिकै गरेछ राम्रै गरेछ किन जानु पर्यो होइन, अनि आलोचकहरू प्रतिस्पर्धि त लोकतन्त्रमा विरोधी त हुन्छ नि, विरोधीले भन्ने चाहिँ के भयो भने जति भने पनि सुन्दैन के कतिजना भनेको स्वीकृति कसले हुन्छ र भनेदेखि भ्याकुम गर्नु जनपरिचालन आलोचकहरूले सुन्दै सुन्दै नै के जाने, अनि समर्थन किन गरिरहेको छ राम्रै गरिरहेको छ किन जाने भने चाहिँ त्यो भ्याकुम भयो नि त। अनि सबैतिर हाम्रो वडाको मात्रै सबैतिरको गाउँपालिकाले सार्वजनिक सुनवाई यस्तै यस्तै उपयोग त्यसैले मैले भन्नु लोकतन्त्र चाहिँ के हो भन्नुहुन्छ भने बहुमतले बहुमत ल्याउनेले शासन गर्ने होइन, त्यो शासनै हो। हामी जनसेवा भन्छौँ के भन्छौँ त्यो होइन, लोकतन्त्रको सामान्य नियम जनताले भोट मार्फत अभिव्यक्त गर्ने र जित्नेले शासन गर्ने होइन, र अल्पमत हुने हारले के गर्ने भने खबरदारी गर्ने होइन शासन र खबरदारी बिचको यसरी हुँदै जान्छ जस्तै हिजो जित्ने हिजो हार्ने के गरे हिजो जित्न खबरदारी गर्ने आज हार्ने आज जित्न खबरदारी गर्ने यो चक्र चाहिँ चलिरहन्छ त्यसैले तर यदि खबरदारीको पाटो पनि छोड्नु भएन जित्नेहरूले शासन व्यवस्थालाई व्यवस्थित गर्ने कुरा पनि छोड्नु भएन दुईटै त्यसरी बुझ्नुपर्छ जस्तो मलाई लाग्छ अब हाम्रो गाउँपालिका चुनावमा हामी निर्वाचित भएर आएपछि मैले अब यति एउटा कुरा हाम्रो छ नम्बर वडा अध्यक्ष खासमा उहाँले गाउँ कार्यपालिकामा पनि सशक्त अलिक विरोधी आवाज प्रतिपक्षी आवाज नै बोल्नुहुन्छ त्यो सत्य हो किन यो लुगाउनु पर्दैन है अहिले दुईजना कार्यपालिका उहाँ जानु पनि भएको छैन मैले कार्यपालिका रुचाउनु किनकि विरोधी आवाज त त्यो चाहियो है चाहिन्छ नि त लोकतन्त्रको सौन्दर्य हो प्रतिपक्षी फेरि जस्तै तपाईँ संसदमा संसद प्रतिपक्षी हो भन्छ कि केन्द्रीय संसद तपाईँ कति ख्याल गर्नुभएको प्रतिपक्षीको आवाज हो नि संसद सरकार त गरिरहेछ हो तपाईँलाई सुकुम्बासी बस्तीमा डोजर लाग्यो अब त्यसको विषयमा बोल्ने ठाउँ त कहाँ हो सुकुम्बासीलाई लाग्यो कि हुकुम्बासीलाई लाग्यो कि सुकुम्बासीको के स्थिति छ भन्ने त त्यसको बहस गर्ने ठाउँ त संसद हो नि त यहाँ पनि कार्यपालिका अथवा गाउँसभा आफ्ना एजेन्डाहरू पास नहोला जस्तो अहिले केन्द्रीय संसदमा पुराना दलहरूको एजेन्डा पास हुन्छ त सङ्घी छैन नि पास हुन्छ लगभग दुई तिन एकातिर तर संसद त्यहाँ रोकिन्छ त रोकिँदैन त्यहाँ आवाजहरू त बुलन्द हुन्छ त्यहाँ यो ठिक यो बेठी है हिजो एक घन्टे पार्टीको चाहिँ सत्र सिट थियो रवि लामिछानेको नेतृत्वमा त्यही पनि त आवाज त्यहाँ बुलन्द भइरहेको है भलै अहिले अर्को पार्टीको थोरै सिट होला तर त्यहाँ जनताको आवाज मुखरित हुनु पर्यो है त्यस्तै हाम्रो पनि गाउँसभा कार्यपालिकाहरूमा हाम्रो आवाजहरू पुर्याउनुपर्छ है रचनात्मक सुझावलाई स्वीकार्ने र मार्ग अगाडि जाने हामीले वातावरण बनाउनुपर्छ त्यसो गर्दा मात्रै हामी लोकतन्त्रको अभ्यासलाई अझ परिपक्व अझ चिरस्थायी बनाउन सक्छौँ है अब हारजित त जनताको बिचमा पाँच वर्षमा जाने त्यो सङ्घीय चुनावको हिसाबले जाने प्रदेशको हिसाबले जाने गाउँपालिका हिसाबले जाने वडाको हिसाबले जाने अब हाम्रो पनि त लगभग त्यही आठ नौ महिना बाद एक एक वर्ष भयो वैशाख अर्को वैशाख एक किसिमको चुनावै हुन्छ है संवैधानिक व्यवस्थाले भनेपछि त्यो स्वाभाविक हो त्यो गर्ने पैसा जनताले गर्छ तर कार्य सञ्चालनमा त्यसको आलोचनात्मक विरोध पनि चाहियो काम पनि गर्दै जान्छ फेरि विरोध भयो भने काम गर्न छोडेपछि त फेरि त शासन व्यवस्था त अगाडि बढ्दै यिनै विषयहरू राख्यो र अब यहाँ हाम्रो पालिकाको सन्दर्भमा चाहिँ हामीले के गर्न सक्यौँ के गर्न सक्यौँ के गर्न सक्छौँ हाम्रो वडाज्यूलाई पनि मैले बारम्बार भनेको छु म तपाईँलाई पनि त्यही कुरा भन्छु गाउँपालिकामा विकासका योजनाहरू मा सबभन्दा समस्या कहाँ गरेको छ हाम्रो कुल बजेट जुन छ त्यो बजेटको 85% बजेट चाहिँ चालु खर्चमा खर्च चालु खर्च त्यति बुझिहाल्नुहुन्छ विकासमा होइन कर्मचारी भरण पोषण अन्य विविध तातो चिसो होइन मोटरसाइकल गाडी इन्धन यी चिजहरूमा चाहिँ बढी पैसा खर्च छ होइन म निर्वाचित भएर आउनु पनि मैले अध्यक्षलाई एउटा प्रस्ताव गरेँ अध्यक्ष भइदिएको भयो सजिलो के प्रस्ताव गरेँ भने यो हाम्रो कर्मचारी लगभग 200 हारेमा छ यो कर्मचारी 75 धारामा झार्दा पनि गाउँपालिका योभन्दा राम्रो चल्छ सम्भव छ क्या त्यसमा सर्दर कतिजना जस्तो वार्षिक पनि हिसाब गरेको 10 जति खर्च हाम्रो चालु खर्च घटाउन सक्यो 10 चालु खर्च घटाइयो त्यसलाई समपूर्वकमा लगियो अथवा प्रदेशसँग अथवा सँगसँग लिङ्क गरियो भनियो है वार्षिक 20 विकासमा हामी लाउनुपर्छ त्यो खालको परिस्थिति छ अब त्यो गर्न हामी सक्दै सक्दैनौँ भन्दा अब अहिले यही मनस्थितिबाट यही राज्य दलीय चक्रको मनस्थितिबाट हामी एकजना कार्य सहयोगी बिएन पनि निकाल्न सक्दैनौँ फेरि र म दावाका साथ भन्छु अहिले हामी आयौँ हिजो एउटा चाहिँ कार्यकाल अघि चाहिँ जनप्रतिनिधिले चाहिँ भुक्तान गर्नुभयो है र भोलि अर्को टिम आउँदा तर के चाहिँ सत्य हो भने अहिले रहेको चालु खर्चलाई नियन्त्रण नगर्ने हो भने विकासका कामहरू यो बाटो छु भने अलिक यसो एक दुई लाख एक दुई लाख पाइप सायद किन्ने नि त्योभन्दा पाइप गर्न सक्ने छैन त्यसको लागि हामीले चालु खर्च नै घटाउनु पर्छ अहिले शिक्षामा हामीले 3 करोड 3 देखि 4 करोड हाम्रो विद्यार्थी संख्या कति गत वर्ष 4500 हराएको थियो यसपालि मलाई लाग्छ मैले इमेजको अहिलेको अपडेट त हेरेको छैन तर 43-44 सय हाम्रो वार्षिक यो भौतिक संरचना भन्दा बाहेक कति खर्च हुँदोरहेछ त्यसमा शिक्षामा भन्दा हामीले पोहोर 25 करोड गरेका थियौँ यसपालि पनि लगाउँदा घटाउँदा धेरै घटायो भन्दा पनि 24-24.5 करोड आर्यनमा हामीले खर्च गर्छौँ र पर विद्यार्थी एउटा विद्यार्थीको भागमा 52,000 पर गर्छ तर हाम्रो उपलब्धि के छ भन्दा हामीले सिङ्गो गाउँपालिकाबाट 45 विद्यार्थीबाट जम्मा 2 जनाले ए प्लस भनेको अलि राम्रो ग्रेड ल्याएको 2 जना रिजल्ट हो नि त ल अहिले गरेँ ऊ गरेँ मैले स्कुल सुधारेँ मैले यस्तो गरेँ त्यस्तो गरेँ होइन मैले खेलकुद खेलाएँ मैले पढेँ मैले विद्या के अरे उसलाई टाइट गरेँ मलाई भाषण गर्नु त हुँदैन हेर्नु त रिजल्टमा अब रिजल्टमा हेर्दा के रहेछ 2 जना A+ ल्याएको स्थिति अब यसलाई सुधार्न के गर्नुपर्छ त भन्दा यसलाई सुधार्न विद्यालय समायोजन विद्यालय मल र एकवटा एक आवश्यक मार्ग हो नत्र हाम्रो यो खर्च धुलो पनि हुन्छ उपलब्ध पनि के यो कुरो मैले बारम्बार अधिसूचना भनेको छु वडा एकवटा एक आवश्यक मार्ग गरौँ र विद्यालय मर्ज नगर्ने हो भने बरु त्यसलाई गाडी सुविधा दिउँ होइन होस्टेलको व्यवस्था गरौँ यही खर्चले पुग्छ तपाईँ यो अहिले 6 नम्बरवटा जति खर्च गरिरहेको छ शिक्षामा होइन तपाईँ यहीँ तपाईँ देवलटामा बनाउनुहुन्छ कि होइन घोसिलामा बनाउनुहुन्छ कि अथवा दुइटै पोइन्टमा बनाउनुहुन्छ कि कम्ती दुइटै स्कुल चलाउनु आवश्यक ढङ्गले चलाउनु भयो भने तल्लो बेलको एउटामा केन्द्र गर्ने पहाडको एउटा केन्द्र गर्ने आवश्यक सुविधा दिने बरु खाना बस्न दिने यही खर्चले पुग्छ यही शिक्षक र कर्मचारीको व्यवस्थाहरूले पुग्छ र उपलब्धि नै हुन पर्यो अब हामीले एउटा स्कुलमा 4,000 विद्यार्थी सिकेर अर्कोमा 5,000 विद्यार्थी सिकेर होइन र चाहिँ यो शिक्षाको गति अगाडि बढ्दैन बढ्ने सम्भावना छैन जो निर्वाचित गराएर यो चाहिँ मैले अहिलेसम्मको अनुभूति यहाँ सरहरू पनि हुन्छ सरै हुनुहुन्छ पहिला गोल्डाको हेडसेट चलाउँदा विद्यालय गर्नुहुन्छ त्यसैले यो विषय चाहिँ हामी सबैले छलफल मनन गर्नुपर्ने विषय छ हाम्रो 4 करोड शिक्षामा 10 करोड चालु खर्चमा र 13 करोड पैसा चाहिँ अनावश्यक अपचलन मतलब अनावश्यक अपचलन त्यसलाई व्यवस्थापन गर्दा कम्ती 12-13 करोड चाहिँ वार्षिक बजेट बन्छ भन्ने अनि हामीले तपाईँले अघि भन्नुभयो नि यहाँ अधुरो किन नबनाएको त्यहाँ बढाउँदा सबै भन्छ पैसा है भाँडामा चाहिँ सामान नभएपछि गर्न सकिने पकाउन सकिने कुरो त हुँदैन त्यसैले यो विषयमा हामी सबै सबभन्दा पहिला प्रत्येक के हुन जरुरी छ भने हामीले वर्तमान मौजुदा चालु खर्चलाई घटाएर विकास खर्च अथवा पुँजीगत खर्च होइन बाटो धार हुनु पऱ्यो अथवा कुनै कृषि यन्त्र किनिदिनु पऱ्यो किसानहरूको लागि कृषि मार्जिनीकरण गर्नु पऱ्यो जुना सुन्तलाको बोट भिरुवा विस्तार गरिदिनु पऱ्यो त्यसलाई संरक्षण गर्नु पऱ्यो किरा दिनु पऱ्यो त्यता लाग्यो भने चाहिँ उत्पादन पनि बढ्यो होइन पुँजीको विकास पनि हो पुँजीको निर्माण पनि हो पुँजी निर्माण गर्ने क्षेत्रमा हामीले लगानी केन्द्रित गरेनौँ भने यही चालु खर्चमा घुमायौँ र ठिकै छ उता 15,000 गाडी खान्छ उता 10,000 खान्छ अब अहिले तपाईँलाई के सम्बन्ध गऱ्यौँ हामीले हामी गऱ्यौँ हामीले म त यसमा त गिल्ती नै फिर मैले गत वर्ष नै गरेको हामीले अध्यक्ष उपाध्यक्ष विशेष कार्यक्रम भन्नु बनाएर माछु 15,000 माछु भर्ना गरेर किन गऱ्यो भने मैले भएको छैन मैले गर्नु त गरियो त्यो उपलब्धि चाहिँ त्यहाँ विद्यालय आउँछ भन्नु पऱ्यो म तपाईँको कुरा प्रष्ट भन्छु जति यी पनि गर्नुभएको थियो एकजना एकजना बहिनी यहाँ पारिवारिक अप्ठ्यारो नै पऱ्यो होइन एउटा स्वयं दिएर आयो उसको जीविका चल्छ अथवा बिहान बेलुका चाहिँ हात मुझाउनु सजिलो हुन्छ शिक्षा सुधार भनेर राखेर होइन नि त अब पालिकाभरि यसरी राखेको हिसाब गरेको 2 करोड त्यसै पनि जाँदो रहेछ होइन त्यसै पुली निर्माण गर्ने क्षेत्र बढाएर यस्ता क्षेत्रहरूमा चालु प्रकृतिका क्षेत्रहरूमा हामीले बजेटलाई घटाउन सकेनौँ भने हामी जो निर्वाचन गर्ने हालत यही हुन्छ। यस विषयमा जनस्तरमै समुदाय स्तरमै उडा स्तरमै टोल स्तरमै चालु खर्चको प्रकृतिलाई घटाउनु पर्यो क्या। सबै गाउँपालिका अध्यक्ष भयो भने उपाध्यक्ष भयो भने वडा अध्यक्ष गर्नुहुन्छ के त त्यो खर्च घटाउन सकेन। बजेट बढाउनु बसो जोड्दै जोड्दै जोड्दै जोड्दै गर्छु गएपछि तपाईँ 85% भने कति बुझ्नु भएन 85% चालु खर्च जान्छ 15% के तपाईँ ओडालो चार चार लाखेर दिनु परेको बाँकी अध्यक्ष उपाध्यक्षले अलिअलि चाहिँ है यसै अलिअलि योजना भन्ने ठाउँमा ठाउँ ठाउँमा हाल्नु अब गर्दा कहाँ छ त भोलि छैन होइन। त्यसो हुँदा चालु खर्चको प्रवृत्तिलाई घटाएर पुँजीगत खर्च बढाउनुपर्छ भन्ने मेरो सुझाव हो यो विषय राखेँ। र अब यहाँ तपाईँले जे उठाउनु भएको छ अब मलाई लाग्छ त्यसैमै समेटियो होइन। जस्तै यो भवन कम्प्लिट गरिदिनुपर्ने खासमा यो शान्ति मन्त्रालयले गर्नुपर्ने उहाँ व्यवसाय साथीहरूको पैसा पसिरहेको छ त्यो पैसा पनि हुँदैन पाएँ। यसको प्रोसेस के हो त मैले पछि हाम्रो डम्बरदारले धेरै भन्नुभयो उहाँ मन्त्रालय पुग्यो सारा गऱ्यो केही गर्दा त्यो चाहिँ पारमा सिधेर यो हामीले कम्प्लिट गर्न मिल्छ र भने पठाउनुहोस् फेरि पुग्छ सुक्कर हुन्छ किनकि लफडा पठाउनु है भनेर यो कम्प्लिट भएको थियो यो चाहिँ कम्प्लिट गर्नै पर्ने विषय हो है। त्यहाँ एउटा चाहिँ डिप सिँचाइको विषय आएको छ अरू यो चाहिँ हाम्रो खास गरी यो राफ्टिङमा यत्रो खर्च हो है पछि डुबायो अब राफ्टिङको विषय चाहिँ खास गरी पछि फेरि सुनपछि मरिन डाइभर्सनको विषय आएपछि अघिल्लो सरकारले गरे भन्नु छोड्यो है यो महत्त्वपूर्ण नै काम हुन्थ्यो होइन जसले गऱ्यो भने यहाँबाट फुलकोट बलेदी राफ्टिङ चलाउनुमा राम्रै हुन्थ्यो पर्यटन विकास भयो तर यसलाई डिस्टर्बले गर्नुभयो भने चाहिँ सुनकोसी मरिन डाइभर्सन पानी उदा गरे कताबाट राफ्टिङ चलाउँछ है त्यसले गर्दा थप लगानी चाहिँ किन गर्ने त अब होइन आखिर पानी 70% चाहिँ यो 3-4 महिनाको जुन राफ्टिङको सिजन हुन्छ त्यसको पानी मरिन डाइभर्सन जाने 30% मात्रै पानी हाम्रो यहाँ रहनु भनेपछि त्यो राख्ने जुन त्यति त्यसमा धेरै लगानी गरेर पनि अब सुरु छेडि नै सकेको छ भनेर पानी त लैजा नि त त्यसरी अब त्यो हिसाबले यो अलपत्र पऱ्यो अब अरू हिसाबले अघिल्लो सरकारले गरे हिसाबले होइन यो कम्प्लिट गर्नु हुँदैन भन्ने हिसाबले परेको होइन। यो कुरा म तपाईँलाई क्लियर गर्न चाहन्छु यो भवन पुऱ्याउनुपर्छ यो पनि राखेँ र अब सङ्घ र प्रदेशको हिसाबले पनि यो वडामा धेरै योजनाहरू छन् होइन अब अदरज्यूको वडा पनि हो हामीले पनि पहल गऱ्यौँ यहाँ वडाज्यूले पनि अब उहाँकै मन्त्री भएको अवसर पनि अलिकति बढी पहल गर्नुभयो होइन। अब खास गरी तपाईँहरूको 26 हुँदै नाकाजुली हुँदै कालुमा आउने बाटोलाई नै फोकस गरेको त्यही कारण 3 महिनाका साथीहरू हामीसँग अलिअलि नामसु नै हुनु होइन पहिलो 3 महिना हुनु पर्थ्यो हो कुरा होइन तर यहाँ पनि फेरि जुनाल क्षेत्रै हो होइन नागाजुली चाहिँ होइन यो वडाको अझ तपाईँलाई भन्नुहुन्छ भने नाकाजुलीको जुनार सुन्तलालाई संयोजन गर्ने र 26 नाकाजुली मात्रै पिचलाई कम्प्लिट गऱ्यो भने कृषि पर्यटन चाहिँ त्यहाँ हुन्छ सरर कारमै आएर कम्तीमा एक घन्टा पनि लाग्छ होइन 45 मिनटको मा बाटोको मान्छेलाई आफै जुनार सुन्तला टिपेर
11: होइन
10: जुनार टिपेर सक्कर डिग्गीमा हालेर लिएर जान सक्ने कृषि पर्यटनको विकास चाहिँ 3 कन्या पनि गर्नुपर्छ यसो म त फेरि पर्दैन भने सबभन्दा नयाँ चाहिँ नाकाजुली हो त्यसरी हामी त्यसलाई फोकस गऱ्यौँ त्यो सबैले गरे फेरि यसमा चाहिँ दलीय हिसाबले काङ्ग्रेसले जसले कि माओवादी जसले कि एमाले त्यो पनि पर्दैन त्यो जरुरी थियो किनकि कहिले माओवादीको मुख्यमन्त्री हुनुभयो कहिले काङ्ग्रेसको हुनुभयो कहिले एमालेको हुनुभयो सबै दलको मुख्यमन्त्री हुँदा अथवा भौतिक मन्त्री हुँदा अर्थमन्त्री हुँदा सकेको तिनै पार्टीले त्यसमा पहल गरे उनीहरूको पार्टीले धेरै भाग लिनुपर्ने अथवा अर्कोले कम भाग लिनुपर्ने होइन त्यसको इनिसिएसन है हाम्रो युवराज दुलाल हुनुहुन्थ्यो भौतिक मन्त्री उहाँ हुँदा पनि भयो पछि शालिक दाई मुख्यमन्त्री हुनुहुन्थ्यो पछि चाहिँ हाम्रो बाबु सिंह लामा हुनुभयो होइन त्यसैले इनिसिएसनमा अर्थमन्त्री मालेको चाहिँ के थपलिया हुनुहुन्थ्यो त्यसैले हाम्रो पार्टीले चाहिँ गरे अर्को पार्टीले चाहिँ होइन भन्नु पनि परेन किनकि तिनटै पार्टीले आफ्नो गाउँको विकासको लागि पहल प्रयत्न गरियो।
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर।
1: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर, फोन नम्बर 0848400026। इमेल हजुरको रेडियो @gmail.com मा पनि तपाईले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
0: हवस् त, अर्को हप्ता कार्यक्रममा यति समयमा हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।
12: हजुरको रेडियो 102.1 मेगाहर्ज
13: भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
14: र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 जना घाइते, 14,000 घरधुरीमा विद्युत अवरूद्ध, भोलि र पर्सि भारी वर्षा र हुरीको चेतावनी।
12: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
14: 24 वर्षदेखि थन्किएको हेटौडा कपड़ा उद्योगमा लुम चल्नु बन्द उद्योग पुनर्जीवनको आशा जगाउने सकारात्मक शुरूआत हो। तर पुराना मेसिन चलाएर मात्रै उद्योगलाई दिगो बनाउन सकिँदैन। आधुनिक प्रविधि, लगानी र स्पष्ट संचालन योजना आवश्यक पर्छ। सरकारले परीक्षण उत्पादनको सफलतालाई अवसरका रूपमा उपयोग गर्दै उद्योगलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना अघि बढ़ाउनुपर्छ। लुमको खटखट आवाज क्षणिक उत्साहमा सीमित नभई रोजगारी, उत्पादन र आत्मनिर्भरताको निरन्तर आवाज बन्नुपर्छ। अब खबर सन्तोष गन्धर्वबाट।
15: 2 दशकदेखि मधेश केन्द्रित राजनीति गर्दै आएका अधिकांश मधेश केन्द्रित दल अहिले संसद बाहिर छन्। कुनै समय मधेश आन्दोलनको बलमा राष्ट्रिय राजनीतिमा प्रभावशाली बनेका दलहरूलाई यसपटक मतदाताले अस्वीकार गरेपछि उनीहरू पुनः प्रभावशाली राजनीतिमा फर्किन अग्रगामी मोर्चा गठन गरेका छन्। मधेसमा जनमत गुमाएका मधेस केन्द्रित दलहरू राजनीतिक विरासत जोगाउन पुनः मोर्चाबन्दी गरेपछि आलोचनासँगै औचित्यमाथि बहस शुरू भएको छ। विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व, समानुपातिक समावेशिता, नागरिकता, संहिता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो। तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभाव शाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभावबारे जनमत पार्टीका अध्यक्ष सीके राउतले भन्नुभयो,
16: जब जब देशमा अत्याचार बढ्यो, विभेद बढ्यो, अलोकतान्त्रिक गतिविधिहरू बढे, त्यति त्यति बेला हामी यसरी नै जमा भएका छौँ, भएका छौँ, संगठित भएका छौँ, आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर, आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा सङ्घर्ष गरेका छौँ।
15: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन। पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो, तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजित भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो,
17: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेट तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लड़ाई लड्दै आए। त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो, माने राज्यले।
15: 2 दशकमा मधेस केन्द्रित दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रित दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
18: यो साझा संकल्प, यो साझा अभियान, यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको
15: संविधान संशोधन संहिता सुदृढीकरण सामाजिक न्याय समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। तर अहिलेको चुनौती दलहरूबीच एकता गर्नु नभई मधेसका मतदातासँग टुटेको राजनीतिक सम्बन्ध पुनः स्थापित गर्नु रहेको मधेस राजनीतिका जानकार खुशीलाल मण्डलले बताउनुभयो।
19: विषम परिस्थितिमा एकदम मधेसवादी दलकोहरूको अस्तित्व समाप्त। दोस्रो के हो भने संहितामाथि संकट आएछ, त्यो अवस्थामा यिनीहरूले मिल्न खोज्या हो। अब कुरा के छ भने यो मिलन पनि खाई हुन्छ कि अस्थायी हुन्छ भन्न सकिन्छ। किनभने मधेसी दल बिग्रेको कारण के हो भने त्यो सत्ताको खेल, शासनले पनि सत्ताको खेल गर्यो, कहिले एकलाई कहिले अर्कोलाई कहिले अर्कोलाई ऊ गरियो। त्यसकारण यो मिलन विषम परिस्थितिको हो, तर भोलि यो मिलन कहाँसम्म गएर टुङ्गिन्छ भन्न सकिन्न।
15: मोर्चाले विगतका कमी कमजोरीबाट पाठ सिक्दै मधेसका वास्तविक सवाललाई साझा एजेण्डा बनाउन सक्यो भने यो अग्रगामी मोर्चा मधेस राजनीतिमा नयाँ अध्यायको शुरूआत बन्न सक्ने विज्ञहरू बताउँछन्। तर यदि यसको केन्द्रमा फेरि सत्ता पद र राजनीतिक अस्तित्वको गणित मात्रै रह्यो भने मतदाताले दिएको पछिल्लो जनादेश दोहोरिन सक्नेछ। भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्था बिना हटाइएका सुकुम्बासी परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। बस्तीमा डोजर चलाएर परिवारलाई विस्थापित गरेको करिब चार महिनापछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिले कोनसभा गर्दै सरकारलाई माग पूरा गर्न दवाब दिएको हो। मोर्चाले भदौ 12 गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने चेतावनी समेत दिएको छ। मोर्चाले प्रभावित परिवारलाई भूस्वामित्व सहित स्थापित पुनर्स्थापना गर्नुपर्ने र लगायतका माग अगाडि सारेको मोर्चाका इन्चार्ज दलवर्धन कामीले सीआईएनसँग बताउनुभयो।
13: निरन्तर हामीले चाहिँ राज्यलाई खबरदारी गरिराख्यौं, ध्यानकर्षण गरिरहेछौं, मन्त्रालयमा धायौं, मन्त्रालयमा ध्यानकर्षण गर्यौं, मानव अधिकार आयोगमा गएर मानव अधिकार आयोगमा चाहिँ मानव अधिकारको सुनिश्चित गरिदिनु पर्यो भनेर हामीले ध्यानकर्षण गर्यौं। पटक पटक ध्यानकर्षण गर्दा पनि यो चाहिँ उचित चाहिँ मानवीय व्यवहार नगरेको र झन पीडामाथि पीडा। अब हाम्रो हातमा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
15: त्यस्तै अहिले सञ्चालनमा रहेको होल्डिङ सेन्टरलाई दीर्घकालीन समाधानको विकल्प नबनाई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित गर्नुपर्ने मोर्चाको भनाइ छ। महिला बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको विशेष संरक्षण गर्न पनि माग गरिएको छ। मोर्चाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन प्रमाणीकरण नापजाँच तथा निस्सा वितरणको प्रक्रिया तत्काल अघि बढ़ाउन सरकारसँग आग्रह समेत गरेको छ। मोर्चाले थापाथली शान्तिनगर गैरी गाउँ मनहरा र जड़ीबुटी लगायतका क्षेत्रमा लामो समयदेखि बस्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्था र कानूनी प्रक्रिया पूरा नगरी बलपूर्वक हटाइएको आरोप समेत लगाएको छ। 24 वर्षदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगमा नेपाली सेनाले पुराना मेसिन मर्मत गरेपछि प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारको जिम्मेवारी अनुसार सेनाका प्राविधिकले उद्योगको सरसफाई, विद्युतीय प्रणाली र मेसिन मर्मत गरी लुम सञ्चालन गरेका छन्। प्रशिक्षण सफल भएसँगै परीक्षण सफल भएसँगै उद्योगको पुनः सञ्चालनको सम्भावना बढ़ेको छ। उद्योग मन्त्रालयका सचिव रामबन्धु सुविदीले तोकिएको दुई महिनाको समय सीमाभित्रै परीक्षण उत्पादन शुरू भएको र यसले उद्योग पूर्ण रूपमा सञ्चालन गर्न सकिने संकेत दिएको सीआईएनसँग बताउनुभयो। सरकारले गत असार 18 गते हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढ़ेको हो। तत्कालका लागि पुराना मेसिन मर्मत गर्न सरकारले 30 लाख रूपियाँ उपलब्ध गराएको मन्त्रालयले जनाएको छ। तर दीर्घकालीन रूपमा सञ्चालन गर्न नयाँ मेसिन र थप पूर्वाधार सुधार आवश्यक रहेको समेत प्राविधिकहरूले जनाएका छन्। खाना पकाउने एलपी ग्यास सिलिण्डर 7,000 रूपियाँमा बिक्री गरी कालो बजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चागुनारायण नगरपालिका 2 दुवाकोट बारूद खाना चोकमा बस्दै आएका 57 वर्षीय तुलसीराम ओतेना रहेका छन्। प्रहरीका अनुसार उनले उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँमा ग्यास बिक्री गरेको सूचना पाएपछि पसलमा अनुगमन गरिएको थियो। बजार मूल्य भन्दा निकै महँगोमा ग्यास बिक्री गरी कालो बजारी गरेको आरोपमा उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिषद भक्तपुरका सूचना अधिकारी तथा डीएसपी दीपक कुमार कार्कीले बताउनु भएको छ। भूमि समस्या समाधान समितिले हालसम्म 10,034 जग्गाधनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण गरेको छ। त्यस्तै 12,81,037 लगत प्रविष्टि गरिएको छ भने 751 स्थानीय तहसँग सम्झौता गरी भूमि व्यवस्थापन तथा समस्या समाधानको प्रक्रिया अघि बढ़ाइएको छ। सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने कामलाई निरन्तरता दिइरहेको समेत जनाएको हो। तर हालसम्म प्रविष्टि भएका मध्ये न्यून लगतको मात्रै प्रमाणीकरण भएको छ। प्रमाणीकरण र लाल पूर्जा वितरण मा भइरहेको ढिलाईबारे सीआईएमसँग कुरा गर्दै समितिका प्रमुख नापी अधिकृत तथा सूचना अधिकारी संजीव कुमार शाहले भन्नुभयो,
20: स्थानीय पालिकाको सबैभन्दा मुख्य चाहिँ प्रारम्भिक चरण स्थानीय पालिकाको हुन्छ। प्रारम्भिक चरणमा पहिला व्यक्तिको प्रमाणीकरण हुन्छ, त्यसमा चाहिँ यसको प्रमाणीकरण भएपछि नापनक्सा भएर अनि बल्ल पूर्जा बनाउने काम शुरूआत हुन्छ। त्यसमा स्थानीय पालिकाहरूसँग शुरूदेखि नै अब सहमति हुन पनि ढिलाइ भयो, क्रमशः सहमति हुँदै आएको हो 2077 सालदेखि त्यसमा हो। अनि प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूर्जा वितरण भएको हो। त्यही अनुसारले अब पालिकाबाट जसरी आयो त्यसरी नै काम भइरहेको छ। अब यसमा ढिलाइ भन्दाखेरि त्यसमा विभिन्न कारणहरू अब त्यही स्थानीयबाट प्रमाणीकरण हुनमा ढिलाइ भएको के अरे वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाजेको कुराहरू पहिला आइरहेको थियो, त्यस कारणले पनि हो अलिकति समस्या भइरहेको छ।
15: यसैबीच डडेलधुराको परशुराम नगरपालिका 12 का 12 परिवारले 38 वर्षपछि जग्गाधनी पूर्जा प्रमाणपत्र प्राप्त गरेका छन्। साझा खबरमा अब विदेशको खबर। भारतको हिमाचल प्रदेशमा निजी बस दुर्घटना हुँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। चम्पा जिल्लाको पहाड़ी क्षेत्रमा आज यात्रुवाहक बस सड़कबाट चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। र जापानको दक्षिण ओकिनावा क्षेत्रमा शक्तिशाली टाइफुन डल्फिन पुगेपछि 5 जना घाइते भएका छन् भने करिब 14,000 घरमा विद्युत सेवा अवरूद्ध भएको छ। जापानको ओकिनावा र कागोशिमा अन्तर्गत आगामी क्षेत्रमा टाइफुनको बढ़ी प्रभाव परेको छ। घाइतेहरू सबै ज्येष्ठ नागरिक रहेको र उनीहरूलाई सामान्य चोट लागेको स्थानीय अधिकारीहरूले बताएका छन्।
14: मकै पोलेर खर्च धन्दै डडेलधुराका महिला
21: किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ? अब म त फर्स्ट सुरुवातमै हुँ, 200-250 त्यति हालो पुजीगाडबाट।
14: हरियो मकैको स्वादसँगै महिलाको उद्यम पनि फस्टाउँदै रिपोर्ट मफसलको रंगमञ्चमा देखिएको नयाँ सम्भावनाको कथा शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
23: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
22: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
23: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G सिम लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोक 200 Mbps को इंटरनेट अब 3 महीना का लगी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लगी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
14: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर बर्खा शुरू भएसँगै हरियो मकै बजारमा बाक्लै देखिन थालेका छन् मकैको स्वाद लिनेहरूको रूचीलाई ख्याल राख्दै गाउँघरदेखि शहरसम्मै मकै पोलेर बेच्नेहरू बढ़दै गएका छन् डडेलधुराको मालम गाउँका महिला पनि उद्यम मार्फत आय आर्जनतर्फ आकर्षित हुन थालेका छन् डडेलधुराको अमरगढ़ी नगरपालिका एक मालम गाउँका महिलाहरू अहिले बर्खायामसँगै आउने हरियो मकैको सिजनलाई आमदानीको अवसरका रूपमा उपयोग गरिरहेका छन्
4: डडेलधुराको मालम गाउँकी सीमा दियाल अहिले सदरमुकाम रहेको तोफानडाँडामा मकै पोलेर बेच्दै आउनु भएको छ भागेश्वर क्षेत्रबाट किलोका आधारमा हरियो मकै खरिद गरेर ल्याउने र पोलेर बेच्न शुरू गरेको धेरै समय भएको छैन दैनिक करिब 300 रुपियाँसम्म नाफा हुन थालेको उहाँको भनाइ छ
21: चुल्लु सिरालबाट घोगा मगाउन हाम किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ म त फर्स्ट सुरुवातमै हुँ 200-300, 250 त्यति आलो पुजी गाडीबाट
4: रानीधाराको घुम्तीमा आगो बालेर मकै पोलेर बेचिरहेकी हरिना तमोलीले सिजनभर स्वादिला हरिया मकै विभिन्न ठाउँबाट खरिद गरी बेच्दै आउनु भएको छ प्रति केजी करिब 40 रुपियाँसम्म तिरेर मकै किन्ने गर्नुभएका उहाँले खरिद मूल्य दाउरा तथा अन्य खर्च कटाउँदा पनि दैनिक 500 रुपियाँसम्म आमदानी हुने गरेको सुनाउनु भयो
21: ढ्याडी आउँछ आधा खराब हुन्छ बाबु भोगा पारे तिनु खोडा सोडा उसाए किलोले तलवार ल्याउन तसोइ छ
4: हरियो मकै पोलेर बिक्री गर्ने व्यवसायमा स्थानीय सरकारले रोक नलगाएको भए पनि सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिँदै आएको छ बस पार्क क्षेत्रमा अत्याधिक भीड़भाड़ हुने भएकाले नगर प्रहरीले त्यहाँ व्यापार नगर्न आग्रह गरेपछि हरियो मकैको व्यापार गर्नेहरू अहिले खुल्ला र कम भीड़भाड़ हुने स्थानमा पुगेका छन् अमरगढ़ी एक कि बेलु त मोली
21: सफा गरिदिए ऊ गरिदिए अब नाना अब सफा गरेर जानु पर्छ आफ्नो रोडो डियालीको नास बस गरेर व्यापार गर्दा बाबु कहाँबाटका दौरा कहाँ कहाँका बटी मकै ए भनेर गाडीबाट मगाउन त्यही हो बाबु नै तसै हो अब बस पार्कको पुल लाथ्यो अरे उहाँ जिन पुल हो बुढ्यो आई यहाँ उहाँ पनि भिडभाड हुन्छ बुढ्यो ठिकै हो भिडभाड हुन्छ अब हुन्छ अब यहाँ अब डियालीमा यहाँ बस पोल भन्यो भने यहाँ दिइहाल्छ
4: हिजो आज डडेलधुरा सदरमुकाम र आसपासका क्षेत्रमा 10 भन्दा धेरै महिलाहरूले हरियो मकैको व्यापार गर्दै आएका छन् मौसम र निश्चित याममा गरिने यो व्यवसायले ठूलो आमदानी नदिए पनि दैनिक खर्च धान्न घर परिवारको अत्यावश्यक माग पूरा गर्न सजिलो भएको उनीहरूको भनाइ छ
14: बैतडीमा हुलाक मार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ पछिल्लो 3 महिनामा 178 जनाले घरमै राहदानी पाएका छन् जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाश सिंह कार्कीका अनुसार 248 राहदानी वितरण गर्ने लक्ष्य रहेकामा 178 जनालाई घरमै सेवा दिइएको हो बाँकी राहदानी पनि सम्बन्धित पालिका मार्फत सेवाग्राहीको घरसम्म पठाइसकिएको कार्यालयले जनाएको छ जिल्लाका सबै स्थानीय तहमा यो सेवा विस्तार गरिएको छ मधेसमा भएको दंगाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सत्रको परीक्षा भदौ 15 गते हुने भएको छ गत साउन 15 गतेका लागि तोकिएको मास्टर अफ बिजनेस स्टडीज एमबीएसको बजार व्यवस्थापन विषयको परीक्षा मधेसका केही परीक्षा केन्द्रमा स्थगित गरिएको थियो त्रिभुवन विश्वविद्यालय डीन कार्यालयका अनुसार स्थगित परीक्षा भदौ 15 गते बिहान 11:30 बजे यसअघि तोकिएकै परीक्षा केन्द्रमा सञ्चालन हुनेछ तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ रंगमञ्च मुफसलका कलाकारको कमाईको माध्यम बन्दै
5: नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा म सगौरव भन्न चाहन्छु यो चाहिँ
24: कर्णाली थिएटर
5: सबभन्दा बढी पैसा हो पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ होइन काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ यसमा कुनै जालसाजी हुँदैन यसमा कुनै केही समस्या छैन किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो
14: मफसलमा रंगमंचको रंग, युवाको उमंग, शनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
15: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
14: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। मफसलमा थिएटर अब मनोरञ्जन मात्रै होइन, युवाको आकर्षण र आय आर्जनको नयाँ माध्यम बन्दै गएको छ। मञ्चमा कला देखाउनेदेखि त्यसैबाट आमदानी गर्ने यात्रामा कर्णालीका युवा पनि अघि बढ़िरहेका छन्। रंग कर्मको सम्भावना, चुनौती र अवसरबारे कर्णाली आर्टका संचालक तथा कलाकार हीरा नेपालीसँग साथी कृष्ण शर्माले कुराकानी गर्नुभएको छ।
5: एकदमै संघर्षको बेलामा नाटकमा छिरे, नाटकमा छिरिसकेपछि मेरो मलाई लत भयो त्यो नाटक, त्यहाँबाट बाहिर निस्किनेसँगै मेरो कुनै पनि प्रयासै रहेन। त्यसपछि अहिले जाँदै गर्दाखेरि त तपाईँको अनि त्यसैमा एकदमै एक्टिभली काम गरिरहेको छु। जीविकोपार्जन भनेको चाहिँ कस्तो खाले जीविकोपार्जन भन्ने कुरा पनि हुन्छ है। राम्रो ठाउँमा बस्ने कि राम्रो गाडी चढ्ने कि होइन, ठिक ठिकैको जिन्दगी चलाउने कि ठिक ठिकैको खानपिन खाने कि होइन, सुरु नखाँदाखेरि पनि कति पैसा घट्छ होइन, रक्सी नखाँदाखेरि कति पैसा घट्छ नि त खास जिन्दगीमा होइन। म त्यसरी लिन्छु मेरो जिन्दगीलाई होइन, मैले एकदमै मिनिमलिस्टिक एप्रोचमा मेरो जिन्दगीलाई चलाइरहेको छु, एकदमै कम पैसा खर्चाउने जिन्दगी बनाइरहेको छु।
6: खर्चसँग सम्झौता गर्नु
5: सम्झौता गरेका छु, मेरो सिर्जनालाई चाहिँ बढी प्राथमिकता दिएको छु, मेरो उद्देश्यलाई सबभन्दा बढी प्राथमिकता दिएको छु मैले। एक त्यो भयो, अर्को कुरा चाहिँ जीविकोपार्जन तपाईँ संसारमा सबै व्यवसायहरू आफ्नो व्यापारीहरू व्यवसायहरूले आफै निर्माण गर्दै आए र त्यसलाई मार्केटिङ गर्दै आएका हुन्। कसैले मलाई नाटकको व्यापार बनाइदिने छैन, यहाँ मैले आफै संघर्ष गरेर त्यसलाई चाहिँ के अरे मेरो जीविकोपार्जनका लागि एबल मार्केट बनाउनु छ मैले यहाँ कर्णाली प्रदेशमा। हामी त्यही भएर सुर्खेतमा आएका छौँ। हामीले मुगुमा पनि तपाईँलाई एउटा कुरा सुनाउँछु, नेपालमा हिजोसम्ममा नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा, म सगौरव भन्न चाहन्छु। यो चाहिँ
6: कर्णाली थिएटर
5: सबभन्दा बढी पैसा हो, पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ होइन, काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ। यसमा कुनै जालसाजी हुँदैन, यसमा कुनै केही समस्या छैन, किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो, कलाकार जिउँदो रहे पनि कला रहने हो नि,
6: त्यो दिने पैसा आउँछ सर। अहिले पनि
5: हामी बनाउँछौँ, हामी त्यस्तो कन्सेप्टहरू बनाउँछौँ जो अरू मान्छेलाई दिन उत्प्रेरित होस्, उनीहरूले बाध्य पारोस् होइन। जस्तै क्लाइमेट एक्सनमाथि काम गर्ने धेरै संस्थाहरू आइएनजीओहरू छन्, त्यसमा हाम्रो काममाथि इम्प्यासेज दिएर उहाँले दिनु पर्यो, दिनुहुन्छ उहाँहरूले।
6: एउटा आइएनजीओको कुरा त भयो नि सर होइन, अब दर्शकले अर्थात् त्यो हेर्ने मान्छेहरूले पैसा तिरेर हेर्ने चलन छ कि छैन?
5: हामी बनाउँदैछौँ, त्यो कर्णालीका लागि एकदमै चुनौतीपूर्ण छ, हामी बनाउँदैछौँ, त्यो एकदमै निकै राम्रो बाटोतिर गइरहेको छ।
6: त्यो सम्भावना कतिको देख्नु
5: छ? हामी बनाउँछौँ, हामी चाँडै बनाउँदैछौँ यसलाई।
6: चुनौती के छ यसमा?
5: चुनौती धेरै छन्, तर चुनौती चुनौती कर्णाली त्यसै पनि चारैतिरबाट चुनौतीको चाङमा छ, तर सम्भावना सबभन्दा बढी छन् यसका, किन धेरै सम्भावना छन्। तपाईँले यहाँ चिया पसल खोलेर मात्रै धेरै बिजनेस गर्न सक्नुहुन्छ, होइन? केही पनि गरिएको छैन कर्णाली, केही पनि छैन, एउटा राम्रो प्रिन्ट गर्ने ठाउँ छैन कर्णालीमा, होइन? सम्भावना त छ नि। यस्तो बेलामा हामीले सम्भावना मात्रै हेर्दै गयौँ भनेपछि धेरै राम्रो बाटोतिर जान्छौँ जस्तो लाग्छ मलाई।
6: यहाँले अघि अनौपचारिक कुराकानीमा पनि झन्डै 20 वर्ष भयो मेरो कलाकारिताको यात्रा भन्नुभएको थियो, होइन? अब तपाईँको यो जुन यो कलाकारिताको यात्रा छ, यो यात्राको बीचमा अहिलेसम्म गरेको नाटकमा सबैभन्दा बढी तपाईँलाई नै रुचाइएको, तपाईँले नै रुचाउनु भएको, होइन, सबभन्दा बढी मन परेको क्यारेक्टर त्यो हेर्न मिल्छ, तपाईँले भन्न मिल्छ त्यो कुन छ?
5: त्यो अहिले म एउटा भनिदिन्छु। मलाई चाहिँ यो तपाईँले यो प्रश्नमा चाहिँ 2065 सालमा हामीले एउटा नाटक गर्यौं, त्यो नाटक कर्णाली दक्षिण बग्दो छ भन्ने नाटक हो। त्यसमा मैले लिड क्यारेक्टर गरेका थिएँ, सुनिल पोखरेलले निर्देशन गर्नुभएको थियो र गुरुकुलमा 2065 साल
6: कलाकारिताको यात्रा भन्नुभएको थियो, होइन? अब तपाईँको यो जुन यो कलाकारिताको यात्रा छ, यो यात्राको बीचमा अहिलेसम्म गरेको नाटकमा सबैभन्दा बढी तपाईँलाई नै रुचाइएको, तपाईँले नै रुचाउनु भएको, होइन, सबभन्दा

0: कर्णाली द्वन्दबाट लामो द्वन्दबाट ग्रसित कर्णाली जहाँ फूलफुलेसा काटिएका छन्, जहाँ भवनहरू भत्काइएका छन्, त्यो पछिको ट्रान्जिसनमा हामीले नाटक गरेका थियौँ 65 सालमा चाहिँ। 64 सालमा संविधान सभाको चुनाव भयो, त्यसबाट संविधान बन्ने एउटा पूर्व तयारीमा छ, त्यतिखेर हामीले नाटक गरेका छौँ। हाम्रा विकासका सम्भावनाहरू भर्खर खोलिँदै थिए र हामी कस्तो थियो भन्दा चुइने तिनको टहरोभित्र स्कूल पढिरहेको विद्यार्थी, झोलुङ्गे पुल तर त्यो तुइन तरेर पोल्लो डाँडामा स्कूल पढ्ने विद्यार्थीहरूको कथा लिएर हामी नाटक काठमाडौँमा गएका थियौँ। एउटा यस्तो कथा थियो जहाँ चाहिँ एउटा मान्छे भिरबाट खस्छ र त्यसलाई बोकेर के अरे एयरपोर्टबाट नेपालगञ्ज लैजाउँ भन्दाखेरि चाहिँ त्यहाँको टावरको मान्छेले के भन्छ, सगोर प्लेन आउन आए पनि तिमीहरू जस्ताहरू गरिबहरूलाई हुन्न, यहाँ हुने खानेहरूलाई हो यो प्लेन भने तिमीहरूले त हिँडाएर लिनुपर्छ भन्ने यस्ता वाक्यहरू चाहिँ हामीले राखेका थियौँ। त्यसले के गरेको थियो भन्दा नेपालमा नेपाली रङ्गमञ्चलाई चाहिँ कर्णालीको नाटकले चाहिँ एउटा ठूलो मार्केट दिएको थियो नै। विकासको सन्दर्भमा 65 सालमा हामीले नाटक गर्दाखेरि तपाईँको 69 सालमा मुगु जिल्लामा गाडी उद्घाटन भएको छ, डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरि उद्घाटन 69मा गाडी पुगेको छ, त्यो हाम्रो लागि सबभन्दा ठूलो हर्षोल्लासको समय थियो। एउटा नाटकले पनि विकासमा कत्रो ठूलो असर पार्दो रहेछ भन्ने कुराको एउटा ग्रेट इक्जाम्पल चाहिँ त्यो हुनसक्छ,
1: एउटा त्यो खालको माहौल भने त्यस पछाडि
0: एकदमै ठूलो देशको तत्कालीन बहालवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, प्रधान न्यायाधीशहरू, प्रधान सेनापतिहरू सबै त्यो नाटक हेर्नु भएको थियो र नाटकमा आएर चाहिँ रुनु पनि भएको थियो। कर्णालीको एक्चुअल कथा यो रहेछ, हामीले चाहिँ भनेको चाहिँ अर्कै रहेछ भनेर चाहिँ उहाँले चाहिँ भन्नुभएको थियो, इन्टरभ्यूहरू दिनुभएको छ। त्यसमा चाहिँ मैले बोलेको एउटा डायलग थियो, त्यो म चाहिँ रिपिट भन्न चाहन्छु,
1: कृपया हजुरले भन्न सक्नुहुन्छ।
0: यस्तो भन्छ त्यो मैले भन्ने क्यारेक्टरले, उसमा एयरपोर्टमा छौँ, त्यहाँ एयरपोर्टमा चाहिँ मैले बोकेर बिरामीलाई बोकेर ल्याएको छु, म टावर सोध्न जाँदाखेरि के भन्छु भन्दाखेरि, ओ साहब ऊ आइप्लेन आला कि नआला साहब भन्छु। त्यसले भन्छ आउँदैन, कति खरखर गरे यो मान्छेले बिहानदेखि यार, किन ऊ गरे, आए पनि तिमीलाई दिने हो र टिकट त हुने खानेहरूको लागि हो भन्छ। अनि मैले यसो भन्छु, कुन ट्याक्ट हाम्रा रगत र पसिनाले बनाए एयरपोर्ट हो, हामीले जौका रोटा खाएर बनाए एयरपोर्ट हो, क्या तेरा बाले बनाए एयरपोर्ट हो, हामीले बनाए एयरपोर्ट हाम्रा बिरामीकाले लिन पाइँदैन भनेपछि हामीले बनाए के काम भयो त भनेर थर्काउँछु त्यहाँ, होइन। अनि त्यस्तो कामहरू चाहिँ हामीले गरेका थियौँ।
1: कर्णाली दक्षिण बग्दो छ,
0: हजुर,
1: भित्रको एउटा यो अंश हो,
0: एउटा सानो पार्ट, त्यो सबभन्दा पावरफुल थियो।
2: 24 वर्षपछि हेटौडा कपड़ा उद्योगमा फेरि चल्यो लुम, पुनसञ्चालनको आशा जागेको छ। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढ़ी लागतमा 10,000 मात्रै लाल पूर्जा वितरण गरिएको छ, स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप छ। मधेसमा स्थगित एमबीएस परीक्षा भदो 15 गते सञ्चालन हुने भएको छ, मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा नयाँ मोर्चाको घोषणा गरिएको छ, राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी छ। बैतडीमा 178 जनाले घरमै राहदानी पाएका छन्, माघ पूरा नभए भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मोहन मनोहराका सुकुम्बासीको चेतावनी छ, र जापानमा टाइफुन डल्फिनको प्रभाव 5 घाइते, 14,000 घरमा विद्युत सेवा अवरूद्ध भएको छ, भोलि र पर्सी भारी वर्षा र हुरीको चेतावनी जारी गरिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 24 गते बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगा
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु

0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
0: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
0: भीडभाडमा भए नआतिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: नगरपालिकाले के गर्ने कृषिले के गर्ने
2: गाडी भाडा कता गयो अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हटदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु परेको यो बिचौलियाले अलिकति गरेको छ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गुडारे आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: कृषि क्षेत्रमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने जुनको चामलतिर ल्याएर भजन गर्ने मेरो काम त्यो थियो किसानमा सिद्ध ल्याउनु पर्छ यो देख्नु किसान उभर नलाग्ने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री गीत तपाईँ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेक्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ

0: हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौँ, भिजन न्युज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौँ। आज हामीसँग चाहिँ करिब करिब 4 दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौ। उहाँको अनुभवलाई साथैसँग नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब 3 पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली, त्यो पनि हाम्रो निर्यातजन्य बालीको अग्रपंक्तिमा रहेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौ। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ, केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फसाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्ष भन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश, ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौं। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौं। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्रै एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो। यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्। यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ, यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौं। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको यात्रा शुरूआतदेखि सठिकमा सारिदिनुहोस् न आजसम्मको यात्रालाई चाहिँ।
1: कफीको यात्रा सम्बन्ध पहिला त अब दर्शक दुर्गामा रहनुभएका जोसुकै पनि हुनुहुन्छ, उहाँहरूलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटो मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफू कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो। गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानुभयो। पछि त्यहाँ 25-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको। त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 सालबाट केही बोटहरू सुरु गरेर अगाडि बढाइरहेको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निधो गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रुखहरू र त्यसपछि कफी गरेर त्यही टायर सिस्टमको प्रणालीबाट मैले अगाडि बढाउन सुरु गरेँ र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै पाएँ र यसरी काम गर्दै जाँदाखेरि उत्पादनहरू बिस्तारै आउँदै आउँदै जान लागेर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो क्षमता अनुसारको कामहरू गर्दै गयौँ र त्यस पछाडि 42 सालबाट भिजिटर्सहरू पनि आउनु थाल्नुभयो। त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो। राष्ट्रिय क्षेत्रबाट आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालका उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानि पराई भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरिन् र 47 सालमा आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनुभएको छ र यसलाई उत्पादन गर्ने प्रशोधन गर्ने कुराहरू पनि अगाडि बढाउँदै लैजानु पर्नेछ भनेपछि अब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो। त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय संघ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मायो।
0: त्योभन्दा अलिकति अगाडि कुरालाई मैले सार्न चाहन्छु, जस्तो 35 सालदेखि यहाँले सुरु गर्नुभएको थियो, त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो नि त्यो अवस्था चाहिँ, कफीको विस्तारको अवस्था, उत्पादनको अवस्था कस्तो थियो?
1: अब विस्तारै बढिरहेको थियो, अब क्रमशः एउटा एकै पटक धेरै रोपेको होइन कि 39 अब 2-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषामा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 साल गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको व्यवसाय 70 रोपनी बारीमा फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो विकल्पको रूपमा,
0: नोक्सान भयो
1: हजुर हजुर। त्यसपछि विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने ठहर गरेर मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हाँडी कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने, लैजाने, किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै सफाउने यस्तो कामहरू गर्दै गइसकेपछि यो संगठन पनि चाहिन्छ।
0: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो, त्यसमा हाँडी कराईमा त्यो सिकाइ पनि भयो, उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा है,
1: राम्रै फल्थ्यो, ठिकै थियो, ठिकै अवस्था थियो। र त्यस पछाडि खास भने 316 किलो कफी नबिकेको अवस्थामा, त्यति बेला 316 किलो कफी थियो, त्यो नबिकेको अवस्थामा अब यसलाई चाहिँ अब एक्लै गरेर हुन्न भन्ने मान्यताका साथमा पनि त्यो संगठन स्थापना गरेको वास्तवमा हामी सबै लाग्यो भने हुन्छ भन्ने हिसाबले। र त्यस्तै गरेर 48 गरेर जिल्ला स्तरीय बनाइयो। र अनि अर्को कुरा के पनि थियो त्यति बेला, अब यो अवस्था अलिक फरक थियो, राजनीतिक अवस्था इत्यादिले गर्दाखेरि मुलमिका साथीहरूलाई पनि एउटा हताशको मनस्थिति थियो, कफी उहाँहरूले प्रशस्त उत्पादन गर्नुभएको तर बिक्री भएको अवस्था थिएन, सुविधाहरू त त्यहाँ पाउनु भएको थियो तर सामान बिक्री नै नभएपछि त त्यसको के गर्ने त, एउटा अन्यल अवस्था आउँदाखेरि केही साथीहरूले अब गबारको किरालीमा समाज दियो, त्यो प्रविधि त्यहाँ पर्याप्त नपुगेको कारणले बजार पनि भएन अनि पोलिसी पनि भएन, त्यसपछि त्यहाँ उहाँले बोट काट्नु लागेको अवस्थामा कफी नकाट्यो।
0: कति सालतिर अलिक बढी हल्ला पनि थियो कि त्यो बोट काटियो भने,
1: त्यो काटेको खास उहाँहरूले चाहिँ 46 सालतिर काट्नु भएको हो र 47 सालमा त्यसले नकाटौँ उपाय खोजौँ भनेर एउटा नाराको साथमा संगठन निर्माण गरेको मैले। र त्यो संगठनमा 25 थियौँ मदन पोखराको साथीहरू। त्यस पछाडि 48 गएर जिल्ला स्तरीय बनाइयो, पाल्पा जिल्ला स्तरीय। र अनि यसरी गर्दै जाँदाखेरि मान्छेहरूको भिडभाड सुरु भयो, दिनमा 4-5 ग्रुपहरू आउनुहुन्थ्यो, सुन्नुहुन्थ्यो। त्यही क्रममा 49 सालमै अब हाम्रो वन मंत्री बीरमय ढकालजी, रामशरण मत जो श्रीनायकको उपाध्यक्षज्यू, त्यसपछि कृषि मन्त्री रामचरण पौडेलजी अहिलेका वर्तमान राष्ट्रपति, उहाँ समेत हाम्रो फार्ममा पुग्नुभयो र उहाँले चाहिँ सुन्नुभयो कि अङ्ग्रेजी राम्रो गर्नुभएको रहेछ, के छ समस्या भन्दाखेरि मैले नीतिगत व्यवस्थाको कुरा, प्रविधिको कुरा, बजारको कुरा, मूल्य निर्धारणको कुरा, संस्थागत व्यवस्थाको कुरा राज्यको तर्फबाट भने यसरी यो चाहिँ जरुरी छ हजुर, हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर भनेपछि लेखेर दिएँ र त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तथा विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
0: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यावसायिक रूपमा अगाडि बढेको देखियो है।
1: त्यसो गरिसके पछाडि प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो, स्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ त्यो आफ्नो एरिया वाइजमा अथवा अभियान चलाउन थालियो, संगठनहरू निर्माण गर्न थालियो, विभिन्न गाउँ समूहहरूमा पनि गएर र क्रमशः गर्दै गर्दै गएर अगाडि बढाउँदै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो। र त्यसपछि अरूको कफी यसो पत्र पत्रिकाहरू हेर्दाखेरि यो खास अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि ठहर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर जिल्ला स्तरीय पाल्पाले हाम्रो निर्णय गर्यो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो। हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ, त्यो पाउन नसकेपछि पिस्कोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध आएर फार्मर्स टु फार्मर्स प्रोग्राम अन्तर्गत इन्डक इन्टरनेसनल

0: संसारको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा छ र त्यसले गर्दा प्रविधि सिकाइ भयो, प्रसार प्रसार भयो, कसरी खाने भन्ने कुरा पनि थाहा भयो, फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुरा थाहा भएपछि पछाडि साथीहरू धेरै खुसी भएर फर्कनु भयो र त्यस पछाडि भयो दिनमा केही महिना पछाडि अनि साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँ सम्भव भएन, अब हामी आठै जिल्लाको संगठन केन्द्र स्तर संगठन बनाऊ भनेर उहाँहरू लागि पर्नु भयो र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो जोहरू छोड्दै गएँ गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्रीय लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले यसरी जोडिँदै जोडिँदै अगाडि बढ्दै गयो
1: कवि व्यवसाय महासंघ त्यसरी नै जन्म।
0: त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 सालमै स्थापना भएको भए पनि क्रियाशील थिएन, उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो, बजारमा नेपालमा कफी खाने चलन थिएन, फेटेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्रै प्रयोग थियो, त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्था पछि हामी उहाँसँग पनि टाई अप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
1: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासंघले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो।
0: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानो सानो सहयोगहरू गर्न सुरु गर्नुभयो, जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अलिअलि थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको, पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ स्याङ्जामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ, कसरी खाने कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै हिजो गइराख्यौँ। त्यसले गर्दाखेरि अनि बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो, आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने कसरी खाने यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो भन्दा कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै भयौँ र यसरी हाम्रो संगठन
1: क्रमिक रूपमा अगाडि आउनुभयो। हामीसँग विषय धेरै नै छन् यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू युवा जागरणका कुराहरू पनि छन्, यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भयो त्यो समय पछाडि चाहिँ
0: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो, त्यसपछि कति पैसा किसानले पाउने कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गइयो
1: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहिँ यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ। राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर 1 गते मनाउँदै गर्दा प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासंघको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो, अलिकति यो प्रसङ्गलाई छाड्नुहोस् न।
0: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ तर के भन्दा 2047 साल कार्तिक 30 गतेको दिन हाम्रो संगठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ, त्यस बेलामा सरकारसँग मिलेर गर्नुमा अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 गते नपर्दो रहेछ, 29 को पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 गते लाई नै हामीले कफी डे
1: मनाउनु सुरु
0: गर्यौँ। त्यसरी चाहिँ सोच सुरुवाती हामीले जन्माएको त्यति बेला तर अनि पछि हामीले 53-54 तिरबाट कफी डेको रूपमा सुरु गर्यौँ र त्यो त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू अब लाई उजागर गर्न पाइयो, त्यसपछि प्लान्टेसनका कुराहरू अब त्यसपछि चाहिँ बजारको कुरा सबै कुराहरूसित त्यसपछि बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ। त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
1: सरकारले पछि आधिकारिक रूपमा घोषणा पनि गर्यो, यसमा त यहाँहरू पोजिटिभ नै हुन्छ।
0: हजुर हजुर।
1: अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो भने ठ्याक्कै भन्दा चाहिँ
0: अन्तर्राष्ट्रियमा त्यो 52 सालतिर साल ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साल ट्रेडिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी त्यति बेलासम्म नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको।
1: नेपाल कफी कम्पनीले त 40 सालदेखि नै काम गरिसकेको
0: थियो गरेको थियो तर उसलाई एकदम गाह्रो थियो, अब कफी खाने चलनै थिएन, त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन। वास्तवमा
1: सुरुवात चाहिँ गरेको
0: सुरुवात भएको हो,
1: उपलब्धि भएको थिएन
0: भएको थिएन गुल्मीमा पनि साथीहरूले गबारोतिर पनि नहुने बजार पनि राम्रो नहुने हुँदाखेरि उहाँहरूलाई त्यहाँ अप्ठ्यारो स्थिति परेकै हो। पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रविधि पनि अर्ग्यानिक भनेपछि अब अन्तर्राष्ट्रिय निकायमा एउटा संसारका उत्कृष्ट कफीहरू मध्ये मेक्सिको 7 नम्बरमा पर्दैछ, त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिकोको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो ट्रेनिङको 1 हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कपिङ गर्दाखेरि आयो, विदेशीहरू धेरै खुसी हुनुभयो, त्यस पछाडि उहाँहरूले पनि बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र संस्थागत रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फबाट, तर त्यो 2-4 वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन.
1: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भाग बनेको थियो, त्यो समय पनि सम्झिन सक्दो छ.
0: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 जिल्लाका साथीहरू लगभग 32,000 कफी टेक्निसियनहरू, त्यसपछि उद्योगीहरू, सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो, पछि गएर उद्योगी, व्यवसायी, क्याफे, अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी हामीले चाहिँ महासङ्घ बनाइसकेका थियौँ. 61 महासङ्घ बनायौँ र 65 मैले चाहिँ अब साथी हो, अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ हस्तान्तरण गर्दैछु.
1: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ. त्योभन्दा पछाडि चाहिँ जस्तो ठमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा, अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ, अन्य ठाउँमा पनि क्याफेका आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ, अलि यो समयले पनि साथ.
0: अब यो परिस्थितिको कुरा हुँदैछ, कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्र हुँदैनछ. जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइपरेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो. बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल दिन्छु भनेर सुरु गरिन् र 2052 सालमा 46 सालबाट प्रशोधन गर्ने बजार बिक्री गर्नु यो 50 त काठमाडौँमै कफी प्रवेश गरेको, तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रणालीको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो. अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि अब उनले उद्योगतिरको जस्तै गएन, त्यहाँ छोराहरूले साथ दिँदै, भानुभक्त छोराले साथ दिँदै गए, अब सरोजले साथ दिँदै गए छोराहरूले, अब छोरी शर्मिलाले पनि के आफ्नो सबैको जानेको सिपहरू सेट गरेर काम गर्दै गएन र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने, कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने कुरो लाग्यो. विभिन्न मेला महोत्सवहरूमा जाने हाम्रो उद्योगले उत्कृष्ट हासिल गर्ने यस्ता खालका अवसरहरू हामीलाई जुड्यो. 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवलको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिभएको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट, त्यस्तो खालको ऊ पनि थियो र तथापि अब त्यो
1: माहौल
0: बन्यो, राम्रोसँग बन्यो. जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो, 55 सालमा थमेलमा एउटा चाहिँ एक्जिबिसन गर्ने सफल भयो हाम्रो संगठनतर्फबाट. यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले उद्योग खोल्न सुरु गर्नुभएको बिस्तारै गएर अब एभरेस्ट कफी मिल भयो, त्यसपछि गएर अब हिमालय जहाँबाट 55 सालबाट सुरु गरिहाल्नु भयो. त्यसपछि र हाम्रो थमेलमा पसल चाहिँ अब 65 सालमा अब पकाएर खुवाउनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो. अब छोराले त्यस्तो किसिमको सोच बनाए, हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै. त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने, सिकाउने सबै कामहरू त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ. अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग व्यवसायिता यी सबै कुरामा जिम्मा लगाएको हुनाले म त किसिमको भनौँ न म आफूले एउटा गौरव खानेको छु. अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका
1: जस्तो केही छन् भन्नुभएको छ. कति खुलाउनु होला नखुलाउनु होला अरू पटसँग पनि ल्याउँदा मैले यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजिरहेको छु कि जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ, यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है.
0: हजुर रह्यो. मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा, उत्कृष्ट हासिल गर्दै जाँदा, हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि यो राम्रो रहेछ भन्ने कुराहरू मेरो छोराहरूले चाहिँ बुझे, त्यो राम्रो चिज नै रहेछ, बुवा मम्मीले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे. एउटा पाटो त्यो रह्यो. अर्को कुरो हामीले अब बेच्न समस्यै भएन नि, त्यसरी सुरु सुरुमा कठिनाई पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ल बजारमा लागेर काम किन्छौँ भन्ने थाले. त्यसपछि गएर अब हाम्रो भाटभाटिनको मिनबहादुर गुरुङजीले स्वयं ल मलाई चाहियो कफी भनेर उहाँ दिनुभयो. अब अहिलेसम्म चाहिँ राखेको छ, उहाँले मजाले जाने 22-25 आफ्नो उहाँका शाखाहरूमा हाम्रो कफी जान्छ, नेपाल राम्रै बिक्री भएको छ भनेपछि अब यो लोकप्रियता त बढेको छ, एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि. तर सङ्गठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलिक नभइराखेको अवस्था.
1: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने हो त्यो गरेनन् नि महसुस गर्नुभएको छ.
0: त्यसरी चाहिँ भन्नु त भएन. तथापि के कुराको तालमेल मिलेन
1: भने
0: मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर छेडी सहयोगको रूपमा अलिकति लोभ देखाएर कार्यक्रमहरू सञ्चालन गरियो त्यसले गर्दा पनि हाम्रो संगठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ.
1: भनेपछि दीर्घकालीन घाटा भयो
0: अब किन अब कफी बनाएर खुवाउने भन्यो त्यसले तालिम भन्यो अनेक खालका भयो अनि किसानहरू भाग लिन आउँछन् अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने अनि उनीहरूले चाहिँ 4000 रुपियाँको भात पार पठाउने त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो. त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्.
1: भनेपछि महासंघले चाहिँ त्यो सुधार्नु पर्यो. अब चाहिँ
0: महासंघले सुधार्ने भन्दा पनि ती डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता.
1: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ?
0: राष्ट्रिय चिया कफी सुधार बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भनेर त भन्नु मिलेन. तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति डाइरेक्टर नियुक्ति राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन. त्यसमा के हुनुभयो विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ. एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइरहेको अवस्था छैन. हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू एक्सटेन्सनका कुराहरू प्रविधि केही सिकाउने कुराहरू भएको छ. तर जसरी सोचेर कफी बोर्ड बन्यो अहिले कफी बोर्डलाई सहयोग पनि पर्याप्त दिएको छैन. नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन. कार्यक्रम पनि पर्याप्त छैन. प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न. त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि. चिया र कफी दुइटै मिसिएको छ. चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ.
1: यहाँलाई हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त छँदै छन्. धेरै पुरस्कारहरू प्राप्त गर्नुभएको छ. यसैमध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन्. यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो. त्यो समयलाई पनि थोरै साध्न चाहन्छु मैले.
0: अब हामीलाई त अब जस्तो डिएफसीक्युसी भनौँ खाद्य अनुसन्धान शाला अब त्यसबाट पनि हामीले चाहिँ राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा. त्यसबाहेक अब 2056 हाम्रो उद्योग राम्रो सरिएर पेरिस जाने मौका पाउँदै श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगाउँका मान्छे हौ. अब किनभने नेपालको उत्पादन धेरै छैन. विदेश गएर त्यो अप्ठ्यारो हुन्छ. रमाउनु घुम्न मात्रै होइन कि आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्यता नगाएको कुरा हो. यस्ता समानता हामीले पर्याप्त पाइरहेका छौँ. तथापि यो समयको कुरा अब सोचेको त होइन. 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासंघ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो. नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर हुन त सचिव कृषि सचिवलाई त्यसपछि प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई न ती हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि धेरै पेस गरियो. तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो र मैले किसिमको बाधा बन्यो. अब त्यस पछाडिको दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन. म एउटा अब एउटा एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्ति देवी घिमिरेलाई फरक फरक खालका पुरस्कारहरू राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट लिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो. हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँग अन्तर्बाट कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिन पाइयो हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ. म त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनु थियो.
1: करिब करिब 45 वर्षभन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ. गुमाउने कुरा त खासै छैन नै किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ. अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ. अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनु छ. त्यो खालको जोस अहिले पनि छ. अब केही गर्नु बाँकी छ जस्तो लाग्छ?
0: अब यस्तो छ मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन. किन भन्दा चिन्ने साथीहरू चिन्नु भयो, मैले जानेको कुरा कहिले पनि लुकाइन, आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर सबैलाई हेर्न किसिमको खुला दिएँ, जबकि उद्योग चाहिँ लाई लुकाउनु पर्छ भन्ने मान्यता हो यथार्थमा भनिदियो भने, तर त्यस्ता कुराहरू हामीले चाहिँ के गरेनौँ। मलाई चाहिँ उद्योगभन्दा पनि सङ्गठन संस्था नै प्यारो लागिराख्यो, अब खाइ नखाइ हरेक गर्दै दुःख गर्दै गयो, तर के भन्दा अब सङ्गठनले पनि अलिक उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन, र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो त्यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ। यो संसारमा यति रोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ यो, वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोक्ता हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो, यस्तो चिज र जबकि नेपालमा अब संसारका लगभग 70-72 देशमा चाहिँ उत्पादन हुन्छ फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ, अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा। यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दा कुरो मेरो भनाइ भन्दाखेरि कमसे कम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना, अब 50 वर्षको होला, अरू देशमा त 100 वर्षको योजना बनाउँछन् तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो खालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो। यसमा चाहिँ को को जोडिन सक्थ्यो भन्दाखेरि महासङ्घको जोडिन सक्थ्यो, कृषि विकास बैङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूका आफ्नो क्षेत्रका कामहरू छन् नि, यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न खालका हाम्रा प्रदेशहरूमा 4-5 प्रदेशहरूमा त छन् नि, उनीहरूलाई त्यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा पनि दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्मकै प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयास छन्। अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कफी विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो, यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आम्दानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ। कमसे कम अब त्यसरी त्यो बनिएको छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने, मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ,
1: यथार्थ
0: कुरा हो त्यो गर्ने। त अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउन पनि विदेश, जुन पनि विदेश, बुढाबाका बाबाआमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडपेर बसेको अवस्था छ, भनेपछि विकास भएन विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुनेवाला छैन, लाग्नुपर्छ हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने। यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किन भन्दाखेरि यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यहीँ उपभोग हुन्छ, हरेक खालको अवसर छ, तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता।
1: हुन्छ, हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ पनि गर्दा विदा गर्न चाहन्छौँ। नमस्कार।
0: नमस्कार
1: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ। हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्सम्वाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर खोज्न सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिनको लागि निरन्तर रूपमा लाग्नुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो। हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दैथ्यौँ। आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूको कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ, जसको लागि 98-5-97-192 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। र यति बेला यो कार्यक्रम समृद्ध कृति रियलिन टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ, र हामी नेपाल एफएम नेटवर्क सहित 38 रेडियो मार्फत पनि हामी प्रसारित हुने गरेका छौँ। यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल, त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर यहाँको माझबाट बिदा पनि अनुमति माग्छु। सुरेश मेरो कृषि कर्म गरौं। नमस्कार।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरिलाई।
1: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
4: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर। फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: मा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस् मुहान जोगाउ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मनपर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय पठजोर रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
5: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
4: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
6: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 5 को कार्यालय, सुनारपानी, रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका, वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 9896625998।
3: वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
12: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
9: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
12: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
12: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
9: सम्पर्क नम्बर 0845410043, 9863024422।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 4 को कार्यालय, हिमगंगा, रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, OCMC।
4: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। साढे 2 दशकदेखि बन्द अवस्थामा रहेको हेटौडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योगको मरमत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि आज प्रारम्भिक उत्पादन परीक्षण सफल भएको नेपाल सरकारका सहसचिव एवं प्रधानमन्त्री

पालन र शाहका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको अर्थ समितिले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई 100 रूपियाँ दरमा सेयर दिन निर्देशन दिएको छ। बिहिबार बसेको समितिको बैठकले जारी पूँजीको 10% सेयर स्थानीयका लागि अंकित मूल्यमै सुनिश्चित गर्न कड़ा निर्देशन दिएको समिति सचिव लक्ष्मण अर्यालका अनुसार स्थानीयले कानूनले दिएको अधिकार अनुसार सेयर प्राप्त गर्न नसकेको भन्दै सरकार अर्थ मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय तथा नेपाल धितपत्र बोर्डलाई उक्त व्यवस्था तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको जनाएका हुन्। संविधान संशोधन, संहिता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै 8 राजनैतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी, नेपाल जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। उपत्यका सहित देशका मुख्य शहरमा आज पनि ग्यास पसल अगाडि सर्वसाधारणको लामो लाइन कायमै छ। झण्डै 2 हप्ता अघि शुरू भएको ग्यास अभाव अझै उस्तै रहँदा उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर घरबाट टाढा पुगी लाइन बस्न बाध्य भएका हुन्। ग्यास संकट सुल्झाउन सरकारले द्रुत प्रतिकार टोली गठन र अनुगमन तीव्र बनाएको दावी गरे पनि समस्या समाधान हुन सकेको छैन। रामेछापको खानादेवी गाउँपालिका वडा नम्बर 5 को गोगन पानीमा शनिबार नागरिक सुनवाई कार्यक्रमको आयोजना गरिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछाप र सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापको संयुक्त आयोजनामा भएको उक्त सुनवाई कार्यक्रममा समुदायमा हुने सामान्य भनाभन र झै झगडादेखि कानूनी अनभिज्ञताका कारण झेल्नु परेका विभिन्न समस्याहरूको विषयमा समुदायका बासिन्दा र जनप्रतिनिधि समेतको सहभागितामा अन्तर्क्रिया भएको छ। कार्यक्रममा जिल्लामा घटेका विभिन्न घटनाहरू र कार्यवाहीको अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालयले प्रस्तुतिकरण गरेको छ। रामेछापको खानादेवी गाउँपालिका स्थित ऐतिहासिक तथा धार्मिक शक्तिपीठ खानादेवी मन्दिर परिसरमा शुक्रबार संयुक्त रूपमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। इलाका प्रहरी कार्यालय चोप्राङ र खानादेवी विकास कोष परिवारको संयुक्त आयोजनामा सम्पन्न सरसफाई कार्यक्रममा मन्दिर परिसर, प्रवेश मार्ग, फूलबारी तथा आसपासका क्षेत्र सफा गरिएको हो। खानादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङका अनुसार धार्मिक सम्पदाको संरक्षण, स्वच्छ वातावरण निर्माण तथा मन्दिरमा आउने श्रद्धालुलाई सहज र आकर्षक वातावरण उपलब्ध गराउने उद्देश्यले सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा हाएस दुर्घटना हुँदा 4 जना घाइते भएका छन्। मोरङबाट काठमाडौँ जाँदै गरेको बा 5 ख 59 84 नम्बरको हाएस सिन्धुलीको गोलन्जोर गाउँपालिका 5-26 स्थित बीपी लोकमार्गमा दुर्घटना भएको। दुर्घटनामा परि धनुषाको गणेशनाथ नगरपालिका 7 की 22 वर्षीय रूबी शाह, मोरङको सुन्दर हरैचा नगरपालिका 12 वर्षीय 19 वर्षीय समित भुजेल, मोरङको सुन्दर हरैचा नगरपालिका 12 का 20 वर्षीय उज्जवल चौधरी र सुनसरी इटारी उपमहानगरपालिका 17 का 42 वर्षीय दुर्गानन्द शर्मा घाइते भएका छन्। घाइते मध्ये रूबी र समितको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरीले जनाएको छ। सिन्धुलीको फिकल गाउँपालिका 2 नवलपुरमा भएको सवारी दुर्घटनापछि सुनकोशी नदीमा बेपत्ता 3 यात्री र दुर्घटनाग्रस्त कारको खोजी साउन 25 गते दिउँसो 1 बजेसम्म निरन्तर सञ्चालन गरिने भएको छ। दुर्घटना भएको 6 दिन बितिसक्दा पनि बेपत्ता यात्रु र कारको अवस्था पत्ता लाग्न नसकेपछि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह र पीड़ित परिवारबीचको छलफलबाट खोजीको समय सीमा निर्धारण गरिएको हो। स्कूटर दुर्घटनामा गम्भीर घाइते भएका दोलखाको नामदुका एक पुरूषको मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका दोलखाको बैतेश्वर गाउँपालिका स्थित नामदु बस्ने अपाङ्गता भएका 40 वर्षीय रमेश किमिरेको उपचारको क्रममा मृत्यु भएको हो। 4 वर्षसम्म घाटामा रहेको अपरतामाको सिजल विद्युत केन्द्र नाफातर्फ अघि बढ़ेको छ। विद्युत उत्पादन शुरू भएको 4 वर्षसम्म लगातार घाटामा रहेको अपरतामाको हाइड्रो पावर लिमिटेडको चालू वर्ष भने वित्तीय अवस्थामा सुधार देखिएको, विद्युत क्रिया सञ्चालनमा सुधार, हाइड्रोलोजी पेनाल्टीमा आएको कमी तथा दीर्घकालीन ऋणको ब्याजदर घटाउन सफल भएपछि अपरतामाकोशीको वित्तीय अवस्थामा सुधार आएको छ। र कैलालीमा बाल्टिनमा डुबेर 1 बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका 4 जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर 18 महिनाका बालक राम सुवेदीको मृत्यु भएको। गाई वस्तुलाई

छोप्न राखिएको बाल्टिनको पानीमा बालक डुबेको अवस्थामा उनकी आमा देवकी सापकोटा सुवेदीले फेला पारेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभएको छ। बाल्टिनमा डुबेका बालकलाई निकालेर तत्काल उपचारको लागि घोडाघोडी अस्पताल सुखड पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक बालकको सपरीक्षणका लागि दोधारा अस्पताल बौनिया पठाइएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

حضرتکو آواز، حضرتکو ساتھی ہو، حضرتکو ریڈیو ایک سے دوئی تھپلو ایک میگا ہرٹز، نمسکار हजुरको रेडियो एक सय दुई थप्लो एक मेगा हर्ट्जको रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादनसहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँको मेटुको ढुकढुकी भर्खर सौदबाट पन्ध्रमा लागेको ह्यान्डसम ठिटो श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि। अनि यो पल आज विशेष बनाउनको लागि रातको समय छ। यो रातको समयमा हामी सधैँ उपस्थित हुने गर्दछौ तपाईँसँग कुराकानी गर्नको लागि अनि तपाईँले नै पठाउनुभएका मेसेजहरू वाचन गर्नको लागि। कहाँ हुनुहुन्छ, के गर्दैनुहुन्छ रातको समयमा, नाइट ड्युटी गर्दै सुनाउनुहुन्छ कि खाना खानुभयो, के गर्दैनुहुन्छ भन्नुहोस् ल। प्रायः जसो यो रातको समयमा अब मिठा माया प्रेमका कुराकानी गर्नुपर्छ भन्ने होइन हेतु हुन्छ, मेरो चाहिँ उद्देश्य रहन्छ। सो त्यही भएर पनि आउने गर्दछु म प्रायः जसो बिहानदेखि काम गर्दा गर्दै लागेको थका पीर चिन्ता व्यथाहरूलाई पनि भुलाउने कोसिस मेरो रहन्छ पनि हुन चाहन्छु। कार्यक्रममा सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। सुनेर साथ दिनु भइराखेको छ भने अन्य साथीभाइ आफन्तलाई पनि भनिदिनुहोला पनि भन्न चाहन्छु। मिठा रमाइला कुराकानी हुनेछन्, माया प्रेम बिछोड समय सान्द्रिक कुराहरू जोड्नेछु। सुन्दै गर्नुहोला, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। लभ स्टोरीका कुराहरू पनि हुनेछन् है रातको समयमा पनि हुन चाहे। लेख रचनाहरू केही लेख्नु भएको छ भने पोस्ट गर्न सक्नुहुन्छ, वाचन गर्ने कोसिस गर्छु म पनि भन्न चाहन्छु। भन्दै धेरै ढिला नगरिकन कार्यक्रमको सुरुवात गरिहाल्छु म यति बेला तपाईँको माझमा। एउटा मिठो गीत राख्छु, त्यसपछि कार्यक्रमको सुरुवात गर्छु, त्यसपछि आउँछु ल तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नको लागि अनि साथसाथै तपाईँले पठाउनुभएका लेख रचनाहरू वाचन गर्नको लागि। रेडियो सुन्दै गर्नुहोला, मेसेजहरू पठाउँदै गर्नुहोला। यति बेलाको समयमा चिनै मिलेन भन्दै हुनुहुन्छ, कहिलेकाहीँ चिना नमिल्न पनि सक्छ तर मन मिल्यो भने राम्रो हो। कुशल बेलवासी शान्तिश्री परियारको सुमधुर आवाजमा रहेको गीत छ चिनै मिलेन। यति बेलाको समयमा तपाईँको माझमा राख्छु, त्यसपछि आउँछु। रेडियो सुन्दै गर्नुहोला।

मनै मिलेन, मन मिल्ने मायासँग चिनाइ मिलेन, होइन मन नमिल्ने भन्ने हुन्न, चिना मिलेन भन्ने हुन्थ्यो पक्कै पनि. अब चिना नमिल्ने भन्ने हुन्छ र हुँदैन जस्तो लाग्छ. चिना भन्दा पनि मन मिल्नु पर्यो, पछिल्लो समय मन नमिलेर खत्तम छ सम्बन्ध, होइन. यहाँनिर मनलाई हेर्न छोड्यो हो पछिल्लो समय मान्छेहरू, होइन. पछिल्लो समय खै हो के भयो, मान्छेहरू माया भन्दा पनि यति बेला कसरी के हेर्छन्, के भयो, सम्बन्ध टिक्दैन त हो, होइन. कस्तो खालको माया हो यो माया पनि, मलाई कस्तो कस्तो लाग्छ, होइन. के भन्नु, हजुरको रेडियो 102.1 मेगाहर्ज अनि तामाको एफएम 95 मेगाहर्जबाट कार्यक्रम समाज दोहोरी सुनिराख्नु भएको छ. फ्रिक्वेन्सी मोडुलेसनबाट पनि, अनलाइनका माध्यम थुप्रै छन्, ती माध्यमबाट पनि यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ. मन मिलेको मान्छेसँग चिना नमिल्नुको पीडा अर्कै हुन्छ नि, होइन. जब दुईवटा दिल एउटै धड्कन बनेर धड्किदिन्छन्, धड्किन्छन्, भावनाहरू बिना शब्द बुझिन्छन्, तर एउटा पानामा कोरिएका रेखा र नक्षत्रका हिसाबले त्यो सम्बन्धलाई अस्वीकार गरिदिन्छन् अनि त्यसपछि तब मनभित्र गहिरो चोट लाग्छ क्या. यस्तो चोट पुग्छ, यस्तो, होइन. हामीले एकअर्काका भावना बुझ्यौँ, दुःख सुखका साथी बन्यौँ र एउटा सुन्दर भविष्यको सपना देख्यौँ, तर समय र भाग्यको खेल हेर, जहाँ मन मिलेन सबैभन्दा, होइन, मन मिलन सबैभन्दा ठुलो कुरा हो, हुनुपर्ने हो. त्यहाँ ग्रह दशा अथवा नक्षत्रको लेखाजोखा अगाडि उभिएर हाम्रो बाटो छेकियो. त्यो साँच्चै एउटा चिनाको पानाले दुईवटा आत्माको आत्मीयतालाई तोल्न सक्छ र चिना नमिल्दैमा मनमा बसेको मान्छे र उसैसँग गाँसिएका यादहरू रातारात हराएर जाँदैनन् र जान्छ. मनले सधैँ उसैलाई खोजिरहन्छ, तर परिस्थिति र समाजको अगाडि सम्झौता गर्नुपर्दा मनभित्रभित्र रुन्छ. कस्तो मोड हो जीवनको, जहाँ माया पगाल्ने क्षमता छ तर एउटा कागजको पानो बदल्ने तागत छैन, होइन. प्राय मैले पछिल्लो समय देखेको, होइन, कुराकानी अथवा मैले विभिन्न कुराहरू गर्छु अथवा यो पछिल्लो समय, होइन, माया मैले जब कतै यता कतै जाँदा ओर्दा अथवा सामाजिक सञ्जालमा देखिन्छ नि आजकलको माया, त्यसमा चाहिँ मेरो अलिक कस्तो कस्तो भनौँ न खालको त्यो विरोधाभास जस्तो छ, विरोधाभास भनौँ न, कुराहरू छन् आजकलको मायामा चाहिँ. सबै त छैनन् होला, तर मलाई खै कुन मोडमा लाग्यो, होइन, कस्तोमा पुर्यायो त्यो थाहा भएन कि, होइन र तपाईँ आज मन मिल्छ, भोलि मन मिल्दैन, आज माया बस्छ, भोलि त्यो माया बस्दैन, अघि एकछिनसम्म ठिक भएको माया अनि भोलिमा गएर त्यो दुश्मन भन्छ. माया त्यो हो र भनेको, जब पहिला हजुरबुवा हजुरआमाको पालाको कुराहरू सुनिन्थ्यो, उहाँहरूको माया सुनिन्थ्यो, हुन त समयसम्म बदलिएको होला, होइन, म मात्र बदलिन नसकेको हो कि जस्तो लाग्छ समय सँगसँगै. मान्छे म बदलिन पनि चाहन्न हो, म पुरानो खालको मान्छे, सोच भएको मान्छे, पुरानो हुनुपर्छ जस्तो लाग्छ, बदलेर के फाइदा, होइन भन्ने सोच हो. तर अब समय सँगसँगै बदल्नुपर्छ आफूलाई पनि भन्छन्, बदलिन सकेन क्या. तपाईँ बदलिनु भएको छ र, है, यहाँ ठिक छ. म म्यासेजतर्फ लाग्न चाहन्छु. मलाई रसिला तामाङ हुनुहुन्छ, गुड नाइट माई मम भन्नुहुन्छ, शुभरात्री भन्नुहुन्छ रसिला. धेरै पछि म्यासेज देखेँ त हो हजुरको, तपाईँले पनि माया मार्नु भएको हो र, हुन त माया मार्नु भएको हो. आजकलको माया मैले भनिराखेको हुन्छु नि, आज छ भोलि छैन भने जस्तै हो, तर मलाई त्यो खालको माया चाहिएन हो.
मलाई त सधैँभरिको माया चाहिन्छ, एकनासको माया होइन, सधैँभरिको माया चाहियो रसिला है। आज आउनुभयो दाई, के छ काठमाडौँबाट सुन्दैछु भन्नुभयो, खाना खानुभयो भन्नुभयो, खाना त भइहाल्यो खाइयो, तर माया चाहिँ कम भयो होइन। यो आजकलको जस्तो माया हुनु भएन, के भए नै ठिक छ नभए नै ठिक छ, त्यस्तो माया चाहिएन हो मलाई। म माया पनि डिपली गर्छु, हजुरहरूले साथ दिनुभयो भने तपाईँहरूको तर्फबाट पनि डिपली आउनु पर्यो नि हो माया, होइन र? त्यस्तै ईश्वर कटेल हुनुहुन्छ, नमस्कार राधे राधे भन्नुहुन्छ, नमस्कार राधे राधे सर, स्वागत छ हजुरलाई पनि मलाई चाहे। हल्का भिडियो लाइभमा छु म हजुरको रेडियो 101.1 मेगाहर्जको फेसबुक पेज मार्फत। आयुष छेत्री हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, रामी छ फुलासीबाट, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। सुरक्षा विश्वकर्मा हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। भाइ नमस्ते, नमस्कार, सन्चय हुनुहुन्छ, खाना खानुभयो, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम भन्नुभएको छ, प्रकाश केसी हुनुहुन्छ, ठिक छ हजुरहरूले यसो भनिदिनुहुन्छ, मलाई खुसी लाग्छ, राम्रो चलाउनु भयो होइन। अनि त्यसपछि मिठा मिठा शब्दहरू भनिसकेपछि म यसै पनि फुरुक्क पार्ने मान्छे, फुरुक्क परिहाल्छ है। ठिक छ, हल्का केही समस्या आए जस्तो मेसेजहरू पठाउन सक्नुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा, अनि साथसाथै म लाइभ मार्फत पनि छु हजुरको रेडियो 102.1 मेगाहर्जका सामाजिक सञ्जाल फेसबुकमा पनि, भिडियो लाइभमा, अडियो लाइभमा पनि छु, भिडियो लाइभमा पनि छु, हल्का उपस्थित भएको छु केही क्षणको लागि होइन। मेसेजहरू पठाउनुहोस् भन्न चाहे, अनि लेख रचनाहरू लेख्नु भएको छ भने पठाउन सक्नुहुन्छ ल, आफ्नो मायालुलाई सम्झेर, मुटुलाई, मुटुको ढुकढुकीलाई सम्झेर केही लेख्नु भएको छ होला, केही कोर्नु भएको छ होला होइन, साहित्यहरू फुराउनु भएको छ होला, पठाउनुहोस् ल, वाचन गर्ने कोसिसमा गर्छु पनि होला चाहिँ। नलुकाउ तिम्रो मुहार, प्रकृति रिसाउन सक्छ भनेर मैले लेखेको थिएँ, खै मुरीले होइन मेरो वास्ता नगरेर हो कि किन हो पनि लुकाएको लुकाइ राखिन हो मुहार लेखेको भए त के र है। त्यस्तै गरेर केही कुराहरू भन्न चाहन्छु म, हल्का सामाजिक सञ्जाल फेसबुक नै देखा दिए जस्तो, रातको समय छ, झलढुका बन्द गर्न बिर्सिनु भयो कि त्यो त ध्यान दिनु होला, मौसम कस्तो छ तपाईँ आइबस्ने ठाउँको होइन, वस्तुस्थिति कस्तो छ तपाईँको ठाउँको, त्यसमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु। यी कुराहरू मैले सधैँ जोडिरहेको हुन्छु ल, याद गर्नुहोस्, अनि मैले सधैँ भनिरहेको हुन्छु, बाल बच्चाहरू कहाँ छन्, कता जाँदैछन्, कोसँग खेल्दैछन् भनेर मैले दिउँसोको कार्यक्रममा पनि भनिरहेको हुन्छु, रातिको कार्यक्रममा पनि जोडिरहेको हुन्छु, हुन त रातको समयमा त्यो खासै पर्दैन, तर मलाई यस्तो लाग्छ कि भोलिको बसाइमा तपाईँले मैले भनेको एउटा दुईवटा कुराहरू याद राखिदिनुभयो भने, गरिदिनुभयो भने होइन। अहिले समाचारहरू सुनिराख्नु भएको छ होला, विविध घटनाहरू घटिरहेका छन् होइन, बालबच्चाहरू खेल्न जाँदाखेरि होइन दुर्घटनाहरू भइरहेका छन्, सो त्यो भएर पनि मैले भनिरहेको हुन्छु, बुझिदिनुहुन्छ होला भन्ने आशा छ। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेज छ, म्यासेज वाचन गर्न चाहन्छु, लेख रचनाहरू पठाउनुहोस् ल, केही छन् भने, लेख्नु भएको छ भने पठाउन सक्नुहुन्छ पनि भन्न चाहे होइन। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा पठाउनुहोस्, वाचन गर्ने प्रयास गर्छु, हामी माध्यम बन्छौँ हो, माध्यम होइन, तपाईँको त्यो मुटुको ढुकढुकीसम्म पुर्याउने कोसिस हाम्रो रहन्छ, म्यासेज लेखेर त पठाउनुहोस्, त्यो ओठमा सानो हाई हेलो मैले तिमीलाई सम्झिरहेको छु है भनेर लेखेर पठाउँदा पनि ओठमा मुस्कान आउँछ कि, आउँछ भन्छन् के थाहा, हुन त म न लभमा परेको न केही गरेको, राति निन्द्र लाग्दैन भन्छन् कि कस, मायामा पर्नु भएको छ भने भन्नुहोस् ल, है आफू त नपरेर होला, अरूको हेरेर भन्नु परिरहेछ है, मैले हो कि होइन भनेर सोध्नु परिरहेछ, कस्तो हो यो,
त्रिसना विश्वकर्माले पनि शेयर गरिराख्नु भएको छ, संगीत सृष्टि रोलपाली कान्छीले पनि शेयर गरिराख्नु भएको छ लाइभलाई, शान्ति विशीले पनि लाइभलाई शेयर गरिराख्नु भएको छ। मेसेज चाहिँ मैले वाचन गर्न पाइरहेको छैन, होइन म आफै गीत गाउँ कि क्या हो, मेसेजै वाचन गर्न नपाइसकेपछि शेयर गर, होइन राम राम लालन पालनतिर के जानु केही कुरा। जब हामी बिहानदेखि काम गर्दा गर्दै थकाइ लाग्छ नि, होइन, अनि त्यसपछि राति हुन्छ, रात भइसकेपछि रात त अवश्य पनि हुन्छ, अभियसली हुन्छ, होइन, राति भइसकेपछि जब मिठा रमाइला कुराकानी हुन्छन् नि एक आपसमा, त्यो दिनभरिको थकाइ पीर चिन्ता व्यथाहरूलाई बोलाउँछ जस्तो लाग्छ ती कुराहरूले। कसो माया प्रेमका कुराहरू गर्छु म लभ लभ गुरु जसरी, तर अब हो होइन भनेर सोधिरहेको छु, फेरि रिप्लाई आउने होइन कि कस्तो, यो रातको कार्यक्रममा होइन रिप्लाई पनि आउनु पर्यो हो मैले भनेका कुराहरू, होइन तपाईँहरूले मलाई भन्नु पनि पर्यो यस्तो खालको है यो है भनेर, होइन ठिक छ, मलाई धोका दियो धोका दिनेलाई, आहा कस्तो स्वर घ्यार घ्यार घ्यार घ्यार गरे जस्तो भइरहेछ होला है आमा, त्यस्तो सुन्नु भएको छ नातिको स्वर, हात तरिका आज तातो पानी नपिएर हो कि क्या हो, अनि मौसममा गडबडी भइराखेको थियो, स्वास्थ्यलाई पनि तलमाथि भइरहेको बेलामा अब तातो पानी पिराख्ने बानी, अब रातको समय के पिउनु भन्ने हो, त्यो भएर अलिक घ्यार घ्यार घ्यार आइरहेको छ जस्तो छ आवाज है, ठिक छ, तातो पानी पिउने बानी बस्ताल्नुहोस् म पनि भन्न चाहन्छु, सधैँभरि तातो पानी पिउनु भयो भने राम्रो गर्छ है शरीरलाई स्वास्थ्यलाई भन्न चाहे, आज यो मौसम परिवर्तन भएको बेलामा त झन् विशेष गरी तातो पानी लिनुपर्छ, पानी फोहोर आउँछ मुहानको पानी होइन खानेपानी फोहोर आएको होला पनि भन्न चाहन्छु। अब देशको परिस्थितिको कुराकानी गर्ने हो भने धेरै के गर्नु र होइन देशको बारेमा धेरै के भनौँ र मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन यहाँहरूलाई थाहा छ, होइन पछिल्लो समय सामाजिक सञ्जालले गर्दाखेरि विभिन्न किसिमका घटनाहरू घटिरहेका छन्, ती कुराहरूमा ध्यान दिनुहोला सिकाउन चाहन्छु म, अनि हामीलाई सुनेर साथ दिनुहोला सिकाउन चाहन्छु म, होइन माया गरिदिनु होला, श्रीराज महत भनेको मायाको भोक हो, होइन माया गर्नुपर्छ भन्न चाहे, मेसेजहरू वाचन गर्न खोजिरहेको थिएँ, ठिक छ, अब मेसेजहरू वाचन गर्न नदिइरहेको अवस्थामा ह्याङ भन्छ नि ह्याङ हो कि के भन्छ भन्छ, होइन एउटा गीत गाउन मन लाग्यो त्यसो भने आधुनिक गीत के गाउनु होइन लोकदोहोरीको कार्यक्रममा लोकदोहोरी गीत गाउन मन छ तर स्वरले अलिकति दिएको छैन, मम्मीले भन्ने गर्नुहुन्थ्यो मेरो बाबु सानोमा कुन चाहिँ गीतमा नाच्थ्यो अरे भन्दाखेरिमा ऐना हेरेर लम्माया साँच्चैको यस्तो यस्तो रहेथ्यो, त्यो पनि बिर्स्यो अहिले त, म सानोमा नाच्थ्यो अरे यो गीतमा ऐना हेरेर लाउ माया लाउनेले धोक फेरेर भन्नु, सानो भन्दा त अहिले पनि सानो हो होइन, यसले गफ दिइराखेको छ यसको आवाज यसको उसले होइन जस्तो लाग्छ भने चाहिँ रामी छापा आउनुहोस् ल एकताल फेस टु फेस टक गर्नुपर्छ हामी, त्यसपछि मात्र विश्वास लाग्न सक्छ होइन भन्न चाह, ठिक छ, मैले अब धेरै कुराकानी गर्न चाहेन गीततर्फ लाग्न चाहन्छु, यति बेला मलाई गीत राख्न मन लाग्यो किनकि म्यासेजहरू मैले वाचन गर्न सकिरहेको छैन सोचे अनुसारको भएन, सो गीततर्फ लाग्न चाहन्छु यति बेलाको समयमा रातको बसाइमा कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा ह्याङ ह्याङ हुन्छ ह्याङ होइन ह्याङ हुन्छ है त्यस्तो, अब माया प्रेमको कुराकानी सुनौँ त, एउटा साथीले भन्दै थियो मलाई के भनेर भन्दाखेरिमा ओ लप पर्दैन तेरो
लभ गर्नु पर्दैन अरे, के लभ गर्नु किन गर्नु अरे, म र एकछिन पछि कुरा सुनाउँदै थिएँ कि म्यासेज देखाउँदै थियो मराले, हाम्रो त यस्तो कुरा हुन्छ भनेर, कस्तो सानो खाना खायो हौ, अब उसले मलाई देखाएर के गर्नु होइन के गर्नु, हाम्रो छैन भनिदिएपछि सक्यो त, कुराकानी हुनुपर्छ भन्दै थियो मराले, गर्नुपर्छ के हो कसो हो भन्दै थियो, मैले भनेको थिएँ अब हामी भनेको लेजेन्ड हो है, हत्तपत्ता माया बस्दैन, बसिसकेपछि छोड्दैन भन्ने खालको होइन, डिटो लेजेन्डहरू भनेको अलिकति होइन, अब तारिफै गर्न मन थियो अलि बेसरी नै, तर धेरै गफ दिए जस्तो लाग्न थाल्यो, गफ दिन त आउँदैन मलाई, यति बेला म गीततर्फ लाग्छु, अलि चाहे जस्तो भएन हौ मैले सुभ न तपाईँसँग मेरो वार्ता हुन सकेको छ यो रातको समय, न म आफै बोलिरहन पनि के मात्र बोलौँ भन्ने हो, अनि प्राप्त म्यासेजहरू पनि मैले वाचन गर्न सकिनँ भने गीत पनि ओके राख्न खोजिएको राख्न सकिरहेको छैन, लजाउनु पर्दैन भन्ने होइन, झिम झिम सानो न झिम्का परेले उत्तिकै हुन्छु म भन्थिन् मरीले, मरीहरू खै अब आजकलको माया कस्तो माया भनेर मैले भनिरहँदाखेरि आजकलको माया कस्तोसँग बस्दो रहेछ भने अलिकति झुटा होइन झुट बोल्नेहरूसँग, त्यही भएर अब मान्छेहरू त्यही भएर झुट बोल्दो रहेछन् एकैछिनमा, मेरो त घरमा श्रीमती छैन नि अथवा मेरो त घरमा श्रीमान छैन नि, बालबच्चा भएका होइन उस्तैसँग चाहिँ माया बसिरहेको हुँदो रहेछ, अब खोज्ने पनि त्यस्तैले रहेछन् रोज्ने पनि त्यस्तैले रहेछ, मैले एक एक हिसाब गरिसकेँ हो है, म प्रतिवेदन निकाल्न मात्र भइन्छ, अब मैले यति यतिजनासँग यस्तो यस्तो कुराहरू होइन सोधेर यस्तो यस्तो कुरा जानेर अनि त्यसपछि मैले अब है हुन्छ नि प्रतिवेदनै निकाल्नुपर्ने जस्तो छ प्राय जस्तो मैले यस्तो हेर्दाखेरिमा भइरहेको कुरा त यही रहेछ, बेबी भन त अरे त्यहाँनिर फेरि घरमै बेबी हुनुहुन्छ, भन्नुहोस् त अरे होइन कस्तो झुटो बोल्न जाने हो आजकल कलियुग भन्छन्, झुट नबोल्नुहोस् झुट नबोल्नुहोस् जे छ साँचो बोल्नुहोस् बोले बोल्छन् माया गाँसी गाँस्छन् उनी गाँसी गाँस्दैन के छ र होइन, तर म अरूको मन नदेखाउनुहोस् यति बेला कसको अनुमति बोल के त तपाईँको माझमा राख्ने कोसिस चाहिँ म गर्छु है कोसिस गर्छु राख्छु चाहिँ भन्न सक्दिनँ कोसिस चाहिँ गर्छु म, अब साथ दियो भने त अब नाइ त भन्दिनँ म तर ओके यति बेला पक्कै पनि यो गीत तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि म अन्य कुराहरू गर्नको लागि उपस्थित हुनेछु, यति बेलाको समयमा तपाईँको माझमा शान्तिश्री परियार अनि विक्रम परियारको आवाजमा रहेको गीत कसको अनुमति।

0: कर्छ भएर है आज सिस्टम ह्याङ हान्दा जस्तो चाहिँ ह्याङ ह्याङ कार्यक्रम आसामास दोहोरी अनिहरू भइरहेको छ भनौँ कसरी भनौँ नभनौँ के भनौँ खै रुधारमा छु हामी हप्ताको साथै दिन आउँछौँ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि नभनौँ भने भन्न मन लाग्छ मनका कुराहरू गर्न मन लाग्छ होइन हजुरहरूको माझमा जब जब म आउँछु नि खुसी लाग्छ किन भन्दाखेरिमा जब तपाईँसँग म रहन्छु मलाई खुसी लाग्छ अनि मैले पनि त्यही अपेक्षा आशा लिइरहेको हुन्छु म उपस्थित भइसकेपछि हजुरहरू पनि खुसी हुनुहुन्छ कि है भन्ने अपेक्षा आशा छ कार्यक्रम कस्तो लाग्दैछ सर सल्लाह सुझाव दिनुहोला पनि हुन चाहन्छु आज चाहे अनुसार भएको छैन ल हल्का सिस्टमले समस्या नै दिइराखेको हो कि जस्तो पनि लाग्छ त्यो भएर पनि होइन मैले म्यासेजहरू राम्रोसँग वाचन गर्न सकिरहेको छैन भने गीतहरू पनि राम्रोसँग राख्न सकिरहेको छैन जस बजिरहेका छन् भनौँ न अब त्यति भएपछि सकिगएन होइन र कार्यक्रम आसामास दोहोरी अनियर भइराखेको छ हप्ताको साथी दिन कार्यक्रम आसामास दोहोरी आउँछ आवाजमा म श्रीराज महत रहन्छु भर्खर 14 बाट 15 लागेको ह्यान्डसम ठिटो अब यो चाहिँ होइन जस्तो लाग्न सक्छ तपाईँलाई किनकि यसले धेरै गफ दिएको जस्तो लाग्न सक्छ होइन अब त्यो हो भने चाहिँ आउनुहोस् ल रामी छाप मा बजारमा भन्न चाहे भेटौँ न भेटघाट हुन्छ त्यसपछि हो होइन भनेर प्रत्यक्ष कुराकानी भइसकेपछि मात्र अनुमान गर्न सकिन्छ कि लाउन सकिन्छ होइन यसै त कहाँ होइन र यस्तै नलगाऊ भन्न चाहे डोन्ट जज द बुक बाई इट्स कभर भनिन्छ नि होइन त्यही भएर अब खै के भनौँ र कसो भनौँ र म म्यासेजतर्फ लाग्न चाहन्छु धेरै कुराकानी नगरौँ र होइन रिसाउनुहुन्छ मेरो मुटुका टुक्रा टुक्रीहरू फेरि रिसाउनु भयो भने गाह्रो पर्छ मलाई पनि होइन के भन्ने कसो भन्ने के गर्ने भन्ने हुनसक्छ तपाईँ रिसाउनु भयो भने त अनि मलाई गाह्रो पर्दैन त होइन मलाई फेरि कस्तो कस्तो लाग्न सक्छ कस्तो कस्तो लागिसकेपछि के लाग्न सक्छ अनि के लागिसकेपछि भन्नुहोस् ल हल्का आज किन किनभने साँच्चै भन्नुपर्दाखेरि सिस्टम ह्याङै भइराखेको है जस्तो लागिरहेको छ म्यासेजहरू कतैबाट वाचन हुन्छन् न के है नभनौँ त नभनौँ तर झुट पनि बोल्न मन लाग्दैन भनौँ त भनौँ अब भन्दाखेरि पनि कस्तो कस्तो लाग्छ कि त्यो भइसकेपछि गाह्रो छ हो मलाई पनि है जिन्दगीमा झुट बोल्दिनँ भन्ने हो अनि त्यसपछि फेरि साँच्चो कुरा बोलिसकेपछि पनि फेरि है के भन्ने खालको हुनसक्छ सुरक्षा विश्वकर्मा हुनुहुन्छ सम्झना सबैमा भन्दै हुनुहुन्छ प्रकाशले सुन्नुहुन्छ कार्यक्रम राम्रो चलाउनु भएको छ है दाई कार्यक्रम सुनिरहेको छु लाउँथे माया घातै घात भयो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ दिनभरि कता जानुभयो भन्नुहुन्छ यतै छु कुमार श्रेष्ठ हुनुहुन्छ नमस्कार सर कार्यक्रम सुन्दैछु दोलखा मार्बु घर भई हाल काठमाडौँबाट कुमार श्रेष्ठ हो घर परिवार साथीहरू धनु गजमेर सम्पाली शेर्पा सरिता मोक्तान लक्ष्मी खड्का लगायत सबैमा सम्झना छ भन्नुहुन्छ कल्पना साम्पाङ हुनुहुन्छ सञ्चय हुनुहुन्छ दाई भन्नुहुन्छ आज मलाई यो मुटु तिम्रै हो यो धड्कन तिम्रै हो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ दाई प्लिज प्लिज भन्नुहुन्छ प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ पनि एन्ड मिस यु लभ यु एन्ड गुड नाइट भन्नुहुन्छ अनि चिन्ने नचिन्ने घृणा गर्ने सम्झने बिर्सने सबैमा सम्झना माया छ भन्नुहुन्छ दामोदर ग्यावाली हुनुहुन्छ रुरु चार गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट सुन्दैछु भन्नुहुन्छ भजन गीत घर परिवार साथीभाइ सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ मोक्तान कान्छा आउनुभएछ आज हेलो दाई हजुर म मोक्तान कान्छा हो कार्यक्रम हेर्दैछु सुन्दैछु मिल्छ भने सेलो गीत राखिदिनुहोस् है भन्नुहुन्छ होइन सेलो गीतहरू सुन्न त मन लाग्छ मलाई पनि मिल्छ नमिल्ने भन्ने हुन्न होइन प्रायः जस्तो लोकदोहोरी गीतहरू मात्र बजिरहेको छन् सो त्यो भएर म कार्यक्रममा जबरजस्ती राख्ने कोसिस गर्छु रातको समयमा अब मोक्तान कान्छाले भनिसकेपछि त राख्छु नि म होइन के छ कसो हो मोक्तान कान्छा मोक्तान कान्छा मलाई युनिक लाग्छ है यो ठिक छ हजुरको नाम है मोक्तान कान्छा मोक्तान मोक्तानी कान्छीको खबर कस्तो छ त अनि भन्नुहोस् न होइन मिनु लम्तरीमा घर शुभरात्रि सबैमा भन्नुहुन्छ संगीत सृष्टि रोल्पाली कान्छी हुनुहुन्छ सुन्दैछु रोल्पाबाट सम्झना सबैमा माया छ भन्नुहुन्छ शान्ति विष्णु हुनुहुन्छ शर्मिला आयो हुनुहुन्छ कार्यक्रम सिन्धुलीबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ जुनिता चामिङ राई हुनुहुन्छ शुभरात्री सबैमा भन्नुहुन्छ दिपेन्द्र कार्की हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ सिरु प्रेमिका थापा हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ आकाश राई हुनुहुन्छ आकाशमा चिलोड्यो फनाना मेरो माया छ छैन के हुने हो मेरो माया हत्तरिका मेरो माया भएको भए त भनिहाल्नुहुन्थेन छैन तेरो माया वर्तन नकरा भट्टावट म्यासेज वाचन गर भन्दै त हुनुहुन्न नि कतै मलाई त आजकल त त्यस्तो लाग्छ चाहे अनुसार होइन किन हो यो आजकल मलाई पेसिमिस्टिक कुराहरू मात्र आउँछ भनेको अप्टिमिस्टिक आशावादी कुराहरू त नै के कसन देशको स्थिति हेर अनि हो र भन्यो अनि माया प्रेमको कुराकानीहरू सुन्यो अनि अर्काको त्यो होइन लभ स्टोरीहरू सुन्नुपर्छ या यस्तो भयो बरु लभ नगरेकै राम्रो भन्ने खालको मात्र हुन्छ के भएको हो यो तरिका त्यसपछि अब हजुरहरूको माया मलाई माया गर्नुभएको छ कि छैन भन्ने कुरा फेरि म आफै भन्छु नहुन सक्छ यसलाई माया गर्छु म भनिराख्नु भएको छ आफै कुरा बनाउने कस्तो मेरो मन पनि त्यही भएर भन्छु म मेरो मन दुईटा छ मुटु दुईटा छ भनेर एउटाले एउटा सोचिराखेको हुन्छ अनि हिजो त के सोच्दै थियो भने अरू त्यो एउटा के अरे माया गरेको रहेछ होइन सामाजिक सञ्जाल फेसबुकमा यो माया बसेको रे लभ यु बेबी किस यु बेबी भन्दै भन्दै होइन विवाहमा परिणत भएको रे कस्तो जोडी हो यिनीहरूको त भनेर सबैले भन्थ्यो अरे अन्तिममा आएर टुङ्गे अरे झैँ झगडा भयो अरे कस्तो खालको माया हो क्या रे त्यो होइन कस्तो माया गरे भनेको मैले भन्छु त अनि एकअर्कामा अन्डरस्ट्यान्डिङ हुनुपर्छ विश्वास हुनुपर्छ भनेर हुन त आजकलको माया आकर्षण छ जस्तो लाग्छ फेरि निराशावादी भयो हेर्नुहोस् त अहिले भर्खर राम्रो राम्रो कुरा गर्दै थियो अहिले एकैछिनमा फेरि निराशावादी भनेर हेत्तेरिको बोल्दैन म आकाश राईको म्यासेज भाषण गर्दै थिएँ म धरानबाट सम्झना सन्देश राख्नुपर्दा भूमिका राई कमलामुखी आशिष नयन स्नेत निमा शेर्पा रमन मुक्तान तामाङ अमित किरात राई पूजा युङ बिहानी अनुष्का सुनिता कुलुङ अस्मित सताङ अनिसा सुनार चुना लिम्बु सुनिम शेर्पा दिया लिम्बु आङबहाङ घाल बिरमान सुनार कोपिला चामिङ राई कमला उनिम लिम्बु मिडिया प्रेम निर्मला उनिम वसन्त श्रेष्ठ माधव ढुङ्गेल राज घले मगर कुमार पूर्वली कान्छालाका सबैमा सम्झना छ भन्नुहुन्छ अर्जुन आखाले पनि कार्यक्रम सुन्दैछ शङ्खुवा सभा धर्मदेवी दुई तामाफोकबाट भन्नुहुन्छ मिडिया प्रेमी राई अनिसा रोहित छेत्री हरपल रोशनी अञ्जिता मल्ल ठकुरी छेत्री राज बियगी गुरुङ राज घले मगर एड्रिन चिमे ललित चिमे विमान लिङखा याखा अगोल्टे माइला जगल्टे कान्छा बटारे मामा खोला पारी साइला होइन खोला पारी कि साइली उत्यो पारी कि भुन्टी होइन उत्यो नेप्टी सबैलाई सम्झना छ भन्नुहुन्छ अरू चाहिँ आँखाले है अरू चाहिँ मैले थपेको नि फेरि उत्यो काली भन्ने पनि हुन्छ त्यो का पारी कि कालीले होइन भन्ने हुन्छ नि नेप्टी चेप्टी भन्ने पनि हुन्छ आज माया गरेर त डल्ली पनि भन्दा रहेछन् रिसाउनुहुन्न भनेको मायाले गर्दा त्यही ठुलो स्वरले गर्दा डल्ली भनेर बोलाउँदाखेरि चाहिँ रिसाउनु के अरे मेरो नाम डल्ली हो भनेर आउनुहुन्छ मायाले लभली पारालाई डल्ली भनेर भन्यो भने त खुसुक्क होइन मुसुक्क परेर ऊ हुने रहेछ कस्तोमा त अचम्म लाग्छ बोलाउने नाम देखेर पनि नेप्टी रे अब कसैको काली रे काले रे मेरो काले हेर त हेर काले रिसाको कसरी रिसाको मेरो काले भन्दा रहेछ हत्तरिका अर्काको माया देख्दा पनि कहिलेकाहीँ त फेरि लभ गरौँ गरौँ गरौँ जस्तो लाग्छ फेरि एकैछिनमा झगडाको कुराहरू आउँछ त्यसपछि होइन भयो भाइ जिन्दगी यस्तै ठिक छ भनी जस्तो हुन्छ हिराबहादुर लगाई हुनुहुन्छ बुटोलबाट सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ दाई मैना राजा भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ मोहन खड्का र विष्णु माझीको प्रकाश केसीले अनिसा सुनवार हुनुहुन्छ पानीले पखाला या दुधले नुहाउ फरक पर्दैन पानीले पखाला या दुधले नुहाउ फरक पर्दैन राम्रो व्यवहार गर या वचन लाऊ फरक पर्दैन यो मूलबाट पहिल्यै छुटिएर गइसक्यौ तिमी बगेर नदी बन या जमेर तलाउ फरक पर्दैन बगेर नदी बन या जमेर तलाउ फरक पर्दैन पानीले पखाला या दुधले नुहाऊ फरक पर्दैन राम्रो व्यवहार गर या वचन लाऊ फरक पर्दैन यो मूलबाट पहिल्यै छुटिएर गइसक्यौ तिमी बगेर नदी बन या जमेर ताल फरक पर्दैन
1: फरक पर्दैन भन्नुभयो तपाईँ मलाई मेरो माया लाग्दैन थियो मैले त माया गरेको थिएँ नि
0: होइन माया नलाग्ने र छाडेर गइसकेपछि माया लाग्दैन र अनिसा माया लाग्छ नि हो जसरी पनि सम्झना आउँदैन र सम्झना आउँछ नि हो जसरी पनि त्यही भन्छन् क्यारे सबैले माया लाग्छ सम्झना आउँछ भन्छन् म बिर्सु कसरी भन्छन् आएन है भन्छु म दोलखाको सुन्दर बस्ती जिरीबाट है अनि शासनहरू भन्नुहुन्छ सम्झना सबैमा हुनुहुन्छ बुद्ध बज्राचार्य सर हुनुहुन्छ सुन्दै रमाउँदै सर हामी श्रोताहरूको खुसीको लागि यति राति पनि रेडियो रेडियोमा आउनुहुन्छ धन्यवाद सर भन्नुहुन्छ बुद्ध बज्राचार्य सर होइन तपाईँसँग त मलाई कुराकानी गर्नै मन छ होइन अनि त्यसपछि खै कुराकानी गर्न मन थियो दिउँसो कार्यक्रममा फोन गर्नुहोस् न सर ठिक छ यति बेला सुन्दै हुनुहुँदो रहेछ खुसी लाग्यो सुनेर साथ दिनुहोला मलाई किन हो किन हजुरसँग त्यो बोल्दाखेरि अर्कै भाइब आउँछ मान्छे यहाँ रिसले बसिराखेर छैन हजुरको आवाज सुने त भनेर हाँस्न मन लाग्छ होइन सबैको है सबैको त्यस्तो खालको भाइब होइन छुट्टै भाइब्रेसन होइन कुराहरू मजा आउँछ सर सम्झिराखेको छु मैले पनि ओके सुन्दै हुनुहुँदो रहेछ विशेष रूपमा धन्यवाद इन्दिरा भुजेल हुनुहुन्छ काठमाडौँबाट सुन्दै सिन्धुली ग्वालटारबाट सुन्दै हुनुहुन्छ इन्दिरा भुजेल हो भन्नुहुन्छ आज जन्मदिन परेको छ हस्बेन्ड श्रीमानलाई चाहिँ शिशिर भुजेललाई चाहिँ जन्मदिनको शुभकामना भन्नुहुन्छ हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना छ नमस्कार म मिना सिन्चुरी पाटनबाट है मिना सिन्चुरी हो सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिपसन छेत्रीले पनि सम्झना सबैमा भन्नुहुन्छ हिरा बहादुर लखाई हुनुहुन्छ सर टिकटक भन्नुहुन्छ टिकटक भन्दा पनि मलाई यता धोका दियो सिस्टमले धोका दियो क्या सिस्टमले धोका दिएपछि म कतै छैन आज है एकछिन बरु हजुरको रेडियो 102.1 MHz चाहिँ थिएँ होइन त्यो चाहिँ जान कोसिस गरिरहेको थिएँ तर सबैतिरबाट धोका दिएपछि कहिलेकाहीँ हुन्छ नि होइन मान्छेले नचाहँदा नचाहँदै धोका खाइन्छ अरे कि यस्तै यस्तै यस्तै होइन तपाईँ जसलाई धेरै माया गर्नुहुन्छ नि जसलाई विश्वास गर्नुहुन्छ नि आँखा चिम्लेर अनि उसैबाट चाहिँ धोका खाइन्छ अरे कि सोच्दै नसोचेको कुरा हुन्छ अरे अब रातको समयमा कार्यक्रम अब राम्रोसँग चलिहाल्छ र हुन त राम्रोसँग चलिरहेको छ तर म्यासेजहरू वाचन भइहाल्छ गीतहरू राम्रोसँग राखिहाल्छु भनेर सोच बनाइराखेको हुन्छ तर हल्का ऊ भइसकेपछि अलिकति कस्तो कस्तो हुन्छ त्यो हो त्यतातिरको कुरा अनि माया प्रेमको पनि त्यस्तै हो कहिलेकाहीँ सोच्दै नसोचेको कुरा होइन माया प्रेममा सोच्नु भएको छ त तपाईँले निस्वार्थ माया गर्नुहुन्छ कसैलाई जिन्दगी जीवन दिनुहुन्छ रमाउनुहुन्छ उसको लागि रमाउन थाल्नुहुन्छ विभिन्न सपनाहरू देख्न थाल्नुहुन्छ उसलाई कसरी बनाउने के बनाउने होइन उसको आवाज मात्र सुन्न पाए पनि हुन्थ्यो नि देख्न पाए मात्र हुन्थ्यो नि भनेर तपाईँ सोच्नुहुन्छ तर त्यो सोचेअनुसार हुँदैन समय समयको खेल भनिन्छ नि होइन जुन चिज बेसरी चाहन्छ अरे त्यो चिज त पाउँदैन भन्छ नि हो कि तामाङ प्रमिला हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ त्यस्तो त नहुनुपर्ने हो झन् चाहेका कुरा हुन्छन् भन्छन् महेश बस्त्याल हुनुहुन्छ बस्याल हुनुहुन्छ सहयोग कपिल भन्नुहुन्छ रामेछाप नगरपालिका दुई देउराली निवासी महेश सार्की 26 वर्ष हालमुटु रोगका कारण दुलखेल अस्पतालमा उपचाररत छन् आमा क्यान्सर र बुबा हृदयघातका कारण गुमाइसकेका महेशको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ विगतमा तपाईँहरूको सहयोगले उनको जीवन बचाउन सम्भव भएको थियो त्यसका लागि सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुहुन्छ भने आज फेरि उपचारका लागि आर्थिक सहयोगको आवश्यकता परेको छ तपाईँको सानो सहयोगले मन होइन पनि महेशको जीवन बचाउन ठूलो योगदान पुर्याउन सकिन्छ भनेर सम्पर्क नम्बर 97569002141 नम्बर छोड्नु भएको छ 97569002141 यी सेवा आइडी 97569002141 रहेको छ होइन राष्ट्रिय वाणिज्य ब्याङ्कको एकाउन्ट नम्बर पनि छोड्नु भएको छ सहयोग गर्न नसके पनि कृपया यो सन्देश सेयर गरिदिनुहोस् भन्नुहुन्छ पहिला वाचन बचाइदिनु भएको जीवन आज फेरि तपाईँहरूको हुन्छ भने आज फेरि उपचारका लागि आर्थिक सहयोगको आवश्यकता परेको छ तपाईँको सानो सहयोगले मन होइन पनि महेशको जीवन बचाउन ठूलो योगदान पुर्याउन सकिन्छ भनेर सम्पर्क नम्बर 97569002141 नम्बर

सुनुहुन्छ खाई नखाई पनि पैसाको पछि दगुरियो, खाई नखाई पनि पैसाको पछि दगुरिरह्यो, दिन रात नभनी पैसाको पछि दगुरिरह्यो, खाई नखाई पनि पैसाको पछि दगुरिरह्यो, दिन रात नभनी पैसाको पछि दगुरिरह्यो, बुढो भइयो जवानी सकियो भन्ने सकियो मनले, बुढो भइयो जवानी सकियो भन्ने सकियो मन्ने अब मन अब भन भन्ने हुनुहुन्छ, बुढो भइयो जवानी सकियो भन्ने सकियो भन्ने अब भन, कहिले बन्छौ धनी पैसाको पछि दगुरियो रह्यो, कहिले बन्छौ धनी पैसाको पछि दगुरिरह्यो भन्नुहुन्छ। सायद तल माथि भयो अथवा यो हरक नमिलेर मैले वाचन गर्नमा तलमाथि भयो जस्तो लाग्यो कुमारजी, सरी भन्न चाहे त्यसको लागि चाहिँ। खाइ नखाइ पनि पैसाको पछि दगुरिरह्यो, दिन रात नभनी पैसाको पछि दगुरिरह्यो, बुढो भइयो जवानी सकियो भन्ने सकियो भन्ने, बुढो भइयो जवानी सकियो भन्ने अब भन, कहिले बन्छौ धनी पैसाको पछि दगुरिरह्यो। पैसा पैसा पैसा पैसा पैसा सब चिज पैसाले छरे के अहिले है, सम्बन्ध पनि पैसामा टिकेको रहेछ हेर्नुहोस्, माया प्रेम पनि सम्बन्धमा टिकेको रहेछ हेर्नुहोस्, सब चिज पैसामा छ यहाँ होइन, अनि हामी त्यही पैसाको लागि दौडिन्छ तर स्वास्थ्य सम्बन्ध सबै फालिरहेका हुन्छ, आफन्तलाई टाढा पारिरहेका हुन्छ। हेर्नुहोस् न नपत्याए, बाबा आमा घर गाउँघरमा एक्लै हुनुहुन्छ, हामी टाढा छौँ, बाबा आमा दुःख गरिराख्नु भएको छ, हामी दौडिरहेका छौँ पैसाको पछाडि, न बाबा आमाको स्वास्थ्य ठिक छ न हाम्रो स्वास्थ्य ठिक छ, वास्तविक त होइन र यो पैसा पैसा पैसा है पैसा ठिक छ त तेरो नजर। सरिका छेत्री हुनुहुन्छ, दाई के छ खबर, सन्चो लागेन हजुरलाई खाना खानुभयो भन्नुहुन्छ, सन्चो ठिक छ राम्रो छ, खुब रमाइलो गर्नुभएको छ है हजुरले शुभरात्रि भन्नुहुन्छ, र रमाइलो त छैन होला हो, मैले के भन्छु र जस्तो लाग्छ खै, वास्तविकतामा पनि भन्ने कुरा यही हो, मैले वास्तविकतामा कम बोल्छु, बरु कार्यक्रममा झन् अलि बढी बोल्न मन लाग्छ, हजुरहरूसँग रमाउन मन लाग्छ, अनि के चाहिँ भन्यो होला र जस्तो लाग्छ, फेरि रमाइलो भइरहेको छ है भन्नुहुन्छ, के भनेर रमाइलो लागिरहेको छ तपाईँलाई। राई सफल आयुष हुनुहुन्छ, पूर्वली अन्जान सफल आयुष राई हो, नेपाल घर तेह्र थुम हाल्छ, युएबाट सुन्दैछ, सम्झना सबैमा भन्नुहुन्छ। धर्मराज हुनुहुन्छ, बिर्तामर झापा घर भइहाल दुबईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। सम्झना सन्देश राख्नुपर्दा, आज साउन 23 गते जन्मदिन मनाउने मेरो मुटुको टुक्रा प्यारी ठुली छोरी साधना ढकाललाई होइन साधना ढकाललाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना, सुस्वास्थ्य दीर्घायुको कामना, मिठो सम्झना माया र आफन्तजन घर परिवार लगायत चिन्नुहुने होइन सम्पूर्ण साथीहरूलाई शुभरात्रि मिठो सपनीको कामना है भन्नुहुन्छ धर्मराजले, ढकाल धर्मराज हुनुहुन्छ, हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना छ होइन छोरी भन्नुहुन्छ ठुलो छोरी साधना ढकाललाई जन्मदिनको शुभकामना छ, सोचेका आँटेका काम कुरा इच्छाहरू सब पुरा हुन्, स्वस्थ मस्त व्यस्त रहनु भन्न चाहे। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु साधना है, यहाँभन्दा त अरू के भन्न सक्छौँ र के गर्न सक्छौँ र, यति हाम्रो तर्फबाट। अन्जान ठुलो हुनुहुन्छ, युएबाट सुन्दैछु भन्नुहुन्छ, शुभ सपनी सबैमा, सदा माया गर्ने साथीहरू ज्योतिषी जुनिता चामलिङ राई भन्नुहुन्छ, बिटु मगर्नी मगर्नी हिर्सु चामलिङ राई, पवित्र राई, एल्सना कुलुङ राई, चामलिङ अम्बिका राई, रोमिल लावती, रिता राई रोदन, सिम्पल सरिना, भागिनी निकिता सेवाङ, रमिला कुलुङ, यसुदा गदाल रन्दम, कल्पना साम्पाङ, सञ्जु थुलुङ राई, सबिना दुमी राई, त्यस्तै प्रतीक्षा राई, जीवन प्रवीण लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। रुमन कुँवर हुनुहुन्छ, दाइ म पनि सुन्दैछु है अर्घ खाँचीबाट, रुमन कुँवर हो, सम्पूर्णलाई सम्झना माया छ सम्झेको छु भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला देवराज मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है सुन्दरी तीन कन्याबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु दाजु, सम्झिरहेको छु सुनिरहेको छु भन्नुहुन्छ। अब छुट्टिनुपर्छ, यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सर सल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। नम्बर 0484040026 रहेको छ, 0484040026 होइन 006

छब्बिस होइन 0:48, 0:26 को माध्यमबाट तपाईँले सरसल्लाह सुझाव राख्न सक्नुहुन्छ पनि भन्न चाहे, सामाजिक सञ्जाल फेसबुकमा पनि तपाईँले सरसल्लाह सुझावहरू दिन सक्नुहुन्छ पनि भन्न चाहे होइन। ओके, अब चाहिँ मैले अघि पनि कुरा गरिसकेको छु, तपाईँले याद दिलाइसकेको छु, रातको समय छ, विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला, झ्यालडोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु, ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला, औषध लिन बिर्सिनु भयो कि कोही कसैलाई होइन केही भन्नु थियो कि बिर्सिनु भयो कि, कहिलेकाहीँ त मुटुका टुक्राहरूलाई यसो नसम्झिँदा भोलि फायर भएर बस्छन् रे हो कि होइन, जो सम्झाइदिएको छु क्या मेरो कारणले फलानुको त्यो कार्यक्रम सुन्दा सुन्दै त मैले बिर्सेछु होइन भन्ने चाहिँ नहोस् भनेर हो सम्झाइदिएको छु, सम्झिदिनुहोस् है, सम्झाउनुहोस् पनि भन्न चाहे। अनि त्यस्तै गरेर यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भोलि भने बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु, पानी उमालेर पिउने बानी बसाल्नुहोस् पनि भन्न चाहन्छु, धेरै पानी प्रशस्त मात्रामा पानी पिउनुपर्छ हुन त होइन भन्ने मात्र हो जस्तो लाग्छ, हामी कुरा मात्र गर्छौं काम गर्दैनौ, पानी पिउँछ सबै सरीका क्षेत्री हुनुहुन्छ धन्यवाद भाइ, बोलेरै भए पनि रमाइलो छ कार्यक्रम भन्नुहुन्छ हो, ठिक छ खुसी लाग्छ, माया गरिदिनु भएको छ यति हो मलाई चाहेको, मैले चाहेको माया छ म रहन्छु जस्तो लाग्छ, माया छैन रहन्न हो सरिका होइन र मायाले नै संसार अडिएको छ भन्छन्, तर यही मायामा चलखेल हुन्छ, यही मायामा मुटु तोडिन्छ होइन, यही मायामा नसोचेको कुराहरू हुन्छ त्यसमा दुःख लाग्छ र मात्र हो। अनि धेरै कुरा नगरौँ ठिक छ, अन्तिममा सेलो गीत राख्छु, म सेलो गीत राखिदिनुहोस् ल भन्नुहुन्थ्यो, अन्तिममा तपाईँको माझमा म एउटा साइलो म चार गरे यो विश्वदोङको आवाजमा गीत छोटो मिठोमा राख्दै राख्दै पप सङ पारेको छ भनौँ न, पप सँगै रहेको छ, अब अन्तिममा यसो नाच्ने पारा गीत राख्नु पर्यो जस्तो लाग्यो छुट्टिने बेलामा, 11:05 गइसकेको छ, तपाईँ उठेर भए पनि नाच्नुहुन्छ कि भन्ने आशाले यो गीत राखेको है मैले राख्न खोजेको, अन्तिममा यो गीत राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुता श्री राज महत छुट्टिन चाहन्छु, हवस् त नमस्कार, शुभरात्री, मिठो सपना कामना गरे त।

0: विषादे युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन, च्याउ भनेकै राजा च्याउ।
3: सर्वोच्चको पुनरावलोकनपछि काँग्रेसको संस्थापन पक्षले महाधिवेशन नरोक्ने, इतर पक्षले भेला नरोक्ने, पाँच महिना नपुग्दै प्रधानमन्त्री बालिनलाई दोहोरो दबाव, सरकार नियामक भन्दा व्यापारी बन्न खोजेको आरोप, मानवीय क्षति हुन नदिन गैरघातक हतियार खरिद गर्दै सरकार, बासनादार बासमतीमा भारतसँग बल्झियो विवाद, नागरिक बाटे प्रहरीलाई निशुल्क जग्गा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको प्रविधि प्रयोगले श्रम गर्दै उत्पादन बढ़ाउँदै शीर्षकको शुभ समाचार।
4: महालक्ष्मी नगरपालिका छ लेगुवाका हिमाल गिरी व्यावसायिक तरकारी खेतीमा लाग्नु भएको छ। 18 वर्षका गिरी नगरपालिकाले टनेल दिएपछि आधुनिक तरिकाले तरकारी खेतीमा लाग्नु भएको हो। सुक्खाग्रस्त यो क्षेत्रमा तरकारी उत्पादन निकै कम हुने गरेको छ, तर गिरी टनेल खेती मार्फत थोरै क्षेत्रफलबाट राम्रो उत्पादन र आमदानी लिन सफल हुनु भएको छ। उहाँलाई टनेल खेती प्रविधिले टिन एजमै व्यावसायिक बनाएको छ। पालिकाले दिएको तीनवटा टनेलमा आफूले समेत थप गरी पाँचवटा टनेलमा खेती गर्ने उहाँको तयारी छ। गिरी भन्नुहुन्छ, टनेल खेतीबाट आमदानी र उत्पादन पनि राम्रो हुने रहेछ, त्यसैले गाउँमै केही गरौं भनेर लागेको हो। महालक्ष्मी नगरपालिका पाँच मिचाङचुङको समुदाय कृषि सहकारी संस्थाले महालक्ष्मी नगरपालिकाबाट कम्बाइन मिल प्राप्त गरेको छ। मिल पाएपछि कुटानी पिसानीका लागि समूहका घर परिवारलाई निकै सहज भएको छ। मिल स्थापनापछि गाउँलेलाई एक घण्टा टाढाको मिल धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। वर्षौंसम्म चलेका ढिकी जाँतो अहिले चलाउनु पर्दैन। मिलकै कारण गाउँ बेसार उत्पादन र बिक्रीको तयारी गरिरहेको संस्थाका अध्यक्ष चमक बहादुर कुँवरले बताउनुभयो।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त? ए भतिज, त त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
6: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
8: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सर्वोच्च अदालतले पार्टी आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरावलोकनको अनुमति दिएसँगै विभाजनको डीलमा पुगेको कांग्रेसमा वैधानिकताको विवाद पुनः ब्युटिएको छ। पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले बिहिबार पुनरावलोकनको अनुमति दिएको हो। कांग्रेस सभापति गगन कुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ़ने बताउनु भएको छ। शनिबार स्वर्गीय श्यामबहादुर कार्कीको 1900 स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आजदेखि शुरू हुने केन्द्रीय कार्य समिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ़ने जानकारी दिनुभएको हो। उहाँले पार्टीलाई मौलिक इतिहास त्याग र जगमा फर्काउँदै नयाँ ढंगले अघि बढ़ाइने दावी समेत गर्नुभएको छ। त्यस्तै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादका सन्दर्भमा गत वैशाख 4 गते भएको फैसलालाई नउल्ट्याएको स्पष्ट पार्नु भएको छ। निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकलाई समेत उक्त आदेशले बदर नगरेको उल्लेख गर्दै उपसभापति शर्माले भन्नुभयो, सर्वोच्च अदालतको पछिल्लो आदेशले पुनरावलोकनको ढोका मात्र खोलेको हो। निर्वाचन आयोगले अध्यावधिक गर्दा निवेदन दिने पक्षको सुनवाई नगरेको भन्ने आधारमा पुनरावलोकनको अनुमति दिएको देखिन्छ। अदालतको आदेश र व्याख्यालाई हामी सम्मान गर्छौं। पुनरावलोकनको प्रक्रियामा हामी विशेष महाधिवेशनको वैधानिक र राजनीतिक तथ्यहरू पुनः केस्रा केलाएर राख्नेछौं। यसलाई हामीले तथ्य स्थापित गर्ने अर्को अवसरका रूपमा लिएका छौं, उहाँले भन्नुभएको छ। त्यस्तै कांग्रेसको असन्तुष्ट पक्षले यही साउन 29 देखि 31 गतेका लागि तय गरेको राष्ट्रिय भेलालाई पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने हुनुभएको छ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको स्वदेश फर्कने तालिका संशोधन भएको छ। यसअघि 26 साउन राति 9:45 काठमाडौँ आइपुग्ने तय भएकोमा सभापति देउवा अब 28 साउन दिउँसो नेपाल आउने हुनुभएको छ। त्यस्तै कांग्रेसका पूर्व प्रवक्ता डाक्टर प्रकाश रण महतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता कार्यकर्तालाई समेत आह्वान गर्नुभएको छ। पार्टीभित्रको आन्तरिक विवादले विभाजनको रूप लिएको बेला नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा असोजमा तय गरिएको 15 महाधिवेशनको तयारीलाई मुख्य एजेण्डा बनाइएको छ। त्यस्तै समसामयिक राजनीति, अघिल्लो साता पूर्वी तराईका जिल्लाहरूमा फैलिएको साम्प्रदायिक हिंसा, सरकारका काम कारवाही र पार्टीको सांगठनिक विषयबारे पनि छलफल हुने बताइएको छ। राष्ट्रिय भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्म हुने इतर समूहका नेताहरूले बताउँदै आएका छन्। यस विषयमा पनि बैठकले निर्णय लिन सक्ने सम्भावना रहेको छ। तर सर्वोच्च अदालतले आधिकारिकता सम्बन्धी विवाद पुनरावलोकन गर्ने बाटो खोलेसँगै कांग्रेसमा तत्काल पार्टी विभाजन हुने सम्भावना भने कमजोर बनेको छ। सर्वोच्चको पुनरावलोकनपछि कांग्रेसका दुवै पक्ष गरम, संस्थापनले महाधिवेशन प्रक्रिया र इतर पक्षले राष्ट्रिय भेला नरोक्ने शीर्षकमा आजको हिमाली टाइम्समा यो खबर छ।
4: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूत भेट्दै शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँ स्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्ने भएका छन्। शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओ मिङसँग छुट्टा छुट्टै भेट गर्दैछन्। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ज डी अफेयर्स स्कट अर्बमसँग भेटवार्ता गर्ने तय भएको छ। शाहले दुई साता अघि नै उनीहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकेलिएको हो। छिमेकी मुलुकका राजदूतहरूलाई एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै मुलुकको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। समय तालिका भने पहिले भारत र त्यसपछि चीनसँग भन्ने सरकारको घोषित परराष्ट्र नीति अनुरूप मिलाइएको छ। भारतीय राजदूतलाई पहिले र त्यसपछि चिनिया राजदूतलाई आउन भनिएको छ। दुवै राजदूतले प्रधानमन्त्रीलाई एकै दिन भेट गर्ने भए पनि समय तालिकाले सरकारको परराष्ट्र नीतिको प्राथमिकतालाई देखाउँछ। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने भोलिपल्ट कार्यवाहक अमेरिकी राजदूतलाई भेट्ने कार्यक्रम छ। अमेरिका नेपालको अर्को महत्वपूर्ण मित्र र विकास साझेदार हो। प्रधानमन्त्रीका एक सल्लाहकारका अनुसार परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावासलाई भेटघाटको समयबारे जानकारी गराइसकेको छ।
3: झण्डै दुई तिहाई बहुमत सहित सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री बालेन्द्र सार्वालेन पाँच महिना नपुग्दै दोहोरो दबावमा पर्नु भएको छ। जनजीविकाका सवालमा सरकार खरो रूपमा उत्तीर्ण नसकेको भन्दै स्वयं सत्तापक्षकै सांसदहरूले समेत सरकारको स्वरको आलोचना गर्न थालेका छन्। विपक्षीहरूले त शुरूदेखि नै सरकारको आलोचना गरिरहेका छन्। यसअघि सत्तापक्षका सीमित सांसदहरूले असन्तुष्टि जनाए पनि पछिल्लो समय राष्ट्रपाभित्रै सरकार विरोधी स्वरहरू बढ़न थालेको छन्। आन्तरिक रूपमा जागिँदै गएको राष्ट्रपाभित्रको असन्तुष्टि अब सदनमै पोखिन थालेको छ। सरकारले गरेको कामप्रति राष्ट्रपाका सांसद नै असन्तुष्ट देखिएका छन्। उनीहरूले प्रतिनिधि सभा बैठकमै राष्ट्रपाका सांसदहरूले सारा सरकारमाथि गम्भीर प्रश्न उठाउन थालेका छन्। खाना पकाउने ग्यास नपाएर लाइनमा बस्दा जनताले खेपिरहेको शास्तिबारे राष्ट्रपाकै सांसदले प्रश्न उठाएका छन्। राष्ट्रपा सांसद रमेश प्रसाईले दुई तिहाईको सरकार हुँदा पनि ग्यासका लागि जनता लाइनमा बस्दा आफूलाई लाज लागेको टिप्पणी गरेका छन्। यसै गरी राष्ट्रपा सांसद टीका संग्रौलाले मृत्यु भएपछि पनि दाह संस्कारका क्रममा कर तिर्नुपर्ने नीतिप्रति आपत्ति जनाएकी छन्। विपन्न नागरिकको मृत्युमा निशुल्क दाउरा उपलब्ध गराउन सरकारसँग समेत माग गरेकी छन्। त्यस्तै राष्ट्रपाकै अर्का सांसद मनिष झाले सरकार सञ्चालनमा ढंग नपुगेको टिप्पणी गरेका छन्। निष्ठामा कुनै शंका छैन, नियतमा पनि प्रश्न छैन, तर कता कता ढंग नपुगेको हो कि भन्ने लाग्छ, त्यो स्वीकार गर्नुपर्छ, शुक्रबारको संसद बैठकमा उनले भनेका छन्। त्यस्तै राष्ट्रपा सांसद अमरेश कुमार सिंहले पनि अहिले पहिलेदेखि सरकारको विरोध गर्दै आएका छन्। उनले सरकारको बजेटमा पनि चर्को असन्तुष्टि जनाएका छन्। यसअघि विपक्षीहरूले त शुरूदेखि नै राजनीतिक प्रतिशत चाँदेर नेता व्यापारीलाई धरपकड गरेको, बिना कुनै योजना सुकुम्बासीलाई हटाएको, सेवा प्रभावमा सुधार गर्न नसकेको र संसदप्रति प्रधानमन्त्री जवाफदेही नभएको लगायत आरोप लगाएर विरोध गर्दै आएका छन्। विपक्षीको विरोधमा यसअघि राष्ट्रपा सांसदले प्रतिवाद गर्ने गरे पनि पछिल्लो समय आफ्नै बाटो समेत सरकारको विरोध हुन थालेको छ। सत्तापक्षकै सरकारको विरोध हुन थालेपछि प्रधानमन्त्री शाहले पनि घुमाउरो तरिकाले असन्तुष्टि जनाउनु भएको छ। सांसदहरूले शुक्रबार संसदमै सरकारको विरोध गरेपछि उहाँले मध्यराति फेसबुकमा स्ट्याटस लेखेर आफ्नो असन्तुष्टि सार्वजनिक गर्नुभयो। आफू एक्लो भएको र एक्लै लड्नु परेको उहाँको आशय छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन, उहाँले भन्नुभएको छ। सही समय आउन केही समय लाग्ने पनि उहाँले बताउनु भएको छ। ढिलो भए पनि गलत नहुने उहाँको भनाइ छ। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। उहाँले भन्नुभएको छ भने सही समय आउन कहिलेकाहीँ समय लाग्छ, नआत्तिनुहोस्, गलत हुँदैन, उहाँले लेख्नु भएको छ। त्यस्तै राष्ट्रपाका नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र सार्वालिनलाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ। प्रधानमन्त्री शाहले आफू एक्लै लड्नु परेको बताएपछि जवाफमा झाले आफू सरकारको साझामै रहेको बताउनु भएको हो। तर सुधार गर्नै पर्ने केही पक्ष भने रहेको उहाँको भनाइ छ। परिवर्तनका लागि यो महान जनादेश पाएको सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौं, झाले भन्नुभएको छ। हिजो सदनमा भनेको चाहिँ नियत र आशयमा शंका छैन, तर सुधार गर्नै पर्ने केही पक्ष छन्, संसदमा अवसर खेर नजाओस् भनेर सचेत गराइएको र यो काम निरन्तर हुने उहाँको भनाइ छ। त्यस्तै संविधानविद डाक्टर भीमार्जुन आचार्यले सत्तारूढ़ दलका नेता तथा सांसदहरूले आफ्नै सरकारका काम कार्यवाहीप्रति प्रश्न उठाउन थालेको टिप्पणी गर्नुभएको छ। सत्तारूढ़ दलका नेताहरूले सरकारका कामबारे प्रश्न उठाउन थालेकोमा खुशी व्यक्त गर्दै उहाँले उनीहरूको दोहोरो चरित्रमाथि पनि प्रश्न उठाउनु भएको छ। आफूले बनाएको सरकार संसद संविधान दल र जनता कसैप्रति पनि जवाबदेही नभएको देखेको हो र यसको काम कार्यवाहीप्रति साँच्चै असन्तुष्टि हो भने यसलाई बदल्ने तागत सत्तापक्षका नेता तथा सांसदहरूसँगै रहेको उहाँको भनाइ छ। त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले फेसबुकमा एक्लै लड्नुपर्ने भन्दै पोस्ट गरेपछि पोखरेलले एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्न सुझाव दिनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि नयाँ सरकार बने पनि मुलुक निराशातर्फ गइरहेको बताउनुभयो। यसरी 5 महिना नपुग्दै प्रधानमन्त्रीलाई दोहोरो दबाव शीर्षकमा आजको हिमालय राष्ट्रिय दैनिकमा यो खबर छ।
4: गोर्खापत्रले नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग शीर्षकमा खबर छापेको छ। सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमानदार प्रयास, कानून कार्यान्वयन र टीमवर्कका कारण आशालाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामोल मात्र उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई आर्थिक वर्ष 2074-75 सञ्चालनमा आएको यस लिमिटेडले विगतका वर्ष निजी क्षेत्रलाई मात्र औषधि वितरण गर्न दिने गरेको थियो। डीडीसीको व्यापार उपशीर्षकमा यससँगै खबर छ। दुग्ध विकास संस्थान डीडीसीको कारोबार बढ़ेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि डीडीसीको व्यापार उहात्तै बढ़ेको हो। बढ़्यो वायु सेवाको आमदानी। नेपाल वायु सेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रूपियाँ बढ़ी हो। 7 उद्योगको डीडीए सरकारी स्वामित्वका 7 वटा उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन डीडीए गर्ने कार्य सम्पन्न भएको छ। गत वैशाख 15 मन्त्री परिषद बैठकले 7 वटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको डीडीए अध्ययन गरेको हो। हेटौँडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू। यससँगै अर्को खबर, लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौँडा कपड़ा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मरमत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मरमतपछि उद्योगका लूम सञ्चालन गरेर शनिबारबाट प्रारम्भिक परीक्षण शुरू गरिएको हो। नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
3: त्यस्तै सरकार व्यापारी बन्ने कि नियामक शीर्षकमा आर्थिक अभियानमा खबर छ। सरकारले वर्षौंदेखि घाटामा रहेका र बन्द प्राय सार्वजनिक उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रयास अघि बढ़ाएसँगै नयाँ बहस शुरू भएको छ। ती उद्योग दीर्घकालीन रूपमा सरकार आफैले चलाउने कि निजी क्षेत्रलाई व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सुम्पिने। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी लगानीका उद्योगको बजारीकरणदेखि बन्द उद्योग पुनः सञ्चालनसम्म सक्रियता देखाइरहनु भएको छ, तर अर्थ मन्त्रालयकै तथ्याङ्कले सार्वजनिक संस्थानको वित्तीय अवस्था अझै दयनीय रहेको देखाउँछ। प्रधानमन्त्रीले हालै विवरण सार्वजनिक गर्नुभएका 5 संस्थान दुग्ध विकास संस्थान डीडीसी, नेपाल औषधि लिमिटेड, नेपाल वायु सेवा निगम, सिंहदरबार वैद्यखाना विकास समिति र हेटौडा कपड़ा उद्योग मध्ये 3 संस्थान आर्थिक वर्ष 2081